0: ढुङ्गा गिटी बालुवा चोकर सुपथ मूल्यमा पाइन्छ।
1: सम्पर्क अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली शुक्ला गण्डकी दुई गाछे पानी नयाँ पुल र चेवनधामबाट जान सकिने। प्रोप्राइटर लाल बहादुर गोले र शेरजङ गुरुङ। मोबाइल 9850188461 र सिजन गुरुङ 9705440900।
2: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार चरक मेमोरियल हस्पिटलमा
3: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई चरक मेमोरियल हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
2: हुनेछन् जसमा सामाजिक सुरक्षा कोषको योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्नेछ, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
3: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा फोन 061582778 582779 र 582780।

0: connect your dream, connect your future, still connect your heart.
1: Connect Australian Education and Visa Services. शुक्ला गण्डकी चार दुलेगौडा वाक इन डिपार्टमेन्ट भवन सँगै मोबाइल 9856324093 र 9856380073।
2: साइलियामा प्रकाश साईको फर्निचर पसल सरेको छ है, झुकिनु होला नि।
3: ओ र फेरि कहाँ सारेछन् बाबुले पसल?
2: बीपी चोकमै हो, पहिलाको ठाउँ भन्दा एक घरमाथि टिबीएस सोरुम थियो नि। हो, त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि।
3: ए ल ल,
4: तपाईँ पनि झुक्किनु होला नि, याद राख्नुहोस्। गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स, शुक्ला गण्डकी चार दुलेगौडा बीपी चोक,
3: प्रोपाइटर थान प्रकाश नेउपाने 9856033878, प्रशान्त नेउपाने 9846026925।
5: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मी।
6: ओके, यो झुम्का हेर न है, झन् कस्तो राम्रो। जयसवाल कस्मेटिक हुँदा हुँदै अन्त डुलेर दुःख मात्रै पाइयो।
5: ल ल, फटाफट रोज, हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है। होलसेलमा समेत पाइने रहेछ।
6: हो त है, सामान लिन टाढा किन जानु पर्यो र?
7: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको दुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल,
8: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता।
9: ग्राहकको चाहना नै हाम्रो दुष्टि। जयसवाल कस्मेटिक पसल, दुलेगौडा भित्री बजार।
7: हामी कहाँ कस्मेटिक तथा पार्लरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
9: प्रोपाइटर निरञ्जन प्रसाद जयसवाल, फोन 9841661220।
10: एक सय 103.8 अन्तर्मनको आवाज।

0: भात डढायौ के हो कि तिम्रो पारा राम्रोसँग खाना बनाउन आउँदैन
1: यी बुढा कुरै नबुझिकन त्यस्तै पड्किने के खाना बनाउनेको बेथा तिमीलाई के थाहा राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि राइस कुकरको हालत यस्तो छ ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ करारा मात्रै भो
0: तेरिका नरिसौ न त लु बरु हिँड कहाँबाट ल्याउने हो
1: तिमीलाई पड्किने बाहेक अरू केही आउँदैन क्या अरे दुलेगौडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ अरे हो त्यही जाने हो
2: हजुर हामी कहाँ सम्पूर्ण किचन सामग्री तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ आमा समूह समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ
3: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस दुलेगौडा मुक्तिनाथ ब्याङ्कको आडमा प्रोप्राइटर सञ्जीव श्रेष्ठ 9856083507 कविता श्रेष्ठ सम्पर्क 0564140055 र 9846618817
4: कान्छे भोलि घर पूजा गर्नु पर्ने कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है
5: हस् मम्मी नयाँ घरमा फुल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन
4: हुन्छ हुन्छ तर पाएसम्म माटोकै गमला राम्रो भन्छन् कतै पाइन्छ र
5: पाइन्छ नि दुलेगोडाको सेन्सीका पूजा सामग्री पसलमा हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ चिन्तै नगर्नु न
6: हजुर हामी कहाँ रुद्री एकहा व्रतबन्ध घर पैचो नौ ग्रह ग्रह शान्ति लाखवती महायज्ञ सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्
4: सेन्सीका पूजा सामग्री पसल प्रभु बैंक भन्दा एक घर माथि बजाज शोरूम सँगै
6: प्रोपाइटर समीक्षा गुरुङ सम्पर्क 9861633101 र 9868383522
7: आहा घर त साह्रै चित्त बुझ्नु भयो होइन बुढी अब किचनको लागि पनि सामान गजबकै ल्याउनु पर्यो बरु कहाँ जाने होला त
1: आ बुढा केलाई चिन्ता लिनु छ र ओल्लो घर पल्लो घरतिर सबैले सोभी गिफ्ट एन्ड किचन कर्नरकै सामान ल्याएका रहेछन् मलाई पनि त्यहाँको भाँडाकुँडा चाहिँ साह्रै मन पर्यो हामी पनि त्यतै जाम
2: हजुर हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिफ्टका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ साथै समाज क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ
1: सम्पर्क सोभी गिफ्ट एन्ड किचन कर्नर दुलेगौडा युनिक डिपार्टमेन्टको दुई घर तल प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ फोन नम्बर 0564142034 र 9811756606
8: सिर्जना बोर्डिङ स्कुल पोखराको कक्षा 11 भर्ना खुलेको सम्बन्धी सूचना
9: सिर्जना बोर्डिङ स्कुल सृजना चोक पोखरामा कक्षा 11 लागि विज्ञान व्यवस्थापन तथा होटल म्यानेजमेन्ट समूहमा नयाँ भर्नाका लागि आवेदन फारम वितरण भइरहेकाले आजै भर्ना भई ठुक्क हुनुहोस्
8: यस स्कुलमा विज्ञान विषयसँग सम्बन्धित सबै विषयहरू र अन्य विषयहरूमा होटल म्यानेजमेन्ट टुरिज्म विज्ञान र व्यवस्थापन दुवै तर्फ कम्प्युटर साइन्स लगायतका ऐच्छिक विषयहरू अध्ययन गर्न सकिनेछ
9: सृजना बोर्डिङ स्कुल शान्ति मार्ग सृजना चोक पोखरा फोन नम्बर 0165780053 र 0165535595
10: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए नयाँ युग सँगै नयाँ प्रविधि कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ ग्लुकोड लेन्स हाइपोड लेन्स प्रोग्रेसिभ लेन्स क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौडालाई सम्झनुहोस् स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक बन्केवा चोक दुलेगौडा प्रोप्राइटर पासा राजु मोबाइल 9806613195 र 9847153368
11: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ। के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने?
12: के भए दाई, पैसा भएपछि नि के को तनाव हो र?
11: हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छु।
1: ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि। दुलेगौडाको थापा हार्डवेयर सप्लायर्समा जानुस् न, जगदेखि ढलानसम्मका सबै सामान एउटै छाना मुनि पाइन्छ। उच्च स्तरका छड, सिमेन्ट, रङ, सेनेटरी फिटिङ जस्ता पाता, सीपीभीसी, पीभीसी पाइप, पेन्ट्स तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ। थापा हार्डवेयर सप्लायर, शुक्ला गण्डकी 4, दुलेगौडा, नगरपालिका अगाडि, प्रभु बैंक भन्दा 7 घर तल। प्रोप्राइटर महेश थापा। फोन 0564142636, मोबाइल 9855788302 र 9845078302।
13: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त, खुसी त छौ नि?
14: घर मात्रै बनाएर हुन्छ? त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
13: तिमी पनि यसो बुझ्ने गर न, फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै धुलेगौडा बजारको हेल्पोसोकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यौ त्यही त्यही पाइहाल्छौ।
14: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
6: हजुर, घर भित्र होस् या बाहिर, गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा, गमला, बगैंचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
15: पञ्चनन्दन कृषि उद्योग प्रालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ल गण्डकी 4, हेल्प पोस्ट लाइन, दुलेगौडा।
6: प्रोप्राइटर रबिन थापा। सम्पर्क 9855633998 र 9845610950।
16: अब मुटुरोगको उपचारका लागि ठूलो राहत, नेपाल सरकारले सञ्चालन गरेको स्वास्थ्य बिमा कार्यक्रम अन्तर्गत अब पोखरा स्थित गण्डकी मेडिकल कलेजले पनि मुटुरोग भएका बिरामीहरूका लागि 2,00,000 रुपियाँसम्मको उपचार बिमा सुविधा प्रदान गर्न थालेको छ। गण्डकी मेडिकल कलेज पोखरा, विश्वसनीय सेवा, अनुभवी चिकित्सक र आधुनिक उपचार सुविधा सहित गण्डकी मेडिकल कलेज जनताको स्वास्थ्यका लागि समर्पित।
17: बन्केवा कालिका सुन चाँदी पसल, दुलेगौडा हेल्पोस चोक, आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोप्राइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 9816695301।
18: प्रसारण भइरहेको छ।
19: आज 2083 साल जेठ 10 गते आइतबार, सन् 2026 मे 24 तारिक, अधिक जेठ शुक्ल पक्षको अष्टमी तिथि।
20: काया कैरनका साथमा
21: किसान पाइप प्रोडक्ट्स प्राली,
20: राष्ट्रको शान किसान,
21: अ कम्प्लिट पाइपिङ सोल्युसन्स।
18: काया कैरन शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
19: राष्ट्रिय मुद्दामा रासोपा मौन, प्रतिपक्ष आक्रामक, बजेट ल्याउन प्रतिपक्षले अवरोध नगर्ने, एमालेमा ओलीमाथि थप दबाव, कांग्रेसको विवाद ओडा तहसम्मै।
18: क्यान्सरको उपचारमा औषधि र स्लाइनको अभाव, किमो लिइरहेका सयौं बिरामी प्रभावित।
19: चालू आर्थिक वर्षमा वैदेशिक अनुदान प्राप्तिमा सामान्य सुधार, काठमाडौँ तराई द्रुत मार्ग निर्माणमा ढिलाइ।
18: इरानसँगको सम्झौता अन्तिम चरणमा पुगेको ट्रम्पको दावी, इरानको पनि सकारात्मक प्रतिक्रिया, अन्तिम सहमति छिट्टै सार्वजनिक गर्ने भनाई।
19: र आईपीएल क्रिकेटमा पंजाबले लखनऊलाई 7 विकेटले हरायो।
22: रमादेवी कलेज बुटवल तामनगरको नयाँ विद्यार्थी भर्ना सम्बन्धी सूचना।
23: दक्ष तथा अनुभवी शिक्षक शिक्षिकाहरूद्वारा अध्यापन गराइने यस कलेजमा सिटीईभीटी अन्तर्गत एचए, ल्याब टेक्निसियन, रेडियोग्राफी र सिभिल ओभरसियर तथा प्लस टू तर्फ साइन्स, म्यानेजमेन्ट र होटल म्यानेजमेन्ट कार्यक्रममा भर्ना खुल्यो।
22: सिटीईभीटी तर्फको फारम भर्ने अन्तिम मिति यही जेठ 13 गते।
23: सम्पर्क फोन नम्बर 9857035578, 9857075540, 9865688।
0: बेटर अप्लायंसेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामान घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नु हुनेछ मलाई त बेटर को बानी लागिसकेको छ। बेटर अप्लायंसेस, बेटर को बानी लाग्छ।
3: महिला लघुवित्त वित्तीय संस्था लिमिटेड का ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
18: काया कैरनमा अब खबरको सिलसिला। सरकारको नेतृत्व गरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टीको प्रतिनिधित्व प्रतिनिधि सभामा झण्डै दुई तिहाई छ। 11 महिना अघि संसदको बेलमा बसेका डीपी अर्याल सभामुख हुनुहुन्छ। सबै विपक्षी दलले सदनमा विरोध गरिरहेका रहँदा उहाँले सदन चलाउनु मात्रै भएको छैन, विधेयक पनि पारित गराउनु भएको छ। बजेट अधिवेशन अन्तर्गत प्रतिनिधि सभाको बैठक 28 वैशाखदेखि 7 जेठसम्ममा 8 दिन चलेको छ। यी दिनमा बैठकका आकस्मिक शून्य र विशेष समयमा बोल्ने रासोपाका सांसदहरू देशमा जल्दा बल्दा मुद्दा उठाएर सरकारलाई जवाबदेही बनाउन हत्किएका छन्। संसदीय अभ्यासमा समेत उनीहरू अलमलमा देखिन्छन्। प्रतिपक्षी दलहरू कांग्रेस, एमाले, नेकपा, श्रम संस्कृति र राप्रपा पनि आक्रामक देखिएका छन्। संसदमा विपक्षीहरूले समाजमा समग्र विषयमा आवाज उठाइरहेको देखिन्छ। व्यवस्थापनको योजना बिना सुकुम्बासी बस्ती विस्थापन, मन्त्रीको सम्पत्ति विवरण, पूर्व गृहमन्त्री सुधन गुरूङको कारोबारमा उनीहरूले प्रश्न गरिरहेका छन्। प्रधानमन्त्री बालेन्द्र शाहले संसदलाई व्यवस्था गर्दै नीति तथा कार्यक्रममाथि सांसदका प्रश्नको जवाब नदिएको, संवैधानिक परिषदबाट वरियता मितेर प्रधान न्यायाधीश सिफारिश गरिएको, आह्वान गरिसकेको संसद अधिवेशन स्थगित गराएर अध्यादेश जारी गरेको विषयमा पनि उनीहरूले आपत्ति जनाएका छन्। सत्तारूढ रासोपाका सांसदहरू भने यी विषयमा मौन छन्। रासोपाका कतिपय सांसदले प्रश्न उठाउने गरेका छन्, तर आफ्नो निर्वाचन क्षेत्रका विषयमा मात्रै। अघिल्लो प्रतिनिधि सभामा पनि सानो संख्याको उपस्थिति हुँदा पनि रासोपाका सांसदहरूले राष्ट्रिय मुद्दालाई प्रखर रूपमा उठाउने गरेका थिए। राष्ट्रिय मुद्दामा रासोपा मौन र प्रतिपक्ष आक्रामक रहेको खबर आजको कान्तिपुरले छापेको छ। यसैबीच वैशाख 28 नीति तथा कार्यक्रम ल्याए यता प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहलाई खोजिरहेका विपक्षी दलहरूले आउँदो दिनमा भने पर्खर हेरको रणनीति लिने भएका छन्। एकातिर जति माग भए पनि प्रधानमन्त्री नआउने र अर्कातिर सभामुखले अवरोधका बीच नीति तथा कार्यक्रम र विधेयक पारित गराएपछि विपक्षी दलहरू बजेटलाई सामान्य रूपमा पारित गर्न दिने तयारीमा रहेका छन्।
19: निकट नेताहरू नै वैकल्पिक नेतृत्वको पक्षमा उभिएपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले थप दबाव महसुस गर्नु भएको छ। हिजो गुण्डुमा बसेको सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओली विरूद्ध महासचिव शंकर पोखरेल सहित थप पदाधिकारी खुलेका छन्। पार्टीका एक पदाधिकारीका अनुसार ओलीको बचावमा पार्टी उपाध्यक्ष रामबहादुर थापा बादल र सचिव महेश बस्नेत मात्र खुल्नु भएको छ। महासचिव पोखरेलले पार्टी आन्दोलनलाई यही अवस्थामा चलाउन नसकिने बताउनु भएको थियो। पार्टी आन्दोलन यही अवस्थामा चल्दैन, पुनर्गठन गरेर जानुपर्छ। महासचिवको भनाई उद्धृत गर्दै एक पदाधिकारीले भन्नुभयो, नेतृत्व र कार्यक्रम पुनर्गठन गर्न ढिलाइ गर्नु हुँदैन। उहाँले ओलीलाई राजीनामा दिनुहोस् भनेर नभने पनि नेतृत्वको विकल्पबारे टुंगोमा पुग्नुपर्ने धारणा राखेको ती पदाधिकारीले बताउनु भएको खबर हामीले अन्नपूर्ण पोस्टबाट लिएका छौं। यसैबीच नवीकरण भइसकेको सदस्यता पुनः अध्यावधि गर्ने अभियानलाई लिएर कांग्रेसको संस्थापन र इतर पक्षबीच चुलिएको विवाद जिल्ला क्षेत्र हुँदै वडा तहसम्मै पुगेको छ। 9-14 असोजमा काठमाडौँमा हुने केन्द्रीय 15 महाधिवेशनका लागि वैशाख 1 गतेदेखि नै क्रियाशील सदस्यता अध्यावधिक अभियान चलिरहेको छ। वैशाख मसान्तभित्र अध्यावधिक सक्ने समयसीमा विवादका कारण जेठ 21 बढ़ाइएको खबर कान्तिपुर दैनिकमा छ।
18: अस्ति शुक्रबार रातिदेखि परेको अविरल वर्षापछि आएको बाढ़ी र पहिरोले ताप्लेजुङ र पाँचथरमा ठूलो क्षति पुर्याएको छ। ताप्लेजुङ र पाँचथर जोड्ने विभिन्न मोटरेबल पुल, झोलुङ्गे पुल, सड़क तथा गाउँमा क्षति पुगेको हो। ग्रामीण क्षेत्रमा जाने यातायात सेवा पूर्ण रूपमा अवरूद्ध भएका छन्। तमोर करिडोर अन्तर्गत निर्माणको अन्तिम चरणमा रहेको लिम्बिनी पुल बगाउँदा ठूलो क्षति भएको छ। त्यस्तै ताप्लेजुङको सिदिङवा गाउँपालिका चार साबलाङखु र पाँच थरको याङबरक गाउँपालिका चार थर्पु जोड्ने इन्द्रावती खोलामाथिको मोटरेबल पुलमा बाढ़ीले क्षति पुर्याउँदा यातायात ठप्प भएको छ। शंखुवा सभाको मकालो गाउँपालिकामा बाढ़ीले चरणमा रहेका 200 भन्दा बढ़ी भेड़ा बेपत्ता बनाएको खबर आजको नयाँ पत्रिकाले लेखेको छ।
19: क्यान्सर निको पार्ने आशमा नियमित औषधि उपचार किमोथेरापी गराइरहेका बिरामी अहिले रोगसँग मात्र होइन औषधि अभावसँग पनि लडिरहेका छन्। बजारमा क्यान्सर रोगको उपचारमा प्रयोग हुने प्लाटिनम समूहका अत्यावश्यक औषधिका साथै स्लाइन औषधिको समेत अभाव देखिएको छ। अत्यावश्यक औषधिको अभावले देशभरका क्यान्सरका सयौं बिरामीको उपचार प्रभावित भएको क्यान्सर रोग विशेषज्ञहरूले बताएका छन्। पाटन अस्पतालका मेडिकल अंकोलोजिस्ट डाक्टर अरूण शाहीका अनुसार औषधि अभावले देशभरका सयौं क्यान्सर बिरामीको नियमित उपचार प्रक्रिया किमोथेरापी साइकल रोकिएको छ। यसले गर्दा बिरामीको स्वास्थ्य अवस्था थप जटिल बन्दै गएको छ। सरकारले एक दशक अघि तोकेको मूल्यमा अहिले पनि औषधि बिक्री गर्नुपर्ने बाध्यताले आयातकर्ता कम्पनीहरू पछाडि हटेका छन्। अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ़े पनि नेपालमा मूल्य समायोजन नहुँदा क्यान्सरको औषधि आयातमा घाटा भएको व्यवसायहरूको भनाई छ। आजको अन्नपूर्ण पोस्टले खबर लेखेको छ।
18: सरकारले अध्यादेश मार्फत पदमुक्त गरिएका विश्वविद्यालयका पदाधिकारीलाई नै निमित्तमा नियुक्त गर्दै जिम्मेवारी दिएको छ। एकैचोटि सबै पदाधिकारी पदमुक्त गर्दा कामकाज ठप्प हुन थालेपछि सरकारले अर्को नियुक्ति वा व्यवस्था नभएसम्म भन्दै जिम्मेवारी तोक्न थालेको हो। सरकारले विश्वविद्यालयको ऐन संशोधन गर्दै पदाधिकारीलाई पदमुक्तको पत्र दिएको थियो भने फेरि तिनैलाई निमित्तको जिम्मेवारी दिन थालेपछि प्राज्ञहरूले कानून, विधि र प्रक्रियामा प्रश्न गर्न थालेका छन्। सरकारले हचुवामा निर्णय गरेको भन्दै आलोचना शुरू भएको छ। प्रधानमन्त्री तथा कुलपति बालेन्द्र शाहको निर्णय अनुसार जिम्मेवारी तोकिएकालाई शिक्षा सचिव चुडामणि पौडेलले नियुक्ति पत्र दिनुभएको छ। वैशाख 19 अध्यादेश मार्फत विश्वविद्यालय र प्रतिष्ठानका उपकुलपति, रजिस्ट्रार, रेक्टर, डीन लगायत पदाधिकारी पदमुक्त गरिएका थिए। काठमाडौँ पूर्वाञ्चल नेपाल संस्कृत र त्रिभुवन विश्वविद्यालयमा पदमुक्त गरिएका पदाधिकारीलाई नै निमित्त तोकिएको छ। राष्ट्रिय परीक्षा बोर्डमा पनि पदमुक्त सदस्य सचिवले पुनः नियुक्ति पाएका छन्। सरकारले विश्वविद्यालय ऐन संशोधन गर्दै पदाधिकारीलाई पदमुक्तको पत्र दिएको थियो भने फेरि तिनैलाई निमित्तको जिम्मेवारी दिन थालेपछि प्राज्ञहरूले कानून, विधि र प्रक्रियामा प्रश्न गर्न थालेका छन्। सरकारले हजुआगमा निर्णय गरेको भन्दै आलोचना शुरू भएको खबर कान्तिपुरले लेखेको छ। कायाकैरनमा न्याय सम्पादनमा चुनौतीको विषयको सामग्रीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट।
4: ए सम्धी, यता नजिकै राम्ररी पालेको लोकल कुखुरा हाँस वा कालिस पाइँदैन भने सुरुप झोल खाऊ भनेको यो 45 हो कि बिगासे कुखुरा खाँदा खाँदै ज्यानै बिगासे जस्तो हुन लाग्यो? आयु पनि 45 नै पो हुने हो कि? चिन्ता लाग्छ हो सम्धी।
5: अब लोकलै खोज्नु भएको हो भने युनिक मल्टी एग्रो प्राली शुक्ला गण्डकी 10 मिनम खानीमा जानु पर्यो हो सम्धी। खुल्ला जंगलमा पालेको लोकल कुखुरा, कालिज र हाँसको मासु, अण्डा तथा चल्लाहरू मिलाएर पाइदो रहेछ।
7: हजुर, स्वच्छ, शान्त, मनोरम प्राकृतिक वातावरणमा कृषि क्षेत्रको अवलोकन गरी प्राकृतिक रूपमा उत्पादित वस्तुहरूको स्वाद लिन चाहनुहुन्छ भने पारिवारिक पिकनिकको समेत व्यवस्था रहेको छ। युनिक मल्टी एग्रो प्राली शुक्ला गण्डकी 10 मिनाम खानी। प्रबन्ध निर्देशक हरि खड्का। सम्पर्क 9800 28 28 811 र 9800 28 28 816।
8: लौ आयो खुसीको खबर, होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर।
22: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रै सहर दुलेगौडा हेल्पोस चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको फ्रेन्ड्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
8: लौ आयो खुसीको खबर, होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर।
22: ग्राहकहरूको आवश्यकतालाई

0: मा बिक्री गरिन्छ।
1: सम्पर्क प्रिन्स फेन्सी हाउस, मोबाइल 9806681115।
2: सूर्योदय इंग्लिश बोर्डिंग स्कूल भुरुङ्गेमा कक्षा 11 को नया भर्ना खुल्यो।
3: स्नातक तह व्यवस्थापन संकायमा नेपाल प्रथम नतिजा प्राप्त गर्न सफल गण्डकी मल्टिपल कलेजका प्राध्यापकहरूबाट अध्यापन गराइने यस स्कूलमा म्यानेजमेन्ट समूहमा सीमित सिटका लागि नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ। एक सेक्सन मात्र सञ्चालन गरिने भएकाले समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
2: सूर्योदय इङ्ग्लिस बोर्डिङ स्कूल शुक्ला गण्डकी छ भुरुङ्गी।
3: हाम्रा विशेषताहरू
2: स्वच्छ र शान्त शैक्षिक वातावरणमा अध्यापन गराइने,
3: पर्याप्त खेलकुद, अतिरिक्त क्रियाकलाप र यातायातको सुविधा,
2: सुविधा सम्पन्न भवन, पुस्तकालय र ई लाइब्रेरीको व्यवस्था।
3: नोट, पहिला भर्ना हुन आउने विद्यार्थीलाई जीपीए को आधारमा 50% सम्म छुट प्रदान गरिनेछ।
2: भर्ना समय बिहान 7 बजेदेखि 9 बजेसम्म। थप जानकारीका लागि 0635714479 र 9856062।
4: तालवार्तिक वर्षमा वैदेशिक अनुदान प्राप्तिमा सामान्य सुधार देखिएको छ। पछिल्लो समय दात्री निकायले दिँदै आएको अनुदान घट्दै गएका बेला चालू आर्थिक वर्षमा भने केही बढ़ेको देखिएको हो। महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्क अनुसार चालू आर्थिक वर्षको वैशाख महिनासम्ममा वैदेशिक अनुदान 17.78 अर्ब रूपियाँ प्राप्त भएको छ। यो वार्षिक लक्ष्यको तुलनामा 33.28% हो। अर्थ मन्त्रालय अन्तर्गतको अन्तर्राष्ट्रिय आर्थिक सम्बन्ध महाशाखाका प्रमुख धनीराम शर्माले लक्ष्यका तुलनामा प्राप्ति कम भए पनि विगत भन्दा सुधार देखिएको जानकारी दिनुभयो। वैदेशिक अनुदान लिँदा गरेको सम्झौता अनुसारको परियोजनामा काम भए अनुदान प्राप्त हुने उहाँले बताउनुभयो। सहसचिव शर्माका अनुसार वैदेशिक अनुदानले आयोजना कार्यान्वयनसँग सम्बन्ध राख्छ। आयोजनाहरूले खर्च धेरै गरे अनुदान पनि धेरै आउने र खर्च गर्न नसके कम प्राप्त हुन्छ। यो वर्ष अनुदानमा आधारित आयोजनामा काम भएकाले अघिल्ला वर्षहरूका तुलनामा थोरै भए पनि अनुदान बढ़ेको छ। आजको कारोबार दैनिकले यो खबर लेखेको छ। यस्तै बहुप्रतीक्षित काठमाडौँ तराई मधेस द्रुतमार्ग आयोजना निर्धारित समय 2083 चैत मशान्तभित्र सम्पन्न नहुने भएको छ। देशको राष्ट्रिय गौरवको आयोजना तथा पूर्वाधार विकासको पहिलो प्राथमिकतामा सूचीकृत यो आयोजना निर्माणको निर्धारित समय झण्डै 11 महिना बाँकी रहँदा आधाभन्दा बढ़ी काम बाँकी रहेको छ। निर्धारित समयभित्र काम नसकिने भएपछि तेस्रो पटक म्याद थप गरी आयोजनाको अन्तिम समयावधि 3 वर्ष बढ़ाउने गृह कार्य अगाडि बढ़ाइएको छ। यसले गर्दा द्रुत मार्ग पूर्ण रूपमा सञ्चालनमा आउन अझै केही वर्ष पर्खनुपर्ने देखिन्छ। खोकना बुङमदी क्षेत्रमा जग्गा अधिग्रहण, मुआवजा विवाद र सांस्कृतिक सम्पदा संरक्षणको विषय वर्षौंदेखि समाधान हुन नसक्दा द्रुत मार्गको काम अपेक्षित रूपमा अगाडि बढ़न नसकेको खबर गोर्खापत्र दैनिकले लेखेको छ।
5: सरकारले पछिल्लो समय सबै क्षेत्रमा हस्तक्षेप गर्दै सुधारको प्रयास गरिरहेको दावी गरेको छ। यही बीचमा सरकारले प्रधान न्यायाधीश सिफारिश प्रक्रियामा सबैभन्दा बढ़ी टिप्पणी र आलोचना खेप्नु पर्यो। सरकारले चौथो वरियताका व्यक्तिलाई प्रधान न्यायाधीश नियुक्त गरेपछि अहिले यसको पक्ष र विपक्षमा बहस भइरहेका छन्। सरकारले कार्य सम्पादनलाई आधार मानेर प्रधान न्यायाधीश सिफारिश गरेको दावी गर्दा यसलाई परम्परा विपरीत भन्दै आलोचना पनि भएको छ। यसले गर्दा न्यायालय नै दुई कितामा विभाजित हुने अवस्था आएको छ। यसले भविष्यमा न्याय सम्पादनमा कस्तो असर पर्ला भन्ने प्रश्न छ। थप सामग्री अबको पालोमा।
4: लोकतान्त्रिक शासन प्रणालीमा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका राज्यका 3 महत्वपूर्ण अंग मानिन्छन्। संविधानले यी अंगबीच शक्ति पृथकीकरण र सन्तुलनको सिद्धान्त स्थापित गरे पनि पछिल्लो समय यी निकायबीच टकराव बढ़ेको छ। विशेष गरी सरकार र न्यायपालिका बीच अधिकार प्रयोग, संवैधानिक व्याख्या र निर्णय प्रक्रियालाई लिएर विवाद चर्किएको छ। पछिल्लो समय प्रधान न्यायाधीश नियुक्ति प्रक्रिया चर्चासँगै आलोचित बन्यो। वरिष्ठताको परम्परा तोडिएको भन्दै न्यायालयभित्रै असन्तुष्टि पोखियो। चौथो वरियतामा रहेकालाई प्रधान न्यायाधीश बनाउने निर्णयलाई केहीले सरकारको अधिकार र सुधारको प्रयास भनेका छन्। सर्वोच्च अदालतका पूर्व न्यायाधीश बलराम केसी,
6: प्रधानमन्त्री संविधानिक परिषदको अध्यक्ष, उनले संविधानको धारा 75 को अधिकार प्रयोग गर्छन्। उनी त व्यापक देशकै सुधारको लागि आइरहेका छन्। अहिले व्यापक सुधारको अभियान चलिरहेको छ। एकदम कति नीति निर्णय गर्छन्, कति लागू गर्छन्, कति यी सबै काम त म के भन्छन् बालन इफेक्ट हो उसले गरेर छानेको संविधान र कानून अनुसार चाहिँ त्यो कति पनि उल्लङ्घन भएन, परम्परा मात्र उल्लङ्घन भयो।
4: तर कतिपयले यसलाई न्यायपालिकामाथि कार्यपालिकाको प्रभाव विस्तार गर्ने अभ्यासका रूपमा व्याख्या गरेका छन्। सरकारले गरेका कतिपय निर्णय अदालतले बदर वा सच्याउने आदेश दिएपछि कार्य

0: पालिका र न्यायपालिका बीच असहजता बढ़ेको विश्लेषण भइरहेको छ। राजनैतिक हस्तक्षेपबाट संवैधानिक निकायलाई मुक्त राख्ने, नियुक्ति प्रक्रियालाई पारदर्शी बनाउने र तीनवटै अंगबीच पारस्परिक सम्मान कायम गर्ने विषय अहिलेको मुख्य आवश्यकता मानिएको छ। सरकार र न्यायालय बीचको शक्ति सन्तुलन कायम गर्न आगामी दिनमा गर्नुपर्ने संवैधानिक र संस्थागत सुधारबारे पूर्व न्यायाधीश बलराम केसीको सुझाव।
1: सबभन्दा पहिला भर्ती न्यायाधीश भर्ना गर्नु पर्यो। मुद्दा 70,000 पुगिसक्यो, त्यो भर्ना गर्दा उहाँलाई सजिलो पनि छ गाह्रो पनि छ। उहाँले को वकिल कस्तो चिन्नुहुन्छ, त्यस्तो मान्छे टिप्नुहोस् न, त्यस्तो मान्छे पार्टी परिसर पनि टिपिदिनुहुन्छ। त्यो क्वालिटीको आधारमा टिप के बिग्रेर संसद सुनाइमा पठाइदिनुहोस् न, आफैले ब्याकग्राउन्डले पठाउनुहोस् न, यो कारणले पठाएँ, यति राम्रो मान्छे हो, उसको ब्याकग्राउन्ड यो पनि रहेछ भनेर पठाइदिनुहोस्। संसद सुनाइले राख्ने विचार गर्छ नि त्यो न्यायाधीशले कन्फिडेन्स लिनुहोस्। त्यहाँ तपाईँले यस्तो वातावरण गर्नुहोस्, इन्ट्राक्सन गर्नुहोस्, कोर्टको सल्लाह गर्नुहोस्, अगाडि कुरो बिर्सिनु पर्यो। यहाँ अब यो कोर्टमा यहाँ कुनै एमालेको न्यायाधीश हुँदैन, कुनै कंग्रेसको न्यायाधीश हुँदैन, कुनै प्रचण्डको न्यायाधीश हुँदैन, राज्यसभाको न्यायाधीश हुँदैन, हामी सबजना नेपाली न्यायाधीश हुन्छ। त्यो वातावरण सिर्जना गर्नुहोस्, बुझ्नुहोस्। सबैले बुझेकै हुन्छन्, 20-25 मिनट टुङ्गाउने टार्गेट राख्नु पर्यो, सकिन्छ त्यो। त्यो थुन्सेको मुद्दामा तपाईँको 2-3 दिन बहस होइन, न्यायाधीशको बहस कन्ट्रोल गर्नुहोस्। अनि लङ टर्म अरू तपाईँको धेरै अब संविधान संशोधन हुन्छ, त्यो बेलामा आँट गर्नुहोस्। संविधान इजलास होइन कि त्यो खारिज गर्नुहोस्, संविधान अदालतै गठन गराउनुहोस् न।
2: सर्वोच्च अदालतका पूर्व न्यायाधीश बलराम केसीसँगको विस्तृत कुराकानी अहिले बिहान 8 बजे प्रसारण हुने कार्यक्रम बदलिँदो नेपालमा सुन्न सकिन्छ।
3: डाक्टर होस् वा नर्सको तयारी लिन्छ भाइब्रेन्टले पूरै जिम्मेवारी। भाइब्रेन्ट पुतली सड़क काठमाडौँ।
0: लुम्बिनी र सुदूरपश्चिमका विभिन्न ठाउँमा गर्मी बढ़दा पूर्व र मध्य भेगका धेरै ठाउँमा पानी परेको छ। आज र भोलिको मौसम पनि यस्तै रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका हिमाली र पहाड़ी भूभागका केही ठाउँहरूमा, मधेश प्रदेश लगायत बागमती गण्डकी प्रदेशका तराई भूभाग तथा लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाड़ी भूभागका 1-2 ठाउँमा मेघगर्जन र चट्याङ सहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको छ। सुदूरपश्चिम र लुम्बिनी प्रदेशका पहाड़ी भूभागमा तातो दिन तथा तराई भूभागमा तातो लहरको सम्भावना रहेको महाशाखाले जनाएको छ। महाशाखाका अनुसार मधेश र कोशी प्रदेशको तराई भूभागका थोरै ठाउँहरूमा हावाहुरीको सम्भावना छ। भोलि पनि गण्डकी बागमती र मधेश प्रदेशको तराई भूभागका थोरै ठाउँहरूमा हावाहुरीको सम्भावना रहेको छ। तराईका विभिन्न ठाउँमा तातो हावा चलिरहेका बेला हिजो दिउँसो र बेलुकी धेरै ठाउँमा पानी परेको छ। सबैभन्दा धेरै संखुवासभामा पानी परेको महाशाखाले जनाएको छ। धादिङ, चितवन, मकवानपुर, रौतहट, सिन्धुली लगायतका ठाउँमा पनि पानी परेको छ। पश्चिम तराईका जिल्लाहरूमा अत्यधिक गर्मी बढ़ेसँगै जनजीवन प्रभावित भएको छ। दिउँसो पख चर्को घाम र तातो हावाका कारण मानिस बाहिर निस्कन नसक्दा सड़क सुनसान जस्तै देखिन थालेका छन्। पश्चिम तराईका धेरै ठाउँको तापक्रम 40 डिग्री सेल्सियस भन्दा माथि पुगेको छ।
2: काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
4: ए सबिना, यस्तो हतारमा कता हो?
5: ए प्रदीप, हेर न, बेहेको दिन पनि आइसक्यो, घर गहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन, पोखरासम्म पुग्नु छ, त्यही भएर म त हतार हतारमा हिँडेको।
4: ल, बिहेको घर गहना बनाउन पोखरा नि जानु पर्छ त। यही दुलेगोडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालिका सुनचादी पसल हो, त्यहाँ जाऊ न। तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ। अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भए पछि पोखरा पोखरा किन भौतारिनु र? मेरो बिहेको लागि पनि सबै गरगना त्यही बनाएको।
6: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुनचाँदी पसल, दुलेगौडा बनकेवा चोक तनहुँ, प्रोपाइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज, मोबाइल 9846078528 र 9800286142।
7: हजुरबाले, आँखा देखिन धमिलो भयो भन्नुभएको महिनौ भइसक्यो, मेरै आँखा पोलेर हेर्ने भएको छैन, आँखा पनि राम्रोसँग जाँच्ने, चस्मा पनि रोजी रोजी कहाँ पाइन्छ होला त?
8: अब चिन्ता नलिनुहोस्, आँखा सम्बन्धी सम्पूर्ण समस्याको एउटै समाधान ढोरबाराही चश्मा घर एन्ड आँखा उपचार केन्द्र। हामी कहाँ विभिन्न प्रकारका आकर्षक तथा ब्रान्डेड चश्मा, पावर चश्मा, शीतल चश्मा लगायत हरेक प्रकारका चश्माहरू तथा कन्ट्याक्ट लेन्स सुपथ मूल्यमा पाइन्छ। नोट, यहाँ प्रत्येक दिन अनुभवी विशेषज्ञद्वारा आँखा जाँच तथा उपचार गरिनुको साथै परामर्श दिइन्छ,
9: साथै आँखाको माइनर अपरेसन पनि गरिन्छ र ड्राई आई सम्बन्धी
8: उपचार पनि गरिन्छ। ढोरपाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र दुलेगौडा, प्रोप्राइटर दिव्या मल्ल ठकुरी 9808501422, दिपेश मल्ल ठकुरी 9808501420, दीप मल्ल ठकुरी 9840141530।
9: सुन्नु न श्रेया, यो चाया पोतो डन्डीफोर एलर्जीले मेरो अनुहार नै।
10: दिदी रिल्याक्स, मैले यो सबै समस्याको समाधान गर्ने ठाउँ पत्ता लगाइसके।
9: कहाँ?
10: गण्डकी मेडिकल हल।
11: हो, गण्डकी मेडिकल हल। अब छाला सम्बन्धी सबै समस्या अत्याधुनिक मेसिनबाट परीक्षण गरी विशेषज्ञ डाक्टरहरूबाट उपचार र परामर्श गरिने भएकाले चिन्ता लिइरहनु पर्दैन।
10: यहाँ हरेक महिनाको दोस्रो शनिबार छालाको चौरीपन, अनुहारको डन्डीफोर, कोठी, दाग र पेटको धर्स हटाउनु परेमा आर्मी हस्पिटल पोखरा र सान स्किन एन्ड ड्रग्समा कार्यरत वरिष्ठ छाला यौन र सौन्दर्य विशेषज्ञ डाक्टर सुशील कार्की,
11: र चौथो शनिबार गण्डकी हस्पिटल र ग्यालेक्सी हस्पिटल पोखरामा कार्यरत नाक कान र घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट उपचार गरिने सहर्ष जानकारी गराइन्छ। साथै प्रत्येक दिन जनरल मेडिसिन सुजन सिग्देलबाट बिरामी परीक्षण, उपचार र ल्याब सेवाको पनि सुविधा रहेको छ।
9: गण्डकी मेडिकल हल, दुलेगौडा, माछा पुस्रे बैङ्कको ठ्याक्कै पारि। सम्पर्क 0965903669, मोबाइल 9840826926।
0: नभई नेपाली सिनेमाको सम्भावना विश्वसम्म उजागर भएको महत्वपूर्ण क्षण भएको बताउनुभयो। यहाँसम्म पुग्ने एकजना फिल्म मेकरको लामो संघर्ष छ, यो उसको लगातारको मेहनतले सम्भव भएको हो। विश्व रंगमञ्चमा नेपाली फिल्मको स्वागत, आजको नयाँ पत्रिकाले यो खबर छापेको छ।
2: अब विदेशको खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको महत्वपूर्ण शान्ति सम्झौता लगभग अन्तिम चरणमा पुगेको बताउनु भएको छ। सामाजिक सञ्जाल ट्रुथ सोशल मार्फत ट्रम्पले सम्झौताका अन्तिम विवरणहरू छिट्टै सार्वजनिक गरिने समेत जानकारी गराउनु भएको छ। प्रस्तावित सम्झौतामा विश्व व्यापारका लागि अत्यन्त संवेदनशील मानिने हर्मुज जलमार्ग पुनः सञ्चालन गर्ने विषय मुख्य रूपमा समावेश छ। ट्रम्पले यसबारे थप विवरण भने खुलाउनु भएको छैन। इरानका विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बागाई अमानेहले पनि अमेरिकी र इरान बीचको शान्ति वार्ता अत्यन्तै सकारात्मक रूपमा अघि बढ़ेको बताउनु भएको छ, तर मुख्य विषयहरूमा अझै पूर्ण सहमति नभएको र अमेरिकाले विरोधाभासी अभिव्यक्ति दिइरहेको इरानले आरोप लगाएको छ। बीबीसीका अनुसार ट्रम्पले साउदी अरेबिया, यूएई, कतार सहित अरू खाड़ी देशका नेताहरूसँग वार्ता सकारात्मक भएको बताउनु भएको छ। उहाँले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुसँगको संवाद पनि सकारात्मक रूपमा चलिरहेको बताउनु भएको छ। गएको फेब्रुअरी 28 अमेरिका र इजरायलले इरानमाथि संयुक्त रूपमा ठूलो आक्रमण गरेका थिए। अप्रेलको शुरूआतमा युद्धविराम भएपछि अमेरिका र इरानबीच दीर्घकालीन शान्ति सम्झौताका लागि वार्ताको प्रयास भइरहेको छ।
0: अब खेल खबर। इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटमा पंजाब किंग्सले लखनऊ सुपर जायन्ट्सलाई हराएको छ। लखनऊमा हिजो भएको खेलमा पंजाबले लखनऊलाई 7 विकेटले हराएको हो। टस हारेर पहिला ब्याटिङ गरेको लखनऊले 6 विकेट गुमाएर 196 रन बनाएको थियो। लखनऊका लागि जोस इलिङ्सले 44 बलमा 72 रन बनाए पनि जितका लागि यो पर्याप्त भएन। 197 रनको लक्ष्य पंजाबले 18 ओभरमा 3 विकेट गुमाएर पूरा गर्यो। पंजाबको जितमा कप्तान श्रेयस अयरले 51 बलमा अभिजित 101 रन बनाए। अंक तालिकामा पंजाब 14 खेलमा 15 अंकका साथ चौथो स्थानमा छ भने लखनऊ समान खेलमा 8 अंक सहित तालिकाको पुछारमा छ। आईपीएल क्रिकेटमा आज दुईवटा खेल हुँदैछन्। पहिलो खेल मुम्बई इण्डियन्स र राजस्थान रोयल्स बीच मुम्बईमा दिउँसो 4:15 हुनेछ भने अर्को खेल बेलुकी 8:15 कोलकाता नाइट राइडर्स र दिल्ली क्यापिटल्स बीच इडेन गार्डन्समा हुनेछ।
2: काया कई रनमा अब केही खबर संक्षेपमा। सरकारले देशभर नयाँ सार्वजनिक गाडीको दर्ता प्रक्रिया तत्कालका लागि बन्द गरेको छ, तर आयात भइसकेका गाड़ी दर्तामा भने लचकता अप्नाउने तयारी भइरहेको खबर आजको कारोबारले लेखेको छ।
0: सर्वोच्चले 2068 साल मंगिर 22 संसदबाट कानून बनाएर मात्रै पूर्व विशिष्टहरूलाई सेवा सुविधाको व्यवस्था गर्न आदेश दिएको थियो। त्यस विपरीत पूर्व राष्ट्रपति, पूर्व प्रधानमन्त्री, पूर्व सभामुख तथा पूर्व प्रधान न्यायाधीश लगायत अधिकारीहरूले गाड़ी इन्धन लगायत सुविधा राज्यबाट लिँदै आएका छन्। प्रधानमन्त्री कार्यालयका प्रवक्ता हेमराज अर्यालले कतिपय पूर्व विशिष्ट अधिकारीहरूले दोहोरो गाड़ी सुविधा लिएको पाएपछि फिर्ता गरिरहेको बताउनुभयो। आजको नयाँ पत्रिकाले खबर छापेको छ।
2: सरकारले नेपाललाई अति कम विकसित राष्ट्र एलडीसीको सूचीबाट विकासशील राष्ट्रमा स्तर उन्नति गर्ने समय 3 वर्ष पछाडि सार्न संयुक्त राष्ट्रसंघको विकास नीति समिति समक्ष औपचारिक रूपमा पत्राचार गरेको छ, तर ढिलो पत्राचार गरेकाले समय थपिने सम्भावना कम रहेको खबर कारोबार दैनिकले लेखेको छ।
0: झण्डै तीन वर्ष अघि 2080 कार्तिक 27 सरकारले टिकटकमाथि सामाजिक सद्भाव बिगार्ने काम गरेको निष्कर्षसहित नेपालमा प्रतिबन्ध लगाएको थियो। त्यसपछि प्रतिबन्ध खुलाउन टिकटकको व्यापक अनुरोधपछि सरकारले विभिन्न शर्त राख्दै 9 महिनापछि 2081 भदौ 6 प्रतिबन्ध फुकुवा गरेको थियो। आर्थिक वर्ष 2080-81 र 81-82 लगातार कुल 1,36,00,000 भ्याट तिरेको टिकटकले त्यसपछि नतिर्ने अडान लिएको थियो। चालू आर्थिक वर्ष 82-83 अहिलेसम्म 1 पनि तिरेको छैन। आजको नयाँ पत्रिकामा खबर छ,
2: कतारमा 36 नेपाली श्रमिकले 8 महिनाको करिब 2 करोड़ रूपियाँ पारिश्रमिक पाएका छैनन्। तलब भत्ता दिलाउन माग गर्दै उनीहरू नेपाली दूतावास र स्थानीय श्रम कार्यालयमा धाइरहेका छन्। कतारीको एकल स्वामित्वमा रहेको इन्टर टेक्ट्रा कतार डब्ल्यूएनएलले 8 महिनाको तलब भत्ता ओभरटाइम र खाना बापतको रकम नदिएको पीड़ितको गुनासो रहेको खबर कान्तिपुरले लेखेको छ।
0: चालू आर्थिक वर्ष 2082-83 वैशाख महिनामा वाणिज्य बैंकहरूको कुल कर्जा 19,41,00,000,000 रूपियाँले घटेको छ। नेपाल बैंकर्स संघको तथ्याङ्क अनुसार वैशाखमा शान्तसम्म बैंकहरूको कुल कर्जा 52,31,53,00,000,000 सीमित भएको छ।
2: बाँकेको कोहलपुरको होल्डिङ सेन्टरमा बसेका सुकुम्बासीहरूको बेहाल भएको छ। उनीहरूले चियाले छाक तार्दै गरेका खबर आजको नयाँ पत्रिकाले लेखेको छ।
0: चालू आर्थिक वर्षको 10 महिनामा घरजग्गा कारोबारबाट 43,54,00,000,000 रूपियाँ राजस्व उठेको छ। चालू आर्थिक वर्षको साउनेता सबैभन्दा धेरै वैशाखमा 6,26,00,00,000 रूपियाँ राजस्व उठेको खबर आजको कान्तिपुरमा छ।
2: काया कैरनमा अब पालो उखानको
0: जामा नपगरी जुत्ता ढ्याप ढ्याप।
2: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
0: राष्ट्रिय मुद्दामा रासपा मौन, प्रतिपक्ष आक्रामक, बजेट ल्याउन प्रतिपक्षले अवरोध नगर्ने। एमालेमा ओलीमाथि थप दबाव, कांग्रेसको विवाद ओडा तहसम्मै।
2: क्यान्सरको उपचारमा औषधि र स्लाइनको अभाव, किमो लिइरहेका सयौं बिरामी प्रभावित।
0: चालू आर्थिक वर्षमा वैदेशिक अनुदान प्राप्तिमा सामान्य सुधार, काठमाडौँ तराई द्रुत मार्ग निर्माणमा ढिलाइ।
2: इरानसँगको सम्झौता अन्तिम चरणमा पुगेको ट्रम्पको दावी, इरानको पनि सकारात्मक प्रतिक्रिया, अन्तिम सहमति छिट्टै सार्वजनिक गर्ने भनाई।
0: र आईपीएल क्रिकेटमा पंजाबले लखनऊलाई 7 विकेटले हरायो।
2: अन्त्यमा आजको कार्टुन। आज हामीले अविनले बनाउनु भएको कार्टुन लिएका छौं। एमाले अध्यक्ष ओलीलाई नेतृत्वबाट छान्न पार्टीभित्रबाट दबाव बढ़दै गएको विषयसँग यो कार्टुन सम्बन्धित छ। यहाँ एमाले बैठक बसिरहेको छ अनि दायाँ बायाँ रहेका नेताहरूलाई ओली जस्तै देखिने मान्छे भन्दैछन्, भो भो तिमीहरूले मलाई बा बा नभन त जा जा सुनिन थाल्यो क्या। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठ सँगै हामी पनि विदा माग्छौं। गर्मीको बेला प्रशस्त पानी पिउने गरौं। नमस्कार।
12: यो गाग्री पुरानो भएर सबै पानी चुहिएको छ। यसो टालटुल गर्न पाए नि हुन्थ्यो। आज भोलि तामाको गाग्री त हराइसक्यो। बनाउने ठाउँ त छन् कहाँ होला र?
13: ल हेर, यी काइलीलाई त केही थाहा छैन। हाम्रै दुलेगोडामा तामाको आफ्नै उत्पादन उद्योग भएको दुलेगोडा मेटल उद्योग छ नि। आफ्नै आँखा अगाडि नयाँ भाँडाकुँडा बनाउनेदेखि लिएर साटफेर मर्मत सबै गरिन्छ नि।
12: हजुर, दुलेगौडाकै पुरानो 34 वर्षदेखि सञ्चालित तामासँगै अन्य धातु, पितल, ढलट, आल्मुनियम, सिलोट, चरेस, किनबेच र साटफेर गरिनुका साथै धातुसँगै किचनका अन्य सामान, गृहस्थी, होटल, रेस्टुरेन्ट, समाजका लागि आवश्यक भाँडाकुँडा चाहिएमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क दुलेगौडा मेटल उद्योग, प्रोप्राइटर सूर्य बहादुर बानिया, संगम बानिया। फोन 065414142, 98560231128, 98462014726।
13: हाम्रो प्रतिबद्धता धातुका भाँडा बर्तनको उपलब्धता।
14: के भन्ने सोच छ तर कहाँबाट सुरु गर्ने भनेर अलमलमा हुनुहुन्छ?
15: हो नि, राम्रो गाइडेन्स पाउने ठाउँ भेटिने गाह्रो छ।
14: त्यसो भए सुन्नुहोस्, इलाइट सिएमा सिए फाउन्डेसन लेभलको भर्ना खुलेको छ।
15: हो र, के खास छ त इलाइट सिएमा?
14: एक्सपिरियन्स सिए फ्याकल्टी, फुल कोर्स कभरेज र भिडियो ब्याकअप, क्लास छुट्यो भने पनि टेन्सन छैन।
15: ओहो, अनि लोकेसन?
14: बानेश्वर, काठमाडौँ। सम्पर्क 01-59,14,284, 97-61,84,65। लिमिटेड फिस, ढिला नगर्नुहोस्।
15: इलाइट सिए, तपाईँको सफलताको सही सुरुवात।
16: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुस् हो।
17: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अलपत्र परिन्छ कि?
16: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरेनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागे हुन्छ नि।
17: ए, होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
16: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरिनी टार आर्मी ब्यारेकको ठिक पारी रहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
17: होटल फ्यामिली एन्ड लज, खैरिनी टार बजार, प्रोप्राइटर अर्जुन सापकोटा। मोबाइल 98 5 60 23 420, 98 0 41 54 674 र 98 4 60 23 420।
18: पसल सरेको सूचना। शुक्ला गण्डकी चार दुले गौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौड़ाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोप्राइटर मीन बहादुर सुनार 98253919122, 98058200008 र 98460976246।
19: आहा, कति स्वादिष्ट मासु हो, यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो।
20: दिदी पनि नमजाल झुक्किनु भएछ नि, हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
16: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा, प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658 590 065, मोबाइल 98 166 34 372।
21: सुन, शुद्धताको प्रतीक तपाईँको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ। वर्षौंदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहक वर्गको मन जित्न सफल ओम प्रोसर आभूषण सुन चाँदी पसल दुलेगौडा भित्री बजार।
22: आकर्षक तथा आधुनिक डिजाइनको गरगहना, विवाहका सेटकै गहना खरिदी बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास जित्दै आएको ओम प्रोसन आभूषण सुनसादी पसल शुक्ला गण्डकी चार दुलेगौडा भित्री बजार, प्रोप्राइटर भोज बहादुर सुनार।
21: मोबाइल 98058535537।
23: मम्मी, भोक लाग्यो, खाजा खाऊ न।
16: नानु, बाबालाई भन न आज बाहिरको खाजा खाऊ भनेर।
23: हस् मम्मी।
17: मैले सुने छोरी, ल जाम हिँड।
16: सुन्नुहोस् न, खाजा खान त बिजी मम्मा हाउसमै जाउँ है, त्यहाँ त स्वस्थ किसिमका खाजाका परिकार पाइनुको साथै स्वच्छ, सफा र सस्तो मूल्यमा खाजा पाइन्छ रे नि।
17: हजुर, स्वदेशी उत्पादनको प्रयोग र व्यापार, नेपाली किसानकै उत्पादन हाम्रो परिकार।
16: हजुर, हामी कहाँ आटाको पिठोबाट बनाइएका मोमो पाइनुका साथै सुकुटी, छोइला, ड्राई सेकुवा, चिकन, चिकन विङ्स, चिकन छोइला, पाङ्रा छोइला, पाङ्रा फ्राई साथै कोदो कोला र छ्याङ समेत उपलब्ध छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ। फोन 98028 28144। प्रोप्राइटर कृष्ण कुमार श्रेष्ठ,
17: बीजी मोमो हाउस दुलेगौडा, हेल्थ पोस्ट चोकबाट 100 मिटर भित्र, मगर समाज भवन नजिकै।
24: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
25: अब वर्षा लाग्न थाल्यो, यस्तो पानीले त झाडा पखाला, आउ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ, त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
24: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
25: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनुपर्छ, खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि।
26: नेपाल सरकार विज्ञापन बोर्ड।
27: एक 103.8 अन्तर्मनको आवाज।

नसाच्यापेकै उदाहरण लिऊँ न, तपाईँले बसी बसी नसा च्यापिदिन सक्नुहुन्छ, कम्प्युटरमा काम गरी गरी नसा च्यापिदिन सक्नुहुन्छ। हाम्रो मेरुदण्ड केले बनाएको छ? हड्डी, लिगामेन्ट, मांसपेशी, नसा तन्तु। यसलाई स्वस्थ राख्ने खाना अघि भनिसक्यो, साग सलाद, फलफुल, तरकारी, नट्स एन्ड सिड्स, कोदो, फापर, भात, रोटी होइन। डक्टरले ठिक गरिदियोस् भनेर तपाईँ चाहनुहुन्छ भने तपाईँ गलत बाटोमा हिँडिरहनु भएको छ। गलत बाटोमा हिँडेर तपाईँ गलत डेस्टिनेसनै तपाईँ पुग्ने हो। तपाईँको ढाड जिन्दगीभरि स्वस्थ हुँदैन। मेरो ढाड बलियो बनाउन भिटामिन दिनुहोस् होइन, मेरो ढाड मैले कसरी बलियो बनाउन सक्छु? ढाड साहब भिटामिन खाएर शरीर स्वस्थ हुने होइन, घाम र पानी चाहिँ खानै पर्यो मान्छेले। घाम र पानी बिना शरीर स्वस्थ हुन सक्दैन, हड्डी त स्वस्थ हुँदैन हुँदैन। मेरुदण्डको दुखाइ मेनली लो ब्याक पेनको मुख्य कारण भनेको पोस्चर हो। मान्छेको इतिहास 7 करोड वर्षको छ। 7 करोड वर्षमा मान्छेले बसेको रेकर्ड थिएन। ऋषिमुनिहरू 5-6 हजार वर्ष अगाडि बस्न सुरु गरे। त्यसपछि अहिले बस्ने भनेको अहिले लास्ट 50 इयर्समा मान्छे सबै चिज हातैमा छ, ए टु जेड चिज हातमा छ, सबै चिज यही मोबाइलमा छ, अनि सबै चिज यहीँबाट हुनसक्छ। मान्छे आलसी हुँदै गयो, बस्दै गयो र तर मान्छेले मान्छेमा चेन्ज एकदम फास्ट आयो, तर मान्छेको एनाटोमिकल र फिजियोलोजिकल चेन्ज चाहिँ ढिलो आउँछ। त्यसमा चाहिँ एड्याप्ट हुनै पर्छ। साइन्टिस्टहरूका अनुसार 10 लाख सानो मान्छेमा एड्याप्टेबिलिटी आउन पनि 10 लाख वर्ष लाग्छ। अब 10 लाख वर्षसम्म मान्छेले बिस्तारै बस्या भए सायद यस्तो हुन्थेन होला। अब आजभोलि मान्छे बस्या छ एक्सर्साइज बिर्स्यो, अनि बस्दाखेरि पोस्चर पनि बिर्स्यो। कसरी बस्नुपर्ने, कुन पोस्चरमा बस्दा मेरुदण्डमा सकेसम्म कम तनाव हुन्छ, सकेसम्म कम दबाव हुन्छ, यो न डक्टरले सिकाउँछ, न मास्टरले सिकाउँछ, न आमा बुबाले सिकाउँछन्। अनि हाम्रो जीवनशैली रहनसहन कस्तो छ त? निउरिनी निउरिनी निउरिनी, ढोग्न पनि निउरियो, खान पनि निउरियो, टोयलेटमा पनि निउरियो, पढ्न पनि निउरियो, सरसफाई गर्न पनि निउरियो, अझै त्यसमाथि महिला त अझै बढी जताततै निउरिनी। त्यसमा चाहिँ मान्छेले होइन, निउरिनी काम ननिउरिकन पनि गर्न सकिन्छ भनेर कसैले सिकाइदिएन। त्यही भएर गलत पोस्चरले गर्दाखेरि दबाब बढी सिर्जना भयो र मेरुदण्डको मेकानिक्स चेन्ज भयो, जसले गर्दाखेरि पेन आउँछ। यो पेनको मुख्य कारण हो। अर्को कारण पोस्चर पछिको गलत एक्सर्साइज अथवा ल्याक अफ एक्सर्साइज। मान्छेले एक्सर्साइजै गरेको छैन, गरे पनि गलत एक्सर्साइज गरेका छ। हजुरहरूले मेरा भिडियोहरूमा रिल्सहरूमा देख्न सक्नुहुन्छ कसरी कसरी मान्छेले गलत एक्सर्साइज गरेका छ, त्यसको कारणले पनि दुखाइ हुनसक्छ। तेस्रो, वेट बढ्दैछ मान्छेको। मान्छे अहिले जति ओबेसिटी छ कहिले पनि थिएन, अनि त्यो ओबेसिटीले गर्दाखेरि पनि मान्छेको वेट बढ्या बढाइछ, अनि त्यसले पनि दबाब सृजना गरेर रोग लगाइरहेछ, मेरुदण्डको दुखाइ आइरहेछ। त्यसमाथि टेक्नोलोजीले लिएर आइरहेछ। अब पर्यो मान्छे घाम, शरीरलाई बलियो बनाउन त प्रकृतिको संसर्गमा हुर्कन पर्यो नि, स्ट्रगल गरेर हुर्कन पर्यो, चिसो पानीले नुहाउन पर्यो, तातो पानीले होइन, पानीमा भिज्न पर्यो, माटोमा खेल्न पर्यो, घाँसपातसँग खेल्न पर्यो, किटाणुसँग हुर्किन पर्यो, घाम लाग्न पर्यो, घामले डढाउन पर्यो, श्रम गर्न पर्यो। यो सबै प्राकृतिक रूपले त हुर्कन पाएको छैन। ब्रोइलर चिकन जसरी छ, जसरी ब्रोइलर चिकनको हड्डी भाँचिन्छ नि, त्यसरी हाम्रो शरीर पनि, हाम्रो शरीरको अहिलेको हालत मोडर्न शरीरको त्यही ब्रोइलर चिकनकै छ। खानपिन झन् गडबड छ। हड्डीलाई बलियो बनाउने मान्छेले खाएकै के छ र जोर्नीलाई बलियो बनाउने मान्छेले खाएकै के छ? मासुलाई, मांसपेशीलाई बलियो बनाउने मान्छेले के चाहिँ खाएछ? अनि हजुरले मलाई सोध्नुहुन्छ किन हुन्छ, म चाहिँ सोध्छु अरे यत्तिकै मान्छेलाई किन चाहिँ दुखाइ छैन यस्तो गर्दा गर्दै पनि भने मेरो प्रश्न त्यहाँ छ। पहिलो चिज भनेको जहाँ रङ भयो त्यहीँबाट सुरु गर्ने हो। पोस्चर, एक्सर्साइज, खानपिन, व्यायाम, यस्तैबाट हामी जाने हो। राइट पोस्चर, राइट एक्सर्साइज, राइट खानपिन र साधारण घरेलु उपचारले साधारण खाले सम्पूर्ण मेरुदण्डका दुखाइ ठिक हुन सक्छन्। अब एडभान्स हुँदै गयो नसा च्याप्यो, त्यसमा चाहिँ बिरामी पछि उपचार हुन्छ। एउटै ठाउँमा एउटै तरिकाले नसा च्याप्पेको दुईटा बिरामीमा एउटालाई एउटा एक्सर्साइज, अर्कोलाई अर्कै एक्सर्साइज हुनसक्छ। एउटालाई सुत्ने पोजिसन अर्कै हुनसक्छ, अर्कोलाई सुत्ने पोजिसन अर्कै हुनसक्छ। एउटालाई एउटा औषधि हुनसक्छ, अर्कोलाई अर्कै औषधि हुनसक्छ। हरेक चिज ट्रिटमेन्टको प्रोटोकलै चेन्ज हुन्छ। त्यो चाहिँ सब्जेक्टिभ हुन्छ, बिरामीलाई सब्जेक्टिभ हो, जेनरल पपुलेसनलाई यही हो। प्राकृतिक खानपान जसले शरीरलाई स्वस्थ राख्न सकेन त्यसले ढाडलाई स्वस्थ राख्ने त कुरो हुँदै भएन। त्यसमाथि पनि हाम्रो मेरुदण्ड केले बनाएको छ? हड्डी, लिगामेन्ट, मांसपेशी, नसा तन्तु। यसलाई स्वस्थ राख्ने खाना अघि भनिसक्यो, साग सलाद, फलफुल, तरकारी, नट्स एन्ड सिड्स,
कोदो फापर भात रोटी होइन है, अरू गेडागुडी उमारेको गेडागुडी यसले चाहिँ शरीरलाई स्वस्थ राख्छ र त्योभन्दा पनि स्वस्थ राख्ने चिज बरु नखानुहोस्, अस्वस्थ खानाभन्दा बरु नखानु राम्रो। अनि घाम र पानी चाहिँ खानै पर्यो मान्छेले, घाम र पानी बिना शरीर स्वस्थ हुन सक्दैन, हड्डी त स्वस्थ हुँदैन हुँदैन। क्याल्सियमको क्याल्सियम र मिनरलको रिच स्रोत भनेको गेडागुडी उमारेका गेडागुडी है, साग सलाद फलफुल तरकारी र कोदो फापरै भयो है। त्यस्तै हाम्रो भिटामिन डी को मुख्य स्रोत भनेको घाम नै हो। अनि सबै चिजलाई चलायमान बनाउने पानी दियो, एसिड अल्काली ब्यालेन्सदेखि सबै शरीरमा पानी चाहियो। यो तिनवटा चिज र एक्सर्साइज गर्ने हो भने त्यति मान्छे स्वस्थ हुन्छ, बढी खाएर भिटामिन खाएर शरीर स्वस्थ हुने होइन। साधारण दुखाइमा पनि एकताली चिकित्सककोमा गएर कारण के भएर हो, औषधि खान डक्टर कहाँ जानुहोस् म त भन्दै भन्दिनँ, डक्टर कहाँ गएर कारणको पहिचान गराउनुहोस्, मेरो दुखाइको कारण यो हो र त्यो डक्टरले तपाईँलाई होमवर्क दियोस्, त्यस्तो डक्टर कहाँ जानुहोस्, ताकि तपाईँले आफैले होमवर्क गरेर ठिक गर्न सक्नुहोस्। थोरै दुखाइ हुँदैमा चिकित्सक कहाँ जानुहोस् यो भन्छु म। अब बढी भएपछि त पुरै गाडी बिग्रेपछि त फाइदा कसलाई हुन्छ, डक्टरलाई नै हुन्छ नि। आफूलाई फाइदा गर्नलाई समस्या सानो हुँदैमा तपाईँ त्यहाँ जानुहोस् र त्यही बेलामा कारण पहिल्याएर त्यसको होमवर्कको लागि तपाईँले सोध्नुहोस्, डक्टरलाई औषधि नसोध्नुहोस्, भिटामिन डी कस दिनुहोस् डाक्टर साहब, भएन भिटामिन डी प्राकृतिक रूपमा कसरी प्राप्त हुन्छ डाक्टर साहब, मेरो ढाड बलियो बनाउन भिटामिन दिनुहोस्, होइन मेरो ढाड मैले कसरी बलियो बनाउन सक्छु डाक्टर साहब, मेरो ढाडको दुखाइको लागि औषधि दिनुहोस् डाक्टर साहब, होइन के घरमा यस्ता उपचार पद्धति छन् चिजहरू छन् जसले म मेरो दुखाइ घरमै ठिक हुन सक्छ डाक्टर साहब, यस्ता चिजहरू सोध्न सक्नुभयो भने तपाईँको स्वस्थताको यात्रा सुरु भयो। अब एकजना कारण ढाडको दुखाइ हड्डी खिएर होला, अर्को हड्डी चिप्लेर होला, अर्को डिस्क खुस्किएर होला, अर्को नसा च्यापिएर होला, अर्को मांसपेशीमा संकुचनले होला, अर्को सड्केको होला, अर्को लिगामेन्टको कारणले होला, फरक भयो नि। जबसम्म डक्टरले यो छुट्टाइदिँदैन, हिजो भर्खर बिचरा एकजना बिरामी उहाँको भाइहरूलाई मैले उपचार गरिरहेको छु, भाइहरू कोरिया हुनुहुन्छ, राम्रो स्वस्थ हुनुहुन्छ, साधारण हो केही ठुलो भयो होइन, फ्लाइट लिएर सिराबाट सिम्रा पुगेर फ्लाइट लिएर मलाई भेटेर फेरि जानुभयो कि, उहाँ एमआरआई गर्न आएको, डाक्टर सुनिलले सस्तोमा एमआरआई गराइदिनुहुन्छ, राम्रो हेरिदिनुहुन्छ, मैले हेरी केही भएको छैन, त्यस्तो एमआरआई गर्ने पनि चिज छैन, एमआरआई नगर्नुहोस्, यो यो यो यो यो गर्नुहोस्, पूर्ण रूपमा स्वस्थ हुनुहुन्छ, बाई मिस्टेक दुखाइ भयो भने औषधि खानुहोस्, होइन दुखाइको जरुरत औषधि खानै जरुरी छैन, तिन दिनमा तपाईँ पूर्ण रूपमा स्वस्थ हुनुहुन्छ, किनकि मैले पत्तालाई कारण त मांसपेशीमा संकुचन मात्रै त रहेछ, मसल स्पाजम मात्रै रहेछ, त्यो घरमै ठिक हुन्छ भने किन केमिकल खाइरहने, तर उहाँ नआएको भए मैले सायद औषधि भन्थेँ होला, उहाँले डाक्टर साहब मेरो यस्तो दुखिया छ मलाई कुन औषधि खाऊ, ल यो खाएर हेर्नुहोस् न त भनिहाल्छ मान्छेले, होइन उहाँलाई मैले फिजिकल एक्जामिनेसन गरेर न पत्तालाई केही जरुरत रहन्छ यो भए ठिक हुँदो रहेछ। त्यही भएर डायग्नोसिस अ डिजिज नोन इज हाफ क्योर्ड भनिन्छ, होइन जब रोग यो हो यो कारणले भइरहेछ भने आदि त त्यही ठिक भयो त, त्यसलाई तर ठिक गर्ने डक्टरले ठिक गरिदियोस् भनेर तपाईँ चाहनुहुन्छ भने तपाईँ गलत बाटोमा हिँडिरहनु भएको छ, गलत बाटोमा हिँडेर तपाईँ गलत डेस्टिनेसनै तपाईँ पुग्ने हो, तपाईँको ढाड जिन्दगीभरि स्वस्थ हुँदैन। जब तपाईँले डक्टरलाई सोध्न सक्नुहुन्छ र बाटो पहिलाउन सक्नुहुन्छ, म स्वस्थ कसरी हुन सक्छु त्यसको लागि मैले के गर्नुपर्छ, होइन भने तपाईँको हालत पनि नेपालकै जस्तै हुनेछ, अर्को 20 वर्षपछि पनि तपाईँले सहयोगको लागि याचना नै गर्नुहुन्छ। हामीले के गर्ने नेपाललाई विकसित गर्न, त्यो तपाईँको सोच छैन, तपाईँ सोच के छ, चाइनाले विकसित गर्ने लागि, इन्डियाले विकसित गर्ने लागि, जापानले विकसित गर्ने लागि, म अमेरिकै हुँला अरे के चाहिँ विकसित गर्न सक्छु म तपाईँको, जबसम्म तपाईँले गर्न चाहनुहुन्न, त्यो व्यक्ति जसले आफूलाई हेल्प गर्न चाहँदैन र आफूले हेल्प गर्नको निम्ति मेरो दिग्दर्शन चाहँदैन, त्यो व्यक्ति जिन्दगीभर रोगी रहन्छ, उसको मेरुदण्डको दुखाइ जिन्दगीभर ठिक हुँदैन, याद राख्नुहोस्। जबसम्म मान्छेले खोलेर हेर्न सक्दैन ए यो रोग त मैले आफैले पैदा गरे रहेछ, नसा च्याप्पेकै उदाहरण लिऊँ न, मैले हजुरलाई 10 जना लठैत लाएर पिटाएँ भने पनि हजुरको हड्डी भाँचिएला नसा च्याप्पिन सक्दैन, त्यसरी स्ट्रक्चर बनिएको छ त मान्छेको, अनि त्यसलाई तपाईँले बसी बसी नसा च्याप्दिन सक्नुहुन्छ, कम्प्युटरमा काम गरी गरी नसा च्याप्दिन सक्नुहुन्छ, अब त्यसलाई ठिक कसरी गर्ने, रिभर्स मोडमा आउनु पर्यो नि, गाडी अगाडि पछि पछाडि ब्याक गियरमा तपाईँले ल्याउने होइन मैले ल्याउने हो र, तपाईँले जे गल्ती गर्नुभएको छ त्यसलाई सुधार्ने तपाईँको काम होइन र मेरो हो र, म त तपाईँको राम्रो दिग्दर्शक हुन सक्छु, मैले भनेको तपाईँले मान्नुभयो भने तपाईँ चाँडै स्वस्थ हुन सकिन्छ, त्यसमा दुई मत छैन।

0: अब सुन्नुहोस् पूरा समाचार।
1: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
0: नियमित रूपमा हिडुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
1: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
0: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
1: चिल्लो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफूल खाऊ।
0: मद्यपान र धूम्रपान सेवन नगरौं।
1: स्वस्थ रहौं, सुखमय जीवन बिताऊ।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
3: सधैँ पसलबाट बोरा घिसारिया छ खाछ, कहिले कसो त अलि मिठो चामलको भात खाएर मुख फेर्न पाए नि हुन्थ्यो नि बुहारी।
4: आज मैले बुलबुले बाराई राइस मिलबाट चामल ल्याएको छु नि बा। त्यहाँ त सावित्री, जीरा, सावा, जेठो बुढो, पहेले अनि लोकल धान आँखै अगाडि कुटेर बिक्री हुँदो रहेछ नि। कति मान्छे जाँदा रहेछन्?
3: ए हो र, ल त ल।
5: आफ्नै मिलबाट आँखै अगाडि तोरी र तिल पेलेर स्वच्छ खारे तेल र पिना उत्पादन तथा बिक्री गरिन्छ। साथै विभिन्न प्रजातिका धानको स्वादिष्ट चामल चाहिएमा हामीलाई सम्झनुहोस्। साथै तेल पनि पेलिन्छ, होम डेलिभरीको पनि व्यवस्था छ। सम्पर्क भुलभुले बाराही राइस मिल, गाछे पानी पेट्रोल पम्प अगाडि, प्रोपाइटर अर्जुन लम्साल। फोन 0564142 र 98562196692।
6: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा।
7: विगत लामो समयदेखि तपाईँहरूको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार। फोन बजार
6: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
8: हामी कहाँ सामसुङ, रेडमी, पोको, ओप्पो, भिभो, रियलमी, नार्जो, आइटिएल, कलर, टेक्नो, नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ।
6: मोबाइल सँग सम्बन्धित चार्जर, इयरफोन, डाटा केबल साथै मल्टिप्लग, लाइटका भेराइटी र लाइटको चार्जर, पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ।
8: एनसीएलको हराएको, बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटीसी को सिम पनि पाइन्छ। एनसीएल को नयाँ सिम को लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइन बाट फोटो नचाहिने गरी निकालिन्छ।
6: अन्त एकचोटि राम्रो होला, एकचोटि सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङको मोबाइल किस्ता बन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला। सम्पर्क
7: फोन बजार, सिद्धार्थ बैंक र फ्यामिली मेडिकलको बीचमा, दुलेगौडा।
9: प्रोपाइटर सुबिल श्रेष्ठ, किम नारायण श्रेष्ठ। मोबाइल 98461-56999 छ।
10: सफलताको अर्को नाम जुनियर सिटिजन्स एकेडमी माध्यमिक विद्यालय।
11: शिक्षा बस्तीको आईओएममा एमबीबीएस अध्ययनको सफलता तथा सार्थक सुवेदीको आईओई इन्जिनियरिङ सफलताको निरन्तरता। सन्ध्या पौडेल, श्वेता ढुंगाना, प्रमीक्षा राणा भाट, कृष्णा परियार र मल्लिका तिमिल सिन्हा लगायतको मेडिकल क्षेत्रमा उत्कृष्ट उपलब्धि।
10: इन्जिनियरिङ तर्फ सोबित प्रोटेल, प्रीतम आचार्य र लवसन आले तथा सीएसआईटीमा शुभम गुरुङ र सबिन गुरुङको उल्लेखनीय सफलता। बीबीए, बीएचएम लगायत विभिन्न क्षेत्रमा पनि विद्यार्थीहरूको उत्कृष्ट उपलब्धि।
11: केवल पढाइ मात्र होइन, अनुभवी तथा समर्पित शिक्षक टोली, प्रविधि मैत्री स्मार्ट कक्षा, आधुनिक साइन्स, होटल म्यानेजमेन्ट तथा कम्प्युटर ल्याब, व्यवहारिक एवं अनुसन्धानमुखी शिक्षण पद्धति, नियमित अतिरिक्त कक्षा, करियर काउन्सिलिङ तथा व्यक्तित्व विकासका विशेष कार्यक्रम।
10: फुटसलमा हिसान कास्की विजेता, गण्डकी स्तरीय प्रतियोगितामा सदाबहार उत्कृष्ट प्रदर्शन र प्रदेश स्तरीय ह्यान्डबल प्रतियोगितामा तेस्रो स्थान।
12: आज हाम्रा विद्यार्थीहरू अमेरिका, अस्ट्रेलिया, जापान, कोरिया र बेलायत लगायतका देशका प्रतिष्ठित विश्वविद्यालय तथा कलेजहरूमा अध्ययनरत छन्। 47 वर्षको उत्कृष्ट इतिहास बोकेको शैक्षिक धरोहर जेसीए स्कूलमा शैक्षिक सत्र 2083का लागि साइन्स म्यानेजमेन्ट होटेल म्यानेजमेन्ट कम्प्युटर साइन्स टुरिज्म एण्ड माउन्टेनियरिङ विषयमा कक्षा 11मा नयाँ भर्ना खुल्यो। आजै सम्पर्क गर्नुहोस् जुनियर सिटिजन एकेडेमी माध्यमिक विद्यालय पोखरा 26 बुढी बजार पृथ्वी राजमार्ग सँगै। फोन 061-411-398 061-411-503 98-627-61-481 98-63-32-582 फेसबुक जेसीए स्कूल पोखरा।
13: तपाई घर बनाउँदै हुनुहुन्छ, अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
14: हजुर, टेबल, भर्याङ, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
13: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, दुई दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
15: संसार ढुङ्गा कटिङ उद्योग, शुक्लागञ्जकी 2 काछे पानी तनहु, प्रोप्राइटर रमेश भुजेल। फोन 98-560-32-475 र 98-011-32-475।

0: मेटली स्टील फन पर्क का सब सामान चाहनी कति मजा एक ठाव मतार जालिनी पाइनी।
1: हजुर, सबै सामान पाइने एउटै ठाउँ ओम भगवती मेटल एन्ड स्टील उद्योग।
2: हामी कहाँ सटर, च्यानल गेट, ट्रस निर्माण, ट्याङ्की स्ट्याण्ड, फलाम र स्टीलका रेलिङ, घर निर्माणका लागि आवश्यक पर्ने ग्रिल, स्टीलका सम्पूर्ण सामानहरू, खेलौना, कुर्सी, टेबल, बेन्च लगायत फाइबर ग्यासबाट उत्पादित फन पार्क एवं बाल बालिकाका लागि आवश्यक पर्ने सामानहरू उपलब्ध छन्।
1: साथै शुक्ला गण्डकीमै पहिलो पटक कृषि फार्म तारबार, घर जग्गा, विद्यालय, संघ संस्था तारबार गरी संरक्षणका लागि अत्यन्तै उपयोगी विभिन्न साइजका जीआई जाली सुपथ मूल्यमा उपलब्ध गराइन्छ।
2: प्रोप्राइटर ओमकार नागिला, सम्पर्क 9856060113, 9860629794।
3: तपाईँको संस्था, कार्यक्रम वा व्यापारलाई आकर्षक प्रिन्टिङ सेवा चाहिन्छ?
4: अब चिन्ता नलिनुहोस्, शरण एन्ड सिसल प्रिन्ट उद्योग, जहाँ गुणस्तर र विश्वास सँगसँगै भेटिन्छ।
3: ब्यानर, फ्लेक्स प्रिन्ट, पोस्टर, बिल बुक, लेटर हेड, टी शर्ट प्रिन्ट, भिजिटिङ कार्ड, विवाहको निमन्त्रणा कार्ड सहित कप, मेडल, सेट लगायतका सबै सेवा एउटै ठाउँमा उचित मूल्यमा। साथै हामी कहाँ शिलालेख पनि लेखिन्छ।
4: छिटो सेवा, सफा प्रिन्ट अनि दिगो सम्बन्ध, त्यसैले त रोजाई सबैको।
3: शरण एन्ड स्पेसल प्रिन्ट उद्योग, शुक्ला गण्डकी नगरपालिकाको गेट सँगै।
4: प्रोप्राइटर दुर्गामान श्रेष्ठ, सम्पर्क 9846061209 र 9801421718। आजै सम्पर्क गर्नुहोस्।
5: ल, किन हो हाम्री दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त?
6: हेर्न कान्छी, यतिका पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
5: बजारै भरि फ्रेस हाउस त जहाँबाट ल्याए पनि हुन्छ भो, खेको चिन्ता लिनु भएको छ यो दिदीले।
7: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनुपर्छ।
5: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस्, आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ।
4: शुक्ला गण्डकी फ्रेस हाउस, दुलेगौडा तनहु, पञ्चमुनि स्कूलको अगाडि, सिकेन्द्र फिस हाउसको आडैमा, शाखा पसल दुलेगौडा भित्री बजार, साङ्ग्रिला विकास बैंकको पछाडि। यहाँ विवाह, व्रतबन्ध, पास्नी, पिकनिक, पार्टी, भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी, बोका, पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अन्डा, ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
7: प्रोप्राइटर विवेक ढुङ्गाना, जानकी ढुङ्गाना, मोबाइल 9856060136 र 9151166136।
8: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ।
9: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो? राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
8: ओके, ल डन।
9: हजुर, सिक्किम अफसेट प्रेस, शुक्ला गण्डकी 4, दुलेगौडा, गणपति लघुवित्त रहेको भवनमा।
8: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच, स्टिकर, बिल भरपाई, पासबुक, ब्रोसर, तमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
9: प्रोप्राइटर गोविन्द सिग्देल, फोन 9560285443 र 9847000787।
10: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ, होइन किले मोनी लगाएर हो?
11: साँच्ची कि मोहनी नै लगाए कि बुढा, मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सिटीको घरको झ्याल, ढोका, खापा, त्रिकोष, चौकोस अनि किचनको डेकोरेसन, दराज, पलङ, लोबे, टेबल, सोफा सेट एकपटक हेर्न जानु त, जे हेर्यो त्यही मोहनी लाउने खालको छ।
10: कहाँ बनाएछन् र हो, हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
11: हुन्छ नि खुब, पौवा डाँडामा रहेको सुभिक्षा फर्निचर उद्योगमा बनाएका रे, न पसाङ्गिएको छ न त धुला नै लागेको छ, वर्षौ भएर बनाएको पनि।
10: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ। साथै ढुङ्गा, गिटी, बालुवा सहित ढुवानीको लागि ट्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुभिक्षा फर्निचर उद्योग, दुलेगौडा पौवा डाँडा, पञ्चमणि स्कुल माथिपट्टि, प्रोप्राइटर हरिबहादुर विश्वकर्मा, मोबाइल 9811435622।
12: रामुलाई किन स्कूल नपठाएको मैले दाई?
13: काममा अलि सघाउँछ कि भनेर नि।
12: होइन दाई, बाल बालिकालाई पढाउनु उनीहरूको अधिकार हो, बाल श्रम त अपराध हो नि। हाम्रो इच्छा सबै बाल बालिकालाई गुणस्तरीय शिक्षा, उमेर पुगेका सबै बाल बालिकालाई विद्यालय भर्ना गरौं, छोरा र छोरीलाई समान शिक्षाको अवसर दियौं, बाल श्रमको अन्त्य गरौं।
14: अनुरोध: गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
15: एक सय तीन थोप्लो आठ अन्तर्मनको आवाज।
16: स्टुडियो लाइट अहिले बिहानको 7 बज्यो। टाइम चेकको साथमा बनकेवा कालिका सुन चाँदी पसल, दुलेगौड़ा हेल्प चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 9816695301।
17: सत्य तथ्य निष्पक्ष समाचार सुसज्जित हुन पाउने तपाईको अधिकार।
18: धोरबाराही हाइलाइट्सको साथमा
19: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम, कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस, अफसेट प्रेस, दुलेगौडा बीपी चोक।
18: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस्, सम्पर्क 9841649304।
20: नमस्कार, रेडियो धोरबाराही 103.8 MHz बिहान 7 बजेको धोरबाराही हाइलाइट्समा अशोक विश्वकर्माको स्वागत छ। तपाईँ हामीलाई इन्टरनेट अनलाइनमा पनि www.radiodhorbarahi.com.np र हाम्रो पात्रो मोबाइल एप मार्फत विश्वभरि एकसाथ सुन्न सक्नुहुनेछ। धोरबाराही हाइलाइट्समा अब समाचारहरू सुन्नुहोस्। नेकपा एमालेमा रूपान्तरण र पुनर्गठनको पक्षमा 80% सचिवालय सदस्य देखिएका छन्। शुक्रबार 4 उपाध्यक्ष र शनिबार महासचिव शंकर पोखरियल समेत गरी 3 उपमहासचिव र 5 सचिवले पार्टी ओलीले पार्टी बनाउन पद त्याग गरेर सहयोग गर्नुपर्ने धारणा राखेका छन्। सचिव महेश बस्नेत मात्रै ओलीको पक्षमा उभिनु भएको थियो, आज पनि 7-1 भएको छ। एक पदाधिकारीले बताए अनुसार यस्तो बेला अध्यक्षलाई कसैले साथ दिँदैनन्, उहाँको कारण यो सबै भइरहेको साथीहरूको निष्कर्ष रहेको छ। यो भनेको एमालेको सचिवालयको 80% ओलीलाई अस्वीकार गरेको रूपमा उहाँले अर्थ्याउनु भएको छ। 19 जनाको हाम्रो सचिवालय छ, जसमा अध्यक्ष अनि उहाँको पक्षमा अहिलेसम्म बोलेका 2 जना गर्दा जम्मा 3 जना हो, बाँकी सबै अध्यक्षले छोड्नुपर्छ भन्नुभएको छ। ती पदाधिकारीले भन्नुभयो, पदमा अर्याल, एकमत कार्की लगायत ओलीले छोड्नै पर्ने पक्षमा उभिनु पार्टी बनाउने कदम रहेको छ। यस्तै सचिव एकमत कार्की, पद्मा अर्याल, राजन भट्टराईले तल पार्टी चलाउन सक्ने अवस्था नभएको बताएका थिए। उहाँहरूले बोल्ने नै त्यस्तै हो, ओली नभई पार्टी चल्दैन भन्नु भएन, तपाईँले सोच्नुपर्छ भन्नुभयो। त्यो भनेको ओलीलाई पद त्याग गर्नु नै भएको उहाँले बताउनु भएको छ। यद्यपि ओलीले भने यी सबैको प्रतिवाद गर्नुभएको छ। उहाँले निर्वाचित भएर आएको त्यसै नछोड्ने घोषणा गर्नुभएको छ। नेपाली कंग्रेसका नेता एवं पूर्व महामन्त्री शशांक कोइरालाले पार्टीभित्रको असन्तुष्ट पक्षलाई समेटेर लैजानुपर्नेमा जोड़ दिनुभएको छ। नेपाली कांग्रेस वृहत एकता र भावी कार्यदिशाका लागि गण्डकी प्रदेश स्तरीय भेला एवं विचार गोष्ठीलाई हिजो पोखरामा सम्बोधन गर्दै नेता कोइरालाले भन्नुभयो, पार्टी बलियो भयो भने हामी बाँच्छौं, पार्टी कमजोर भए हामी झनै कमजोर हुन्छौं। मलाई कुनै पद चाहिँदैन, पार्टी एक हुनु पर्यो। कोइरालाले भन्नुभयो, पार्टी सभापतिले विचार, कर्तव्य र आचरणले पार्टीलाई एक ढिक्का बनाउनुपर्छ। बीपी कोइरालाले त्यति बेला आफू प्रधानमन्त्री नभई सुवर्ण शमशेर राणालाई प्रधानमन्त्रीको प्रस्ताव राखेको धारण दिँदै नेता कोइरालाले गगन कुमार थापा हतारिएर विशेष महाधिवेशनबाट सभापति भएको टिप्पणी गर्नुभएको छ। पोखरा महानगरपालिकाले बजारको मध्यभाग भएर बग्ने फिर्के खोलाको खोला घरभित्र बनेका संरचनामा आजबाट डोजर लगाउने भएको छ। यसअगाडि महानगरले सार्वजनिक जमीन अतिक्रमण गरेर बनाइएका संरचना हटाउनका लागि दिएको 35 दिनको समय सीमा शनिबार हिजो सकिएको छ। महानगरले गत वैशाखको 3 गते सार्वजनिक जमीनमा बनाएको संरचना हटाउन सूचना जारी गरेको थियो। खोला घरमा बसोबास गरिरहेका तथा संरचना निर्माण गरेका व्यक्ति तथा संस्थालाई पूर्व सूचना दिइसकिएकाले आजबाट बिहानका रूपमा 3 ठाउँबाट खोला घर खाली गर्ने कार्य शुरू गरिने महानगरका प्रमुख आचार्यको भनाइरहेको छ। महानगरका फिर्किएका 3 स्थानबाट अतिक्रमित संरचना हटाउन शुरू गरिनेछ। पोखरा 2 र 18 को सीमा अधेरीकुनादेखि शुरू गरेर वडा नम्बर 4 र 5 को सीमा नफिर्के पुलस्थित बुढा नीलकण्ठ मन्दिरदेखि शुरू गरेर वडा नम्बर 5 र 8 तर्फ तथा पोखरा 7 र 8 को सीमाना 0 किलोमिटर स्थित लाइन्स भवनदेखि फेवातालतर्फ गरी 3 स्थानबाट डोजर चलाइनेछ। अतिक्रमित संरचना हटाउने अभियान सम्बन्धित वडाका अध्यक्ष र जनप्रतिनिधिको नेतृत्वमा सञ्चालन हुने महानगरले जनाएको छ। मध्य पूर्वमा जारी द्वन्द्वका कारणले अन्तर्राष्ट्रिय बजारमा निर्माण सामग्रीको मूल्य तीव्र रूपमा बढ़ेको छ। नेपाल जस्तो भूपरिवेष्टित राष्ट्रमा यसको असर झन अझ गहिरो बनेको छ। सोही कारणले निर्माण क्षेत्रको मूल्य समायोजनका लागि निर्माण व्यवसायीले यति बेला देशैभरि शान्तिपूर्ण रूपमा विरोध कार्यक्रम गरिरहेका छन्। यसै क्रममा शुक्रबार पूर्वधार विकास समितिले आयोजना गरेको कार्यक्रममा व्यवसायीको काममा पूर्वधार विकास मन्त्री सुनिल लम्सालले उनीहरूको माग पूरा गर्ने विश्वास दिनुभएको छ। भारतमा पेट्रोल र डिजलको मूल्यमा फेरि वृद्धि भएको छ। दिल्लीमा पेट्रोल प्रति लिटर 87 रूपियाँ महँगिएर 97.51 रूपियाँ भारतीय पुगेको छ। यस्तै डिजलको मूल्य पनि प्रति लिटर 91 पैसा बढेर 92.49 रूपियाँ पुगेको छ। भारतीय मीडियाहरूका अनुसार इन्धनको मूल्य 9 दिनभित्र तेस्रो पटक बढ़ेको हो। यसअगाडि मे 19 पेट्रोल र डिजलको मूल्य औषधमा प्रति लिटर 90 पैसा बढ़ेको छ। त्यस अगाडि मे 15 पनि प्रति लिटर 3 रूपियाँले वृद्धि भएको छ। नेपालले पेट्रोलियम पदार्थ भारतबाट आयात गर्दै आएको छ। नेपाल आयल निगमले भारतीय आयल कर्पोरेशनबाट पेट्रोल डिजल लगायतको इन्धन खरिद गर्दै आएको छ। त्यसैले भारतमा इन्धनको मूल्य घटबढ हुँदा त्यसको प्रभाव नेपाली बजारमा पनि पर्न सक्छ। नेपाल आयल निगमका संचालक समितिका एक सदस्यले भारतबाट नयाँ खरिद मूल्य सूची उच्च दरमा आएमा नेपाल आयल निगमले मूल्य वृद्धि गर्ने बताउनु भएको छ। त्यसपछि उहाँले अवस्था हेरेर आन्तरिक बजारमा पनि पेट्रोल र डिजलको मूल्य समायोजन गर्नुपर्ने बताउनु भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाली शुक्ला गण्डकी नगरपालिका 3 वडा अधिवेशन सम्पन्न गरेको छ। शनिबार सम्पन्न भएको अधिवेशन मार्फत प्रवीण पौडेलको सभापतित्वमा 11 सदस्यीय वडा कमिटी चयन गरिएको छ। वडा कमिटिको उपसभापतिमा रमेश बस्नेत, सचिव महाजन कार्की चयन हुनुभएको छ भने सदस्यहरूमा विष्णुहरि गर्तौला, दीर्घ बहादुर खत्री, सचिन श्रेष्ठ, बाल कुमारी थापा, लक्ष्मी विक, अर्जुन कार्की, रूमी थापा मगर र प्रतीक्षा ढुङ्गाना रहनु भएको छ। वडा समितिको सदस्यमा गर्तौला वडा समितिको सदस्य रहनुभएका गर्तौला शुक्ला गण्डकी नगरपालिका वडा नम्बर 3 का पूर्व वडा सदस्य समेत हुनुहुन्छ। उहाँ नेकपा एमालेबाट वडा सदस्यमा निर्वाचित हुनुभएको थियो। नगर समितिका सभापति हरि खड्गाको अध्यक्षतामा र रासोपा गण्डकी प्रदेश समितिका संगठन विभाग प्रमुख श्री श्रवण नेपानीको प्रमुख उपस्थितिमा अधिवेशन सम्पन्न भएको पार्टी स्रोतले जनाएको छ। होटल व्यवसायी संघ तनहुँको 6 वार्षिक साधारण सभा सम्पन्न भएको छ। शनिबार म्याग्दी गाउँपालिका 6 मूलबाराही मन्दिर प्राङ्गणमा संघको साधारण सभा सम्पन्न भएको हो। संघका अध्यक्ष गिरीबहादुर थापाको अध्यक्षतामा सम्पन्न भएको साधारण सभामा होटल व्यवसाय महासंघ गण्डकी प्रदेशका वरिष्ठ उपाध्यक्ष दुर्गा विलास भट्टराईले होटल व्यवसायलाई मर्यादित पेशाका रूपमा विकास गर्नुपर्नेमा जोड़ दिनुभयो। भट्टराईले व्यवसायलाई आवश्यक सचेतनामूलक तालिम दिएर बाल श्रम मुक्त र खाद्य स्वस्थता युक्त व्यवसाय बनाउनु पर्ने बताउनु भएको छ। ज्ञानको कमीले समेत हाम्रो व्यवसायहरू कानूनी रूपमा चुक्ने वातावरण छ, तालिम दिएर सचेतना बढ़ाउनु पर्यो, उहाँले भन्नुभयो। कार्यक्रममा होटल व्यवसाय महासंघका निवर्तमान केन्द्रीय सदस्य एवं तनहु होटल व्यवसाय संघका पूर्व अध्यक्ष प्रेम कुमार श्रेष्ठ, शुक्ला गण्डकी नगर उद्योग वाणिज्य संघका अध्यक्ष समुद्र राम श्रेष्ठ, इलाका प्रहरी कार्यालय बेलचोतराका प्रहरी प्रमुख निरीक्षक धननारायण श्रेष्ठले व्यवसायको एकतामा जोड़ दिनुपर्ने बताउनु भएको छ। उहाँहरूले व्यवसायहरूको एकताले मात्रै आर्थिक विकासमा टेवा पुग्ने धारणा व्यक्त गर्नुभयो। यही जेठको 21 गते जातीय भेदभाव तथा छुवाछुत उन्मूलन दिवसको अवसरमा तनहुको शुक्ला गण्डकी नगरपालिकामा दलित समुदायले र्याली र झाँकी सहित शक्ति प्रदर्शन गर्ने भएका छन्। शनिबार नगर स्तरीय दलित सञ्जालको बैठकले दिवसको अवसरमा शक्ति प्रदर्शन गर्ने निर्णय गरेको हो। नगरपालिकामा बसोबास गर्ने झण्डै 18% दलित समुदायले जातीय रूपमा हुने विविध अन्त्य र संविधानमा उल्लेखित व्यवस्था व्यवहारमा लागू हुनुपर्ने माग गर्न यस्तो प्रकृतिको कार्यक्रम आयोजनाको तयारी गरिएको जालका संयोजक एवं शुक्ला गण्डकी नगरपालिकाका कार्यपालिका सदस्य सन्तोष विश्वकर्माले जानकारी दिनुभयो। विश्वकर्माले कार्यक्रम सम्पन्न गर्नका लागि आवश्यक तयारी स्वरूप विभिन्न चारवटा उपसमिति समेत गठन भएको बताउनु भएको छ। बैठकमा शुक्ला गण्डकी नगरपालिकाका उपमेयर खुम्बहादुर विका राजु र पूर्व उपमेयर सविता रसाईले परिवर्तनका लागि दलित समुदायको एकता आवश्यक रहेको बताउनु भएको थियो। मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनिङ जोमसम कोरेला सड़कको म्याग्दी खण्ड अवरूद्ध भएको छ। म्याग्दीको रघुगंगा गाउँपालिका एक बेग खुलामा हिजो साँझ रूख ढलेर 76 किलोमिटर दूरीको बेनी जोमसम सड़कमा सीधा यातायात सम्पर्क विच्छेद भएको हो। सड़क अवरूद्ध हुँदा बेनिङदेखि मुस्ताङ र जोमसमदेखि बेनीतर्फ आउँदै गरेका सवारी साधनहरू बीच बाटोमा रोकिएका छन्। स्थानीयका अनुसार मुस्ताङ घुम्न तथा मुक्तिनाथ दर्शनमा जाने पर्यटक र तीर्थयात्रीहरू प्रभावित भएका छन्। जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी सागर तिमिल सिन्हाले सड़क विभागको उपकरण सुरक्षाकर्मी र मजदूर परिचालन गरेर सड़कको अवरोध खुलाउन पहल भइरहेको जानकारी दिनुभयो। अखिल नेपाल ट्रेड युनियन महासंघ गण्डकी प्रदेशले लामो समयदेखि उपभोग गर्दै आइरहेको भवनसहित 4 रोपनी जग्गा फिर्ता गरेको छ। पोखरा उपत्यका नगर विकास समितिको स्वामित्वमा पृथ्वी चोकमा रहेको सार्वजनिक जग्गामा महासंघले स्वीकृति लिएर पक्की संरचना बनाएको थियो। पोखरा महानगरपालिका र उपत्यका नगर विकास समितिको सार्वजनिक जग्गा स्वीकृति लिएर वा नलिकन बनाइएका संरचना खाली गर्नका लागि खुलाउन पहल भइरहेको जानकारी दिनुभयो। अखिल नेपाल ट्रेड युनियन महासंघ गण्डकी प्रदेशले लामो समयदेखि उपभोग गर्दै आइरहेको

0: गर्दा बुझाएको हो। ट्रेड युनियन महासंघले 2067 करिब 1,53,00,000 लागतमा निर्माण गरेको 13 कोठा रहेको भवनको चाबी हिजो महासंघ गण्डकी प्रदेशका अध्यक्ष रुद्र गौतमले उपत्यका नगर विकास समितिका अध्यक्ष समेत रहनुभएका महानगरका प्रमुख धनराज आचार्यलाई हस्तान्तरण गर्नुभएको छ। शुक्ला गण्डकी नगरपालिका 9 घारी र आसपासमा रहेका किसानहरूलाई लक्षित गरेर व्यावसायिक पशुपालन सम्बन्धी तालिम प्रदान गरिएको छ। न्यू होम संस्थाको आयोजना तथा जयलक्ष्मी दुग्ध उत्पादक सहकारीको समन्वयमा यस क्षेत्रका किसानलाई पशुको आहार र स्याहार सम्बन्धी तालिम प्रदान गरिएको कार्यक्रमका संयोजक सन्दीप लामिछानेले सन्दीप लम्सारले जानकारी दिनुभयो। पशुपालक किसानलाई आधुनिक पशुपालन सम्बन्धी ज्ञान दिने उद्देश्यले आयोजना गरिएको तालिममा डाक्टर सोनी पाठकले पशुपालन व्यवसायलाई व्यवस्थित बनाउन र आधुनिक प्रविधि, उच्च आहार व्यवस्थापन तथा पशुको नियमित स्वास्थ्य परीक्षण सम्बन्धी जानकारी दिनुभएको छ। डाक्टर पाठकले गाई भैंसीको स्याहार, रोग नियन्त्रण, सरसफाई तथा दूध उत्पादन वृद्धि गर्ने उपायबारे सहभागीलाई प्रशिक्षण दिनुभएको थियो। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका विभिन्न ठाउँमा गर्मी बढ़दा पूर्व र मध्य भेगका धेरै ठाउँमा पानी परिरहेको छ। आज र भोलिको मौसम पनि यस्तै रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका हिमाली र पहाड़ी भूभागका केही ठाउँमा मधेस प्रदेश लगायत बागमती गण्डकी प्रदेशका तराई भूभाग तथा लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाड़ी भूभागका एक दुई ठाउँमा मेघगर्जन र चट्याङ सहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको छ। सुदूरपश्चिम र लुम्बिनी प्रदेशका पहाड़ी भूभागमा तातो दिन तथा तराई भूभागमा तातो लहरको सम्भावना रहेको महाशाखाले जनाएको छ। महाशाखाका अनुसार मधेस र कोशी प्रदेशको तराईका भूभागका थोरै ठाउँमा हावाहुरीको सम्भावना पनि रहेको छ। भोलि पनि गण्डकी, बागमती र मधेस प्रदेशको तराई भूभागका थोरै ठाउँमा हावाहुरीको सम्भावना रहेको महाशाखाले जनाएको छ। अवस्था नै विविध खबरहरू सँगै बिहान 7 बजेको ढोरबारा हाइलाइट आजका लागि सकिएको छ। 10 बजे ताजा समाचारहरूको साथमा फेरि हाम्रो भेट हुने नै छ। त्यतिन्जेलसम्मका लागि समाचार कक्षका सम्पूर्ण युनिटसँगै म पनि विदा हुने आज्ञा चाहन्छु। रेडियो ढोरबाराही 103.8 MHz सुन्दै गर्नुहोला। नमस्कार।
1: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना, गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा dhurbarahi@gmail.com मा इमेल गर्नुहोस्।
2: विद्यार्थी भाइ बहिनीहरू, आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु। ध्यान दिएर सुन है।
3: मैडम, धुम्रपान भनेको के हो?
2: ल सुन, धुम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिँडी, तमाखु, कक्कड़ जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धुम्रपानको धुवामा 7,000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
3: अनि धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ? मैडम,
2: धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्र नली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदय घात, मस्तिष्क घात, गर्भवतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धुम्रपानको धुवाले धुम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6,00,000 मानिसको मृत्यु हुने गरेको छ।
3: अनि नि मैडम, यो धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
2: छन् नि। यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धुम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धुम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिल्यै धुम्रपान नगर्ने। धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौं, आफू बचौं र अरूलाई पनि बचाऊ।
3: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास

0: उपसार केन्द्र द्वारा जनहितमा जारी सन्देश।
1: नमस्कार हल्दर साहब, क्यानन तपाईँ त पाइल्सको अपरेसन गर्न हस्पिटल जानुभएको छ भन्ने सुनेको थिएँ। तपाईँ त छिट्टै आउनुभयो, अपरेसन नगरी आउनुभयो क्या हो?
2: क्यानन पोखराको चरक मेमोरियल हस्पिटलमा वरिष्ठ डाक्टरले आधुनिक प्रविधिबाट अपरेसन गर्दा त छिट्टै निको पो हुँदो रहेछ नि खान्छा।
1: अच्छा, क्यानन मेरो बुढीको पित्त थैलीको अपरेसन पनि त्यही चरक मेमोरियल हस्पिटलमा गरेको हो नि हल्दर साहब। केही दिनमै मेरो बुढी त ठमठम्ती हिँड्ने भाइ, साह्रै राम्रो रहेछ त्यो हस्पिटल त। अनि हल्दर साहब, चरक मेमोरियल हस्पिटलमा हामी भारतीय भूभू सैनिकका लागि स्वास्थ्य सेवा ECHS स्वास्थ्य सेवा पनि छ नि।
2: क्यानम, त्यही भएर त चरक मेमोरियल हस्पिटलमा उपचार गर्न गएको हो नि।
3: चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा भारतीय भूभू सैनिकका लागि स्वास्थ्य सेवा ECHS स्वास्थ्य सेवा उपलब्ध छ।
4: साथै ओपीडी सेवा आइतबारदेखि शुक्रबार बिहान 9 बजेदेखि साँझ 4 बजेसम्म। यो सेवा लिन ECHS कार्ड र रिफरल लिएर आउनुहोला। पुनश 70 वर्ष माथिका भूपूहरूलाई रिफरल चाहिँदैन।
3: विस्तृत जानकारीका लागि सरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061-552-493-552-494-582-7878।
5: आज हामी हाम्रो खानामा आइरन भन्ने पोषण तत्वको महत्वको बारेमा छलफल गरौँ है। किशोर अवस्थामा तीव्र रूपमा शारीरिक र मानसिक विकास हुने हुनाले आइरन युक्त पोषिलो खानेकुरा खानुपर्छ। खानामा भएको आइरन तत्वले हाम्रो शरीरमा रगतको कमी हुन दिँदैन।
6: हामीलाई कसरी रगतको कमी हुन्छ त मिस?
5: केटीहरूमा महिनावारी सुरु भएपछि रगतको कमी हुन सक्छ। त्यस्तै शारीरिक सरसफाईको कमीले जुकाको संक्रमण भएमा तथा घाउ चोट लागेर धेरै रगत बगेमा पनि रक्त अल्पता हुन सक्छ।
6: यो रक्त अल्पता भएमा के हुन्छ नि मिस?
5: थकाइ लाग्ने, बौद्धिक क्षमता तथा शारीरिक स्फूर्तिमा कमी आउँछ।
6: यसबाट बस्न के गर्छ मिस?
5: नियमित रूपमा हरियो सागपात खानुको साथै आइरन फोलिक एसिड चक्की नियमित रूपमा खाने गर्नुपर्छ।
6: यो चक्की कहाँ पाइन्छ मिस?
5: स्वास्थ्य संस्था, महिला स्वास्थ्य स्वयं सेविकासँग नियमित रूपमा निशुल्क पाइन्छ। साथै अभियानको क्रममा विद्यालयमा समेत पाइन्छ।
7: प्रदेश जनस्वास्थ्य कार्यालय तनहुँको जनहितमा जारी सन्देश।
8: कहाँ जाने?
9: सिधै मयम चिसापानीबाट काठमाडौँ, काठमाडौँबाट
8: मयम चिसापानी, अनि बीचमा नझर्ने?
9: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से महलबाट मयम चिसापानी र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
8: ए हो र, यस्तो सुविधा पनि आइसक्यो? ल जाम जाम।
10: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोप्राइटर रामचन्द्र महत, 98461-16878 र दुलेगौंडा ढोरफिर्दी छाब्दी देउराली साँखी हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट प्रोप्राइटर हरिचन्द्र महत, 98235-52663।
11: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारको उपचार सेवा सम्भव छ।
12: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुनाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
11: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्माया पुन,
12: फिजिसियन तथा पेट कलेज रोग विशेषज्ञ डाक्टर विकास अधिकारी डाक्टर शंकर बराल,
11: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर पविन थापा र हाड जोड्ने नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
12: मोटर रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन,
11: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
12: नाक कान घाँटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
11: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
12: एन्टेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
11: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
12: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
11: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मनकाजी थापा मगर।
13: वार्ड आईसीयू एनआईसीयू जनरल एंड लैप्रोस्कोपी सर्जरी सेवा पोस्ट ऑफ सेवा फिजियोथेरापी इंडोस्कोपी क्लोनोस्कोपी इको टीएमटी हल्चर पीएफटी यूरोफ्लोमेट्री डायलिसिस सेवा र 24 घंटा इमर्जेन्सी सेवा साथ ही अन्य विशेषज्ञ डाक्टर द्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
14: 24 घंटा पैथोलॉजी सेवा उपलब्ध छ। विस्तृत जानकारी को लागि पद्मश्री हॉस्पिटल एंड एलाइड साइंसेस प्राली पोखरा 9 न्यू रोड फोन 0161 590 162 590 163।
15: सके पाँचै दिन जाऊ, नसके एक दिन त अवश्य जाऊ। श्री पुरुषोत्तम महात्म्य सत्संग ज्ञान यज्ञमा सहभागी बनाऊ।
16: मिति यही जेठ 13 गते देखि 17 गते सम्म शुक्ल गण्डकी 5 बेल चौतारा झरौटामा
17: प्रमुख कथावाचक आचार्य पूज्य गुरु श्री ऋषिराम पौडेलको मुखारविन्दबाट संगीतमय पुरुषोत्तम महात्म्य सत्संग कथा श्रवणका साथै भजन कीर्तन प्रसाद वितरण आरती र बेलपत्र अर्पण लगायतका धार्मिक कार्यक्रम हुने भएकाले सम्पूर्ण भक्तजनहरूमा सहभागिताका लागि हार्दिक निमन्त्रणा गर्दछौ।
16: महायज्ञमा हुने दैनिक कार्यक्रम यही जेठ 13 गते बिहान 8 बजेदेखि 10 बजेसम्म कलश यात्रा साथै प्रत्येक दिन बिहान 8 बजेदेखि 11 बजेसम्म रुद्र अभिषेक बेलपत्र अर्पण र पुरुषोत्तम भगवानको पूजा आराधना 11 बजेदेखि 4 बजेसम्म संगीतमय कथा प्रवचन साँझ 8 बजेदेखि 9:30 बजेसम्म भजन कीर्तन र समापन सत्रमा महाआरती
15: आयोजक शिव पाञ्चायन मन्दिर संरक्षण समिति।
18: एक सय 103.8 अन्तर्मनको आवाज।

0: कान्छे भोलि घर पूजा गर्नु पर्ने, कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है।
1: हस् मम्मी, नयाँ घरमा फुल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन?
0: हुन्छ हुन्छ, तर पाएसम्म माटोकै गमला राम्रो भन्छन्। कति पाइन्छ र?
1: पाइन्छ नि, दुलेगोडाको सेन्सीका

0: लौ आयो खुसीको खबर, होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर।
1: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रै सहर दुलेगौडा हेल्पोस्ट चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको प्रिन्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
0: जुत्ता, चप्पल, सुट, पाइन्ट, लेडिज आइटम, साडी, कुर्ता, सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ।
1: सम्पर्क प्रिन्स फेन्सी हाउस, मोबाइल 98066-81115।
2: आहा, घर त साह्रै चित्त बुझ्दो भयो होइन बुढी। अब किचनको लागि पनि सामान गजबकै ल्याउनु पर्यो, बरु कहाँ जाने होला त?
3: आ बुढा, केलाई चिन्ता लिनु छ र? ओल्लो घर पल्लो घरतिर सबैले सोभी गिफ्ट एन्ड किचन कर्नरकै सामान ल्याएका रहेछन्। मलाई पनि त्यहाँको भाँडाकुँडा चाहिँ साह्रै मन पर्यो, हामी पनि त्यतै जाऊ।
1: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिफ्टका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज, क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
0: सम्पर्क सोभी गिफ्ट एन्ड किचन कर्नर, दुलेगौडा, युनिक डिपार्टमेन्टको 2 घर तल, प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ, फोन नम्बर 0654142634 र 98171656606।
4: सिर्जना बोर्डिङ स्कुल पोखराको कक्षा 11 भर्ना खुलेको सम्बन्धी सूचना।
5: सिर्जना बोर्डिङ स्कुल सृजना चोक पोखरामा कक्षा 11 लागि विज्ञान, व्यवस्थापन तथा होटल म्यानेजमेन्ट समूहमा नयाँ भर्नाका लागि आवेदन फारम वितरण भइरहेकाले आजै भर्ना भई ठुक्क हुनुहोस्।
4: यस स्कुलमा विज्ञान विषयसँग सम्बन्धित सबै विषयहरू र अन्य विषयहरूमा होटल म्यानेजमेन्ट, टुरिज्म, विज्ञान र व्यवस्थापन दुवै तर्फ कम्प्युटर साइन्स लगायतका ऐच्छिक विषयहरू अध्ययन गर्न सकिनेछ।
5: सृजना बोर्डिङ स्कुल शान्ति मार्ग सृजना चोक पोखरा, फोन नम्बर 0615-578053 र 0615-553-595।
1: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि। अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए, नयाँ युग सँगै नयाँ प्रविधि। कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ग्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक दुलेगौडा, प्रोप्राइटर पासा राजु, मोबाइल 98066-13-195 र 98467-15-368। टाइम चेकको साथमा बन्केवा कालिका सुन चाँदी पसल दुलेगौडा हेल्पोस्ट चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोप्राइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 98165-93-01।

0: ओहो बत्ती गयो।
1: तलबाट

0: ल नहो छिटो निस्क, अहिले फर्किन ढिला हुन्छ के। बिहेको कपडा भनेपछि राम्रो राम्रो रोज्नै पर्यो, फेरि पोखरा पुग्नु छ।
1: बिहेको कपडा किन्न पनि पोखरा जानु पर्छ र, यही युनाइटेड सप्लायर्समा छँदैछ नि।
0: बुवा आमा अनि भाइ बहिनीको लागि पनि त नयाँ कपडा किन्नु पर्यो, यता भने जस्तो पाइँदैन, त्यसमाथि महँगो होला नि।
1: त्यसको त चिन्तै नगर्नु न दिदी, डिजाइन पनि खोजे जस्तो पाइन्छ, मूल्य त झनै मिल्छ, एकचोटि गएर त हेर्नुहोस्।
2: हजुर, विवाहको कपडा, स्तरीय कोट, सुट, प्यान्ट, स्कूल कलेजको ड्रेस पाइनुको साथै लेडिज आइटम, साडी, लेगिज, टप्स, कुर्ता सुरुवाल र थाङका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ, साथै इमर्जेन्सी सिलाईको समेत व्यवस्था छ।
3: सम्पर्क युनाइटेड सप्लायर्स, दुलेगौडा हेल्प चोक, प्रोप्राइटर कृष्णराज पण्डित, फोन 065414008।
4: VTEVTबाट सम्बन्धन प्राप्त पश्चिमाञ्चल प्राविधिक शिक्षालय धुलेगौडामा भर्ना खुल्यो।
5: एसईई उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई सहित। प्राविधिक विषय अध्ययन गर्न इच्छुकहरूका लागि एचए ल्याब टेक्निसियन र सोसियल मोबिलाइजेशनमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
4: एसईईमा 2 GPA प्राप्त गरेका विद्यार्थीहरू समेत भर्ना हुन सक्नेछन्।
5: सिट सीमित छ, यही जेठ 13 गतिसम्म फारम भरी आफ्नो सिट सुनिश्चित गर्नुहोस्।
4: हाम्रा विशेषताहरू,
5: अनुभवी प्रशिक्षकहरूद्वारा प्रशिक्षण गराइने,
4: सैद्धान्तिक तथा प्रयोगत्मक अभ्यासद्वारा पठन पाठन गराइने,
5: समेना गृह र छात्रावासको व्यवस्था,
4: आधुनिक प्रयोगशाला तथा पूर्वाधार,
5: आफ्नै अस्पताल सँगै प्रदेश र राष्ट्रिय स्तरका प्रतिष्ठित अस्पतालहरूमा प्रयोगत्मक कक्षा सञ्चालन।
4: थप जानकारीका लागि पश्चिमाञ्चल प्राविधिक शिक्षालय, शुक्लागन्धकी 4, दुलेगौडा, तनहुँ।
5: फोन 065414056, मोबाइल 9860608615, 9849715598, 9560044 र 9413167188।

0: त्यो घाँस वनमा आगो लाग्यो भने जीव जन्तुको नाश वनमा आगो लाग्यो भने वन जङ्गल खान्छ वनमा हुने जीव जन्तुले साह्रै पीर मान्छ फागुनदेखि जेठसम्म आगो लाग्ने डर आफ्नो आफ्नो वन जङ्गलको आफै रक्षा गर।
1: वन डढेलो रोकथामको लागि डिभिजन वन कार्यालय तनहुँको सार्वजनिक अपील।
2: सुक्खा मौसमको कारण वन क्षेत्रमा धेरै मात्रामा सुक्खा पात पतिङ्गर झारपात काठ दाउरा थुप्रिएका हुनाले सानो आगोको झिल्का सल्केमा आगो लाग्न सक्दछ। वनमा लाग्ने आगो वन डढेलो हो। वनमा डढेलो लागेमा निभाउन कठिन भई वन वन्य जन्तु धन सम्पत्ति एकैछिनमा खरानी हुन सक्छ भने समयमै होसियारी अप्नाउन नसकिएमा ज्यान समेत जान सक्दछ। त्यसैले आफ्नो घर वरिपरि डढेलो नआउने गरी सफा राखौं। खेतबारीमा सुकेका घाँसपात घुरान र फोहोर पोल्दा वनमा आगो जान नदिऊ। चुरोटको ठुटा निभाएर मात्रै फालौ। वनभोज खाएपछि राम्ररी आगो निभाऊ। गोठालो जाँदा राम्रो घाँस पलाउँछ भनेर जंगलमा आगो नलगाऊ। कसै गरी अचानक वनमा आगो लागिहालेमा उपभोक्ता समूह स्थानीय समुदाय वन कर्मचारी र सुरक्षा कर्मीको पहलमा निभाऊ। वनमा आगो लगाउनु फौजदारी कसुर हो। कसैले वन जंगलमा आगो लगाएमा डढेका रूख बिरुवाको क्षतिको रकम भराई 3 वर्षसम्म कैद र 60,000 रूपियाँसम्म जरिवाना हुन्छ। तपाईँ हाम्रो वरिपरि रहेका वन जंगल हाम्रो साझा सम्पत्ति भएको हुनाले वन जंगलमा आगो लागि हुन जाने कुनै पनि काम नगर्नु नगराउनु हुन डिभिजन वन कार्यालय तनहुँ सबैमा हार्दिक अपील गर्दछ।

0: तपाईँको संस्था कार्यक्रम वा व्यापारलाई आकर्षक प्रिन्टिङ सेवा चाहिन्छ?
1: अब चिन्ता नलिनुहोस्, तरण एन्ड सिसल प्रिन्ट उद्योग, जहाँ गुणस्तर र विश्वास सँगसँगै भेटिन्छ।
0: ब्यानर, फ्लेक्स प्रिन्ट, पोस्टर, बिल बुक, लेटर हेड, टी शर्ट प्रिन्ट, भिजिटिङ कार्ड, विवाहको निमन्त्रणा कार्ड सहित कप, मेडल, सेट लगायतका सबै सेवा एउटै ठाउँमा उचित मूल्यमा। साथै हामी कहाँ शिलालेख पनि लेखिन्छ।
1: छिटो सेवा, सफा प्रिन्ट अनि दिगो सम्बन्ध, त्यसैले त रोजाई सबैको।
0: सरन एन्ड सिसल प्रिन्ट उद्योग, शुक्ला गण्डकी नगरपालिकाको गेट सँगै,
1: प्रोपाइटर दुर्गामान श्रेष्ठ, सम्पर्क 9843661209 र 9801421718। आजै सम्पर्क गर्नुहोस्।
2: आहा, कति स्वादिष्ट मासु हो! यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
3: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
4: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658590065, मोबाइल 9816634372।
5: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त, खुसी त छौ नि।
6: घर मात्रै बनाएर हुन्छ? त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रो राम्रो फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
5: तिमी पनि यसो बुझ्ने गर न, फुल, गमला, सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै दुलेगौडा बजारको हेल्प पुस्तकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यौ त्यही त्यही पाइहाल्छौ।
6: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
1: हजुर, घर भित्र होस् या बाहिर, गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा, गमला, बगैँचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
7: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ला गण्डकी 4, हेल्प पोस्ट लाइन, दुलेगौडा।
1: प्रोपाइटर रबिन थापा, सम्पर्क 9856633098 र 9845010950।
8: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।

0: 103.8 अन्तर्मन को आवाज।
1: सूर्योदय इंग्लिश बोर्डिंग स्कूल भुरुङ्गेमा कक्षा 11 को नया भर्ना खुल्यो।
2: स्नातक तह व्यवस्थापन संकायमा नेपाल प्रथम नतिजा प्राप्त गर्न सफल गण्डकी मल्टिपल कलेजका प्राध्यापकहरूबाट अध्यापन गराइने यस स्कूलमा म्यानेजमेन्ट समूहमा सीमित सिटका लागि नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ। एक सेक्सन मात्र सञ्चालन गरिने भएकाले समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
1: सूर्योदय इंग्लिश बोर्डिङ स्कूल शुक्ला गण्डकी छ भुरुङ्गी।
2: हाम्रा विशेषताहरू
1: स्वच्छ र शान्त शैक्षिक वातावरणमा अध्यापन गराइने
2: पर्याप्त खेलकुद अतिरिक्त क्रियाकलाप र यातायातको सुविधा
1: सम्पन्न भवन पुस्तकालय र ई लाइब्रेरीको व्यवस्था।
2: नोट, पहिला भर्ना हुन आउने विद्यार्थीलाई जीपीए को आधारमा 50% सम्म छुट प्रदान गरिनेछ।
1: भर्ना समय बिहान 7 बजेदेखि 9 बजेसम्म। थप जानकारीका लागि 0635 71 479 र 98 560 62 265।
3: आस्था अनि भरोसा, घर निर्माणको विश्वासिलो आधार, अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली गाछे पानी।
4: हजुर, घर निर्माण, बाटो, नाला, सामुदायिक भवन, विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस्। सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक, इट्टा, ढुङ्गा, गिटी, बालुवा, चोकर सुपथ मूल्यमा पाइन्छ।
3: सम्पर्क अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली, शुक्ला गण्डकी 2 गाछे पानी, नयाँ पुल र चेवनधामबाट जान सकिने। प्रोप्राइटर लाल बहादुर गोले र शेरजङ गुरुङ। मोबाइल 98510 88 461 र सिजन गुरुङ 97045 40 900।
5: आज पनि भाटो आयो के हो कि तिम्रो पारा राम्रोसँग खाना बनाउन आउँदैन?
6: यी बुढा कुरै नबुझिकन त्यस्तै पड्किने के? खाना बनाउनेको व्यथा तिमीलाई के थाहा? राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि। राइस कुकरको हालत यस्तो छ, ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ, करार मात्रै भो।
5: नरिसौ न त, लु बरु हिँड, कहाँबाट ल्याउने हो?
6: तिमीलाई पड्किने बाहेक अरू केही आउँदैन क्यारे? दुलेगौडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ रे, हो त्यही जाने हो।
4: हजुर, हामी कहाँ सम्पूर्ण किचन सामग्री, तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ। आमा समूह, समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ। दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ।
3: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस, दुलेगौडा मुक्तिनाथ बैंकको आडमा। प्रोप्राइटर सञ्जीव श्रेष्ठ 98560 83 507। कविता श्रेष्ठ, सम्पर्क 0654140055 र 98466 18 817।
7: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ, होइन किले मोनी लगाएर हो?
8: साँच्ची के मोहनी नै लगाए कि बुढा, मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सिटीको घरको झ्याल, ढोका, खापा, त्रिकोष, चौकोस अनि किचनको डेकोरेसन, दराज, पलङ, लोबे, टेबल, सोफा सेट एकपटक हेर्न जानु त। जे हेरे त्यही मोहनी लाउने खालको छ।
7: कहाँ बनाए छन्द्र हो, हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
8: हुन्छ नि खुब, पौवा डाँडामा रहेको सुदीक्षा फर्निचर उद्योगमा बनाएका रे, न पसाङ्गिएको छ न त धुला नै लागेको छ, वर्षौं भयो रे बनाएको पनि।
4: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ। साथै ढुङ्गा, गिटी, बालुवा सहित ढुवानीको लागि ट्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुदीक्षा फर्निचर उद्योग, दुलेगौडा पौवा डाँडा, पञ्चमुनि स्कूल माथिपट्टि। प्रोप्राइटर हरिबहादुर विश्वकर्मा। मोबाइल 98141 35 622।
0: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 MHz।

0: यस्तै लेसको बुवा, यसपालि अलिअलि गरगहना जोड्नु पर्यो, पैसा पनि जम्मा भएकै छ, बाछुन्जेल त हो नि, मान सम्मान इज्जत बढेको।
1: हतारको काम लतार भन्छन्, जहाँ पाए त्यही बनाएर हुन्छ यो जमानामा, सेवा बुझ्नु पर्यो, किन हतारिन्छौ? विश्वासिलो सुनचादी पसल खोजौला नि।
0: स्याङ्जा धनलक्ष्मी सुनचादी पसल भएपछि त भइहाल्यो नि बुढा, छापावाला सुनका गहना, राशि अनुसारका पत्थर जडित, हरेक डिजाइनका आकर्षक गरगहना खरिद गर्न सकिने। अनि सुन्नु त, विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको यस पसलको अपार सफलता सँगै दुलेगौडाको बन्कियो चोकमा न्यू स्याङ्जा धनलक्ष्मी सुनचादी पसलको नाममा शाखा पनि विस्तार गरेको छ।
2: यहाँ विभिन्न डिजाइनका गरगहना पाइनुका साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ।
3: साथमा बिना रसायनका गरगहना तयार पारिएर यहाँबाट खरिद गरिएका गहना यही बिक्री तथा साटफेर गर्दा उचित मूल्य पाइनेछ।
2: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल, शुक्ला गण्डकी 3 दुलेगौडा, ढोर बाराही मन्दिर जाने जीप लाइन अगाडि, शाखा दुलेगौडा बनकेवा चोक प्रतीक्षालय अगाडि, प्रोप्राइटर रामो विश्वकर्मा 9871160069, राजु विश्वकर्मा 9087172।
4: हजुरबाले, आँखा देखिन धमिलो भयो भन्नुभएको महिनौ भइसक्यो, मेरै आँखा पोलेर हेर्नै भएको छैन, आँखा पनि राम्रोसँग जाँच्ने चस्मा पनि रोजी रोजी कहाँ पाइन्छ होला त?
5: अब चिन्ता नलिनुहोस्, आँखा सम्बन्धी सम्पूर्ण समस्याको एउटै समाधान, ढोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र। हामी कहाँ विभिन्न प्रकारका आकर्षक तथा ब्रान्डेड चस्मा, पावर चस्मा, शीतल चस्मा लगायत हरेक प्रकारका चस्माहरू तथा कन्ट्याक्ट लेन्स सुपथ मूल्यमा पाइन्छ। नोट, यहाँ प्रत्येक दिन अनुभवी विशेषज्ञद्वारा आँखा जाँच तथा उपचार गरिनुको साथै परामर्श दिइन्छ,
6: साथै आँखाको माइनर अपरेसन पनि गरिन्छ र ड्राई आई सम्बन्धी उपचार पनि गरिन्छ।
5: ढोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र, दुलेगौडा, प्रोप्राइटर दिव्या मल्ल ठकुरी 9508501422, दिपेश मल्ल ठकुरी 9508501420, दीप मल्ल ठकुरी 9460141530।
7: के भन्ने सोच छ, तर कहाँबाट सुरु गर्ने भनेर अलमलमा हुनुहुन्छ?
8: हो नि, राम्रो गाइडेन्स पाउने ठाउँ भेटिने गाह्रो छ।
7: त्यसो भए सुन्नुहोस्, इलाइट सिएमा सिए फाउन्डेसनले भएको भर्ना खुलेको छ।
8: हो र, के खास छ त इलाइट सिएमा?
7: एक्सपिरियन्स सिए फ्याकल्टी, फुल कोर्स कभरेज र भिडियो ब्याकअप, क्लास छुट्यो भने पनि टेन्सन छैन।
8: ओहो।

0: गर्न सकिनेछ।
1: प्रधान अध्यापक एवं बाल विद्या मन्दिर माध्यमिक विद्यालय शुक्लागन्धकी चार दुले गौडा तनहुँ।
2: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
3: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
2: 28 वर्षदेखिको अनुभव, न्युरो आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-585-595-574-044।
3: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
0: काइली दिदी, आलु लगाउने बेला भयो, मल पाउनु भयो त? ए दाई पनि घरै हुनुहुँदो रहेछ त।
4: खै ल्याउन त कहाँबाट ल्याएको निकान्छी, हाम्रो त बुढाले ल्याएका हुन्, मल पनि साह्रै राम्रो रहेछ।
5: सुन त माइली, गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर बनाएको मल पाइदो रहेछ। छिटो जाऊ त, अन्त भन्दा सस्तोमा पाइएछ है, मैले त त्यहीँबाट ल्याएको।
0: ए हो र, हस् दाई म आजै जान्छु।
1: हजुर, यस हाइजेनिक राज प्रणालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा ब्रोइलर र गिरिराज कुखुरा पनि पाइन्छ। साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
6: हाइजेनिक राज प्रणाली, शुक्ला गण्डकी 8 सफल एकले टोल गणपते, प्रोप्राइटर रामकृष्ण भण्डारी, मोबाइल 9856062891।
7: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
1: अब दुले गौडा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवश बास्तोलाद्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार,
7: आयुर्वेद औषधि, आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टरद्वारा उपचार हुने रोगहरू,
8: पेट सम्बन्धी समस्याहरू, ग्यास्ट्रिक, वायुगोला, कब्जियत, अरुची, पेट दुख्ने, पोल्ने, अमिलो पानी आउने जस्ता समस्या,
7: पाइल्स, फिसर, फिस्टुला, बेरो फर्कने र पीएनएस को सफल उपचार,
8: फिनास, नाकको एलर्जी, नाकमा मासु पलाएको,
7: मृगौलाको पत्थरी, पिसाब पोल्ने, प्रोस्टेट सम्बन्धी समस्या,
8: स्त्री तथा प्रसूति रोग, महिनावारी गडबडी, सेतो पानी बग्ने, निसन्तान तथा यौन दुर्बलता, पीसीओडी,
7: नसा तथा बात सम्बन्धी रोगहरू, ढाड कम्मरको दुखाई, घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग,
8: जन्डिस, टाउको दुख्ने, अनिन्द्रा, हात खुट्टा गल्ने, पोल्ने र झमझम गर्ने,
7: साथै पुराना निको नभएको घाउ, छाला सम्बन्धी रोगहरू, एलर्जी, धुपी, दात जस्ता दीर्घ रोगको सफल उपचार,
1: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुले गौडा। पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुले गौडा बस पार्क नजिकै रिडी कुमारी स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ।
0: पसल सरेको सूचना, शुक्ला गण्डकी 4 दुले गौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुले गौडाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोप्राइटर मीन बहादुर सुनार 9825359122, 9808 र 9460769246।
9: सके पाँचै दिन जाउँ, नसके एक दिन त अवश्य जाउँ। श्री पुरुषोत्तम महात्म्य सत्सङ्ग ज्ञान यज्ञमा सहभागी बनाऊ।
0: मिति यही जेठ 13 गतेदेखि 17 गतेसम्म शुक्ला गण्डकी 5 बेल चौतारा झरौटामा
10: प्रमुख कथावाचक आचार्य पूज्य गुरु श्री ऋषिराम पौडेलको मुखारविन्दबाट संगीतमय पुरुषोत्तम महात्म्य सत्सङ्ग कथा श्रवणका साथै भजन कीर्तन, प्रसाद वितरण, आरती र बेलपत्र अर्पण लगायतका धार्मिक कार्यक्रम हुने भएकाले सम्पूर्ण भक्तजनहरूमा सहभागिताका लागि हार्दिक निमन्त्रणा गर्दछौ।
0: महायज्ञमा हुने दैनिक कार्यक्रम यही जेठ 13 गते बिहान 8 बजेदेखि 10 बजेसम्म कलश यात्रा, साथै प्रत्येक दिन बिहान 8 बजेदेखि 11 बजेसम्म रुद्र अभिषेक, बेलपत्र अर्पण र पुरुषोत्तम भगवानको पूजा आराधना 11 बजेदेखि 4 बजेसम्म, संगीतमय कथा प्रवचन साँझ 8 बजेदेखि 9:30 बजेसम्म, भजन कीर्तन र समापन सत्रमा महाआरती।
9: आयोजक शिव पाञ्चायन मन्दिर संरक्षण समिति।

0: तपाईं घर बनाउँदै हुनुहुन्छ, अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
1: हजुर, टेबल, भर्यान, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
0: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, दुई दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौं। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
2: संसार ढुङ्गा कटिङ उद्योग, शुक्लागन्धकी दुई, काछे पानी, तनहुँ। प्रोप्राइटर रमेश भुजेल। फोन 9850 32475 र 9801 32475।
3: ल किन हो हाम्रो दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त।
4: हेर्न कान्छी, यतिका पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
3: बजारै भरि फ्रेस हाउस छ, जहाँबाट ल्याए पनि हुन्छ भो। खेको चिन्ता लिनु भएको छ यो दिदीले।
5: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनु पर्छ।
3: त्यसो भए विवेक ढुङ्गानाको शुक्लागण्डकी फ्रेस हाउसमा जानुहोस्, आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ।
6: शुक्लागण्डकी फ्रेस हाउस दुलेगौडा तनहु पञ्चमुनी स्कुलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा शाखा पसल दुलेगौडा भित्री बजार साङ्गिला विकास बैंकको पछाडि। यहाँ विवाह व्रतबन्ध पास्नी पिकनिक पार्टी भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी बोका पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अन्डा ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
5: प्रोप्राइटर विवेक ढुङ्गाना, जानकी ढुङ्गाना। मोबाइल 9850 66136 र 9151 61 36।
7: अफिसबाट अमित सरको फोन।
8: हस्नुपछि कल ब्याक गर्छु।
9: ओह सरी भगवान्, आज पनि ढिला भयो।
10: यो मिठो सुगन्धले मेरो मन एकदमै शान्त हुन्छ प्रभु। आफ्नो सबै अलमल भरेर प्रभुसँगको यो आत्मीय क्षणले म एकदमै आनन्दित महसुस गर्छु।
11: मंगल दीप अगरबत्ती, सूर्य नेपालद्वारा वितरित एक उत्कृष्ट उत्पादन।
12: आधिकारिक विक्रेता थापा सप्लायर्स, शुक्ला गण्डकी साथ सेरा। प्रोप्राइटर राजबहादुर थापा। मोबाइल 9850 602 79।
13: ए हेर्नुहोस् त, यो समाचार त कस्तो अचम्मको छ, शेयर गर्दिन कि क्या हो?
14: पख्नुहोस् नानी, जे पाए त्यही कुरा सत्य हुँदैन, पहिले स्रोत जाँचौ अनि मात्र विश्वास गरौ।
15: सामाजिक सञ्जालमा फैलिने भ्रामक र मिथ्या सूचनाले समाजमा अस्थिरता निम्त्याउँछ। कुनै पनि कुरा शेयर गर्नु अघि त्यसको आधिकारिकता पुष्टि गरौं, अफवाह नफैलाऊ, सत्य जाँचौ, भ्रमबाट बचौ, जिम्मेवार संचार संस्कृति अपनाऊ।
16: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
17: एक सय 103.8
18: अन्तर्मनको आवाज।
19: स्टुडियो साइन्सियर, अहिले बिहानको 10 बज्यो।
0: टाइम चेकको साथमा बनकेवा कालिका सुन चाँदी पसल दुलेगौडा हेल्पोस्ट चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोप्राइटर बाजुराम सुनार, विनोद सुनार। मोबाइल 9816695301।
8: सत्य तथ्य निष्पक्ष समाचार सुसूचित हुन पाउने तपाईँको अधिकार।
12: धोरबाराही हाइलाइट्सको साथमा
1: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम, कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस, अफसेट प्रेस, दुलेगौडा बीपी चोक।
12: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस्, सम्पर्क 9841 49304।

0: नमस्कार, रेडियो ढोरबाडा 103.8 मेगाहर्जको राति बिहान 10 बजेको ढोरबाडा हाइलाइट्समा समाचार कक्षबाट लक्ष्मी सुनारको स्वागत छ। ढोरबाडा हाइलाइट्समा अब समाचारहरू सुन्नुहोस्। प्रतिनिधि सभा राज्य व्यवस्था तथा सुशासन समितिले होल्डिङ सेन्टरमा रहेका बालबालिकाको पठन पाठन तत्काल शुरू गरी यसबारे एक हप्ताभित्र समितिलाई जानकारी गराउन सरकारलाई निर्देशन दिएको छ। समिति सभापति हरि ढकालले हस्ताक्षर गर्नुभएको पत्रमा होल्डिङ सेन्टरमा रहेको दीर्घ रोगीको यथार्थ पहिचान गरी नियमित उपचारको सुनिश्चित गर्ने र कार्य प्रगतिबारे समितिलाई जानकारी गराउन पनि समितिले निर्देशन दिएको उल्लेख छ। बजेटको तयारीमा रहेको बेला गण्डकी प्रदेश सरकारमा मन्त्रीहरू फेरबदलको असर देखिन थालेको छ। मन्त्री फेरबदल हुँदा मुख्यमन्त्री सुरेन्द्र राज पाण्डेसँग असन्तुष्टि बनेको प्रदेश सभा सदस्यहरूले बजेटको तयारी बैठकमा सहभागी नहुनेदेखि निर्णयहरूमाथि गम्भीर असन्तुष्टि व्यक्त गरिरहेका छन्। उहाँहरूले मुख्यमन्त्रीले बजेटमा एकलौटी गरेको आरोप लगाउँदै आउनुभएको छ। शुक्रबारको बैठकमा सांसद दिलीराम सुवेदीले गोर्खा तनहुँ र कास्कीको बजेटले अन्य 8 जिल्ला लाई थिचेको बताउनु भएको छ। यसले विकासमा असन्तुलनसँगै नागरिकको असन्तुष्टि चुलिने दावी गर्नुभएको छ। पूर्व मन्त्री महेन्द्र ध्वज जीसीले बजेट निर्माणमा जसको शक्ति छ उसैको भक्ति हुने प्रवृत्ति कायमै रहेको बताउनु भएको छ। कानून तथा प्रदेश मामिला समिति सभापति चप्पा खड्काले प्रत्यक्ष र समानुपातिक संसद भनेर बजेटमा समेत विभेद गरिएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभएको छ। कांग्रेस सभापति गगन थापा पार्टी एकताका लागि विशेष महाधिवेशन बाहिर रहेका तत्कालीन कार्यवाहक सभापति पूर्ण बहादुर खड्का र नेता शेखर कोइरालालाई वरिष्ठ नेता दिन तयार हुनुभएको छ। दुवै नेतालाई वरिष्ठ नेता सहित केन्द्रीय सहकार्य समितिमा आउन प्रस्ताव गरिएको महामन्त्री प्रदीप पौडेलले खुलासा गर्नुभएको हो। खड्का र कोइरालाले व्यक्तिगत तहमा नभएर सामूहिक एकताको तर बहुसंख्यक पदाधिकारी उहाँले नेतृत्व हस्ताक्षर गर्नुपर्ने पक्षमा उभिए पनि बताउनु भएको छ। नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज पनि बस्दैछ। बैठक बिहान 11:30 अध्यक्ष केपी शर्मा ओली निवास गुण्डुमा शुरू हुनेछ। शुक्रबारदेखि जारी बैठकमा बाँकी पदाधिकारीले बोलिसकेपछि बैठकमा उठेका प्रश्नको अध्यक्ष केपी शर्मा ओलीले जवाफ दिनुहुनेछ। हिजो महासचिव शंकर पोखरेल सहित 3 उपमहासचिव र 4 सचिवालयले धारणा राखेकोमा अधिकांशले नेतृत्व परिवर्तनमा जोड़ दिएका थिए। गत मंगिरमा सम्पन्न 10 महाधिवेशनबाट आफ्नो पक्षका पदाधिकारी सहित केन्द्रीय कमिटिमा निकट नेताहरूको वर्चस्व रहेको एमाले ओली 6 महिनामै भारी अल्पमतमा पर्ने देखिएको छ। तर बहुसंख्यक पदाधिकारी उहाँले नेतृत्व हस्तान्तरण गर्नुपर्ने पक्षमा उभिए पनि ओलीले अध्यक्ष पद नछाड्ने अडान दोहोर्याउनु भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले शुक्लागण्डकी नगरपालिका 3 वडा अधिवेशन सम्पन्न गरेको छ। शनिबार सम्पन्न भएको अधिवेशन मार्फत प्रवीण पौडेलको सभापतित्वमा 11 सदस्यही ओडा कमिटि चयन गरिएको छ। ओडा कमिटिको उपसभापतिमा रमेश बस्नेत, सचिवमा अर्जुन कार्की चयन हुनुभएको छ। यस्तै सदस्यमा विष्णु हरि गर्तौला, दीर्घ बहादुर खत्री, सचिन श्रेष्ठ, बालकुमारी थापा, लक्ष्मी बिका, अर्जुन कार्की, रूमी थापा मगर र प्रतीक्षा ढुङ्गाना रहनु भएको छ। ओडा समितिको सदस्यमा रहेका गर्तौला शुक्लागण्डकी नगरपालिका ओडा नम्बर 3 पूर्व ओडा सदस्य समेत हुनुहुन्छ। उहाँ नेकपा एमालेबाट ओडा सदस्यमा निर्वाचित हुनुभएको थियो। नगर समितिका सभापति हरि खड्काको अध्यक्षता र रासोपा गण्डकी प्रदेश समितिका संगठन विभागको प्रमुख शेषर मड न्यौपारेको प्रमुख उपस्थितिमा अधिवेशन सम्पन्न भएको पार्टी स्रोतले जनाएको छ। पोखरा महानगरपालिकाको मेयर धनराज आचार्यले महानगर क्षेत्रभित्र 81,000 रोपनी भन्दा धेरै सार्वजनिक जग्गा रहेको जानकारी दिनुभएको छ। महानगरका विभिन्न क्षेत्रमा रहेका डिल भीर ताल तलैया खोला नारा र जंगल सहितको विवरण संकलन गर्दा 81,155 रोपनी सार्वजनिक जग्गा देखिएको उहाँले बताउनु भएको छ। मेयर आचार्यले सार्वजनिक जग्गाको संरक्षण र व्यवस्थापनका लागि महानगरले विशेष अभियान शुरू गरेको जानकारी दिनुभएको छ। उहाँको अनुसार महानगरले सबै ओडाबाट अतिक्रमित जग्गाको विस्तृत विवरण माग गरी डेटा बेस तयार गरिरहेको छ। कतारमा 36 जना नेपाली श्रमिकले 8 महिनादेखि तलब बापत कम्तीमा 2,05,00,000 रूपियाँ पाएका छैनन्। उनीहरू तलबका लागि नेपाली दूतावासदेखि स्थानीय श्रम कार्यालयमा धाइरहेका छन्। एकल स्वामित्वमा रहेको कतारी कम्पनी इन्टरटेक्ट्रा कतार WLLA 8 महिनाको तलब भत्ता ओभरटाइम उत्पादन र खाना बापतको रकम नदिएको उहाँहरूले बताउनु भएको छ। त्यस कम्पनीमा कार्यरत 36 जना नेपाली सहित 85 जना विदेशी श्रमिक तलबको माग गर्दै काममा गएका छैनन्। ट्रिक्ट कम्पनीमा 7 वर्षदेखि काम गरिरहेको सिराहाका रामदयाल रायले तलबका लागि पहल गरिदिन नेपाली दूतावास र युवा श्रम तथा रोजगार मन्त्रालयलाई अनुरोध गरेको बताउनु भएको छ। नेपाल राष्ट्र ब्याङ्कले ज्येष्ठ नागरिक अपंगता भएका नागरिक र साक्षरता नभएका व्यक्तिलाई विशेष प्राथमिकता दिई सहज रूपमा ब्याङ्किङ सुविधा उपलब्ध गराउन ब्याङ्क तथा वित्तीय संस्थाहरूलाई निर्देशन दिएको छ। राष्ट्र ब्याङ्कले क ख र ग वर्गका संस्थालाई एकीकृत निर्देशन जारी गर्दै त्यस ग्राहकलाई विशेष काउन्टरबाट सेवा प्रदान गर्न भनेको हो। इज्जत प्राप्त संस्थाले एक आपसमा सहकारी गरी हरेक पालिकामा कम्तीमा एक शाखा अपंग मैत्री बनाउनुपर्ने र त्यस प्रकारका शाखाको विवरण आफ्नो वेबसाइटमा राख्नुपर्ने नयाँ व्यवस्था गरिएको छ। होटल व्यवसायी संघ तनहुको 6 औं वार्षिक साधारण सभा सम्पन्न भएको छ। शनिबार म्याग्दी गाउँपालिका मूलवाराही मन्दिर प्रांगणमा संघको साधारण सभा सम्पन्न भएको हो। संघका अध्यक्ष गिरी बहादुर थापाको अध्यक्षतामा सम्पन्न साधारण सभामा होटल व्यवसायी महासंघ गण्डकी प्रदेशका वरिष्ठ उपाध्यक्ष दुर्गा विलास भट्टराईले होटल व्यवसायीलाई मर्यादित पेशाको रूपमा विकास गर्नुपर्ने जोड़ दिनुभएको छ। भट्टराईले व्यवसायीलाई आवश्यक सचेतनामूलक तालिम दिएर बाल श्रम मुक्त र खाद्य स्वच्छता युक्त व्यवसाय बनाउनुपर्ने बताउनु भएको छ। ज्ञानको कमीले समेत हाम्रो व्यवसायहरू कानूनी रूपमा चुक्ने वातावरण छ। तालिम दिएर सचेतना बढ़ाउनु पर्यो उहाँले भन्नुभएको छ। कार्यक्रममा होटल व्यवसाय महासंघ निवर्तमान केन्द्रीय सदस्य एवं तनहु होटल व्यवसाय संघ पूर्व अध्यक्ष प्रेम कुमार श्रेष्ठ, शुक्लगण्डकी नगर उद्योग वाणिज्य संघ अध्यक्ष समुद्र राम श्रेष्ठ, प्रहरी कार्यालय बेलचौतराका प्रमुख प्रहरी निरीक्षक धन नारायण श्रेष्ठले व्यावसायिक एकतामा जोड़ दिनुपर्ने बताउनु भएको छ। कास्कीमा आगामी असर 1 गतेबाट नदी तथा खानीजन्य सामग्री उत्खननमा रोक लगाइएको छ। ढुङ्गा गिट्टी बालुवा उत्खनन बिक्री तथा व्यवस्थापन सम्बन्धी मापदण्ड 2077 बमोजिम गठन भएको जिल्ला नदीजन्य तथा खानीजन्य पदार्थ जिल्ला अनुगमन समितिको बैठकले मापदण्ड बमोजिम असर साउन र भदौ 3 महिना उत्खनन गर्न नपाइने व्यवस्था बमोजिम सो निर्णय गरेको हो। समितिका संयोजक तथा जिल्ला समन्वय समिति कास्कीका प्रमुख लीलाधर पौडेलको अध्यक्षतामा बसेको बैठकले निर्णयलाई कडाईका साथ कार्यान्वयन गर्न प्रदेश स्थानीय तह र नेपाल सरकारका सरकारवाला निकायलाई निर्देशन दिएको छ। जिल्ला प्रशासन कार्यालय स्याङ्जाले सुर्ती जन्य पदार्थको बिक्री वितरण तथा सेवन सम्बन्धी कानूनी व्यवस्था कडाईका साथ पालना गर्न सबैलाई आग्रह गरेको छ। कार्यालयले सूचना जारी गर्दै सार्वजनिक स्थलमा धूम्रपान तथा सुर्ती सेवन गर्न नपाइने व्यवस्था सर्वसाधारण र सरकारवाला सबैलाई पुनः स्मरण गराएको हो। जिल्ला प्रशासन कार्यालय स्याङ्जाका सहायक प्रमुख जिल्ला अधिकारी प्रेम सुवेदीले जारी सूचनामा धूम्रपान तथा सुर्ती सेवन मानव स्वास्थ्यका लागि हानिकारक मात्र नभई आर्थिक सामाजिक र सांस्कृतिक क्षेत्रमा समेत नकारात्मक असर पर्ने भएकाले यसको नियन्त्रण आवश्यक रहेको उल्लेख गर्नुभएको छ। यही जुट 21 गते जातीय भेदभाव तथा छुवाछूत उन्मूलन दिवसको अवसरमा तनहुँको शुक्लगण्डकी नगरपालिकामा दलित समुदायले र्याली र झाँकी सहित शक्ति प्रदर्शन गर्ने भएको छ। शनिबार नगर स्तरीय दलित सञ्जालको बैठकले दिवसको अवसरमा शक्ति प्रदर्शन गर्ने निर्णय गरेको हो। नगरपालिकामा बसोबास गर्ने झण्डै 18% दलित समुदायले जातीय रूपमा हुने विभेद अन्त्य र संविधानमा उल्लेखित व्यवस्था व्यवहारमा लागू हुनुपर्ने माग गर्न यस्तो प्रक्रियाको कार्यक्रम आयोजनाको तयारी गरिएको सञ्जालका संयोजक एवं शुक्लगण्डकी नगरपालिकाका कार्यपालिका सदस्य सन्तोष विश्वकर्माले जानकारी दिनुभएको छ। विश्वकर्माले कार्यक्रम सम्पन्न पार्नका लागि आवश्यक तयारी स्वरूपमा विभिन्न चार उपसमिति समेत गठन गरिएको बताउनु भएको छ। बैठकमा शुक्लगण्डकी नगरपालिकाको उपमेयर खुम्बहादुर विका राजु र पूर्व उपमेयर सविता रसाइलीले परिवर्तनका लागि दलित समुदायको एकतामा आवश्यक रहेको बताउनु भएको थियो। उहाँहरूले सञ्जालको कार्यक्रममा सक्रिय सहभागिता जनाउन समेत नगरवासीहरूलाई आग्रह गर्नु भएको छ। शुक्लगण्डकी नौघारी र आसपासमा रहेको किसानहरूले व्यावसायिक पशुपालन सम्बन्धी तालिम प्रदान गरिएको छ। न्यू होम संस्थाको आयोजना तथा जयलक्ष्मी दुग्ध उत्पादक सहकारीको समन्वयमा यस क्षेत्रका किसानहरूलाई पशुको आहार स्याहार सम्बन्धी तालिम प्रदान गरिएको कार्यक्रमका संयोजक सन्दीप लम्साले जानकारी दिनुभएको छ। पशुपालक किसानलाई आधुनिक पशुपालन सम्बन्धी ज्ञान दिने उद्देश्यले आयोजना गरिएको तालिममा डाक्टर सन्नी पाठकले पशुपालन व्यवसायलाई व्यवस्थित बनाउन आधुनिक प्रविधि उचित आहार व्यवस्थापन तथा पशुको नियमित स्वास्थ्य परीक्षण सम्बन्धी जानकारी दिनुभएको छ। डाक्टर पाठकले गाई भैँसीको स्याहार रोग नियन्त्रण सरसफाई तथा दूध उत्पादन वृद्धि गर्ने उपायबारे सहभागीलाई प्रशिक्षण दिनुभएको थियो। अमेरिकी राष्ट्रपति भवन व्हाइट हाउस बाहिर भएको गोलीकाण्डमा सुरक्षा निकायका एजेन्टहरूमाथि आक्रमण गरिने एक संदिग्ध व्यक्तिको घटनास्थलमै ज्यान गएको अमेरिकी सुरक्षा निकायले जनाएको छ। यो घटनामा एक सर्वसाधारण व्यक्ति पनि घाइते भएको भनिएको छ। व्हाइट हाउसको उत्तरी भाग नजिक गोली चलेको जलेपछि ठूलो संख्यामा सुरक्षा बल परिचालन गरिएको थियो। घटनाको क्रममा लगातार गोली चल्दा वरपरको क्षेत्रमा त्रास फैलिएको थियो। घटनापछि व्हाइट हाउसलाई अस्थायी रूपमा लकडाउन गरिएको थियो। यद्यपि पछि उक्त लकडाउन हटाएको अधिकारीहरूले पुष्टि गर्नुभएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र त्यस समयमा व्हाइट हाउसमै रहनु भएको खबरमा उल्लेख छ। घटनाको विस्तृत अनुसन्धान जारी रहेको अमेरिकी संचार माध्यमले जनाएका छन्। अब अन्तिम खेल समाचार। अन्तर्राष्ट्रिय भलिबल महासंघ 9FIVले सुनबिले सार्वजनिक गरेको नयाँ विश्व वरियतामा नेपालको राष्ट्रिय महिला भलिबल टोलीले उल्लेखनीय सुधार गरेको छ। लामो समयसम्म नियमित अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रतियोगिता नखेल्दा नेपाल सन् 2023 यता विश्व वरियतामा बाहिरिएको थियो। त्यति बेला नेपाल 600 स्थानमा रहेको थियो। काठमाडौँमा जारी काबा महिला भलिबल च्याम्पियनशीप 2026 उत्कृष्ट प्रदर्शन गरेपछि नेपालले विश्व वरियतामा फड्को मार्दै 58 स्थान हासिल गरेको हो। एफआईबीबीले हिजो सार्वजनिक गरेको वरियतामा नेपालले दक्षिण एसियाको बलियो टोली भारतलाई समेत पछि पारेको छ। हिजो किर्गिस्तानलाई सोझो सेटमा पराजित गरेपछि नेपाल 58 स्थानमा उक्लिएको हो। प्रतियोगिताको पहिलो खेलमा भारतसँग 3-2 सेटमा पराजित भए पनि नेपाल 62 स्थानमा समावेश भएको थियो। हालकामा महिला भलिबल च्याम्पियनशीपमा सहभागी टोलीहरूमध्ये कजाक पाकिस्तान 36, ईरान 45, भारत 64, किर्गिस्तान 63, मालदिव 66, बंगलादेश 68 र तथा श्रीलंका 85 स्थानमा रहेका छन्। सेन्ट्रल एसिया भलिबल एसोसिएशन कप महिला च्याम्पियनशीप एफआईबीभी वरियतामा गणना हुने प्रतियोगिता भएकाले नेपाली महिला टोली लामो समयपछि पुनः विश्व वरियतामा समावेश हुन सफल भएको हो। हवस् त यिनै खबरहरूसँगै बिहान 10 बजेको ढरबाराई हाइलाइट्स अहिलेको लागि सकिएको छ। 2 बजेको थप समाचारका साथ पुनः हाम्रो भेट हुने नै छ। तबसम्मको लागि समाचार कक्षबाट म लक्ष्मी सुनार बिदा हुने आज्ञा चाहन्छु। नमस्कार।
1: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर

हजुर, साइलोमा चार घरे माया नमारे सुमधुर गीतबाट कार्यक्रमको शुरूआत गरिसकेको छु भने अब पालो तपाईँको हो 0625414200 बाटो भएर आउन सक्नुहुन्छ, जहाँ चाहिँ हाम्रो प्रोग्रामका स्पोन्सर गरिदिएको छ ओमे महावसन सुनसारी प्रसाद दोलेगौड़ाले, प्रोभाइडर हुनुहुन्छ मिन बहादुर सुनार भने सेवाहरूको कुरा गर्नुपर्दा अर्डर अनुसारको विभिन्न डिजाइनका गरगना खरिद बिक्री तथा साफवेयर गर्नु परेमा अनि पुराना गरगनाहरू पनि साफवेयर गर्नुका साथै मर्मत अनि खरिद बिक्री पनि गरिन्छ, गएर यहाँले सेवा सुविधा चाहिँ लिन सक्नुहुन्छ भने सम्झन सक्नुहुन्छ उमे महावसन सुनसादी पसल दुलेगौड़ालाई। र त्यस्तै गरी हाम्रो प्रोग्रामको अर्को पनि स्पोन्सर छ, प्रोग्रामको प्राइज स्पोन्सर गरिदिएको छ यो सिंगापुर फेन्सी एण्ड ज्वेलरी सपले, प्रोप्राइटर हुनुहुन्छ आर्यन कुमार श्रेष्ठ, र हामीलाई कल गर्ने साथीमध्ये हामी 12-20 एकजना साथीलाई चाहिँ विजयी गराउँछौ भने विजयी साथीहरूमध्ये पनि अन्तिमबार शनिबार भने एकजना साथीले चाहिँ पाउन सक्नुहुन्छ। र सयको रिचार्ज भनिराख्दा अघिल्लो हप्ताको विजय साथी चाहिँ हाम्रो लजरस्ती हुनुहुन्छ भीमादेखि सुन्दै हुनुहुन्छ भने आफ्नो नम्बर टिपाउनु भएको छ भने ठिकै छ, टिपाउनु भएको छैन भने चाहिँ हाम्रो अफिसको नम्बर 0625414200 बाटो भएर चाहिँ टिपाउन सक्नुहुन्छ भने यो भन्दा अघिल्लो हप्ताको विजय साथी पनि हाम्रो खगी मायाजी हुनुहुन्छ पेरुङदेखि, उहाँले पनि नम्बर चाहिँ टिपाउनु भएको छैन, सो आफ्नो नम्बर चाहिँ टिपाइदिनु होला भन्दै आज अन्ताक्षर विशेषको साथमा जोडिन्छौ। गीत गुनगुनाउने हो, आउन सक्नुहुन्छ 0625414200 बाटो भएर, जहाँ चाहिँ अब हामीले सुनिरहेको गीत संगीतहरू सबैलाई गुनगुनाइरहेका हुन्छौँ, हामी सबैले गुनगुनाइरहेको हुन्छौँ भने अब अलिकति नियमबद्ध रूपमा, जस्तै मैले कुनै पनि गीत संगीत गाएको छु भने मैले गाएको पनि अन्तिम शब्दको अन्तिम अक्षरबाट साथीको पालो आउँछ भने साथीले पनि फेरि त्यसरी नै गाउनु भएको गीतको चाहिँ अन्तिम शब्दको अन्तिम अक्षरबाट मेरो पालो चाहिँ आउँछ, र साथमा मिठा मिठा गीत संगीत सँगसँगै रमाइलो कुराकानीको साथमा पनि हामी जोडिन्छौँ। र आज भने सम्झना सन्देश राख्न पाउनुहुन्न र अन्य बारमा चाहिँ यहाँले राख्न सक्नुहुन्छ भन्दै अहिलेको लागि भने चञ्चले आँखा मेरो टाइटलमा रहेको सुमधुर गीत रहेको छ, तपाईँमा राख्दैछु अहिलेको लागि सिन्धु मल्लको आवाजमा सजिएको यो गीत सँगसँगै हामी पुनः उपस्थित हुन्छौ, हामी सँगै रहनुहोला।

हजुर झट्टै तिमी सम्हालिदेऊ लाली जोबाना यो सुमधुर गीत तपाईँमा आज कार्यक्रममा सान्दिसकेको छु र तपाईँको पनि श्रोता साथीलाई मन पर्यो होला है. अनि बिहानको समय छ, धेरै साथीहरू आफ्नो काम कार्यमा नै व्यस्त हुनुहुन्छ होला, अनि रेडियो प्रोग्राम पनि साथमा ट्युनन गरेर सुनिराख्नु भएको छ भन्ने आशा अपेक्षा पनि सधैँ छ. भन्ने प्रोग्राम सुन्दै हुनुहुन्छ भने अन्तिमसम्म सुनेर साथ दिन सक्नुहुन्छ. अबको 12 बजेको समयसम्म हामी तपाईँको साथमा रहन्छौँ भने अहिलेको लागि ढिला नगरी एउटा मिठो गीत राखिहाल्छ. अब मिलेसम्म हामी साथीहरूलाई पनि सहभागी गराउँदै गर्छौ. श्रेया सोताङको आवाजमा सजिएको यो छोरीको रूपै राम्रो स्वीकार्नु होला है त.

हजुर, यो छोरीको रूपै राम्रो सुमधुर गीत रहेको थियो, शब्द संगीत भने त्यस्तै मिठो होइन। अब देवावती रूप भन्दा पनि भित्री मन चाहिँ राम्रो हुनुपर्छ भन्ने शब्द संगीतले भरिएको थियो। पुगे पनि यहाँलाई मन पर्यो होला भन्दै अहिलेको लागि चाहिँ ढिला नगरी तपाईँ माझ राख्दैछु। फेरि पनि अर्को रमाइलो गीत रहेको छ यहाँहरूलाई, यहाँहरूले चाहिँ सुनिराख्नु भएको पुरानो गीत रहेको छ भने नाच्छ यो मन किन किन्न, जसमा चाहिँ आवाज रहेको छ उदित नारायण झा अनि श्रेया घोषालको। भने यो गीत सँगसँगै हामी चाहिँ कार्यक्रमको पहिलो व्यावसायिक विश्रामतर्फ जाने बेला पनि भइसकेको छ अनि 11 बजेको टाइम चाहिँ लगातार हामी पुनः उपस्थित हुन्छ। प्रोग्राम कल लिङ्क छ एम रेडियो धरबारा हिवान 3.8 मेगाहर्ज अन्तरमनका आवाज, साथमा चाहिँ फोन डायल गर्दै गर्नुहोला 0965 714 2000।

0: This is Radio Dhorbarahi 103.8 MHz.
1: पसल सरेको सूचना शुक्ला गण्डकी चार दुले गौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौड़ाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौं।

0: 27 98 58 28 00 8 र 98 460 69 246।
1: साइलियामा प्रकाश दाईको फर्निचर पसल सरेको छ है, झुकिनु होला नि।
2: हो र फेरि कहाँ सारेछन् बाबुले पसल?
1: बिपी चोकमै हो, पहिलाको ठाउँ भन्दा एक घरमाथि टिबिया सोरुम थियो नि। हो त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि।
2: ए ल ल,
3: तपाईँ पनि झुक्किनु होला नि, याद राख्नुहोस्। गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 दुलेगौडा बिपी चोक,
2: प्रोपाइटर ठान प्रकाश नेउपाने 98 560 33 878, प्रशान्त नेउपाने 98 460 26 925।
4: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारको उपचार सेवा सम्भव छ।
5: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
4: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुमाया पुन,
5: फिजिसियन तथा पेट कलेज रोग विशेषज्ञ डाक्टर विकास अधिकारी, डाक्टर शंकर बराल,
4: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर प्रवीण थापा र हाड जोड्ने नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
5: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन,
4: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
5: नाक कान घाँटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
4: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
5: एन्थेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
4: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर साल गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
5: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
4: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर।
6: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको टीएमटी, हल्चर पीएफटी, युरोफ्लोमेट्री, डायलिसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
7: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यूरो, फोन 061-590-162-590-163।
8: गण्डकी प्रदेश घुम्न त कति धेरै ठाउँ छन् है दाई?
9: हो नि, पोखरा मुस्ताङदेखि बन्दीपुर सम्म, मनाङ लमजुङ गोर्खा स्याङ्जाका विभिन्न गाउँहरू, कति हो कति नि। हाम्रो प्रकृति र संस्कृति नै हाम्रो शान हो नि त।
7: अतिथि देवो भव, पर्यटकीय राजधानी पोखरा र गण्डकी प्रदेश घुमौ, आफ्नै ठाउँका पर्यटकीय स्थलहरूको संरक्षण गरौ र पाहुनालाई हार्दिक सत्कार गरौ। हाम्रा सांस्कृतिक सम्पदाको जगेर्ना गर्नु हामी सबैको दायित्व हो।
9: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश पोखरा।
10: ए सबिना, यस्तो हतारमा कता हो?
11: ए प्रदीप, हेर न, बिहेको दिन पनि आइसक्यो, गरगहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन, पोखरासम्म पुग्नु छ त्यही भएर म त हतार हतारमा हिँडेको।
10: ल, बिहेको गरगहना बनाउन पोखरा नि जानु पर्छ त। यही दुलेगौडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालीका सुनचादी पसल। हो, त्यहाँ जाऊ न, तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ। अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र? मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
12: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुनचाँदी पसल, दुलेगौडा बनकेवा चोक तनहुँ, प्रोपाइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज, मोबाइल 98 460 78 528 र 98 028 16 142।
13: आज पनि भात डढायो के हो कि तिम्रो पारा? राम्रोसँग खाना बनाउन आउँदैन?
14: यी बुढा कुरै नबुझिकन त्यस्तै पर्खिन्छ।

0: खाना बनाउने व्यथा तिमीलाई के थाहा? राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिमलो हुनु पर्यो नि। राइस कुकरको हालत यस्तो छ, ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ, करार मात्रै भयो।
1: नरिसौ न त, बरु हिँड कहाँबाट ल्याउने हो?
0: तिमीलाई पड्किन बाहेक अरू केही आउँदैन क्या रे? दुलेगौडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ रे, हो त्यही जाने हो।
2: हजुर, हामी कहाँ सम्पूर्ण किचन सामग्री, तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ। आमा समूह, समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ। दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ।
3: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस, दुलेगौडा मुक्तिनाथ ब्याङ्कको आडमा, प्रोप्राइटर सञ्जीव श्रेष्ठ 9855683507, कविता श्रेष्ठ, सम्पर्क 0564140055 र 9846618817।
4: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
5: डर लाग्नु, निद्रा नलाग्नु,
4: अनौठा विचार आउनु,
5: निराशा बढ्नु, खुसी नहुनु,
4: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
5: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
4: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
5: छटपटी हुनु, चिटचिट पसिना आउनु,
4: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
5: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
4: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
5: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
4: नेपाल सरकार विज्ञापन हो।
6: ए गर्मियामा आयो हजुर, सुकिसक्यो घाँस, वनमा आगो लाग्यो भने जीव जन्तुको नाश, वनमा आगो लाग्यो भने वन जङ्गल खान्छ, वनमा हुने जीव जन्तुले साह्रै पीडा मान्छ, फागुनदेखि जेठसम्म आगो लाग्ने डर, आफ्नो आफ्नो वन जङ्गलको आफै रक्षा गर।
7: वन डढेलो रोकथामको लागि डिभिजन वन कार्यालय तनहुँको सार्वजनिक अपील:
8: सुखा मौसमको कारण वन क्षेत्रमा धेरै मात्रामा सुखापात, पतिङ्गर, झारपात, काठ, दाउरा थुप्रिएका हुनाले सानो आगोको झिल्का सल्केमा आगो लाग्न सक्दछ। वनमा लाग्ने आगो वन डढेलो हो। वनमा डढेलो लागेमा निभाउन कठिन भई वन, वन्यजन्तु, धन सम्पत्ति एकैछिनमा खरानी हुन सक्छ भने समयमै होसियारी अपनाउन नसकिएमा ज्यान समेत जान सक्दछ। त्यसैले आफ्नो घर वरिपरि डढेलो नआउने गरी सफा राखौ। खेतबारीमा सुकेका घाँसपात, घुरान र फोहोर पोल्दा वनमा आगो जान नदिऊ। चुरोटको ठुटा निभाएर मात्रै फालौं। वनभोज खाएपछि राम्ररी आगो निभाऊ। गोठालो जाँदा राम्रो घाँस पलाउँछ भनेर जंगलमा आगो नलगाऊ। कसै गरी अचानक वनमा आगो लागिहालेमा उपभोक्ता समूह, स्थानीय समुदाय, वन कर्मचारी र सुरक्षा कर्मीको पहलमा निभाऊ। वनमा आगो लगाउनु फौजदारी कसुर हो। कसैले वन जंगलमा आगो लगाएमा डढेका रूख बिरुवाको क्षतिको रकम भराई 3 वर्षसम्म कैद र 60,000 रूपियाँसम्म जरिवाना हुन्छ। तपाईँ हाम्रो वरिपरि रहेका वन जंगल हाम्रो साझा सम्पत्ति भएको हुनाले वन जंगलमा आगो लागि हुन जाने कुनै पनि काम नगर्नु नगराउनु हुन डिभिजन वन कार्यालय तनहुँ सबैमा हार्दिक अपील गर्दछ।

प्रामाण्य 11 बजेको टाइम चेक लगतै सम्पूर्ण श्रोता साथीलाई कार्यक्रममा फेरि पनि पुनः स्वागत गर्दछु। प्रोग्राम रहेको छ कलिङ टाइम र प्रोग्राम लिएर सुधाजे आज पनि तपाईँको साथमा म सधैँछु। प्रोग्राम प्रस्तुतता रहेको छु म अनुमल्ल रहन्छु अबको 12 बजेको समयसम्म र फरकबार फरक श्रृंखलाको साथमा आउँदै गर्दा आज चाहिँ हामी आइतबारको एपिसोडमा रहेर अन्ताक्षरीको साथमा जोडिन्छौँ भने अघि विश्रामको समयमा चाहिँ साथीहरू जोडिरहनु भएको थियो सुन्दै हुनुहुन्छ अब भने फटाफट सम्पर्क गर्न सक्नुहुन्छ 0965 4 2 0 0 को बाचो भएर जहाँ चाहिँ हाम्रो प्रोग्रामका स्पोन्सर गरिदिएको छ ओमे माभूषण संसाधि पसल दुलेगौडाले प्रोप्राइटर हुनुहुन्छ। मिन बहादुर सुनार भने प्रोग्रामको प्राइज स्पोन्सर गरिदिएको छ। हेरसिंह परे फेन्सी एण्ड ज्वेलरी सपले प्रोप्राइटर हुनुहुन्छ। आरएन कुमार श्रेष्ठ भन्ने यो कार्यक्रम सम्बन्धी जानकारी सँगसँगै साथमा चाहिँ इन्टरनेट अनलाइन मार्फत पनि हामीलाई www.radio.dhurbarahi.com.np लगइन गरेर पनि विश्वभरिकै साथ सुनेर साथ दिन सक्नुहुन्छ र साथमा मिठा मिठा गीत संगीतहरू त हामी सुन्दै आइरहेका नै छौं र अहिलेको लागि पनि ढिला नगरी एउटा गीत त सुनाइहाल्छ हाम्रो साथीहरूलाई अनि त्यसपछि मिलेसम्म भ्याएसम्म हामी साथीहरूलाई पनि सहभागी गराउँछौ भने आशिष सचिन गौतम सँगसँगै मिलिना रहेको आवाजमा सजिएको एकान दोकान मैदान भइदियो कसले कुरा लगाइदियो सुमधुर गीत रहेको छ यो माइलो गीत सिकानु होला।

हजुर, एकान दुकान मैदान भइदियो, एउटाबाट अर्को अर्कोबाट अर्को गर्दा त सबैतिर हल्ला भयो भन्ने खालको शब्द संगीतले भरिएको यो रमाइलो गीत. अब यहाँले चाहिँ म्युजिक भिडियो हेर्नुहुन्छ भने पनि एकदमै इन्ट्रेस्टिङ नै छ, रमाइलो नै छ है. यहाँले चाहिँ हेर्न सक्नुहुन्छ समय मिलेसम्म. र यस्तै मिठा मिठा गीत संगीतको साथमा अबको 12 बजेको समयसम्म हामी रहन्छौँ. र साथमा चाहिँ अन्ताक्षरी गाउने भनेको खै त साथीहरू एकदमै व्यस्त हुनुभएको हो जस्तो पनि लाग्यो है. अनि के छ रेडियो प्रोग्राम सुन्दै हुनुहुन्छ भने साथमा चाहिँ हामीलाई प्रतिक्रियाहरू पनि दिन त सक्नुहुन्छ नि. र पछिल्लो समयको मौसमको कुरा गर्नु पर्दा चाहिँ अब हिजो आज होइन, अहिले घाम लाग्छ अनि एकछिनपछि चाहिँ हावाहुरी आउँछ, पानी पर्छ. बेलुकीको समयमा हिजो पनि एकदमै धेरै पानी चाहिँ परेको थियो. अब यहाँको ठाउँतिर चाहिँ के कस्तो छ, आशा छ अब राम्रै छ होला होइन. अब प्राकृतिक विपद भन्ने खालको कुराहरू त आउँछ नि, त्यस कारणले गर्दा चाहिँ अब पूर्व जानकारहरू भएर पनि बस्नुहोला. र पछिल्लो समय चाहिँ अब पश्चिममा तातो लहर, मध्यम र पूर्वमा चाहिँ अब कता कता हावाहुरीको कुराहरू पनि संकेत पनि गरिएको छ. र अत्याधिक गर्मी बढ्दै पनि छ र तातो हावाको लहरबाट बस्न चाहिँ प्राधिकरणहरूले पनि आग्रह चाहिँ गरेको छ. र पछिल्लो समय चाहिँ शनिबार र आइतबार छुट्टीको समय पनि हुन्छ नि त है. सो सकेसम्म चाहिँ आफ्नो बालबच्चाहरूलाई, साना साना बाबु नानीहरूलाई चाहिँ यो समयमा अत्याधिक गर्मीको कारणले गर्दा चाहिँ अब बाहिर सकेसम्म खेल्नको लागि बाहिर जान नदिने होइन. अब एउटा मनोरञ्जनको बाटो भन्ने चाहिँ हुन्छ, तर यो घामको समयमा चाहिँ होइन, अब बाहिर चाहिँ अब खेल्न नजाने, आफूहरू पनि सकेसम्म चाहिँ घरभित्रै बस्ने होइन, अनि एकदमै प्रशस्त मात्रामा चाहिँ पानी पिउनु होला भन्ने आग्रह पनि रहेको छ. अब यी खालको कुराहरू त हाम्रो साथीहरूले मनन चाहिँ गर्नुहुनेछ भन्दै अहिलेको लागि चाहिँ एउटा इन्ट्रेस्टिङ गीत सुनौ, अनि त्यसपछि चाहिँ हामी विश्राममा जान्छौँ. अनि विश्राम पश्चात हाम्रो पुनर्भेट हुन्छ नै भने तपाईँ माझ राख्दैछु. अन्जु पन्त सँगसँगै हिमाल श्रेष्ठको आवाजमा सोचेको रमाइलो गीत छ, कति बस्छौ मै टेकेको सीमा, मैले के गरौ तिमी आउँछौ कि अर्को बेगरम भन्ने खालको गीत छ. सो राख्दैछु, स्वीकार्नु होला है त.

0: This is Radio Dhor Barahi, 103.8 MHz.
1: कहाँ जाने?
2: सिधे मयम चिसापानी बाट काठमाडौँ, काठमाडौँ बाट
1: मयम चिसापानी, अनि बीचमा नझर्ने?
2: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से महलबाट मयम चिसापानी र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
1: ए हो र, यस्तो सुविधा पनि आइसक्यो? ल जाम जाम।
3: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोप्राइटर रामचन्द्र महत, 9841616878 र दुलेगौंडा ढोलफिर्दी छाब्दी देउराली साखी हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एण्ड रेस्टुरेन्ट प्रोप्राइटर हरिचन्द्र महत, 9825526363।
4: सफलताको अर्को नाम जुनियर सिटिजन्स एकेडमी माध्यमिक विद्यालय।
5: शिक्षा बस्तीको आईओएममा एमबीबीएस अध्ययनको सफलता तथा सार्थक सुवेदीको आईओई इन्जिनियरिङ सफलताको निरन्तरता। सन्ध्या पौडेल, श्वेता ढुंगाना, प्रमीक्षा राणा भाट, कृष्णा परियार र मल्लिका तिमिल सिन्हा लगायतको मेडिकल क्षेत्रमा उत्कृष्ट उपलब्धि।
4: इन्जिनियरिङ तर्फ सोभित पोटेल, प्रीतम आचार्य र लप्सन आले तथा सीएसआईटीमा शुभम गुरुङ र सबिन गुरुङको उल्लेखनीय सफलता। बीबीए, बीएचएम लगायत विभिन्न क्षेत्रमा पनि विद्यार्थीहरूको उत्कृष्ट उपलब्धि।
5: केवल पढाइ मात्र होइन, अनुभवी तथा समर्पित शिक्षक टोली, प्रविधि मैत्री स्मार्ट कक्षा, आधुनिक साइन्स, होटल म्यानेजमेन्ट तथा कम्प्युटर ल्याब, व्यवहारिक एवं अनुसन्धानमुखी शिक्षण पद्धति, नियमित अतिरिक्त कक्षा, करियर काउन्सिलिङ तथा व्यक्तित्व विकासका विशेष कार्यक्रम।
4: फुटसलमा हिसान कास्की विजेता, गण्डकी स्तरीय प्रतियोगितामा सदाबहार उत्कृष्ट प्रदर्शन र प्रदेश स्तरीय ह्यान्डबल प्रतियोगितामा तेस्रो स्थान।
6: आज हाम्रा विद्यार्थीहरू अमेरिका, अस्ट्रेलिया, जापान, कोरिया र बेलायत लगायतका देशका प्रतिष्ठित विश्वविद्यालय तथा कलेजहरूमा अध्ययनरत छन्। 47 वर्षको उत्कृष्ट इतिहास बोकेको शैक्षिक धरोहर जेसीए स्कूलमा शैक्षिक सत्र 2083का लागि साइन्स म्यानेजमेन्ट, होटेल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, टुरिज्म एन्ड माउन्टेनियरिङ विषयमा कक्षा 11मा नयाँ भर्ना खुल्यो। आजै सम्पर्क गर्नुहोस् जुनियर सिटिजन एकेडेमी माध्यमिक विद्यालय, पोखरा 26 बुढी बजार, पृथ्वी राजमार्ग सँगै। फोन 0164113598, 0164113598, 9867614181, 9463352582, फेसबुक जेसीए स्कूल पोखरा।
7: शैलेशको बुवा, यसपालि अलिअलि घर गहना जोड्नु पर्यो, पैसा पनि जम्मा भएकै छ, बाछुन्जेल त हो नि, मान सम्मान इज्जत बनेको।
8: हतारको काम लतार भन्छन्, जहाँ पाए त्यही बनाएर हुन्छ यो जमानामा, सेवा बुझ्नु पर्यो, किन हतारिन्छौ? विश्वासिलो सुनचादी पसल खोजौला नि।
7: स्याङ्जा धनलक्ष्मी सुनचादी पसल भएपछि त भइहाल्यो नि बुढा, छापावाला सुनका गहना, राशि अनुसारका पत्थर जडित, हरेक डिजाइनका आकर्षक घर गहना खरिद गर्न सकिने। अनि सुन्नु त, विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको यस पसलको अपार सफलता सँगै दुलेगौडाको बन्कियो चोकमा न्यू स्याङ्जा धनलक्ष्मी सुनचादी पसलको नाममा शाखा पनि विस्तार गरेको छ।
9: यहाँ विभिन्न डिजाइनका गरगहना पाइनुका साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ।
10: साथमा बिना रसायनका गरगहना तयार पारिने र यहाँबाट खरिद गरिएका गहना यही बिक्री तथा साटफेर गर्दा उचित मूल्य पाइनेछ।
9: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल, शुक्ला गण्डकी 3 दुलेगौडा, ढोरबाराही मन्दिर जाने जीप लाइन अगाडि, शाखा दुलेगौडा बनकेवा चोक प्रतीक्षालय अगाडि, प्रोप्राइटर रामो विश्वकर्मा, 9871716069, राजु विश्वकर्मा, 9087169142।
11: आहा, कति स्वादिष्ट मासु हो, यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
12: दिदी पनि नमजाल झुक्किनु भएछ नि, हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
13: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रत बन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा, प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658 590 065, मोबाइल 98166 34372।
14: सूर्योदय इङ्ग्लिस बोर्डिङ स्कुल भुरुङ्गेमा कक्षा 11 को नयाँ भर्ना खुल्यो।
15: स्नातक तह व्यवस्थापन संकायमा नेपाल प्रथम नतिजा प्राप्त गर्न सफल गण्डकी मल्टिपल कलेजका प्राध्यापकहरूबाट अध्यापन गराइने यस स्कूलमा म्यानेजमेन्ट समूहमा सीमित सिटका लागि नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ। एक सेक्सन मात्र सञ्चालन गरिने भएकाले समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
14: सूर्योदय इङ्ग्लिस बोर्डिङ स्कुल शुक्ला गण्डकी छ भुरुङ्गी।
15: हाम्रा विशेषताहरू
14: स्वच्छ र शान्त शैक्षिक वातावरणमा अध्यापन गराइने,
15: पर्याप्त खेलकुद, अतिरिक्त क्रियाकलाप र यातायातको सुविधा,
14: सुविधा सम्पन्न भवन, पुस्तकालय र ई लाइब्रेरीको व्यवस्था।
15: नोट, पहिला भर्ना हुन आउने विद्यार्थीलाई जीपीए को आधारमा 50% सम्म छुट प्रदान गरिनेछ।
14: भर्ना समय बिहान 7 बजेदेखि 9 बजेसम्म। थप जानकारीका लागि 0658 71 479 र 98 560 62 265।
16: नमस्कार हल्दर साहब, क्यानन तपाईँ त पाइल्सको अपरेसन गर्न हस्पिटल जानुभएको छ भन्ने सुनेको थिएँ। तपाईँ त छिट्टै आउनुभयो, अपरेसन नगरी आउनुभयो क्या हो?
17: क्यानन पोखराको चरक मेमोरियल हस्पिटलमा वरिष्ठ डाक्टरले आधुनिक प्रविधिबाट अपरेसन गर्दा त छिट्टै निको पो हुँदो रहेछ नि कान्छा।
16: अच्छा ज्ञानम, मेरो बुढीको पित्त थैलीको अपरेसन पनि त्यही चरक मेमोरियल हस्पिटलमा गरेको हो नि हल्दर साहब। केही दिनमै मेरो बुढी त ठमठम्ती हिँड्ने भाइ, साह्रै राम्रो रहेछ त्यो हस्पिटल त। अनि हल्दर साहब, चरक मेमोरियल हस्पिटलमा हामी भारतीय भूभू सैनिकका लागि स्वास्थ्य सेवा, ECHF स्वास्थ्य सेवा पनि छ नि।
17: ज्ञानम, त्यही भएर त चरक मेमोरियल हस्पिटलमा उपचार गर्न गएको हो नि।
18: चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा भारतीय भूभू सैनिकका लागि स्वास्थ्य सेवा, ECHF स्वास्थ्य सेवा उपलब्ध।
19: साथै ओपीडी सेवा आइतबारदेखि शुक्रबार बिहान 9 बजेदेखि साँझ 4 बजेसम्म। यो सेवा लिन ECHS कार्ड र रिफरल लिएर आउनुहोला। पुनश 70 वर्ष माथिका भूपूहरूलाई रिफरल चाहिँदैन।
18: विस्तृत जानकारीका लागि सरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061-552-493-552-494-582-78।
20: मम्मी भोक लाग्यो, खाजा खाम न।
21: नानु, बाबालाई भन न आज बाहिरको खाजा खाम भनेर।
20: हस् मम्मी।
22: मैले सुने छोरी, ल जाम हिँड।
21: सुन्नुहोस् न, खाजा खान त बिजी मम हाउसमै जाउँ है। त्यहाँ त स्वस्थ किसिमका खाजाका परिकार पाइनुको साथै स्वच्छ, सफा र सस्तो मूल्यमा खाजा पाइन्छ रे नि।
23: हजुर, स्वदेशी उत्पादनको प्रयोग र व्यापार, नेपाली किसानकै उत्पादन हाम्रो परिकार।
21: हजुर, हामी कहाँ आटाको पिठोबाट बनाइएका मोमो पाइनुका साथै सुकुटी, छोइला, ड्राई सेकुवा, चिकन, चिकन विङ्स, चिकन छोइला, पाङ्रा फ्राई साथै कोदो कोला र छ्याङ समेत उपलब्ध छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ। फोन 98028-28144। प्रोप्राइटर कृष्ण कुमार श्रेष्ठ।
23: बीजी मोमो हाउस दुलेगौडा, हेल्थ पोस्ट चोकबाट 100 मिटर भित्र, मगर समाज भवन नजिकै।
0: दिस इज रेडियो ढोरबाराही 103.8 MHz।
24: हजुर, कार्यक्रमको यो व्यावसायिक विश्राम लगतै सम्पूर्ण श्रोता साथीलाई कार्यक्रममा फेरि पनि पुनः स्वागत गर्दछु। प्रोग्राम रहेको छ कलिङ टाइम र कल गर्न सक्नुहुन्छ। सहभागिता जनाउनको लागि टेलिफोन लाइन पनि एकदमै खुल्ला छ, 0658-14-2000 र आज चाहिँ अन्ताक्षरी विशेष साथमा चाहिँ हामी जोडिन्छौ भनिरहेका छौ र केही सहभागी साथी हुनुहुन्छ लाइनमा। हेलो, नमस्ते हजुर। हेलो, नमस्ते हजुर। दर्शन नमस्ते, नमस्कार, कार्यक्रममा स्वागत छ हाम्रो रोशिकाजीलाई। के गर्दै हुनुहुन्छ अहिलेको समय?
25: हजुरलाई पनि एकदम धेरै धेरै धन्यवाद भन्न चाहन्छु मेरो तर्फबाट।
24: अनि के गर्दै हुनुहुन्छ हाम्रो रोशिकाजी अहिलेको समय?
25: मेरो समय त यता घरभन्दा बाहिर गएर
1: हजुर हजुर
25: अनि अहिले चाहिँ यतिकै छु अहिले एकछिन भन्नुपर्छ
1: ल आज चाहिँ हाम्रो रोसिकाजी जस्तै धेरै साथीहरू बाहिर भएर सहभागिता चाहिँ जनाउनु भएको छैन हाम्रो रोसिकाजी चाहिँ पहिलो सहभागी साथी हुनुहुन्छ सो आज रोसिकाजी र म चाहिँ मजाले एकछिन अन्ताक्षरी गाउनु पर्छ है
25: साथीहरूले
1: आज हाम्रो रोसिकाजी चाहिँ पहिलो सहभागी साथी हुनुहुन्छ कि हजुर आज चाहिँ हाम्रो पहिलो सहभागी साथी नै हाम्रो रोसिकाजी हुनुहुन्छ सो तपाईँले नै सुरु गरिदिनु पर्यो कि आज ल हुन्छ सुरु गरिदिनुहोस् ल हुन्छ
25: No,

फेरि म बाटो नै आएको हो।

ठीक है सर गौ बा।

दैमा दाग लाग्ने होइन माया बोल्दैमा बात लाग्ने होइन झट्टै भन यो मनमा बस्नलाई ठाउँ छ छैन रातो रानी फुले जै साझमा तिमी फुल्यौ काले जी माझमा मनको रहर कान्छीलाई भेटाउने काठमाडौँ सहर मैना चाहिँ छम छमी त सानो फनफनी

मास्टर साहेब शिकाय देव पिराती पिराती आज भोली मन पोराती।

रुन्छ नि मन किन रुदैन रुख बोली न बोल निर्माया वचनको घाउ निको हुँदैन मनाज भनेर जतिर पुगे है।

0: खानी कि नखानी ल अब चाहिँ एक एक पालो गर्नुपर्छ है रोसिकाजी न बाच नम्बरी सुनहो नि मत चाँदे होइन ए पुरै माया देऊ मलाई आदि होइन भीमादेखि रोसिका लम्सालजी रमाइलो कुराकानीको साथमा मजाले अन्ताक्षरी गुनगुनाएर गइसक्नु भएको छ नभए त अब साथीलाई पालो परेको छ भने आज सुरुवातदेखि नै मबाट चाहिँ अलि धेरै गीत गएको छ है तयारी गरेर आउँदै गर्नुहोला अहिलेको लागि भने अर्को गीत सुनाऊ कि भनेको कोही साथी लाइनमा चाहिँ जोडिनु भएको हो जस्तो लागिरहेको छ ठिकै छ पहिला साथीलाई सहभागी गरौँ अनि त्यसपछि हामी मिठो गीतको साथमा अब विश्रामतिर जानुपर्ने बेला पनि भएको छ है हेलो नमस्ते हजुर
1: नमस्ते
0: कार्यक्रममा धेरै धेरै स्वागत छ है हाम्रो लक्ष्मीजीलाई
1: धन्यवाद
0: अनि लक्ष्मीजी अहिले बिहानको समय के गर्दै हुनुहुन्छ के सुनाइनौला हालखबर
1: एकदम ठिकठाक छ घरकै काममा व्यस्त छु
0: घरकै काममा व्यस्त हुनुहुन्छ है अनि बागमारातिर चाहिँ पानी के कति परेको थियो अथवा के छ पछिल्लो समयको अवस्था
1: अहिले त परेन हिजो अस्ति त पानीको कुरै नहरौँ
0: कुरै नगर्ने गरेर भनेपछि बेसरी पर्यो है अहिलेको समय मौसम यस्तै नै छ अब दिउँसोको गर्मी नि त्यस्तै छ है आफ्नो विशेष स्वास्थ्यको ख्याल राख्नु होला अनि रेडियो प्रोग्राम सुन्नु भएको छ कि छैन भर्खरै सुन्दै हुनुहुन्छ भने हाम्रो रोसिकाजीले नमा पुर्याइदिनु भएको छ नभए त गीत गुनगुनाइदिनु पर्यो है आज हाम्रो लक्ष्मीजीले हजुर नभए त
1: तिम्रो घरमा नजा मलाई लान्छन् गुरु शङ्ख फुकेर
0: फुकेर र बाट है रातो बरुको म त हजुरको होइन अरूको म त हजुरको होइन अरूको
1: कबाट
0: पर्यो हजुर कबाट
1: कुर्दा कुर्दै भयो सरेग अझै पनि आएन माया आउने बस
0: सल्लाह

0: ले लव
1: ल
0: आफ्टर
1: बताइए।
0: पढ़े है हजुर।
1: लखौं तारा बिर्सिने देखे पछि जिन्दगी पानी बिर्सिने देखे पछि
0: अहा,
1: उनलाई
0: उनलाई
1: देखे
0: देखेपछि भनेपछि छतिर पालो परेको मेरो
1: पछि हजुर
0: छुट्टी।

0: ल फेरि छ बाटो नै पालो पर्यो है लक्ष्मीजीलाई।
1: छोडी जानु थियो भने रुँदैछ थमा देऊ किन, सासु माया गर्छु भन्थ्यो कैसेर धोका दिन, सासु माया गर्छु भन्थ्यो कैसेर धोका दिन।
0: नबिर्से तिमीलाई न पाए तिमीलाई बिना अर्थ दिलमा सजाए, तिमीलाई बिना अर्थ दिलमा सजाए तिमीलाई। ल यी बाचा है हजुर।
1: कति दिन एक्लै तर्पेको

0: La फेरी रो भएको छ है
1: हजुर राम राम रौटी राम राम रौटी तिम्रो रुपैको राती तिम्रो रुपैको राती त

0: र ल अन्तिममा रबाट गाइदिनुहोस् अनि हामी छोडिनु पर्छ।
1: रुख हुने मन भोला मेरो माया वचनको गाउनेको हुँदैन
0: निको हुँदैन भनेर यो गीत अघि गइसके जस्तो लाग्यो नि लक्ष्मीजी।
1: हो र
0: हजुर
1: रुँदै रुँदै तिम्रो सहर छोड्ने बेला भयो हिजो दिउँसो सँगै थियो आज पाटो लागे सानो रात्रि बसले अब घुम्ती मुन्ने बेला भयो
0: मर्ने बेला भयो। अहिलेको लागि भने एउटा मिठो गीत हामी सुनाउँदैछौ। रेडियो प्रोग्राम अन्तिमसम्म सुन्दै गर्नु होला, छुटिन्छौ है। ओके नमस्कार बाई बाई। उहाँ हुनुहुन्थ्यो बागमारादेखि लक्ष्मी लम्सालजी। कस्तो मिठो सँग चाहिँ उहाँ अन्ताक्षरी गाएर गुनगुनाएर गइसक्नु भएको छ। अहिलेको लागि सुनिल गिरीको आवाजमा सोजीको सुमधुर गीत रहेको छ, तालको पानी जमेर ल्याउलायो हेर्दा हेर्दै उमेर्ने छेउ लायो। यो गीत सँगसँगै विश्राम पश्चात हाम्रो पुनः भेट हुन्छ नै यहाँ भने हामी सँगै रहनुहोला है त।

0: This is Radio Dhor Barahi, 103.8 MHz.
1: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त खुसी त छौ नि।
2: घर मात्रै बनाएर हुन्छ? त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
1: तिमी पनि यसो बुझ्ने गर न, फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै धुलेगौंडा बजारको हेल्पोसोकमा खुलेको द भिलेज गार्डनमा जाउन, तिमीले जे जे खोज्यौ त्यही त्यही पाइहाल्छौ।
2: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
3: हजुर, घर भित्र होस् या बाहिर, गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा, गमला, बगैंचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
4: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ल गण्डकी 4 हेल्प पोस्ट लाइन, दुलेगौडा।
3: प्रोप्राइटर रबिन थापा, सम्पर्क 9856033398 र 9845610950।
5: तपाईँको संस्था, कार्यक्रम वा व्यापारलाई आकर्षक प्रिन्टिङ सेवा चाहिन्छ?
3: अब चिन्ता नलिनुहोस्, शरण एन्ड सिसल प्रिन्ट उद्योग, जहाँ गुणस्तर र विश्वास सँगसँगै भेटिन्छ।
5: ब्यानर, फ्लेक्स प्रिन्ट, पोस्टर, बिल बुक, लेटर हेड, टी शर्ट प्रिन्ट, भिजिटिङ कार्ड, विवाहको निमन्त्रणा कार्ड सहित कप, मेडल, सेट लगायतका सबै सेवा एउटै ठाउँमा उचित मूल्यमा, साथै हामी कहाँ शिलालेख पनि लेखिन्छ।
3: छिटो सेवा, सफा प्रिन्ट अनि दिगो सम्बन्ध, त्यसैले त रोजाई सबैको।
5: शरण एन्ड सिसल प्रिन्ट उद्योग, शुक्ला गण्डकी नगरपालिकाको गेट सँगै।
3: प्रोप्राइटर दुर्गामान श्रेष्ठ, सम्पर्क 9846061209 र 9801421718। आजै सम्पर्क गर्नुहोस्।
6: बाल विद्या मन्दिर माध्यमिक विद्यालय बीबीएम शुक्ला गण्डकी नगरपालिका 4 दुलेगौंडा तनहुँको कक्षा 11 को नयाँ भर्ना सम्बन्धी सूचना।
7: शुक्ल गण्डकीमा नै पहिलो पटक अन्तर्राष्ट्रिय स्तरमै महत्वपूर्ण र व्यावसायिक विषयको रूपमा परिचित होटल म्यानेजमेन्ट अध्यापन गराउन सफल यस स्कूलमा होटल म्यानेजमेन्ट र म्यानेजमेन्ट ग्रुपमा नयाँ भर्नाका लागि धमाधम फारम वितरण भइरहेको छ।
8: दक्ष शिक्षक, शान्त शैक्षिक वातावरण, प्रयोगत्मक सिकाइ, छात्रवृत्ति, यातायात लगायतका सुविधा रहेको यस स्कूलमा आजै भर्ना भएर आफ्नो सिट सुरक्षित गर्नुहोस्।
7: थप जानकारीका लागि बिहान 6 बजेदेखि अपरान्न 5 बजेसम्म विद्यालय प्रशासन वा फोन 0564142585, मोबाइल 9856035497 र 9856034885 सम्पर्क गर्न सकिनेछ।
8: प्रधान अध्यापक एवं बाल विद्या मन्दिर माध्यमिक विद्यालय शुक्ला गण्डकी 4 दुलेगौंडा तनहुँ।
9: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि, अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए, नयाँ युग सँगै नयाँ प्रविधि, कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ग्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौंडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक, दुलेगौंडा। प्रोप्राइटर पासा राजु, मोबाइल 9806613195 र 9847153368।
10: तपाईँ घर बनाउँदै हुनुहुन्छ? अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रङ लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
11: हजुर, टेबल, भर्याङ, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
10: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, 2 दशकदेखि तपाईँको विश्वासलाई कायम राख्छ।
12: राख्दै निरन्तर सेवामा समर्पित छौ। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
13: संसार ढुङ्गा कटिङ उद्योग शुक्लागन्जकी दुई काछे पानी तनहु प्रोपाइटर रमेश भुजेल फोन 9856324475 र 9801324475।
14: ए सम्झी, यता नजिकै राम्ररी पालेको लोकल कुखुरा हाँस वा कालिस पाइँदैन भने सुरुप झोल खाऊ भनेको यो 45 दिने हो कि बिगासे कुखुरा खाँदा खाँदै ज्यानै बिगासे जस्तो हुन लाग्यो। आयु पनि 45 वर्ष नै पो हुने हो कि, चिन्ता लाग्छ हौ सम्झी।
15: अब लोकलै खोज्नु भएको हो भने युनिक मल्टी एग्रो प्राली शुक्ला गण्डकी 10 मिनम खानीमा जानु पर्यो हौ सम्झी। खुल्ला जंगलमा पालेको लोकल कुखुरा कालिस र हाँसको मासु अण्डा तथा चल्लाहरू मिलाएर पाइँदो रहेछ।
16: हजुर, स्वच्छ शान्त मनोरम प्राकृतिक वातावरणमा कृषि क्षेत्रको अवलोकन गरी प्राकृतिक रूपमा उत्पादित वस्तुहरूको स्वाद लिन चाहनुहुन्छ भने पारिवारिक पिकनिकको समेत व्यवस्था रहेको छ। युनिक मल्टी एग्रो प्राली शुक्ला गण्डकी 10 मिनाम खानी, प्रबन्ध निर्देशक हरि खड्का, सम्पर्क 9008828810, 9008828811 र 9008828816।
17: This is Radio Dhorbarahi 103.8 MHz.

हजुरको एकछिनको विश्राम लगतै सम्पूर्ण श्रोता साथीलाई कार्यक्रममा फेरि पनि पुनः स्वागत गर्दछु। प्रोग्राम रहेको छ कलिङ टाइम र अब भने हामी समयको अन्त जस्तोमा पनि छौँ। सो साथीलाई चाहिँ सहभागी गराउन सक्दैनौ। आज अन्ताक्षरी विशेषको साथमा जोडिरहँदा चाहिँ अब विजय साथी लिएर चाहिँ आउँछौ र त्यति दिनसम्म चाहिँ एउटा मिठो गीत सुनाइहाल्छु। अलिकति मार्मिक छ तर कस्तो मिठो शब्द छ कि छोटो छ जिन्दगी। सो त्यही कारणले गर्दा फोटो खिचेर भए पनि राख। भुपू पाण्डेको आवाजमा सजिएको यो गीतमा मेरिना मैनालीको पनि आवाज रहेको

हजुर छिट्टै फर्किआउँछु म मुटु थिचेर राख यो सुमधुर गीतले शब्द संगीतले भरिएको गीत सँगसँगै अब भने हामी कार्यक्रमको अन्ततर्फ आइसकेका छौँ र आज भने हामी आइतबारको एपिसोडमा रहेर अन्ताक्षरी खेले सँगसँगै आज हामीलाई कार्यक्रममा दुईजना साथीले सहभागिता जनाउनु भएको थियो जहाँ चाहिँ भीमादेखि हुनुहुन्थ्यो रुसिका लम्सालजी र बागमारादेखि हुनुहुन्थ्यो लक्ष्मी लम्सालजी भने दुवै साथीलाई धेरै धेरै धन्यवाद र जिन्जेलसम्म सुनेर साथ दिनुहुने सम्पूर्ण श्रोता साथीलाई पनि थ्याङ्क यू सो मच भन्दै आजको विजय साथी भने हुनुहुन्छ लक्ष्मी लम्सालजी बागमारादेखि आज चाहिँ उहाँले सदादेखि चाहिँ कस्तो सदा पनि उहाँले सहभागिता जनाउनुहुन्थ्यो होइन मजाले गाउनुहुन्थ्यो आज चाहिँ एकदमै मिठासको साथमा चाहिँ जोडिनु भएको थियो उहाँलाई धेरै धेरै बधाईको साथमा अन्तिमबार शनिबारसम्म चाहिँ सुनेर साथ दिनुहोला भन्दै यतिन्जेलसम्म सुनेर साथ दिनुहुने साथीलाई पनि थ्याङ्क यू सो मच भन्दै आजको लागि अब निर्धारित समय पनि सकिसकेको छ आगामी दिनमा हाम्रो यसरी नेतादेखि हुनुहुन्थ्यो लक्ष्मी लम्सालजी भने दुवै साथीलाई धेरै धेरै धन्यवाद र जिन्जेलसम्म सुनेर साथ दिनुहुने सम्पूर्ण श्रोता साथीलाई पनि थ्याङ्क यू सो मच भन्दै आजको विजय साथी भने हुनुहुन्छ लक्ष्मी लम्सालजी बागमालादेखि

बताते चम्चापीलेट टाइटलमा रहेको रमाइलो गीत रहेको छ। भीमविष्ट अनि अस्मिता अधिकारीका आवाजमा सजिएको यो गीतमा सरू गौतम अनि जीवेश गुरुङको पनि आवाज छ। यो रमाइलो गीत सँगसँगै म कार्यक्रम प्रस्तुत आनुमलाई पनि बिदा हुन्छु। नमस्कार।

0: This is Radio Dhorbarahi 103.8 MHz.
1: सिर्जना बोर्डिङ स्कूल पोखराको कक्षा 11 मा भर्ना खुलेको सम्बन्धी सूचना।
2: सिर्जना बोर्डिङ स्कूल सृजना चोक पोखरामा कक्षा 11 का लागि विज्ञान व्यवस्थापन तथा होटल म्यानेजमेन्ट समूहमा नयाँ भर्नाका लागि आवेदन फारम वितरण भइरहेकाले आजै भर्ना भई ठुक्क हुनुहोस्।
1: यस स्कूलमा विज्ञान विषयसँग सम्बन्धित सबै विषयहरू र अन्य विषयहरूमा होटल म्यानेजमेन्ट, टुरिज्म, विज्ञान र व्यवस्थापन दुवैतर्फ कम्प्युटर साइन्स लगायतका ऐच्छिक विषयहरू अध्ययन गर्न सकिनेछ।
2: सृजना बोर्डिङ स्कूल शान्तिमार्ग सृजना चोक पोखरा। फोन नम्बर 061-578-053 र 061-553-595।
3: सुन न श्रेया, यो चाया पोतो डन्डीफोर एलर्जीले मेरो अनुहार नै।
4: दिदी रिल्याक्स, मैले यो सबै समस्याको समाधान गर्ने ठाउँ पत्ता लगाइसके।
3: कहाँ?
4: गन्दगी मेडिकल हल।
5: हो, गन्दगी मेडिकल हल। अब छाला सम्बन्धी सबै समस्या अत्याधुनिक मेसिनबाट परीक्षण गरी विशेषज्ञ डाक्टरहरूबाट उपचार र परामर्श गरिने भएकाले चिन्ता लिइरहनु पर्दैन।
4: यहाँ हरेक महिनाको दोस्रो शनिबार छालाको चौरीपन, अनुहारको डन्डीफोर, कोठी, दाग र पेटको धर्स हटाउनु परेमा आर्मी हस्पिटल पोखरा र सान स्किन एन्ड ड्रग्समा कार्यरत वरिष्ठ छाला यौन र सौन्दर्य विशेषज्ञ डाक्टर सुशील कार्की
5: र चौथो शनिबार गन्दगी हस्पिटल ग्यालेक्सी हस्पिटल पोखरामा कार्यरत नाक कान र घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट उपचार गरिने सहर्ष जानकारी गराइन्छ।

0: साथै प्रत्येक दिन जनरल मेडिसिन सुजन सिग्देलबाट बिरामी परीक्षण उपचार र ल्याब सेवाको पनि सुविधा रहेको छ।
1: गण्डकी मेडिकल हल दुलेगौडा माछा पुस्रे बैङ्कको ठ्याक्कै पारी। सम्पर्क 0635903969, मोबाइल 9840826926।
2: सिटिईभिटीबाट सम्बन्धन प्राप्त पश्चिमाञ्चल प्राविधिक शिक्षालय दुलेगौडामा भर्ना खुल्यो।
0: एसईई उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई सहित प्राविधिक विषय अध्ययन गर्न इच्छुकहरूका लागि एचए ल्याब टेक्निसियन र सोसियल मोबिलाइजेशनमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
2: एसईई मा 2 GPA प्राप्त गरेका विद्यार्थीहरू समेत भर्ना हुन सक्नेछन्।
0: सिट सीमित छ, यही जेठ 13 गतिसम्म फारम भरी आफ्नो सिट सुनिश्चित गर्नुहोस्।
2: हाम्रा विशेषताहरू
0: अनुभवी प्रशिक्षकहरूद्वारा प्रशिक्षण गराइने,
2: सैद्धान्तिक तथा प्रयोगत्मक अभ्यास द्वारा पठन पाठन गराइने,
0: समेना गृह र छात्रावासको व्यवस्था,
2: आधुनिक प्रयोगशाला तथा पूर्वाधार,
0: आफ्नै अस्पताल सँगै प्रदेश र राष्ट्रिय स्तरका प्रतिष्ठित अस्पतालहरूमा प्रयोगत्मक कक्षा सञ्चालन।
2: थप जानकारीका लागि पश्चिमाञ्चल प्राविधिक शिक्षालय शुक्ला गण्डकी 4 दुलेगौडा तनहुँ।
0: फोन 0654100056, मोबाइल 9860608015, 9849715598, 9560443744 र 9413167788।
3: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ, होइन किले मोहनी लगाएर हो?
4: साँच्ची कि मोहनी नै लगाए कि बुढा, मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सितेको घरको झ्याल, ढोका, खापा, त्रिकोष, चौकोस अनि किचनको डेकोरेसन, दराज, पलङ, लोबे, टेबल, सोफा सेट एकपटक हेर्न जानु त, जे हेरे त्यही मोहनी लाउने खालको छ।
3: कहाँ बनाएछन् र हो, हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
4: हुन्छ नि खुब, पौवा डाँडामा रहेको सुदीक्षा फर्निचर उद्योगमा बनाएका रे, न पसाङ्गिएको छ न त धुला नै लागेको छ, वर्षौं भएर बनाएको पनि।
5: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ, साथै ढुङ्गा, गिटी, बालुवा सहित ढुवानीको लागि ट्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुदीक्षा फर्निचर उद्योग, दुलेगौडा पौवा डाँडा, पञ्चमुनि स्कुल माथिपट्टि, प्रोप्राइटर हरिबहादुर विश्वकर्मा, मोबाइल 9811435622।
2: सिटिईभिटीबाट सम्बन्धन प्राप्त पश्चिमाञ्चल प्राविधिक शिक्षालय दुलेगौडामा भर्ना खुल्यो।
0: एसईई उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई सहित प्राविधिक विषय अध्ययन गर्न इच्छुकहरूका लागि एचए ल्याब टेक्निसियन र सोसियल मोबिलाइजेशनमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
2: एसईई मा 2 GPA प्राप्त गरेका विद्यार्थीहरू समेत भर्ना हुन सक्नेछन्।
0: सिट सीमित छ, यही जेठ 13 गतिसम्म फारम भरी आफ्नो सिट सुनिश्चित गर्नुहोस्।
2: हाम्रा विशेषताहरू
0: अनुभवी प्रशिक्षकहरूद्वारा प्रशिक्षण गराइने,
2: सैद्धान्तिक तथा प्रयोगत्मक अभ्यास द्वारा पठन पाठन गराइने,
0: समेना गृह र छात्रावासको व्यवस्था,
2: आधुनिक प्रयोगशाला तथा पूर्वाधार,
0: आफ्नै अस्पताल सँगै प्रदेश र राष्ट्रिय स्तरका प्रतिष्ठित अस्पतालहरूमा प्रयोगत्मक कक्षा सञ्चालन।
2: थप जानकारीका लागि पश्चिमाञ्चल प्राविधिक शिक्षालय शुक्ला गण्डकी 4 दुलेगौडा तनहुँ।
0: फोन 0654100056, मोबाइल 9860608015, 9419715598, 9560443744 र 9413167788।
6: दिस इज रेडियो ढोर बाराही 103.8 MHz।
7: स्टुडियो अहिले मध्याह्नको 12 बज्यो।
8: टाइम चेक को साथ में बनकेवा कालिका सुन चाँदी पसल दुलेगौड़ा हेल्प चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना र राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार कर साथ ही पुरानो कर गहना नया गहना संग साठफेर पनी प्रोपाइटर बाजीराम सुनार विनोद सुनार मोबाइल 9116695301।
9: क्षेत्रमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
10: सुरुमा मुख्य समाचारका शीर्षकहरू।
11: पोखराको फिर्की खोला क्षेत्रका अवैध संरचनामा डोजर चल्यो। बस पार्क क्षेत्रका अतिक्रमित संरचना हटाउन 15 दिने सूचना।
10: नेपाल र चीनबीच सीमा क्षेत्रमा आपराधिक गतिविधि नियन्त्रण गर्ने समझदारी। ग्वान्झाओमा नेपालले पायो सबैभन्दा आकर्षक पर्यटकीय गन्तव्यको सम्मान।
11: एमाले सचिवलाई बैठक आज पनि जारी। पदाधिकारीले उठाएको प्रश्नको अध्यक्ष ओलीले जवाफ दिने कार्यतालिका।
10: इरानसँगको सम्झौता धेरै हदसम्म तय भइसकेको अमेरिकाको दावी। अमेरिकाले विरोधाभास युक्त वक्तव्य दिइरहेको इरानको आरोप।
11: र काभा महिला भलिबलमा नेपालले आज मालदिवसँग प्रतिस्पर्धा गर्दै।
12: मार्बलको पाइप जडान गरेको घरलाई पनि के भन्नुपर्छ? एकदम ठिक छ, कुरा मिला।
13: नमस्कार।
12: अनि घर सर बेच्नु छोडेर यतातिर कता नि?
13: यो त साइड जब दाइ, यो चाहिँ मेन।
12: यो मेरो छोरा विदेशबाट आएको, नयाँ घर बनाएको, पाइप किन्न आएको।
13: सामान राम्रो छ, ढुक्क हुनु।
12: थाहा छ, त्यसैले त यही लिन आएको।
13: विदेशमा पनि फ्लोगार्ड र लेड फ्री प्रडक्ट नै युज हुन्छ,
12: त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम
13: मार्बल। अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राखिदिनुहोस् है।
12: सुरक्षा घरको
13: जीवन।
14: यो हो सञ्चार नेटवर्क, समयको आवाज, समयको आवाज।
10: समाचार अब विस्तारमा। पोखरा महानगरपालिकाले फिर्के खोलाको खोलाघर सीमाभित्र बनेका संरचना हटाउन थालेको छ। महानगरले लामो समयदेखि खाली गराउन नसकेको त्यस क्षेत्रको संरचना हटाएर करिडोर बनाउने अभियान थालेको हो। बिहान 10 बजेदेखि फिर्के खोलाका 3 ठाउँबाट एकसाथ डोजर चलाइएको छ। पोखरा महानगरका मेयर धनराज आचार्य र सम्बन्धित वडाध्यक्षहरूको नेतृत्वमा डोजर परिचालन गरेर संरचना भत्काउने काम भइरहेको हो। पहिलो चरणमा 0 किलोमिटर र सृजना चोकको बीचमा फिर्केमाथि बनेका संरचना हटाइएको छ। 2080 साल असारमा गरिएको फिर्के खोला नापजाँच प्रतिवेदन अनुसार खोलाघरमा निर्माण भएका सबै प्रकृतिका संरचनाहरू हटाउन लागि हो। प्रतिवेदन अनुसार खोलाघरभित्र 160 संरचना पर्छन्। यसैबीच पोखरा बसपार्क क्षेत्रभित्र रहेका पसल कबल लगायतका सबै संरचना 15 दिनभित्र हटाउन पोखरा उपत्यका नगर विकास समितिले सार्वजनिक सूचना जारी गरेर जानकारी गराएको छ। समितिले पोखरा घरदेखि सेती पुलसम्म, पृथ्वी राजमार्गदेखि दक्षिण, विमानस्थलदेखि उत्तर र पूर्वमा सेती नदी क्षेत्रमा निर्माण गरिएका पसल कबल लगायतका संरचना हटाउन भनेको हो। तोकिएको अवधिभित्र संरचना नहटाएमा समिति आफैले हटाउने चेतावनी दिइएको छ। समितिले बस पार्क क्षेत्रभित्र लाल पूर्जा भएका जग्गाधनीहरूलाई 7 दिनभित्र नागरिकताको प्रमाणपत्र, जग्गाधनी प्रमाण पूर्जाको प्रतिलिपि, चालू आर्थिक वर्षको सम्पत्ति, भूमिकर तिरेको रसिद र जग्गा सम्बन्धी प्रमाण पुग्ने अन्य कागजात समितिको कार्यालयमा बुझाउन निर्देशन समेत दिएको छ।
11: सीमा क्षेत्रबाट हुन सक्ने अवैध कारोबार तथा आपराधिक गतिविधि नियन्त्रणको लागि नेपाल र चीनबीच दुवै देशका सुरक्षा निकायलाई थप चनाखो र समन्वयात्मक रूपमा परिचालन गर्ने समझदारी भएको छ। हिजो नेपाल र चीनबीचको नियमित सीमा समन्वय बैठकमा यस्तो समझदारी भएको हो। रसुवाको धुन्चे स्थित जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकमा नेपाली पक्षको नेतृत्व रसुवाका प्रमुख जिल्ला अधिकारी राजेश पन्तले गर्नुभएको थियो भने चिनिया पक्षको नेतृत्व चिनिया अधिकारी चु जिन साउनले गर्नुभएको थियो। छलफलमा सीमा सुरक्षा, व्यापार सहजीकरण, आपसी समन्वय, सीमा अपराध नियन्त्रण तथा नागरिक सुरक्षालाई थप प्रभावकारी बनाउने विषयमा विशेष जोड़ दिएको थियो। कामका सिलसिलामा केरुङ क्षेत्रमा बसोबास गर्ने नेपाली नागरिकको सुरक्षा, स्वास्थ्य उपचार र आवश्यक सहजीकरणका विषयमा नेपाली पक्षले चिनिया अधिकारीसँग विशेष आग्रह गरेको थियो। यसैबीच चीनको ग्वाङझाउमा नेपाललाई मोस्ट चार्मिङ टुरिज्म डेस्टिनेशन अर्थात सबैभन्दा आकर्षक पर्यटकीय गन्तव्यको सम्मान प्रदान गरिएको छ। चीनको ग्वाङझाउमा यही मे 21-23 आयोजित ग्वाङझाउ अन्तर्राष्ट्रिय पर्यटन मेलामा नेपाललाई सो सम्मान प्रदान गरिएको हो। नेपालको प्राकृतिक सौन्दर्य, आध्यात्मिकता, सांस्कृतिक विविधता तथा साहसिक पर्यटनको आकर्षणका आधारमा नेपाललाई उक्त सम्मान प्रदान गरिएको नेपाल पर्यटन बोर्डले जनाएको छ।
10: 2083 वैशाखेता आजसम्म देशभर 1342 विपदजन्य घटना भएका छन्, जसमा 70 जनाले ज्यान गुमाएका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार 2083 पछिल्लो 40 दिनमा भएका उक्त घटनामा 333 जना घाइते भएका छन्। प्राधिकरणकी प्रवक्ता शान्ति महतका अनुसार सबैभन्दा बढ़ी लेक लागेर 16, चट्याङबाट 14, र आगलागीबाट 11 जनाले ज्यान गुमाएका छन्। यसै गरी हुरीबाट 9, जनावरको आक्रमणबाट 8, सर्पदंशबाट 5, पैह्रोबाट 2, टुंगा पल्टिएर 2 तथा वन डढेलो बाढ़ी र हिम पैह्रोमा परेर 1-1 जनाको मृत्यु भएको छ। ती विपदका घटनाबाट 1621 परिवार प्रभावित भएका प्राधिकरणले सार्वजनिक गरेको विवरणमा उल्लेख छ। सबैभन्दा बढ़ी आगलागीका 488 घटना भएका छन्। यसै गरी हुरीका 230, चट्याङका 139 र सर्पदंशका 105 घटना भएका छन्।
11: नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज शुरू भएको छ। अध्यक्ष केपी शर्मा ओली निवास गुण्डुमा शुरू भएको बैठकमा बाँकी पदाधिकारीले धारणा राख्दैछन्। सबैको धारणा र जिज्ञासा आइसकेपछि अध्यक्ष केपी शर्मा ओलीले जवाब दिने कार्यतालिका छ। हिजो महासचिव शंकर पोखरेल सहित 3 उपमहासचिव र 4 सचिवले धारणा राखेकोमा अधिकांशले नेतृत्व परिवर्तनमा जोड़ दिएका थिए। आजको बैठकमा 4 सचिवहरू शेरधन राई, भानुभक्त ढकाल, राजन भट्टराई र खगराज अधिकारीले बोल्ने तालिका छ। गत मंगिरमा सम्पन्न 10 महाधिवेशनबाट आफ्नो पक्षका पदाधिकारी सहित केन्द्रीय कमिटिमा निकट नेताहरूको वर्चस्व रहेको एमाले अध्यक्ष ओली समय महिनामै भारी अल्पमतमा पर्ने देखिएको छ। तर बहुसंख्यक पदाधिकारी उहाँले नेतृत्व हस्तान्तरण गर्नुपर्ने पक्षमा उभिए पनि ओलीले अध्यक्ष पद नछोड्ने अडान दोहोर्याउनु भएको छ।
10: लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दैछ। बजेट अधिवेशन अन्तर्गत आजको बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले विनियोजन विधेयक 2083का सिद्धान्त र प्राथमिकतामाथिको छलफलका क्रममा प्रदेशसभा सदस्यले उठाएका प्रश्नहरूको जवाब दिने कार्यसूची छ। दिउँसो एक बजे बस्ने प्रदेशसभा सचिवालयले जनाएको छ। हिजो शनिबार पनि विनियोजन विधेयकमाथि छलफल भएको थियो। सरकारले नीति तथा कार्यक्रम नल्याई विनियोजन विधेयक ल्याएको भन्दै सांसदहरूले आपत्ति जनाएका थिए। थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
14: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन टप, लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालय स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-4780-7024 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
10: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
11: अब बाँकी समाचार। नेपाली बजारमा साताको पहिलो दिन आज सुन र चाँदी दुवैको मूल्य घटेको छ। नेपाल सुन चाँदी व्यवसाय महासंघका अनुसार आज सुनको मूल्य तोलामा 2800 रूपियाँले घटेको हो। घटेको मूल्य अनुसार आज सुन प्रति तोला 2,90,900 रूपियाँ कायम भएको छ। यसअघि गत शुक्रबार सुन तोलामा 2,93,700 रूपियाँमा कारोबार भएको थियो। आज चाँदीको मूल्य पनि घटेको छ। शुक्रबार प्रति तोला 5,115 रूपियाँमा कारोबार भएको चाँदी आज तोलामा 105 रूपियाँले घटेर 5,010 रूपियाँमा कायम भएको छ।
10: अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको सम्झौता धेरै हदसम्म तय भइसकेको दावी गर्नुभएको छ, जसमा होर्मुजी स्ट्रेट फेरि खोल्ने विषय पनि समावेश छ। ट्रम्पले सामाजिक सञ्जालमा साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स, कतार र अन्य देशका नेताहरूसँग शान्ति सम्झौताका विषयमा निकै सकारात्मक कुराकानी भएको उल्लेख गर्नुभएको छ। साथै इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूसँग समेत छलफल भएको उहाँको भनाइ छ। यसअघि इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बकाईले पछिल्ला केही हप्तामा अमेरिका र इरान बीचको सम्बन्धमा केही सुधार आएको बताउनु भएको थियो, तर मुख्य मुद्दामा भने कुनै सहमति नबनेको उहाँको भनाइ थियो। उहाँले अमेरिकाले विरोधाभासपूर्ण अभिव्यक्ति दिँदै आएको आरोप लगाउनु भएको छ। यसैबीच पश्चिम एसियामा जारी तनावका बीच पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले अमेरिकी राष्ट्रपति ट्रम्पले शान्ति स्थापनाको प्रयास गरेको भन्दै धन्यवाद दिनुभएको छ। सामाजिक सञ्जाल एक्स मार्फत प्रधानमन्त्री शरीफले ट्रम्पले विभिन्न देशका राष्ट्रप्रमुखसँग टेलिफोन सम्वाद गरेकामा धन्यवाद ज्ञापन गर्नुभएको हो। उहाँले छिट्टै अर्को वार्ताका लागि आतिथ्यता दिन पाउने आशा समेत व्यक्त गर्नुभएको छ।
11: र अब खेल समाचार काठमाण्डुमा जारी काभा महिला भलिबल च्याम्पियनशीपमा नेपालले आज मालदिवसँग प्रतिस्पर्धा गर्दैछ। नेपाल र मालदिव्स बीचको खेल त्रिपुरेश्वर स्थित राखेपाको कवर हलमा साँझ 5 बजे शुरू हुनेछ। नेपालले आफ्ना 2 खेलमा 1 जित र 1 हारको नतिजा निकालेको छ। हिजो किर्गिस्तानलाई 3-0 सोझो सेटमा पराजित गरेको नेपालले सेमी फाइनलमा पुग्न आज मालदिव्सलाई पनि सोझो सेटमा पराजित गर्नुपर्छ। पुल एमा रहेको नेपालले पहिलो खेलमा भारतसँग 3-2 हार बिहोरेको थियो। मालदिव्स भने आफूले खेलेको किर्गिस्तान र भारतसँगको खेलमा सोझो सेटमा पराजित भएको छ। काभा महिला भलिबल अन्तर्गत पहिलो खेलमा अहिले इरान र श्रीलंका बीच प्रतिस्पर्धा भइरहेको छ। यस्तै दोस्रो खेलमा दिउँसो 2:30 बंगलादेश र काजकिस्तान भिड्नेछन्। जेठ 14 गतेसम्म हुने प्रतियोगितामा नेपालसहित किर्गिस्तान, भारत, मालदिव्स, इरान, काजकिस्तान, श्रीलंका र बंगलादेश सहभागी छन्।
10: दिउँसो 12 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
11: पोखराको फिर्के खोला क्षेत्रका अवैध संरचनामा डोजर चल्यो। बसपाक क्षेत्रका अतिक्रमित संरचना हटाउन 15 दिने सूचना।
10: नेपाल र चीनबीच सीमा क्षेत्रमा आपराधिक गतिविधि नियन्त्रण गर्ने समझदारी। गन्झाउमा नेपालले पायो सबैभन्दा आकर्षक पर्यटकीय गन्तव्यको सम्मान।
11: हिमालय सचिवलाई बैठक आज पनि जारी। पदाधिकारीले उठाएको प्रश्नको अध्यक्ष ओलीले जवाब दिने कार्यतालिका।
10: इरानसँगको सम्झौता धेरै हदसम्म तय भइसकेको अमेरिकाको दावी। अमेरिकाले विरोधाभास युक्त वक्तव्य दिइरहेको इरानको आरोप।
11: र काभा महिला भलिबलमा नेपालले आज मालदिवसँग प्रतिस्पर्धा गर्दै।
10: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबर सकियो। सन्चु र रविन्द्र विदा हुन्छौ। नमस्कार।
14: थाहा संचार नेटवर्कबाट
15: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 MHz।
16: होइन है आरोसी, आर्यालाई लिएर कता हिँड्यौ?
17: हेर न आर्यन, पर्सि स्कुलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको, त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको के? कहाँ पाइन्छ कुन्नी?
18: मलाई पनि बिहेको लागि गहना चाहिएको छ। आजकल सुन भन्दा कम छैन, हराएमा डर छैन, ग्यारेन्टीको गहना नै चल्तीमा छ। राम्रो डिजाइनको पाए लिने भनेको।
16: ए त्यसो भए युर सिङ्गापुरी फेन्सी एन्ड ज्वेलर सपमा सँगै जाउन त। म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा, कछाड, कम्ब्याट ज्याकेट, सिङ्गापुरी पेटी लिने हिँडेको। ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको त्यही त हो।
17: हामी कहाँ गुरुङ, मगर, नेवार, छेत्री, तामाङ, ठकुरी, भुजेल जात जातिको ड्रेस, युके स्वेटर, ब्याग तथा पर्स, मणिपुरे, सिङ्गापुरे, होल्यान्ड लुङ्गी, सल, कोरियन टी सर्ट, कम्मर बन्धक, दौरा सुरुवाल, खुकुरी, टोपी लगायत परम्परागत जातीय गर गहनाहरू, शिरबन्दी, शिरफूल, टिकमाला, ढुम्री, यार्लिङ, मारवाड़ी, पाटेसुन, बुलाकी, लाहुरे फुली, जन्तर चन्द्रमा, नौगेडी, असर्फी, कण्ठमाला, मुगामाला, हमेलमाला, न्यापुसिक, जापुसिक, तायोमाला, लुसवाङ, माकसी, कल्ली, बिरमली, आँसी, खुर्पेटो, सुर्खे थैली, डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गर गहनाहरू, रानीहार, चन्द्रहार, मिनीहार, चोकरहार, मंगलसूत्र, बालाचुरा, पञ्चधातु अंगुठी, रामलीला झुम्का, पिजोडा झुम्का, सिक्री, लकेट, माइली तिलहरी, छड्के तिलहरी, घुम्टो, क्राउन, सेन्डिल, जिम्बु र ब्रुनाईको माछा पाइन्छ।
16: सम्पर्क युर सिङ्गापुरी फेन्सी एन्ड ज्वेलरी सप, मुक्तिनाथ बैंकको एक घर माथि दुलेगौड़ा, प्रोपाइटर आर्यन कुमार श्रेष्ठ, मोबाइल 98241-84264 र 98141-53305।
19: स्टाइलिसको बुवा, यसपालि अलिअलि गर गहना जोड्नु पर्यो, पैसा पनि जम्मा भएकै छ, बाछुन्जेल त हो नि, मान सम्मान इज्जत बनेको।
20: हतारको काम लतार भन्छन्, जहाँ पाए त्यही बनाएर हुन्छ। यो जमानामा सेवा बुझ्नु पर्यो, किन हतारिन्छ हौ? विश्वास तिर सुनचादी पसल खोजौला नि।
19: स्याङ्जा धनलक्ष्मी सुनचादी पसल भएपछि त भइहाल्यो नि बुढा। छापावाला सुनका गहना, राशि अनुसारका पत्थर जडित, हरेक डिजाइनका आकर्षक गर गहना खरिद गर्न सकिने। अनि सुन्नु त, विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको यस पसलको अपार सफलता सँगै दुलेगौड़ाको बन्कियो चोकमा न्यू स्याङ्जा धनलक्ष्मी सुनचादी पसलको नाममा शाखा पनि विस्तार गरेको छ।
1: यहाँ विभिन्न डिजाइन का गर गहना पाइनुका साथै खरीद बिक्री तथा साटफेर पनि गरिन्छ।
20: साथमा बिना रसायनका गर गहना तयार पारिने र यहाँबाट खरीद गरिएका गहना यही बिक्री तथा साटफेर गर्दा उचित मूल्य पाइनेछ।
1: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल शुक्ला गण्डकी तीन दुलेकौडा दोरबाराही मन्दिर जाने जीप लाइन अगाडि शाखा दुलेकौडा बनकेवा चोक प्रतीक्षालय अगाडि प्रोप्राइटर रामो विश्वकर्मा 9871160069 राजु विश्वकर्मा 9871769142
21: हजुरबाले आँखा देखिन धमिलो भयो भन्नुभएको महिनौ भइसक्यो। मेरै आँखा पोलेर हेर्नै भएको छैन। आँखा पनि राम्रोसँग जाँच्ने चस्मा पनि रोजी कहाँ पाइन्छ होला त?
22: अब चिन्ता नलिनुहोस्। आँखा सम्बन्धी सम्पूर्ण समस्याको एउटै समाधान ढोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र। हामी कहाँ विभिन्न प्रकारका आकर्षक तथा ब्रान्डेड चस्मा, पावर चस्मा, शीतल चस्मा लगायत हरेक प्रकारका चस्माहरू तथा कन्ट्याक्ट लेन्स सुपथ मूल्यमा पाइन्छ। नोट, यहाँ प्रत्येक दिन अनुभवी विशेषज्ञद्वारा आँखा जाँच तथा उपचार गरिनुको साथै परामर्श दिइन्छ।
23: साथै आँखाको माइनर अपरेसन पनि गरिन्छ र ड्राई आई सम्बन्धी उपचार पनि गरिन्छ।
22: ढोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र दुलेगौडा प्रोप्राइटर दिव्या मल्ल ठकुरी 9508501422 दिपेश मल्ल ठकुरी 9508501420 दीप मल्ल ठकुरी 9460141530
24: सफलताको अर्को नाम जुनियर सिटिजन्स एकेडमी माध्यमिक विद्यालय
25: शिक्षा बस्तीको आईओएममा एमबीबीएस अध्ययनको सफलता तथा सार्थक सुवेदीको आईओई इन्जिनियरिङ सफलताको निरन्तरता। सन्ध्या पौडेल, श्वेता ढुङ्गाना, प्रमेक्षा राणा भाट, तृष्णा परियार र मल्लिका तिमिल सिन्हा लगायतको मेडिकल क्षेत्रमा उत्कृष्ट उपलब्धि।
24: इन्जिनियरिङ तर्फ सोभित पोटेल, प्रीतम आचार्य र लप्सन आले तथा सीएसआईटीमा शुभम गुरुङ र सबिन गुरुङको उल्लेखनीय सफलता। बीबीए, बीएचएम लगायत विभिन्न क्षेत्रमा पनि विद्यार्थीहरूको उत्कृष्ट उपलब्धि।
25: केवल पढाई मात्र होइन, अनुभवी तथा समर्पित शिक्षक टोली, प्रविधि मैत्री स्मार्ट कक्षा, आधुनिक साइन्स, होटल म्यानेजमेन्ट तथा कम्प्युटर ल्याब, व्यवहारिक एवं अनुसन्धानमुखी शिक्षण पद्धति, नियमित अतिरिक्त कक्षा, करियर काउन्सिलिङ तथा व्यक्तित्व विकासका विशेष कार्यक्रम।
24: फुटसलमा हिसान कास्की विजेता, गण्डकी स्तरीय प्रतियोगितामा सदाबहार उत्कृष्ट प्रदर्शन र प्रदेश स्तरीय ह्यान्डबल प्रतियोगितामा तेस्रो स्थान।
26: आज हाम्रा विद्यार्थीहरू अमेरिका, अस्ट्रेलिया, जापान, कोरिया र बेलायत लगायतका देशका प्रतिष्ठित विश्वविद्यालय तथा कलेजहरूमा अध्ययनरत छन्। 47 वर्षको उत्कृष्ट इतिहास बोकेको शैक्षिक धरोहर जेसीए स्कूलमा शैक्षिक सत्र 2083का लागि साइन्स म्यानेजमेन्ट, होटेल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, टुरिज्म एन्ड माउन्टेनियरिङ विषयमा कक्षा 11मा नयाँ भर्ना खुल्यो। आजै सम्पर्क गर्नुहोस् जुनियर सिटिजन एकेडेमी माध्यमिक विद्यालय पोखरा 26 बुढी बजार पृथ्वी राजमार्ग सँगै। फोन 0164113598 0164113 9867614181 9843352582 फेसबुक जेसीए स्कूल पोखरा।
27: सके पाँचै दिन जाउँ, नसके एक दिन त अवश्य जाउँ। श्री पुरुषोत्तम महात्म्य सत्सङ्ग ज्ञान यज्ञमा सहभागी बनौं।
28: मिति यही जेठ 13 गतेदेखि 17 गतेसम्म शुक्ला गण्डकी 5 बेल चौतारा झरौटामा।
29: प्रमुख कथावाचक आचार्य पूज्य गुरु श्री ऋषिराम पौडेलको मुखारविन्दबाट संगीतमय पुरुषोत्तम महात्म्य सत्सङ्ग कथा श्रवणका साथै भजन कीर्तन, प्रसाद वितरण, आरती र बेलपत्र अर्पण लगायतका धार्मिक कार्यक्रम हुने भएकाले सम्पूर्ण भक्तजनहरूमा सहभागिताका लागि हार्दिक निमन्त्रण गर्दछौं।
28: महायज्ञमा हुने दैनिक कार्यक्रम यही जेठ 13 गते बिहान 8 बजेदेखि 10 बजेसम्म कलश यात्रा, साथै प्रत्येक दिन बिहान 8 बजेदेखि 11 बजेसम्म रुद्राभिषेक, बेलपत्र अर्पण र पुरुषोत्तम भगवानको पूजा आराधना 11 बजेदेखि 4 बजेसम्म, संगीतमय कथा प्रवचन साँझ 8 बजेदेखि 9:30 बजेसम्म, भजन कीर्तन र समापन सत्रमा महाआरती।
27: आयोजक शिव पाञ्चायन मन्दिर संरक्षण समिति।
0: प्रणाम। अभी अपने सुनतनी रेडियो ढोरबराही 103.8 मेगाहर्ट्ज़ अंतर मन के।

真的。

0: तपाई सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 MHz।
1: ए गर्मियामा आयो हजुर सुकी सक्यो घाँसा, वनमा आगो लाग्यो भने जीव जन्तुको नाशा, वनमा आगो लाग्यो भने वन जङ्गल खान्छ, वनमा हुने जीव जन्तुले साह्रै पीर मान्छ, फागुनदेखि जेठसम्म आगो लाग्ने डर, आफ्नो आफ्नो वन जङ्गलको आफै रक्षा गर।
2: वन डढेलो रोकथामको लागि डिभिजन वन कार्यालय तनहुँको सार्वजनिक अपील।
3: सुक्खा मौसमको कारण वन क्षेत्रमा धेरै मात्रामा सुक्खा पात पतिङ्गर झारपात काठ दाउरा थुप्रिएका हुनाले सानो आगोको झिल्का सल्केमा आगो लाग्न सक्दछ। वनमा लाग्ने आगो वन डढेलो हो। वनमा डढेलो लागेमा निभाउन कठिन भई वन वन्य जन्तु धन सम्पत्ति एकैछिनमा खरानी हुन सक्छ भने समयमै होसियारी अप्नाउन नसकिएमा ज्यान समेत जान सक्दछ। त्यसैले आफ्नो घर वरिपरि डढेलो नआउने गरी सफा राखौं। खेतबारीमा सुकेका घाँसपात घुरान र फोहोर पोल्दा वनमा आगो जान नदिऊ। चुरोटको ठुटा निभाएर मात्रै फालौं। वनभोज खाएपछि राम्ररी आगो निभाऊ। गोठालो जाँदा राम्रो घाँस पलाउँछ भनेर जंगलमा आगो नलगाऊ। कसै गरी अचानक वनमा आगो लागिहालेमा उपभोक्ता समूह, स्थानीय समुदाय, वन कर्मचारी र सुरक्षा कर्मीको पहलमा निभाऊ। वनमा आगो लगाउनु फौजदारी कसुर हो। कसैले वन जंगलमा आगो लगाएमा डढेका रूख बिरुवाको क्षतिको रकम भराई 3 वर्षसम्म कैद र 60,000 रूपियाँसम्म जरिवाना हुन्छ। तपाई हाम्रो वरिपरि रहेका वन जंगल हाम्रो साझा सम्पत्ति भएको हुनाले वन जंगलमा आगो लागि हुन जाने कुनै पनि काम नगर्नु नगराउनु हुन डिभिजन वन कार्यालय तनहुँ सबैमा हार्दिक अपील गर्दछ।

0: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ। के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने?
1: के भयो दाई, पैसा भएपछि नि के को तनाव हो र?
0: हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छु।
2: ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि। दुलेगौडाको थापा हार्डवेयर सप्लायर्समा जानुहोस् न, जगदेखि ढलानसम्मका सबै सामान एउटै छाना मुनि पाइन्छ। उच्च स्तरका छड, सिमेन्ट, रङ, सेनेटरी फिटिङ जस्ता पाता, सिपिभीसी, पिभीसी पाइप, पेन्ट तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ। थापा हार्डवेयर सप्लायर, शुक्ला गण्डकी 4, दुलेगौडा, नगरपालिका अगाडि, प्रभु बैंक भन्दा 7 घर तल। प्रोप्राइटर महेश थापा। फोन 0654142636, मोबाइल 9856078302 र 9846078302।
3: ए सम्झे, यता नजिकै राम्ररी पालेको लोकल कुखुरा हाँस वा कालिस पाइँदैन भने सुरुप झोल खाऊ भनेको। यो 45 दिने हो कि बिगासे कुखुरा खाँदा खाँदै ज्यानै बिगासे जस्तो हुन लाग्यो। आयु पनि 45 वर्ष नै पो हुने हो कि, चिन्ता लाग्छ हौ सम्झे।
4: अब लोकलै खोज्नु भएको हो भने युनिक मल्टी एग्रो प्राली शुक्ला गण्डकी 10 मिनम खानीमा जानु पर्यो हौ सम्झे। खुल्ला जंगलमा पालेको लोकल कुखुरा, कालिज र हाँसको मासु, अण्डा तथा चल्लाहरू मिलाएर पाइदो रहेछ।
5: हजुर, स्वच्छ शान्त मनोरम प्राकृतिक वातावरणमा कृषि क्षेत्रको अवलोकन गरी प्राकृतिक रूपमा उत्पादित वस्तुहरूको स्वाद लिन चाहनुहुन्छ भने पारिवारिक पिकनिकको समेत व्यवस्था रहेको छ। युनिक मल्टी एग्रो प्राली शुक्ला गण्डकी 10 मिनाम खानी। प्रबन्ध निर्देशक हरि खड्का। सम्पर्क 9008828810, 9008828811 र 9008828816।
6: प्रणाम, अभी अपने सुनतनी रेडियो ढोरबराही 103.8 मेगाहर्ट्ज़ अंतर मन के।

0: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुहोस् हो।
1: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अलपत्र परिन्छ कि?
0: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरिनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागि हुन्छ नि।
1: ए, होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
0: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरिनी चार आर्मी ब्यारेकको ठिक पारी रहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
1: होटल फ्यामिली एन्ड लज, खैरिनी चार बजार, प्रोप्राइटर अर्जुन सापकोटा। मोबाइल 98 5 60 23 420, 98 0 41 54 674 र 98 4 60 23 420।
2: दुलेगोडा बजारमा कति फोटो स्टुडियो खुल्यो, कति बन्द भए, कति के भए, तर सबैभन्दा पुरानो कीर्ति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ। फोटो स्टुडियो भनेपछि त कीर्ति बाहेक अरूको त नामै आउँदैन।
3: ए, मलाई मात्र हो कि भनेको, तपाईँलाई पनि त्यस्तै पो हुन्छ? आज पनि एउटा गिफ्ट किन्नु छ अनि एक दुईवटा फोटो पनि खिच्नु छ, त्यही जाने हो म त।
2: हजुर, दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, दुबोको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो स्टुडियो, दुलेगौंडा, प्रोप्राइटर कीर्तिमान थापा मगर।
4: लौ आयो खुसीको खबर, होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर।
5: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रै सहर दुलेगौंडा हेल्पोस्ट चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको प्रिन्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
4: जुत्ता, चप्पल, सुट, पाइन्ट, लेडिज आइटम, साडी, कुर्ता, सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ।
5: सम्पर्क प्रिन्स फेन्सी हाउस, मोबाइल 98 0 66 81 115।
4: दिस इज रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।
6: स्टुडियो टाइमचेक, अहिले दिउँसोको 1 बज्यो।
2: टाइमचेकको साथमा बनकेवा कालिका सुन चाँदी पसल, दुलेगौंडा हेल्पोस्ट चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोप्राइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 98 1 66 95 301।

0: तपाई सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।
1: विद्यार्थी भाइ बहिनीहरू, आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु, ध्यान दिएर सुन है।
2: मैडम, धुम्रपान भनेको के हो?
1: ल सुन, धुम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवाँ खानु हो। चुरोट, बिँडी, तमाखु, कक्कड जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धुम्रपानको धुवामा 7,000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
2: अनि धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ? मैडम,
1: धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्र नली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदयघात, मस्तिष्क घात, गर्भपतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धुम्रपानको धुवाले धुम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6,00,000 मानिसको मृत्यु हुने गरेको छ।
2: अनि नि मैडम, यो धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
1: छन् नि, यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धुम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धुम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिले धुम्रपान नगर्ने। धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौं, आफू बचौं र अरूलाई पनि बचाऊ।
3: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश।
4: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार चरक मेमोरियल हस्पिटलमा
5: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई चरक मेमोरियल हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
4: जसमा सामाजिक सुरक्षा कोषको योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्नेछ, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
5: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल, नागढुङ्गा पोखरा, फोन 061-582-778-582-779 र 582-780।
6: बाल विद्या मन्दिर माध्यमिक विद्यालय बीबीएम शुक्ला गण्डकी नगरपालिका 4 दुलेगौंडा तनहुको कक्षा 11 को नयाँ भर्ना सम्बन्धी सूचना।
7: शुक्ला गण्डकीमा नै पहिलो पटक अन्तर्राष्ट्रिय स्तरमै महत्वपूर्ण र व्यावसायिक विषयको रूपमा परिचित होटल म्यानेजमेन्ट अध्यापन गराउन सफल यस स्कूलमा होटल म्यानेजमेन्ट र म्यानेजमेन्ट ग्रुपमा नयाँ भर्नाका लागि धमाधम फारम वितरण भइरहेको छ।
8: दक्ष शिक्षक, शान्त शैक्षिक वातावरण, प्रयोगत्मक सिकाइ, छात्रवृत्ति, यातायात लगायतका सुविधा रहेको यस स्कूलमा आजै भर्ना भएर आफ्नो सिट सुरक्षित गर्नुहोस्।
7: थप जानकारीका लागि बिहान 6 बजेदेखि अपरान्न 5 बजेसम्म विद्यालय प्रशासन वा फोन 065414285, मोबाइल 98560-35497 र 98560-34885 सम्पर्क गर्न सकिनेछ।
8: प्रधानाध्यापक एवं बाल विद्या मन्दिर माध्यमिक विद्यालय शुक्ला गण्डकी 4 दुलेगौंडा तनहुँ।
9: आस्था अनि भरोसा, घर निर्माणको विश्वासिलो आधार, अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली गाछे पानी।
10: हजुर, घर निर्माण, बाटो, नाला, सामुदायिक भवन, विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस्। सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक, इट्टा, ढुङ्गा, गिटी, बालुवा, चोकर सुपथ मूल्यमा पाइन्छ।
9: सम्पर्क अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली, शुक्ला गण्डकी 2 गाछे पानी, नयाँ पुल र चेवनधामबाट जान सकिने। प्रोप्राइटर लाल बहादुर गोले र शेरजङ गुरुङ, मोबाइल 98510-88461 र सिजन गुरुङ 97045-40900।
8: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोद पोखरामा अब सबै प्रकारको उपचार सेवा सम्भव छ।
11: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
8: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्माया पुन,
11: फिजिसियन तथा पेट कलेज रोग विशेषज्ञ डाक्टर विकास अधिकारी, डाक्टर शंकर बराल,
8: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर प्रवीण थापा र हाड जोड्ने नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
11: मोटर रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन,
8: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
11: नाक कान घाटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
8: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
11: एन्टेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
8: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
11: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
8: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर।
12: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा पोस्ट अप सेवा फिजियोथेरापी इन्डोस्कोपी क्लोनोस्कोपी इको टीएमटी हल्चर पीएफटी युरोफ्लोमेट्री डायलिसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
13: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड, फोन 061-590-162-590-163।
14: तपाई घर बनाउँदै हुनुहुन्छ, अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
15: हजुर, टेबल, भर्यान, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटफिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
14: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, दुई दशकदेखि तपाईँको विश्वासलाई राख्दै निरन्तर सेवामा समर्पित छौ। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
16: संसार ढुङ्गा कटिङ उद्योग, शुक्लागण्डकी 2 काछे पानी तनहु, प्रोप्राइटर रमेश भुजेल, फोन 98562-32475 र 98011-32475।
17: कान्छे, भोलि घर पूजा गर्नु पर्ने, कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है।
18: हस् मम्मी, नयाँ घरमा फुल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन?
17: हुन्छ हुन्छ, तर पाएसम्म माटोकै गमला राम्रो भन्छन्, कति पाइन्छ र?
18: पाइन्छ नि, दुलेगोडाको सेन्सीका पूजा सामग्री पसलमा हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ, चिन्तै नगर्नु न।
19: हजुर, हामी कहाँ रुद्री, एकहा, व्रतबन्ध, घर पैचो, नौ ग्रह, ग्रह शान्ति, लाखवती महायज्ञ, सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्।
17: सेन्सीका पूजा सामग्री पसल, प्रभु बैंक भन्दा एक घर माथि, बजाज शोरूम सँगै।
19: प्रोपाइटर समीक्षा गुरुङ, सम्पर्क 98461-33101 र 98468-83522।
20: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
21: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या? राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
20: ओके, ल डन।
21: हजुर, सिग्देल अफसेट प्रेस, शुक्ला गण्डकी 4 दुलेगौडा, गणपति लघुवित्त रहेको भवनमा।
20: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच स्टिकर, बिल भरपाई, पासबुक, ब्रोसर, तमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
21: प्रोपाइटर गोविन्द सिग्देल, फोन 98560-28543 र 98417-00787।
0: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि। अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए। नयाँ युग सँगै नयाँ प्रविधि। कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ग्लुकोड लेन्स, हाइफोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौंडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक, दुलेगौंडा। प्रोपाइटर पासा राजु। मोबाइल 9806613195 र 9847153868।
2: दिस इज रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।

0: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।
1: ल न हो छिटो निस्क, अहिले फर्किन ढिलो हुन्छ के। बिहेको कपडा भनेपछि राम्रो राम्रो रोज्नै पर्यो, फेरि पोखरा पुग्नु छ। बिहेको कपडा किन्न पनि पोखरा जानु पर्छ र, यही युनाइटेड सप्लायर्समा छँदैछ नि। बुवा आमा अनि भाइ बहिनीको लागि पनि त नयाँ कपडा किन्नु पर्यो, यता भने जस्तो पाइँदैन, त्यसमाथि महँगो होला नि। त्यसको त चिन्तै नगर्नु न दिदी, डिजाइन पनि खोजे जस्तो पाइन्छ, मूल्य त झनै मिल्छ, एकचोटि गएर त हेर्नुहोस्। हजुर, विवाहको कपडा, स्तरीय कोट, सुट प्यान्ट, स्कुल कलेजको ड्रेस पाइनुको साथै लेडिज आइटम, साडी, लेगिङ्स, टप्स, कुर्ता सुरुवाल र थानका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ, साथै इमर्जेन्सी सिलाइको समेत व्यवस्था छ। सम्पर्क युनाइटेड सप्लायर्स, धुलेगौडा हेल्प चोक, प्रोप्राइटर कृष्णराज पण्डित, फोन 065-414-0008।

0: पानी में मेटल स्टील फन पर का सब सामान चाहनी कति मजा एक ठाव मतार जालिनी पानी।
1: हजुर, सबै सामान पाइने एउटै ठाउँ ओम भगवती मेटल एन्ड स्टील उद्योग।
2: हामी कहाँ सटर, च्यानल गेट, ट्रस्ट निर्माण, ट्याङ्की स्ट्यान्ड, फलाम र स्टीलका रेलिङ, घर निर्माणका लागि आवश्यक पर्ने ग्रिल, स्टीलका सम्पूर्ण सामानहरू, खेलौना, कुर्सी, टेबल, बेन्च लगायत फाइबर ग्यासबाट उत्पादित फन पार्क एवं बाल बालिकाका लागि आवश्यक पर्ने सामानहरू उपलब्ध छन्।
1: साथै शुक्ला गण्डकीमै पहिलो पटक कृषि फार्म तारबार, घर जग्गा, विद्यालय, संघ संस्था तारबार गरी संरक्षणका लागि अत्यन्तै उपयोगी विभिन्न साइजका जीआई जाली सुपथ मूल्यमा उपलब्ध गराइन्छ।
2: प्रोप्राइटर ओमकार नागिला, सम्पर्क 9856060113, 9807294।
3: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त खुसी त छौ नि।
4: घर मात्रै बनाएर हुन्छ, त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
3: तिमी पनि यसो बुझ्ने गर न, फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै धुलेगौंडा बजारको हेल्पोस्टोकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ।
4: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
5: हजुर, घर भित्र होस् या बाहिर, गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा, गमला, बगैंचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
6: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ल गण्डकी 4 हेल्प पोस्ट लाइन, दुलेगौडा।
5: प्रोप्राइटर रबिन थापा, सम्पर्क 9856063098 र 9845610950।
7: दिदी, किन हो यो छिमेकीमा त सधैँ झगडा कुटपिट मात्रै हुन्छ, कतै उजुरी दिने कि?
8: ओ, हिंसा सहनुहुन्न, हामी सबै मिलेर यस्तो विभेद रोक्नु पर्छ।
7: हिंसा सहेर नबस्छौ, विभेद मुक्त समाज निर्माणमा जुटौ।
8: जुनसुकै प्रकारका शारीरिक वा मानसिक हिंसा कानून त दण्डनीय छ, लैङ्गिक हिंसा भएको देखेमा वा भोग्नु परेमा तत्काल आवाज उठाउ र कानूनी उपचार खोजौ।
7: अनुरोधक गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
9: This is Radio Dhorbarahi 103.8 MHz।

0: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।
1: सिटिईभीटीबाट सम्बन्धन प्राप्त पश्चिमाञ्चल प्राविधिक शिक्षालय धुलेगौडामा भर्ना खुल्यो।
2: एसईई उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई सहित प्राविधिक विषय अध्ययन गर्न इच्छुकहरूका लागि एचए ल्याब टेक्निसियन र सोसियल मोबिलाइजेशनमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
1: एसईईमा 2 जीपीए प्राप्त गरेका विद्यार्थीहरू समेत भर्ना हुन सक्नेछन्।
2: सिट सीमित छ, यही जेठ 13 गतिसम्म फारम भरी आफ्नो सिट सुनिश्चित गर्नुहोस्।
1: हाम्रा विशेषताहरू:
2: अनुभवी प्रशिक्षकहरूद्वारा प्रशिक्षण गराइने,
1: सैद्धान्तिक तथा प्रयोगात्मक अभ्यासद्वारा पठन पाठन गराइने,
2: समेना गृह र छात्रावासको व्यवस्था,
1: आधुनिक प्रयोगशाला तथा पूर्वाधार,
2: आफ्नै अस्पताल सँगै प्रदेश र राष्ट्रिय स्तरका प्रतिष्ठित अस्पतालहरूमा प्रयोगात्मक कक्षा सञ्चालन।
1: थप जानकारीका लागि पश्चिमाञ्चल प्राविधिक शिक्षालय शुक्ला गण्डकी 4 दुलेगौडा तनहुँ।
2: फोन 0564140056, मोबाइल 9860608015, 9849715598, 9560443444 र 9413167188।
3: के भन्ने सोच छ तर कहाँबाट सुरु गर्ने भनेर अलमलमा हुनुहुन्छ?
4: हो नि, राम्रो गाइडेन्स पाउने ठाउँ भेटिने गाह्रो छ।
3: त्यसो भए सुन्नुहोस्, इलाइट सिएमा सिए फाउन्डेसन लेभलको भर्ना खुलेको छ।
4: हो र, के खास छ त इलाइट सिएमा?
3: एक्सपिरियन्स सिए फ्याकल्टी, फुल कोर्स कभरेज र भिडियो ब्याकअप, क्लास छुट्यो भने पनि टेन्सन छैन।
4: ओहो, अनि लोकेसन?
3: बानेश्वर काठमाडौँ। सम्पर्क 01-5914-284, 97-164-8465-37। लिमिटेड सिट, ढिला नगर्नुहोस्।
4: इलाइट सिए, तपाईँको सफलताको सही सुरुवात।
1: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा।
2: विगत लामो समयदेखि तपाईँहरूको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार। फोन बजार
1: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने, टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
5: हामी कहाँ सामसुङ, रेडमी, पोको, ओप्पो, भिभो, रियलमी, नार्जो, आइटेल, कलर, टेक्नो, नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ।
1: मोबाइल सँग सम्बन्धित चार्जर, इयरफोन, डाटा केबल साथै मल्टिप्लग, लाइटका भेराइटी र लाइटको चार्जर, पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ।
5: एनसिएलको हराएको, बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटिसीको सिम पनि पाइन्छ। एनसिएलको नयाँ सिमको लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइनबाट फोटो नचाहिने गरी निकालिन्छ।
1: अन्त एकचोटि राम्रो होला, एकचोटि सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङको मोबाइल किस्ताबन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला। सम्पर्क
2: फोन बजार, सिद्धार्थ बैंक र फ्यामिली मेडिकलको बीचमा दुलेगौडा।
6: प्रोपाइटर सुबिल श्रेष्ठ, किम नारायण श्रेष्ठ। मोबाइल 9849699 छ।
7: काइली दिदी, आलु लगाउने बेला भयो, मल पाउनु भयो त?
8: ए दाई पनि घरै हुनुहुँदो रहेछ त।
9: खै ल्याउन त कहाँबाट ल्याएको नि कान्छी, हाम्रो त बुढाले ल्याएका हुन्, मल पनि साह्रै राम्रो रहेछ।
10: सुन त माइली, गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर रा बनाएको मल पाइँदो रहेछ। छिटो जाऊ त, अन्त भन्दा सस्तोमा पाइएछ है, मैले त त्यहीँबाट ल्याएको।
7: ए हो र, हस् दाई म आजै जान्छु।
11: हजुर, यस हाइजेनिक राज प्रणालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा ब्रोइलर र गिरिराज कुखुरा पनि पाइन्छ। साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
1: हाइजेनिक राज प्रणाली, शुक्ला गण्डकी 8, सफल एकले टोल गणपते। प्रोप्राइटर रामकृष्ण भण्डारी। मोबाइल 9560062891।
12: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मि।
13: ओके, यो झुम्का हेर न है, झन् कस्तो राम्रो। जयसवाल कस्मेटिक हुँदा हुँदै अन्त डुलेर दुःख मात्रै पाइयो।
12: ल ल, फटाफट रोज, हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है।

0: समेत पाइने रहेछ।
1: हो त है, सामान लिन टाढा किन जानु पर्यो र?
2: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको दुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल,
3: कस्मेटिक पार्लर तथा खिलौनाहरूको होलसेल विक्रेता।
4: ग्राहकको चाहना नै हाम्रो सन्तुष्टि। जयसवाल कस्मेटिक पसल, दुलेगौडा भित्री बजार।
2: हामी कहाँ कस्मेटिक तथा पार्लरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
4: प्रोप्राइटर निरञ्जन प्रसाद जयसवाल, फोन 98461620।
5: कहाँ जाने?
6: सिधै मयम चिसापानीबाट काठमाडौँ, काठमाडौँबाट
5: मयम चिसापानी, अनि बीचमा नझर्ने।
6: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से महलबाट मयम चिसापानी, र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
5: ए हो र, यस्तो सुविधा पनि आइसक्यो, ल जाम जाम।
4: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक, प्रोप्राइटर रामचन्द्र महत, 98461616878, र दुलेगौडा ढोर फिर्दी छाब्दी देउराली साखे हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट, प्रोप्राइटर हरिचन्द्र महत, 98235526363।
7: सिर्जना बोर्डिङ स्कूल पोखराको कक्षा 11 भर्ना खुलेको सम्बन्धी सूचना।
8: सिर्जना बोर्डिङ स्कूल सृजना चोक पोखरामा कक्षा 11 लागि विज्ञान, व्यवस्थापन तथा होटल म्यानेजमेन्ट समूहमा नयाँ भर्नाका लागि आवेदन फारम वितरण भइरहेकाले आजै भर्ना भई ढुक्क हुनुहोस्।
7: यस स्कूलमा विज्ञान विषयसँग सम्बन्धित सबै विषयहरू र अन्य विषयहरूमा होटल म्यानेजमेन्ट, टुरिज्म, विज्ञान र व्यवस्थापन दुवैतर्फ कम्प्युटर साइन्स लगायतका ऐच्छिक विषयहरू अध्ययन गर्न सकिनेछ।
8: सृजना बोर्डिङ स्कूल शान्ति मार्ग, सृजना चोक पोखरा, फोन नम्बर 0161578053 र 0161553595।
9: दिस इज रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।
10: स्टुडियो टाइम
11: अहिले दिउँसोको 2 बज्यो।
12: टाइम चेक को साथ में बनकेवा काली का सुन चाँदी पसल, दुलेगौड़ा हेल्प पोस्ट चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना र राशि अनुसार का पत्थर पाइन, अर्डर अनुसार का गहना तैयार कर साथ ही पुरानो कर गहना नया गहना संग साठफेर पनी। प्रोपाइटर बाजीराम सुनार, विनोद सुनार, मोबाइल 98161695301।
13: सत्य तथ्य निष्पक्ष समाचार सुसूचित हुन पाउने तपाईको अधिकार।
9: ढोरबाराही हाइलाइट्सको साथमा
14: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम, कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस, अफसेट प्रेस दुलेगौडा बीपी चोक।
9: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस्, सम्पर्क 98461549304।
15: नमस्कार, रेडियो ढोरबाराही 103.5 मेगाहर्जको दिउँसो 2 बजेको ढोरबाराही हाइलाइट्समा श्रीया गुरुङको स्वागत छ। अब समाचारहरू सुन्नुहोस्। नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक जारी रहेको छ। अध्यक्ष केपी शर्मा ओलीको निवास गुटुममा बैठक बसेको हो। शुक्रबार शुरू भएर शनिबार पनि नेताहरूले बोल्ने क्रम नसकिएपछि बैठक आइतबार पनि बसेको छ। बैठकमा उठेका प्रश्नको जवाफ अध्यक्ष ओलीले आइतबार दिने भएका छन्। यसअघि बोल्ने अधिकांशले अध्यक्ष ओलीको कार्यशैलीको आलोचना गरेका थिए। नेकपा एमालेका सचिव महेश बस्नेतले पार्टी अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्य संवेदनशील रहेका बेलामा नेतृत्व परिवर्तनको कुरा उठाएको भन्दै असन्तुष्टि प्रकट गर्नुभएको छ। उहाँले यसलाई गैर जिम्मेवार र अपराधिक मानसिकताको संज्ञा समेत दिनुभएको छ। बस्नेतले नेकपा एमालेको सचिवालय बैठकमा आफ्नो तर्फबाट 24 बुदा अघि सारेका थिए। तीमध्ये 2 बुदालाई लिएर गलत ढंगले प्रचार गर्न खोजिएको भन्दै उहाँले सामाजिक सञ्जालमा स्पष्टीकरण विवरण लेख्नु भएको छ। अध्यक्ष ओलीलाई प्रधानमन्त्री बालेन र तत्कालीन गृहमन्त्री सुदनले शपथ खाएको 24 घण्टा नबित्दै गिरफ्तार गरेको र कुनै आरोप पुष्टि गर्न नसकेपछि अदालतले 13 दिनपछि रिहा गर्यो बस्नेतले बताउनु भएको छ। अपरेशनपछि पनि निमोनिया र इन्फेक्सनका कारण अध्यक्षको स्वास्थ्य संवेदनशील रहेको बस्नेतको भनाइरहेको छ। सोही समयमा कार्यवाहक अध्यक्षको जिम्मेवारी सम्हालेका रामबहादुर थापा बादल संसदमा दिएको अभिव्यक्तिलाई सच्याउने पार्टीको निर्णयको पनि उहाँले आलोचना गर्नुभएको हो। पोखरा महानगरपालिकाले फिर्के खोला मेचेर निर्माण गरिएका संरचनाहरू हटाउने अभियान शुरू गरेको छ। 35 दिने अल्टिमेटम समय सकिएसँगै आइतबारदेखि डोजर चलाउने अभियान थालिएको हो। वर्षायाममा बाढ़ी तथा डुवानको जोखिम बढ़दै गएको भन्दै खोला संरक्षण र प्राकृतिक बहाव कायम राख्ने उद्देश्यसहित यो अभियान संचालन गरिएको महानगरले जनाएको छ। यस अभियान अन्तर्गत खोलाधार खोलाघर खाली गर्ने कार्य 3 मुख्य स्थानबाट एकैसाथ शुरू गरिएको छ। पोखरा 2 र 18 को सिमाना अन्धेरीकुनादेखि वडा नम्बर 4 तर्फ पोखरा 4 र 5 को सिमाना फिर्के पुल बुढा निलखण्ड मन्दिर क्षेत्रदेखि वडा नम्बर 5 र 8 तर्फ पोखरा 7 र 8 को सिमाना 0 किलोमिटर स्थित लायन्स भवन क्षेत्रदेखि वडा नम्बर 6 तर्फ अवैध संरचना खाली गराउन थालिएको हो। अभियानका लागि एक्साभेटर जेसीबी र टिप्पर परिचालन गरिएको छ। बिहान 10 बजेदेखि साँझ 5 बजेसम्म सम्बन्धित वडाका अध्यक्ष तथा जनप्रतिनिधिहरूको नेतृत्वमा काम भइरहेको महानगरले जनाएको छ। अभियानको शुभारम्भ 0 किलोमिटरबाट मेयर धनराज आचार्यले गर्नुभएको छ। उहाँ स्वयं फिल्डमा उपस्थित भएर अभियानको अनुगमन तथा नेतृत्व गर्नुभएको छ। सरकारका प्रवक्ता शिक्षा मन्त्री सस्मित पोखरेलले सरकार वाचपत्र अनुसार अघि बढ़िरहेको बताउनु भएको छ। काठमाण्डु क्षेत्र नम्बर 5 मा आयोजित सार्वजनिक सुनवाई कार्यक्रममा वहाँले सरकार र पार्टीले चुनावी वाचक अनुसार पहिलो महिना 103 र 1 वर्षभित्र गर्ने काम क्रमशः पूरा गर्दै गएको जिकिर गर्नुभएको हो। देशभरका सामुदायिक विद्यालयमा पहुँचका आधारमा स्रोत साधन वितरण हुने प्रविधि रहेको उल्लेख गर्दै यसलाई वैज्ञानिक र व्यवस्थित बनाउन सरकारले देशभरका 27,000 विद्यालयको अध्ययन शुरू गर्ने वहाँले जानकारी दिनुभएको छ। विद्यालयको भौतिक अवस्था कक्षा कोठा फर्निचर खेल मैदान शौचालय लगायत सम्पूर्ण विवरण संकलन गरी मास्टर प्लान तयार पारिने भन्दै पोखरेलले विश्वविद्यालय क्षेत्रमा बढ़दो राजनीतिकरण अन्त्य गरी प्राज्ञिक प्रणाली विकास गर्ने खुला प्रतिस्पर्धा मार्फत उपकुलपति नियुक्ति प्रक्रिया अघि बढ़ाएको जानकारी दिनुभएको छ। 8 वटा विश्वविद्यालयमा खुला आवेदन माग्दा 218 जनाको आवेदन परेको भन्दै यसले सरकारको निष्पक्षताप्रति विश्वास बढ़ेको दावी गर्नुभएको छ। कार्यक्रममा मन्त्रीले निजी विद्यालयको शुल्क दरबन्दी मिलान सुकुम्बासी बस्तीका विद्यार्थीको शिक्षा स्थानीय पाठ्यक्रम सार्वजनिक यातायात विदेशी विश्वविद्यालयका कलेज नियमन लगायत विषयमा उठेका गुनासोहरू सम्बोधन गर्ने प्रतिबद्धता जनाउनु भएको छ। कार्यक्रममा प्रतिनिधि सभा अन्तर्गतको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समिति सभापति डाक्टर ओजस्वी शेरचनले विद्यालय सुधारका लागि नीतिगत समस्या नै रहेकोले यसलाई सुधार गर्दै अघि बढ़नुपर्नेमा जोड़ दिनुभएको छ। विद्यालयमा नीतिगत सुधारका लागि विज्ञहरूसँग छलफल गरी विधेयक ल्याउनुपर्ने उहाँको भनाइ रहेको थियो। शिक्षा क्षेत्रमा देखिएको विकृतिलाई हटाउन र शिक्षा क्षेत्रलाई नयाँ ढंगले अघि बढ़ाउन आफूले समितिमा छलफल गर्ने सभापति शेरचन्दले बताउनु भएको छ। कार्यक्रममा स्थानीय शिक्षक अभिभावक तथा विभिन्न क्षेत्रका प्रतिनिधिहरूले शिक्षा खेलकुद र स्थानीय विकाससँग सम्बन्धित प्रश्न तथा सुझाव राखेका थिए। सत्तारूढ दल रासोपाका सभापति रवि लामिछाने भारतको औपचारिक भ्रमणमा जाने भएका छन्। भारत सरकारको निमन्त्रणामा नै भ्रमण कार्यक्रम बनेको रासोपा स्रोतले बताएको छ। रासोपाले निर्वाचनमा भारी बहुमत ल्याएर बालेन्द्र शाहको नेतृत्वमा सरकार बने पश्चात दुई देशबीच उच्चस्तरीय भ्रमणहरू भएका छैनन्। भारतीय विदेश सचिवको प्रस्तावित नेपाल भ्रमण रद्द भएको थियो भने नेपालका परराष्ट्र मन्त्री सुशील खनालको भारत भ्रमण पनि स्थगित भएको छ। खनाल आउँदो जेठ 18 गते बेग क्याट अलायन्सको सम्मेलनमा भाग लिन नयाँ दिल्ली जाने तयारीमा रहनु भएको थियो, तर उक्त सम्मेलन नै स्थगित भएपछि खनाल रोकिएका हुन्। राष्ट्रपति श्रोतका अनुसार भारतीय विदेश मन्त्रालयले सभापति रवि लामिछानेलाई दुई दिनको भ्रमणका लागि निम्तो दिएको छ। सभापति लामिछाने पनि जेठ 18 आसपास भारत जाने तयारी रहेको श्रोतले बताएको छ। उहाँले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र विदेश मन्त्री एस सँग औपचारिक भेटवार्ता गर्ने हुनेछन्। नयाँ सरकार गठन पश्चात दुई देशबीच आपसी सम्बन्ध चिसिन थालेको चर्चाबीच सभापति लामिछानेको यो भेटलाई महत्वका साथ हेरिएको छ। भारतले प्रधानमन्त्री बालेन्द्र शाहलाई भ्रमणको निम्तो दिएको थियो, तर अहिलेसम्म प्रधानमन्त्रीको भारत भ्रमण तय भइसकेको छैन। विगतमा जस्तै नेपालका प्रधानमन्त्रीको पहिलो विदेश भ्रमण भारतमै गराउन मोदी सरकार आतुर रहेको छ, तर प्रधानमन्त्री शाह भने आवश्यकताका आधारमा जुन देशमा पनि भ्रमण गर्न सकिने मनस्थितिमा रहनु भएको छ। यातायात व्यवस्था विभागले देशभर नयाँ सार्वजनिक सवारी साधनको दर्ता प्रक्रियामा पूर्ण रोक लगाएपछि अटो व्यवसाय र यातायात क्षेत्रमा अब सरकार कसरी अगाडि बढ़छ भनेर हेरिरहेका छन्। विभागले सातै प्रदेशका सम्बन्धित मन्त्रालयहरू तथा देशैभरिका स्थानीय तहलाई पत्रचार गर्दै अर्को सूचना जारी नभएसम्मका लागि पेट्रोलियम र विद्युतीय दुवै प्रकारका नयाँ सार्वजनिक गाड़ीहरूको दर्ता रोक्न निर्देशन दिएको थियो। सरकारको यस अप्रत्याशित निर्णयसँगै अहिले नेपालमा आयात भइसकेका तर दर्ता हुन बाँकी रहेका सयौं सार्वजनिक गाड़ीहरूको भविष्य अनोलमा परेको छ। यसले समग्र यातायात क्षेत्रमा ठूलो हलचल ल्याएको छ। यातायात व्यवस्था विभागले जारी गरेको सूचना अनुसार सार्वजनिक यातायातको वैज्ञानिक व्यवस्थापन हुन नसकेका कारण देशका अत्याधिक वायु प्रदूषण बढ़ेको, सड़कमा सवारी साधनको चाप अनियन्त्रित रूपमा चुलिएको र ट्राफिक जामका कारण सर्वसाधारणको आवागमनमा कठिनाई उत्पन्न भएको उल्लेख गरिएको छ। यसको साथै इन्धनको बढ़दो मूल्यका कारण सार्वजनिक सवारी तथा यातायात क्षेत्रमा पर्न गएको असहजता र कठिनाईलाई बेलैमा सम्बोधन गर्नुपर्ने आवश्यकता देखिएकाले नयाँ सवारीको व्यवस्थापनका लागि यो कदम चालिएको विभागको भनाइरहेको छ। पूर्वी नाकाको मेची नगर नगरपालिका 6 स्थित बस पार्क नजिकैबाट प्रहरीले 1,18,000 रूपियाँ नगद सहित एक युवकलाई बेहोश अवस्थामा उद्धार गरेको छ। अत्याधिक मादक पदार्थ सेवन गरी शनिबार साँझ 6 बजेतिर सड़कमा बेहोश भएर लड़िरहेको अवस्थामा पाल्पाको रामपुर गाउँपालिका 2 32 वर्षीय हरित थापालाई इलाका प्रहरी कार्यालय काकरभिट्टाको टोलीले उद्धार गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी न्यायिक उपरीक्षक खगेन्द्र बहादुर खड्काले जानकारी दिनुभएको छ। उद्धार लगतै थापालाई उपचारका लागि तत्काल धुलाबारी स्थित आमदा अस्पताल लगिएको थियो। उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका थापा हालसम्म प्रहरीको सम्पर्कमा नआएको प्रवक्ता खड्काले बताउनु भएको छ। थापाका साथबाट बरामद गरिएको उक्त नगद इलाका प्रहरी कार्यालय काकरभिट्टामा सुरक्षित राखिएको प्रवक्ता खड्काले बताउनु भएको छ। प्रहरीले उनको मोबाइल नम्बरमा सम्पर्क गर्न प्रयास गरे पनि हालसम्म फोन नलागेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। उनी सम्पर्कमा आए लगतै प्रहरी सो रकम जिम्मा लगाइने जनाएको छ। भारतबाट नेपाल फर्केका थापाले शनिबार नेपाल भारत बस सेवाबाट रात्रि बस मार्फत काठमाडौँ जाने गरी टिकट लिइसकेका थिए। नसाले लठिएपछि उनी बेहोश भई बस छुटेको थियो। हप्ताको पहिलो कारोबार दिन आज सुनको भाव 2,800 रूपियाँले घटेको छ। अस्ति शुक्रबार 2,93,700 रूपियाँ रहेको सुनको भाव आज 2,800 रूपियाँले घटेर तोलाको 2,90,900 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसाय महासंघले जनाएको छ। त्यस्तै आज चाँदीको भाव पनि घटेको छ। शुक्रबार 65 रूपियाँले बढ़ेको चाँदीको भाव आज 105 रूपियाँले घटेर तोलाको 5,010 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। अघिल्लो हप्ता चाँदीको भाव तोलाको 5,115 रूपियाँ रहेको थियो। अब अन्तर्राष्ट्रिय समाचार। दक्षिणी भारतमा यस गर्मी मौसममा ताप लहर लूका कारण कप्तीमा कम्तीमा 16 जनाको मृत्यु भएको अधिकारीहरूले आइतबार जनाएका छन्। देशका विभिन्न भागमा फैलिएको तीव्र लू पछि स्वास्थ्य सतर्कता जारी गरिएको छ। भारतमा गर्मी असामान्य कुरा नभए पनि वैज्ञानिक अध्ययनहरूले जलवायु परिवर्तनका कारण लूहरू पहिले भन्दा लामो, बढ़ी आयुवृत्तियुक्त र बढ़ी तीव्र हुँदै गएको देखिएको छ। 1.40 करोड़ जनसंख्या भएको यस दक्षिण एसियाली राष्ट्रका विभिन्न शहरमा हालै तापक्रम 45 डिग्री सेल्सियस भन्दा माथि पुगेसँगै जनजीवन प्रभावित बनाएको छ। दक्षिणी राज्य तेलंगानामा सबैभन्दा बढ़ी मृत्यु दर्ता भएको छ। त्यहाँका राजस्व मन्त्री पेङ्लुलेटी श्रीनिवास रेड्डीले जनस्वास्थ्य सुरक्षाका लागि राज्यव्यापी सतर्कता अपनाउन आह्वान गर्नुभएको छ। पाकिस्तानको अशान्त दक्षिण पश्चिमी प्रान्त बलुचिस्तानमा सैनिक कर्मचारी र उनीहरूका परिवार बोकेको रेललाई निशाना बनाएर आइतबार गएको शक्तिशाली विस्फोटमा कम्तीमा 24 जनाको मृत्यु र 50 भन्दा बढ़ी घाइते भएको एक वरिष्ठ अधिकारीले बताएका छन्। प्रान्तीय राजधानी क्वेटा नजिकै भएको उक्त आक्रमणपछि घटनास्थलमा ठूलो क्षति पुगेको छ र उद्धार कार्य जारी रहेको बताएको छ। प्राप्त तस्विरहरूमा रेलका डिब्बा पल्टिएको र क्षतिग्रस्त अवस्थामा देखिएको छ, जहाँ स्थानीय बासिन्दा र उद्धारकर्मीहरू भग्नावशेषमा फँसेका मानिसहरूको खोजी गरिरहेका छन्। घाइते तथा मृतकलाई चेस्टरमा स्ट्रेचरबाट सुरक्षित स्थानमा सारिँदै गरेको दृश्य पनि देखिएको छ भने सुरक्षा बलको घटनास्थलमा कड़ा पहरा दिएको छ। हस्तदिउँसो 2 बजेको ठोबर हाइलाइट्स आजलाई सकिएको छ। समाचार कक्षबाट म श्रेया गुरुङ विदा हुने आज्ञा चाहन्छु। नमस्कार।
0: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना, गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा dhurbarahi@gmail.com इमेल गर्नुहोस्।
10: यसको बुवा यसपालि अलिअलि घर गहना जोड्नु पर्यो, पैसा पनि जम्मा भएकै छ। बाल सम्झेल त हो नि, मान सम्मान इज्जत बढेको।
16: हतारको काम लतार भन्छन्, जहाँ पाए त्यही बनाएर हुन्छ। यो जमानामा सेवा बुझ्नु पर्यो, किन हतारिन्छौ? विश्वासिलो सुनचादी पसल खोजौला नि।
10: स्याङ्जा धनलक्ष्मी सुनचादी पसल भएपछि त भइहाल्यो नि बुढा। छापावाला सुनका गहना, राशि अनुसारका पत्थर जडित, हरेक डिजाइनका आकर्षक गर गहना खरिद गर्न सकिने। अनि सुन्नु त, विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको यस पसलको अपार सफलता सँगै दुलेगौड़ाको बन्कियो चोकमा न्यू स्याङ्जा धनलक्ष्मी सुनचादी पसलको नाममा शाखा पनि विस्तार गरेको छ।
17: यहाँ विभिन्न डिजाइनका गर गहना पाइनुका साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ।
18: साथमा बिना रसायनका गर गहना तयार पारिने र यहाँबाट खरिद गरिएका गहना यही बिक्री तथा साटफेर गर्दा उचित मूल्य पाइनेछ।
17: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल, शुक्ला गण्डकी 3 दुलेगौडा, ढोरबाराही मन्दिर जाने जीप लाइन अगाडि, शाखा दुलेगौडा बनकेवा चोक प्रतीक्षालय अगाडि, प्रोप्राइटर रामो विश्वकर्मा 9871160069, राजु विश्वकर्मा 9087172142।
19: विद्यार्थी भाइ बहिनीहरू, आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु, ध्यान दिएर सुन्न है।
20: म्याडम, धुम्रपान भनेको के हो?
19: ल सुन, धुम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिँडी, तमाखु, कक्कड़ जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धुम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
20: अनि धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ? म्याडम,
19: धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्रनली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदयघात, मस्तिष्क घात, गर्भवतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धुम्रपानको धुवाले धुम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
20: अनि नि म्याडम, यो यो धूम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
19: छन् नि, यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धूम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धूम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिल्यै धूम्रपान नगर्ने। धूमपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौं, आफू बचौं र अरूलाई पनि बचाऊ।
20: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश। सूर्योदय इंग्लिश बोर्डिङ स्कूल भुरुङ्गेमा कक्षा एघारको नयाँ भर्ना खुल्यो।
1: स्नातक तह व्यवस्थापन संकायमा नेपाल प्रथम नतिजा प्राप्त गर्न सफल गण्डकी मल्टिपल कलेजका प्राध्यापकहरूबाट अध्यापन गराइने यस स्कूलमा म्यानेजमेन्ट समूहमा सीमित सिटका लागि नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ। एक सेक्सन मात्र सञ्चालन गरिने भएकाले समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
20: सूर्योदय इङ्ग्लिस बोर्डिङ स्कूल शुक्ला गण्डकी छ भुरुङ्गी।
1: हाम्रा विशेषताहरू
20: स्वच्छ र शान्त शैक्षिक वातावरणमा अध्यापन गराइने,
1: पर्याप्त खेलकुद अतिरिक्त क्रियाकलाप र यातायातको सुविधा
20: सम्पन्न भवन पुस्तकालय र ई लाइब्रेरीको व्यवस्था।
1: नोट, पहिला भर्ना हुन आउने विद्यार्थीलाई जीपीए को आधारमा 50% सम्म छुट प्रदान गरिनेछ।
20: भर्ना समय बिहान 7 बजेदेखि 9 बजेसम्म। थप जानकारीका लागि 0565174779 र 98560262।
21: ए सबिना, यस्तो हतारमा कता हो?
22: ए प्रदीप, हेर न, बिहेको दिन पनि आइसक्यो, गरगहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन, पोखरासम्म पुग्नु छ, त्यही भएर म त हतार हतारमा हिँडेको।
21: ल, बिहेको गरगहना बनाउन पोखरा नै जानु पर्छ त। यही दुलेगोडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालीका सुनचादी पसल। हो, त्यहाँ जाऊ न, तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ। अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौता लिनु र? मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
23: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुनचाँदी पसल, दुलेगौडा बनकेवा चोक तनहुँ, प्रोप्राइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज। मोबाइल 98460878528 र 98028-16142।
24: सधैँ पसलबाट बोरा घिसारिया छ खाछ, कहिले कसो त अलि मिठो चामलको भात खाएर मुख फेर्न पाएने हुन्थ्यो नि बुहारी।
25: आज मैले बुलबुले बाराई राइस मिलबाट चामल ल्याएको छु नि बा, त्यहाँ त सावित्री, जीरा, सावा, जेठो बुढो, पहेले अनि लोकल धान आँखै अगाडि कुटेर बिक्री हुँदो रहेछ नि, कति मान्छे जाँदा रहेछन्।
24: ए हो र, ल त ल,
23: आफ्नै मिलबाट आँखै अगाडि तोरी र तिल पेलेर स्वच्छ खारे तेल र पिना उत्पादन तथा बिक्री गरिन्छ। साथै विभिन्न प्रजातिका धानको स्वादिष्ट चामल चाहिएमा हामीलाई सम्झनुहोस्, साथै तेल पनि पेलिन्छ, होम डेलिभरीको पनि व्यवस्था छ। सम्पर्क भुलभुले बाराही राइस मिल, गाछे पानी पेट्रोल पम्प अगाडि, प्रोप्राइटर अर्जुन लम्साल। फोन 0564142 र 98560192।
26: तपाई सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 MHz।

0: आज कुन दिन हो थाहा छ तिमीलाई?
1: ए लास्ट टाइमको लकडाउनले कुन दिन कुन बार केही थाहा छैन। हेलो
2: सरोज एउटी केटीसँग मोजो बुटिक होटेलमा मस्ती गर्दैछ।

0: अनुश्रिया, यो चाया पोतो डन्डीफोर र एलर्जीले मेरो अनुहार नै।
1: दिदी रिल्याक्स, मैले यो सबै समस्याको समाधान गर्ने ठाउँ पत्ता लगाइसके।
2: कहाँ?
1: गण्डकी मेडिकल हल।
3: हो, गण्डकी मेडिकल हल। अवस्थाला सम्बन्धी सबै समस्या अत्याधुनिक मेसिनबाट परीक्षण गरी विशेषज्ञ डाक्टरहरूबाट उपचार र परामर्श गरिने भएकाले चिन्ता लिइरहनु पर्दैन।
1: यहाँ हरेक महिनाको दोस्रो शनिबार छालाको चाउरीपन, अनुहारको डन्डीफोर, कोठी, दाग र पेटको धर्स हटाउनु परेमा आर्मी हस्पिटल पोखरा र सान स्किन एन्ड ड्रग्समा कार्यरत वरिष्ठ छाला यौन र सौन्दर्य विशेषज्ञ डाक्टर सुशील कार्की
3: र चौथो शनिबार गण्डकी हस्पिटल र ग्यालेक्सी हस्पिटल पोखरामा कार्यरत नाक कान र घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट उपचार गरिने सहर्ष जानकारी गराइन्छ। साथै प्रत्येक दिन जनरल मेडिसिन सुजन सिग्देलबाट बिरामी परीक्षण, उपचार र ल्याब सेवाको पनि सुविधा रहेको छ।
0: गण्डकी मेडिकल हल, दुलेगौडा, माछा पुस्रे बैङ्कको ठ्याक्कै पारी। सम्पर्क 0625903069, मोबाइल 9840826926। तपाईँको संस्था, कार्यक्रम वा व्यापारलाई आकर्षक प्रिन्टिङ सेवा चाहिन्छ?
3: अब चिन्ता नलिनुहोस्, तरण एन्ड सिसल प्रिन्ट उद्योग, जहाँ गुणस्तर र विश्वास सँगसँगै भेटिन्छ।
0: ब्यानर, फ्लेक्स प्रिन्ट, पोस्टर, बिल बुक, लेटर हेड, टी सर्ट प्रिन्ट, भिजिटिङ कार्ड, विवाहको निमन्त्रणा कार्ड सहित कप, मेडल, सेट लगायतका सबै सेवा एउटै ठाउँमा उचित मूल्यमा। साथै हामी कहाँ शिलालेख पनि लेखिन्छ।
3: छिटो सेवा, सफा प्रिन्ट अनि दिगो सम्बन्ध, त्यसैले त रोजाई सबैको।
0: सरन एन्ड स्पेसल प्रिन्ट उद्योग, शुक्ला गण्डकी नगरपालिकाको गेट सँगै।
3: प्रोपाइटर दुर्गामान श्रेष्ठ। सम्पर्क 9843161209 र 9801417718। आजै सम्पर्क गर्नुहोस्।
4: लौ न नि दाई, वनमा त आगो लागेछ, निभाउन जाऊ न।
5: हो त नि, एउटा सानो लापरवाहीले सिङ्गो वन नै सखा भुने भयो।
6: हाम्रो वन, हाम्रो धन, डडेलोबाट जोगाउन गरौँ जतन। वनमा डडेलो लगाउनु कानूनी अपराध हो। डडेलो लागेको देखेमा तुरन्त नजिकको वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौँ। वन जोगिए मात्र हामी जोगिन्छौ।
7: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
8: मम्मी, भोक लाग्यो, खाजा खाम न।
9: नानु, बाबालाई भन न, आज बाहिरको खाजा खाम भनेर।
8: हस् मम्मी।
10: मैले सुने छोरी, ल जाम हिँड।
9: सुन्नुहोस् न, खाजा खान त बिजी मम्मा हाउसमै जाउँ है। त्यहाँ त सस्तो किसिमका खाजाका परिकार पाइनुको साथै स्वच्छ, सफा र सस्तो मूल्यमा खाजा पाइन्छ रे नि।
3: हजुर, स्वदेशी उत्पादनको प्रयोग र व्यापार, नेपाली किसानकै उत्पादन हाम्रो परिकार।
9: हजुर, हामी कहाँ आटाको पिठोबाट बनाइएका मोमो पाइनुका साथै सुकुटी, छोइला, ड्राई सेकुवा, चिकन, चिकन विङ्स, चिकन छोइला, पाङ्रा फ्राई साथै कोदो कोला र छ्याङ समेत उपलब्ध छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ। फोन 9008828144। प्रोप्राइटर कृष्ण कुमार श्रेष्ठ।
3: बिजी मोमो हाउस, दुलेगौडा, हेल्थ पोस्ट चोकबाट 100 मिटर भित्र, मगर समाज भवन नजिकै।
11: यो गाग्री पुरानो भएर सबै पानी चुहिएको छ, यस्तो टालटुल गर्न पाए नि हुन्थ्यो। आज भोलि तामाको गाग्री त हराइसक्यो, बनाउने ठाउँ त झन् कहाँ होला र।
12: ल हेर, यी काइलीलाई त केही थाहा छैन। हाम्रै दुलेगौडामा तामाको आफ्नै उत्पादन उद्योग भएको दुलेगौडा मेटल उद्योग छ नि। आफ्नै आँखा अगाडि नयाँ भाँडाकुँडा बनाउनेदेखि लिएर साटफेर, मर्मत सबै गरिन्छ नि।
11: हजुर, दुलेगौडाकै पुरानो 34 वर्षदेखि सञ्चालित तामासँगै अन्य धातु, पितल, ढलोट, आल्मुनियम, सिलोट, चरेस, किनबेच र साटफेर गरिनुका साथै धातुसँगै किचनका अन्य सामान, गृहस्थी, होटल, रेस्टुरेन्ट, समाजका लागि आवश्यक भाँडाकुँडा चाहिएमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क दुलेगौडा मेटल उद्योग, प्रोप्राइटर सूर्य बहादुर बानिया, संगम बानिया। फोन 0654141142, 9556023128, 9462614726।
12: हाम्रो प्रतिबद्धता, धातुका भाँडा बर्तनको उपलब्धता।
13: ए गर्मियामा आयो हजुर, सुकिसक्यो घाँस, वनमा आगो लाग्यो भने जीव जन्तुको नाश। वनमा आगो लाग्यो भने वन जंगल खान्छ, वनमा हुने जीव जन्तुले साह्रै पीर मान्छ। फागुनदेखि जेठसम्म आगो लाग्ने डर, आफ्नो आफ्नो वन जंगलको आफै रक्षा गर।
2: वन डडेलो रोकथामको लागि डिभिजन वन कार्यालय तनहुँको सार्वजनिक अपील।
14: सुक्खा मौसमको कारण वन क्षेत्रमा धेरै मात्रामा सुक्खा पात पतेङ्गर झारपात काठ दाउरा थुप्रिएका हुनाले सानो आगोको झिल्का सल्केमा आगो लाग्न सक्दछ। वनमा लाग्ने आगो वन डडेलो हो। वनमा डडेलो लागेमा निभाउन कठिन भई वन वन्यजन्तु धन सम्पत्ति एकैछिनमा खरानी हुन सक्छ भने समयमै होसियारी अप्नाउन नसकिएमा ज्यान समेत जान सक्दछ। त्यसैले आफ्नो घर वरिपरि डडेलो नआउने गरी सफा राखौं। खेतबारीमा सुकेका घाँसपात घुरान र फोहोर पोल्दा वनमा आगो जान नदिऊं। चुरोटको ठुटा निभाएर मात्रै फालौं। वनभोज खाएपछि राम्ररी आगो निभाऊ। गोठालो जाँदा राम्रो घाँस पलाउँछ भनेर जंगलमा आगो नलगाऊ। कसै गरी अचानक वनमा आगो लागिहालेमा उपभोक्ता समूह, स्थानीय समुदाय, वन कर्मचारी र सुरक्षा कर्मीको पहलमा निभाऊ। वनमा आगो लगाउनु फौजदारी कसुर हो। कसैले वन जंगलमा आगो लगाएमा डढेका रूख बिरूवाको क्षतिको रकम भराई 3 वर्षसम्म कैद र 60,000 रूपियाँसम्म जरिवाना हुन्छ। तपाईँ हाम्रो वरिपरि रहेका वन जंगल हाम्रो साझा सम्पत्ति भएको हुनाले वन जंगलमा आगो लागि हुन जाने कुनै पनि काम नगर्नु नगराउनु हुन डिभिजन वन कार्यालय तनहुँ सबैमा हार्दिक अपील गर्दछ।

0: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
1: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
0: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-576-044।
1: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
2: सफलताको अर्को नाम जुनियर सिटिजन्स एकेडमी माध्यमिक विद्यालय।
3: शिक्षा बस्तीको आईओएम मा एमबीबीएस अध्ययनको सफलता तथा सार्थक सुवेदीको आईओई इन्जिनियरिङ सफलताको निरन्तरता। सन्ध्या पौडेल, श्वेता ढुंगाना, प्रमेक्षा राणा भाट, कृष्णा परियार र मल्लिका तिमिल सिन्हा लगायतको मेडिकल क्षेत्रमा उत्कृष्ट उपलब्धि।
4: इन्जिनियरिङ तर्फ सोभित पोटेल, प्रीतम आचार्य र लवसन आले तथा सीएसआईटी मा शुभम गुरुङ र सबिन गुरुङको उल्लेखनीय सफलता। बीबीए, बीएचएम लगायत विभिन्न क्षेत्रमा पनि विद्यार्थीहरूको उत्कृष्ट उपलब्धि।
3: केवल पढाइ मात्र होइन, अनुभवी तथा समर्पित शिक्षक टोली, प्रविधि मैत्री स्मार्ट कक्षा, आधुनिक साइन्स, होटल म्यानेजमेन्ट तथा कम्प्युटर ल्याब, व्यवहारिक एवं अनुसन्धानमुखी शिक्षण पद्धति, नियमित अतिरिक्त कक्षा, करियर काउन्सिलिङ तथा व्यक्तित्व विकासका विशेष कार्यक्रम।
4: फुटसलमा हिसान कास्की विजेता, गण्डकी स्तरीय प्रतियोगितामा सदाबहार उत्कृष्ट प्रदर्शन र प्रदेश स्तरीय ह्यान्डबल प्रतियोगितामा तेस्रो स्थान।
5: आज हाम्रा विद्यार्थीहरू अमेरिका, अस्ट्रेलिया, जापान, कोरिया र बेलायत लगायतका देशका प्रतिष्ठित विश्वविद्यालय तथा कलेजहरूमा अध्ययनरत छन्। 47 वर्षको उत्कृष्ट इतिहास बोकेको शैक्षिक धरोहर जेसीए स्कूलमा शैक्षिक सत्र 2083 लागि साइन्स म्यानेजमेन्ट, होटेल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, टुरिज्म एन्ड माउन्टेनरिङ विषयमा कक्षा 11 नयाँ भर्ना खुल्यो। आजै सम्पर्क गर्नुहोस् जुनियर सिटिजन एकेडेमी माध्यमिक विद्यालय पोखरा 26 बुढी बजार पृथ्वी राजमार्ग सँगै। फोन 061-411-398, 061-411-503, 98-627-61-481, 98-63-32-582, फेसबुक जेसीए स्कूल पोखरा।
6: पसल सरेको सूचना। शुक्ला गण्डकी 4 धुले गौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर धुले गौडाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको

0: 108
1: अन्तर्मन को आवाज।
2: आहा, कति स्वादिष्ट मासु हो। यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
3: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
4: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अण्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0635905065, मोबाइल 98166343.
5: साइलियामा प्रकाश साईको फर्निचर पसल सरेको छ है, झुकिनु होला नि।
6: हो र, फेरि कहाँ सारेछन् बाबुले पसल?
5: बिपी चोकमै हो, पहिलाको ठाउँ भन्दा एक घरमाथि टिबिया सोरुम थियो नि। हो, त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि।
6: ए ल ल,
7: तपाईँ पनि झुक्किनु होला नि, याद राख्नुहोस्। गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4, दुलेगौडा, बिपी चोक।
4: प्रोपाइटर थान प्रकाश नेउपाने 98560338, प्रशान्त नेउपाने 98460265925।
8: फोटो
9: दुलेगौडा बजारमा कति फोटो स्टुडियो खुल्यो, कति बन्द भए, कति के भए, तर सबैभन्दा पुरानो कृति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ। फोटो स्टुडियो भनेपछि त कृति बाहेक अरूको त नामै आउँदैन।
6: ए, मलाई मात्र हो कि भनेको? तपाईँलाई पनि त्यस्तै पो हुन्छ? आज पनि एउटा गिफ्ट किन्नु छ अनि एक दुईवटा फोटो पनि खिच्नु छ, त्यही जाने हो म त।
9: हजुर, दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, दुबोको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो स्टुडियो, दुलेगौडा। प्रोपाइटर कीर्तिमान थापा मगर।
10: ल, किन हो हाम्री दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनु हुन्न त?
11: हेर्न कान्छी, यतिका पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
10: बजारै भरि फ्रेस हाउस त जहाँबाट ल्याए पनि हुन्छ भो, खेको चिन्ता लिनु भएको छ यो दिदीले?
12: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनु पर्छ।
10: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस्, आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ।
13: शुक्ला गण्डकी फ्रेस हाउस, दुलेगौडा तनहु, पञ्चमुनि स्कूलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा, शाखा पसल दुलेगौडा भित्री बजार, साङ्ग्रिला विकास बैंकको पछाडि। यहाँ विवाह, व्रतबन्ध, पास्ने, पिकनिक, पार्टी, भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी, बोका, पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अण्डा, ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
12: प्रोपाइटर विवेक ढुङ्गाना, जानकी ढुङ्गाना, मोबाइल 98560066136 र 98151663636।
14: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
15: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो? राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
14: ओके, ल जाउँ।
15: हजुर, सिग्देल अफसेट प्रेस, शुक्ला गण्डकी 4, दुलेगौडा, गणपति लघुवित्त रहेको भवनमा।
14: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच, स्टिकर, बिल भरपाई, पासबुक, ब्रोसर, तमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
15: प्रोपाइटर गोविन्द सिग्देल, फोन 98560285443 र 98417000787।
16: आज पनि भाटवाड आयो के हो कि तिम्रो पारा? राम्रोसँग खाना बनाउन आउँदैन?
17: यी बुढा कुरै नबुझिको नै त्यस्तै पड्किने के? खाना बनाउनेको बेथा तिमीलाई के थाहा? राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि। राइस कुकरको हालत यस्तो छ, ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ, कराएर मात्रै भो।
16: नरिसौ न त, लु बरु हिँड, कहाँबाट ल्याउने हो?
17: तिमीलाई पड्किने बाहेक अरू केही आउँदैन क्या रे? दुलेगौडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ रे, हो त्यही जाने हो।
0: हजुर, हामी कहाँ सम्पूर्ण किचन सामग्री, तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ। आमा समूह, समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ। दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ।
1: यस आर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस, दुलेगौडा मुक्तिनाथ बैंकको आडमा, प्रोप्राइटर सञ्जीव श्रेष्ठ 9856083507, कविता श्रेष्ठ, सम्पर्क 0564140055 र 9846618817।
8: आहा, घर त साह्रै चित्त बुझ्दो भयो होइन बुढी। अब किचनको लागि पनि सामान गजबकै ल्याउनु पर्यो, बरु कहाँ जाने होला त?
17: आ बुढा, केलाई चिन्ता लिनु छ र? ओल्लो घर पल्लो घरतिर सबैले सोभी गिफ्ट एन्ड किचन कर्नरकै सामान ल्याएका रहेछन्। मलाई पनि त्यहाँको भाँडाकुँडा चाहिँ साह्रै मन पर्यो, हामी पनि त्यतै जाऊ।
0: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिटका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज, क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
1: सम्पर्क सोभी गिफ्ट एन्ड किचन कर्नर, दुलेगौडा, युनिक डिपार्टमेन्टको 2 घर तल, प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ, फोन नम्बर 0564142034 र 9811756606।
18: सुन शुद्धताको प्रतीक, तपाईँको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ।
19: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल
18: ओम प्रोसर आभूषण सुन चाँदी पसल, दुलेगौडा भित्री बजार।
20: आकर्षक तथा आधुनिक डिजाइनको गर गहना, विवाहका सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास जित्याएको ओम प्रोसर आभूषण सुन चाँदी पसल, शुक्ला गण्डकी 4, दुलेगौडा भित्री बजार, प्रोप्राइटर भुज बहादुर सुना।
21: मोबाइल 9008535537 र 9806615899।
1: क्योइतोको थेदिमु रेडियो ढोरबाराही 103.8 MHz।
18: तपाईको घर आँगनमा घन्किने मादलुका ताल सँगै वन पाखा मेलापात उकाली ओरालीमा सुसलिने भाकाहरू हाम्रै मौलिकपन बाँसुरीको धुन सँगै मौलिक संस्कृतिको पहिचान जोगाउने क्रममा कार्यक्रम ओम प्रोसन आभूषण लोक सुसली
20: मात्र रेडियो ढोरबाराही 103.8 MHz मा हरेक दिन दिउँसो 3:15 देखि करिब 4 बजेसम्म प्रायोजक ओम प्रसन्न आभूषण सुन चाँदी पसल, दुलेगौडा 4 भित्री बजार, मोबाइल 9008535537।
1: आकर्षक सुन चाँदीको गहना, नारीको चाहना।

दर्शन नमस्ते नमस्कार स्वागत छ कार्यक्रम ओम प्रसन्न आभूषण लोक सुशीलको प्रतीक्षा गरी बस्नुहुने तपाई सम्पूर्ण साथीहरूमाझ म कार्यक्रम प्रस्तुता श्रेया गुरुङ कार्यक्रममा उपस्थित भइसकेकी छु। कार्यक्रममा फेरि पनि एउटा अर्को रमाइलो श्रृंखलाको साथमा भने तपाईँले हामीलाई रेडियो ठपराही 103.8 मेगाहर्ज अन्त मनको आवाज साथै www.radiothoparahi.com.np लगइन गरेर वा हाम्रो पात्र मोबाइल एप मार्फत पनि विश्वभरिकै साथीहरूले हामीलाई सुन्न सक्नुहुनेछ। र यस कार्यक्रमलाई प्रायोजक गरिएको छ ओम प्रसन्न आभूषण सुन शादी पसलले र पसल दुलेगोड़ाको भित्री बजारमा रहेको छ। यदि सुनचारी सम्बन्धी केही थप सेवाहरू चाहिएमा कारोबारहरू पनि गर्नु परेमा त्यसको सभाज पनि कारोबारहरू गर्नुहोला। र हामी आउने गर्दछौ हप्ताको सातै दिन फरक बार फरक श्रृंखलाको साथमा कार्यक्रममा हरेक दिन उपस्थित हुने गर्दछौ। एउटा रमाइलो अर्को नयाँ श्रृंखलाको साथमा भने श्रोता साथी आजको श्रृंखलामा रहेर रोजाईको गीत संगीतलाई कार्यक्रम स्थान दिइन्छौ र 01:44 बाचो भएर कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ। कार्यक्रममा आफूलाई सुन्न मन भएको आफ्नो रोजाईको गीत संगीतहरू यहाँले कार्यक्रममा सुन्न सक्नुहुनेछ र श्रोता साथी कार्यक्रमलाई अन्तिमसम्म सुनेर साथ दिनुहोला र कार्यक्रममा आफूलाई सुन्न मन भएको आफ्नो रोजाईको गीत संगीतहरू सुन्नको लागि आउँदै गर्नुहोला भन्दै कार्यक्रमको पहिलो सांगीतिक कोशेली स्वरूप यहाँको लागि एउटा निकै नै सुमधुर अनि रुमाइलो भाकाले राख्नतर्फतिर लागिरहेको छु। गीतको बोल रहेको छ शुभ साइत, जसमा आवाज रहेको छ प्रेम राजा महत र शिला आलेको भने सिकार्नुहोला यो रुमाइलो भाकालाई।

हजुर श्रोता साथी, निकै नै रमाइलो भाका रहेको थियो, शुभ सहायता गीतको बोल रहेको थियो भने पक्कै पनि हाम्रो सम्पूर्ण श्रोता साथीहरूले कार्यक्रममा सुमधुर भाकालाई सुन्नुभयो होला नै। र त्यसै गरी श्रोता साथी, यसै गरी कार्यक्रमलाई अन्तिमसम्म सुनेर भरपूर मनोरञ्जनको साथ कार्यक्रमलाई अन्तिमसम्म सुनेर साथ दिनुहोला भन्दै श्रोता साथी आउन सक्नुहुनेछ टेलिफोन लाइन 0241 40 30 00 बाटो भएर कार्यक्रममा आफूलाई सुन्न मन भएको आफ्नो रोजाइको गीत संगीतहरू यहाँले आज मजाले सुन्न सक्नुहुनेछ। र श्रोता साथी, यहाँले लोकगीतहरू आजको कार्यक्रममा सुन्न सक्नुहुनेछ, आफ्नो रोजाइको गीतहरू लोकगीतहरू सुन्न सक्नुहुनेछ भन्दै कार्यक्रममा फेरि पनि ढिला नगरिकन हामी अर्को सुमधुर भाकालाई नै सुन्नेतर्फतिर लागिरहेका छौं, किनकि साथी त्यति बेला लाइनमा हुनुहुन्न र त्यसै कारणले गर्दा फेरि पनि एउटा निकै नै रमाइलो भाकालाई राख्नतर्फतिर लागिरहेको छु। र गीतको बोल रहेको छ नम्बरी सुन हो नि मत, जसमा आवाज रहेको छ हेमन्त शर्मा र शान्ति श्री परियारको, भने श्रीकान्त होला रमाइलो भाकालाई।

हजुर श्रोता साथीहरू, निकै नै रमाइलो भाकालाई पनि कार्यक्रम स्थान दिइसकेको छु। नम्बरी सुन हो नि म त चाँदी होइन यस मधुर भाका रहेको थियो। पक्कै पनि हाम्रो सम्पूर्ण श्रोता साथीहरूले कार्यक्रममा यो रमाइलो भाकालाई सुन्नुभयो होला भन्दै, श्रोता साथीहरूको लागि भने कार्यक्रममा फेरि पनि ढिला नगरिकन अर्को सुमधुर भाकालाई नै राख्नतर्फतिर लागिरहेको छु। र गीतको बोल रहेको छ सोह्र घरे साइली, यो सुमधुर भाकालाई राख्दै जाँदैछु।

हजुर श्रोता साथी सोरखरे साईले गीतको बोललाई पनि कार्यक्रममा स्थान दिइसकेको छु। पक्कै पनि हाम्रो सम्पूर्ण श्रोता साथीहरूले कार्यक्रममा सुमधुर भाकालाई सुन्नुभयो होला। रीता थापा मगर कुमार पुनको आवाजमा सजिएको सुमधुर भाका रहेको थियो र त्यसै गरी आउन सक्नुहुनेछ 0541 44 44 00 बाटो भएर कार्यक्रममा आफूलाई सुन्न मन भएको आफ्नो रोजाएको गीत संगीतहरू यहाँले सुन्नको लागि आउन सक्नुहुनेछ भन्दै अहिलेको लागि भने कार्यक्रममा युके बस्ने माया गीतको बोललाई राखिरहेको छु। स्वीकार्नुहोला।

हजुर श्रोता साथी, यो के पछि माया यो सुमधुर भाकालाई पनि कार्यक्रम स्थान दिइसकेको छु र पक्कै पनि हाम्रो सम्पूर्ण श्रोता साथीहरूले कार्यक्रममा यो सुमधुर भाकालाई सुन्नुभयो होला। र आजको श्रृंखलामा रहेर हामीहरू यहाँको रोजाईको गीत संगीतलाई कार्यक्रम स्थान दिन्छौ र सुन्नेपछि 141-42-00 बाटो भएर आउन सक्नुहुनेछ भने ती बेलाको क्रममा भनेको साथी चाहिँ लाइनमा हुनुहुन्छ। हेलो, नमस्ते हजुर। नमस्ते, नमस्कार। कहाँदेखि कसको आवाज सुन्दैछु होला? चन्द्रजी बोल्दै हुनुहुन्छ? अनि सन्चै आरामै हुनुहुन्छ त चन्द्रजी? हजुर, रुगा खोकी चाहिँ लागोस् है। अनि भनेपछि आज कुन चाहिँ भाका सुन्न चाहनुहुन्छ त नि यहाँले? फेरि एकचोटि भन्नुहोस् त। हुन्छ, हजुरको रोजाईको गीतलाई केही छिनमै स्थान दिन्छु भने अहिलेको लागि भने चाहिँ हामी छुट्टिन्छौँ है त। हुन्छ, नमस्ते, नमस्कार। हजुर, उहाँ बोल्दै हुनुहुन्थ्यो चन्द्रजी, मान्द्रेदेखि बोल्दै हुनुहुन्थ्यो। निकै नै सुमधुर भाका चाहिँ उहाँले रोज्नु भएको छ र त्यसै गरी श्रोता साथी उहाँको रोजाईको गीतलाई त श्रोता साथीको रोजाईको गीतलाई त म केही छिनमा कार्यक्रममा स्थान दिन्छु भने अहिलेको लागि भने कार्यक्रममा मेजर पेन्सन खाउली यो सुमधुर भाकालाई राखिरहेको छु, स्वीकार्नुहोला है त।

हजुर श्रोता साथी, मेजर पेन्सन खाउली यो सुमधुर भाकालाई पनि कार्यक्रम स्थान दिइसकेको छु र बोकी पनि हाम्रो सम्पूर्ण श्रोता साथीहरूले कार्यक्रममा यो सुमधुर भाकालाई सुन्नुभयो होला र त्यसै गरी श्रोता साथीहरूको लागि भने हामी कार्यक्रमको अन्त्यतर्फ पनि आइसकेका छौं र त्यसै गरी अन्त्यतर्फ आइसक्दा कार्यक्रममा चन्द्रजीले कल गर्नु भएको थियो, उहाँको रोजाईको भाकालाई राख्नतर्फतिर लागिरहेको छु र गीतको बोल रहेको छ वनको धुपी बनेको धैर्य। यो सुमधुर भाकालाई राख्दै आजको श्रृंखलाबाट म कार्यक्रम प्रस्तुत श्रेया गुरुङहरूमा बिदा हुने आज्ञा माग्दैछु। नमस्ते, नमस्कार।

0: सिरिटोको थेदिमु रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।
1: बाल विद्या मन्दिर माध्यमिक विद्यालय बीबीएम शुक्ला गण्डकी नगरपालिका 7 दुलीगौंडा तनहुँको कक्षा 11 को नयाँ भर्ना सम्बन्धी सूचना।
2: शुक्ला गण्डकीमा नै पहिलो पटक अन्तर्राष्ट्रिय स्तरमै महत्वपूर्ण र व्यावसायिक विषयको रूपमा परिचित होटल म्यानेजमेन्ट अध्यापन गराउन सफल। यस स्कूलमा होटल म्यानेजमेन्ट र म्यानेजमेन्ट ग्रुपमा नयाँ भर्नाका लागि धमाधम फारम वितरण भइरहेको छ।
3: दक्ष शिक्षक, शान्त शैक्षिक वातावरण, प्रयोगत्मक सिकाई, छात्रवृत्ति, यातायात लगायतका सुविधा रहेको यस स्कूलमा आजै भर्ना भएर आफ्नो सिट सुरक्षित गर्नुहोस्।
2: थप जानकारीका लागि बिहान 6 बजेदेखि अपरान्ह 5 बजे

0: विद्यालय प्रशासन व फोन 0654142585 मोबाइल 9856035497 र 9856034885 मा सम्पर्क गर्न सकिनेछ।
1: प्रधानाध्यापक एवं बाल विद्या मन्दिर माध्यमिक विद्यालय सुक्लागनदेखि 4 दुलेगौंडा तनहुँ।
2: हजुरबाले, आँखा देखिन धमिलो भयो भन्नुभएको महिनौ भइसक्यो। मेरै आँखा पोलेर हेर्ने भएको छैन। आँखा पनि राम्रोसँग जाँच्ने चस्मा पनि रोजी रोजी कहाँ पाइन्छ होला त?
3: अब चिन्ता नलिनुहोस्। आँखा सम्बन्धी सम्पूर्ण समस्याको एउटै समाधान ढोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र। हामी कहाँ विभिन्न प्रकारका आकर्षक तथा ब्रान्डेड चस्मा, पावर चस्मा, शीतल चस्मा लगायत हरेक प्रकारका चस्माहरू तथा कन्ट्याक्ट लेन्स सुपथ मूल्यमा पाइन्छ। नोट, यहाँ प्रत्येक दिन अनुभवी विशेषज्ञद्वारा आँखा जाँच तथा उपचार गरिनुको साथै परामर्श दिइन्छ।
4: साथै आँखाको माइनर अपरेसन पनि गरिन्छ र ड्राई आई सम्बन्धी उपचार पनि गरिन्छ।
3: ढोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र दुलेगौंडा, प्रोप्राइटर दिव्या मल्ल ठकुरी 9508501422, दिपेश मल्ल ठकुरी 9508501420,
4: दीप मल्ल ठकुरी 9406041530।
0: दिस इज रेडियो ढोरबाराही 103.8 MHz।
5: टाइम चेक को साथमा बनकेवा कालिका सुन चाँदी पसल दुलेगौंडा हेल्प चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोप्राइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 9816695301।
6: जिन्दगी का हर एक क्षण आफैमा विशेष हुन्छन् र ती क्षणहरूलाई अझ विशेष बनाउँछ संगीतले। So let's make our every moment to the rock moment. Grab your radio set and set it into 103.8 MHz program Zindagi Rocks every Sunday to Friday only on Radio Dhorbarahi 103.8 MHz.
7: हेलो दर्शन, नमस्ते, नमस्कार, स्वागत छ सम्पूर्ण श्रोता साथीलाई। तपाईँ बेला सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 MHz अन्तर्मनको आवाज हुने प्रोग्राम रहेको छ जिन्दगी रक्स भन्ने प्रोग्राम लिएर म छु लक्ष्मी सुनार। रहन्छ अब एक घण्टाको समयावधि भरको लागि हाम्रो श्रोता साथीहरू चाहिँ हामीलाई ठिक 4 बजेदेखि 5 बजेको एक घण्टाको समयावधि भरको लागि चाहिँ सुन्न सक्नुहुनेछ भने आज हामी तपाईँको माझमा चाहिँ सन्डेको एपिसोडमा रहेर यिनै सन्डेको एपिसोडको सदाबहारको गीतहरूलाई नै कार्यक्रम स्थान दिने नै छ। हाम्रो श्रोता साथीले चाहिँ सुनिराख्नु भएको छ भन्ने आशा रह्यो र यसरी नै तपाईँले हामीलाई चाहिँ हाम्रो वेबसाइट www.radiodhorbarahi.com.np र हाम्रो पात्रो मोबाइल एप मार्फत पनि विश्वभरिकै साथ सुन्न सक्नुहुनेछ र यसरी हामीलाई सुनेर मनोरञ्जन पनि लिँदै गर्नुहोला भन्दै अहिलेको लाग्यो भने चाहिँ कार्यक्रममा पुरानो गीतलाई चाहिँ कार्यक्रम स्थान दिने नै छ भने डाइभरमा माइलो बोलको यो गीतलाई चाहिँ कार्यक्रममा स्थान दिने नै छ। हाम्रो श्रोता साथीले चाहिँ सुनेर मनोरञ्जन लिन सक्नुहुनेछ भन्दै कार्यक्रमको ओपनिङ स्वरूप यो गीत छाड्दैछु। श्रीकान्त हस्तै

हजुर, ड्राइभरमा माइलो बोलको गीतलाई चाहिँ कार्यक्रम स्थान दिइसकेका छौ र भने चाहिँ जसमा चाहिँ आवाज रहेको थियो बादल थापाको भने अहिलेको लागि भने चाहिँ कार्यक्रममा फेरि पनि कार्यक्रममा चाहिँ नेक्स्ट सङलाई कार्यक्रम स्थान दिने नै छौ भने अहिलेको लागि भने चाहिँ ढिला नगरिकन झमझम इच्छा बोलको गीतलाई चाहिँ कार्यक्रम स्थान दिने नै छु। हाम्रो श्रोता साथीले चाहिँ सुन्न सक्नुहुनेछ र सुनेर भरपूर मनोरञ्जन पनि लिन सक्नुहुनेछ र अहिलेको लागि भने चाहिँ यो गीत छाड्दैछु स्वीकार्नु।

हजुर, यो संलग्न पनि कार्यक्रम सुनिसकेको र पक्कै पनि हाम्रो श्रोता साथीहरूले सुनिराख्नु भएको छ र सुनेर मनोरञ्जन लिनु भएको छ भन्ने आशा रह्यो। र हाम्रो श्रोता साथीले चाहिँ मनोरञ्जन पनि भरपूर लिन सक्नुहुनेछ र यिनै पुराना गीतहरूलाई सुन्दै पुराना दिनहरूलाई चाहिँ सुनेर मनोरञ्जन लिँदै गर्नुहोला भन्दै अहिलेको लागि पनि कार्यक्रममा फेरि पनि सङ्गलाई स्थान दिने नै छु। झलझली आँखामा बोलको यो गीतलाई चाहिँ कार्यक्रम स्थान दिने नै छौँ। यो गीत सँगसँगै चाहिँ हामी छोटो विश्वमा जाने नै छौँ। त्यति बेलाको समय पनि भरको लाग्यो भने चाहिँ यिनै गीतहरूलाई सुन्दै म काम गर्दै रमाइलो गर्दै बस्नुहोला भन्ने यी गीत छाड्दैछु। स्वीकार्नुहोस्।

0: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।
1: के भन्ने सोच छ तर कहाँबाट सुरु गर्ने भनेर अलमलमा हुनुहुन्छ?
2: हो नि, राम्रो गाइडेन्स पाउने ठाउँ भेटिने गाह्रो छ।
1: त्यसो भए सुन्नुहोस्, इलाइट सिएमा सिए फाउन्डेसन लेभलको भर्ना खुलेको छ।
2: हो र, के खास छ त इलाइट सिएमा?
1: एक्सपिरियन्स सिए फ्याकल्टी, फुल कोर्स कभरेज र भिडियो ब्याकअप, क्लास छुट्यो भने पनि टेन्सन छैन।
2: ओहो, अनि लोकेसन?
1: बानेश्वर काठमाडौँ। सम्पर्क 01-59-14-284, 97-61-84-65-37। लिमिटेड सिट, ढिला नगर्नुहोस्।
2: इलाइट सिए, तपाईँको सफलताको सही सुरुवात।
3: खै जन्म दर्ता दिनुहोस् त।
4: जन्म दर्ता गरेको छैन नि म्याडम।
3: लौ, जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
4: हो र, मलाई त थाहा नै थिएन म्याडम।
3: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
4: पहिला कसैले भनेन?
5: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
6: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
5: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
6: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मी।
8: ओके, यो झुम्का हेर न है, झन् कस्तो राम्रो। जयसवाल कस्मेटिक हुँदा हुँदै अन्त डुलेर दुःख मात्रै पाइयो।
7: ल ल, फटाफट रोज, हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है। होलसेलमा समेत पाइने रहेछ।
8: हो त है, सामान लिन टाढा किन जानु पर्यो र?
9: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको धुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल,
10: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता।
11: ग्राहकको चाहना नै हाम्रो जयसवाल कस्मेटिक पसल, दुलेगौडा भित्री बजार।
12: हामी कहाँ कस्मेटिक तथा पार्लरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
11: प्रोपाइटर निरञ्जन प्रसाद जयसवाल, फोन 98461-62220।
13: कहाँ जाने?
14: सिधै मयाम चिसा पानीबाट काठमाडौँ, काठमाडौँबाट
13: मयाम चिसा पानी, अनि बीचमा नझर्ने?
14: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से महलबाट मयाम चिसा पानी, र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
13: ए हो र, यस्तो सुविधा पनि आइसक्यो? ल जाम जाम।
11: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोपाइटर रामचन्द्र महत, 98461-16878 र दुलेगौडा ढोरफिर्दी छाब्दी देउराली साखी हुँदै मग्याम चिस्ता पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट प्रोपाइटर हरिचन्द्र महत, 98235-52663।
15: पसल सरेको सूचना शुक्ला गण्डकी 4 दुलेगौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौडाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोपाइटर मीन बहादुर सुनार, 98253-59-122, 98058-00008 र 98460-69-246।
16: तपाई घर बनाउँदै हुनुहुन्छ? अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
17: हजुर, टेबल, भर्यान, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
16: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, 2 दशकदेखि तपाईँको विश्वासलाई कायम राख्छ। राख्दै निरन्तर सेवामा समर्पित छौ। तपाईको विश्वास नै हाम्रो सन्तुष्टि।
18: संसार ढुङ्गा कटिङ उद्योग शुक्लागन्जकी दुई काछे पानी तनहु प्रोपाइटर रमेश भुजेल फोन 9856032475 र 9801032475।
19: हजुरबाले आँखा देखिन धमिलो भयो भन्नुभएको महिनौ भइसक्यो। मेरै आँखा पोलेर हेर्नै भएको छैन। आँखा पनि राम्रोसँग जाँच्ने चस्मा पनि रोजी रोजी कहाँ पाइन्छ होला त?
17: अब चिन्ता नलिनुहोस्। आँखा सम्बन्धी सम्पूर्ण समस्याको एउटै समाधान ढोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र। हामी कहाँ विभिन्न प्रकारका आकर्षक तथा ब्रान्डेड चस्मा, पावर चस्मा, शीतल चस्मा लगायत हरेक प्रकारका चस्माहरू तथा कन्ट्याक्ट लेन्स सुपथ मूल्यमा पाइन्छ। नोट, यहाँ प्रत्येक दिन अनुभवी विशेषज्ञद्वारा आँखा जाँच तथा उपचार गरिनुको साथै परामर्श दिइन्छ।
20: साथै आँखाको माइनर अपरेसन पनि गरिन्छ र ड्राई आई सम्बन्धी उपचार पनि गरिन्छ।
17: ढोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र दुलेगौडा प्रोप्राइटर दिव्या मल्ल ठकुरी 9805501422 दिपेश मल्ल ठकुरी 9805501420 दीप मल्ल ठकुरी 9460141530।
21: दिस इज रेडियो ढोरबाराही 103.8 MHz।
22: हजुर, केही चिनको विश्लम लगतै फेरि पनि स्वागत छ सम्पूर्ण श्रोता साथीलाई। तपाईँ त्यसलाई सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 MHz अन्तर्मनको आवाज भन्ने प्रोग्राम रहेको छ जिन्दगी रक्स। र आज चाहिँ हामी तपाईँको माझमा सन्डेको एपिसोडमा रहेर यिनै सदाबहारको गीत उलाने कार्यक्रम स्थान दिइरहेका छौं र पक्कै हाम्रो श्रोता साथीलाई चाहिँ सुनेर मनोरञ्जन लिइराख्नु भएको छ भन्ने आशा रह्यो। र अहिलेको लागि भने चाहिँ तपाईँहरूको माझमा फेरि पनि सँगलाई स्थान दिने नै छौ ढिला नगरिकन किन तिम्रो तस्विर बोलको गीत कार्यक्रम स्थान दिँदैछु। सुई गर्नुहोस्

हजुर, यो संलग्न कार्यक्रम सम्बन्धी सक्यौं र यसलाई नारीको लागि भने चाहिँ हाम्रो प्रोग्रामको छोटो विस्तृत जानकारी पनि तपाईँको माझमा राख्न चाहे हामी चाहिँ सन्डेको एपिसोडमा यिनै सदाबहारका गीतहरूलाई कार्यक्रम सम्झिन्छौँ भने मन्डेको एपिसोडमा चाहिँ बिहानको संघलाई कार्यक्रम सम्झिने गर्दछौँ र ट्युसडेको एपिसोडमा चाहिँ लेटेस्ट संघलाई कार्यक्रम सम्झिन्छौँ भने वेनेसडेको एपिसोडमा चाहिँ रक संघलाई कार्यक्रम सम्झिनेछौँ र थर्सडेको एपिसोडमा चाहिँ ऱ्याप एन्ड रिमिक्स संघलाई कार्यक्रम सम्झिन्छौँ र भने फ्राइडेको एपिसोडमा चाहिँ नेपाल अकोस्टिक अनप्लग म्यासअप र कभर संघलाई कार्यक्रम यसरी हामी हप्ताको छ दिन फरकबार फरक श्रृंखलाको साथमा चाहिँ उपस्थित हुन्छ। हाम्रो श्रोता साथीले चाहिँ हामीलाई ठिक 4 बजेदेखि 5 बजेको 1 घण्टाको समयावधि भरको लागि चाहिँ सुन्न सक्नुहुनेछ र सुनेर पनि भरपूर मनोरञ्जन चाहिँ लिन सक्नुहुनेछ भन्ने सुन्न सक्नुहुनेछ। र अहिलेको लागि भने चाहिँ यिनै जानकारी सँगसँगै हाम्रो प्रोग्राममा फेरि पनि सँगलाई स्थान दिने नै छु। यो नानीको सिरैमा बोलको यो गीतलाई चाहिँ कार्यक्रम स्थान दिँदैछौ स्वीकार्न सक्छ।

हजुर सँग पनि कार्यक्रम सुन्दैछौ र अहिलेको लागि भने चाहिँ कार्यक्रममा फेरि पनि नेक्स्ट सँगलाई स्थान दिने नै छौँ र अहिलेको लागि भने चाहिँ तपाईँहरूको माझमा छार्दैछु वारी जमुना पारी जमुना बोलको यो गीतलाई चाहिँ कार्यक्रम स्थान दिँदैछु भने चाहिँ यो गीत सँगसँगै हामी छोटो विश्राममा जाने नै छौँ भने यो गीतमा चाहिँ आवाज रहेको छ खेमराज गुरुङको र अहिलेको लागि भने चाहिँ यो गीत छार्दै हामी छोटो विश्राममा जान्छौँ मनोरञ्जन लिनुहोस् है तपाईँ

0: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।
1: ल न हो छिटो निस्क, अहिले फर्किन ढिलो हुन्छ के। बिहेको कपडा भनेपछि राम्रो राम्रो रोज्नै पर्यो, फेरि पोखरा पुग्नु छ।
2: बिहेको कपडा किन्न पनि पोखरा जानु पर्छ र, यही युनाइटेड सप्लायर्समा छँदैछ नि।
1: बुवा आमा अनि भाइ बहिनीको लागि पनि त नयाँ कपडा किन्नु पर्यो, यता भने जस्तो पाइँदैन, त्यसमाथि महँगो होला नि।
2: त्यसको त चिन्तै नगर्नु न दिदी, डिजाइन पनि खोजे जस्तो पाइन्छ, मूल्य त झनै मिल्छ, एकचोटि गएर त हेर्नुहोस्।
3: हजुर, विवाहको कपडा, स्तरीय कोट, सुट, प्यान्ट, स्कुल कलेजको ड्रेस पाइनुको साथै लेडिज आइटम, साडी, लेगिस, टप्स, कुर्ता सुरुवाल र थानका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ, साथै इमर्जेन्सी सिलाइको समेत व्यवस्था छ।
4: सम्पर्क युनाइटेड सप्लायर्स, दुलेगौडा हेल्प पोस्ट चोक, प्रोप्राइटर कृष्णराज पण्डित, फोन 0654140008।
5: सूर्योदय इङ्लिश बोर्डिङ स्कुल भुरुङ्गेमा कक्षा 11 को नयाँ भर्ना खुल्यो।
6: स्नातक तह व्यवस्थापन संकायमा नेपाल प्रथम नतिजा प्राप्त गर्न सफल गण्डकी मल्टिपल कलेजका प्राध्यापकहरूबाट अध्यापन गराइने यस स्कूलमा म्यानेजमेन्ट समूहमा सिमेन्ट सिटका लागि नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ। एक सेक्सन मात्र सञ्चालन गरिने भएकाले समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
5: सूर्योदय इङ्ग्लिस बोर्डिङ स्कूल शुक्ला गण्डकी छ भुरुङ्गी।
6: हाम्रा विशेषताहरू
5: स्वच्छ र शान्त शैक्षिक वातावरणमा अध्यापन गराइने,
6: पर्याप्त खेलकुद, अतिरिक्त क्रियाकलाप र यातायातको सुविधा,
5: सुविधा सम्पन्न भवन, पुस्तकालय र ई लाइब्रेरीको व्यवस्था।
6: नोट, पहिला भर्ना हुन आउने विद्यार्थीलाई जीपीए को आधारमा 50% सम्म छुट प्रदान गरिनेछ।
5: भर्ना समय बिहान 7 बजेदेखि 9 बजेसम्म। थप जानकारीका लागि 0655174779 र 98560262।
7: आस्था अनि भरोसा, घर निर्माणको विश्वासिलो आधार, अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली गाछे पानी।
8: हजुर, घर निर्माण, बाटो, नाला, सामुदायिक भवन, विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस्। सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक, इट्टा, ढुङ्गा, गिटी, बालुवा, चोकर सुपथ मूल्यमा पाइन्छ।
7: सम्पर्क अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली, शुक्ला गण्डकी 2 गाछे पानी, नयाँ पुल र चेवनधामबाट जान सकिने, प्रोप्राइटर लाल बहादुर गोले र शेरजङ गुरुङ, मोबाइल 98510884161 र सिजन गुरुङ 97045409।
9: नमस्कार हल्दार साहब, क्यानन तपाईँ त पाइल्सको अपरेसन गर्न हस्पिटल जानुभएको छ भन्ने सुनेको थिएँ। तपाईँ त छिट्टै आउनुभयो, अपरेसन नगरी आउनुभयो क्या हो?
10: क्यानन पोखराको चरक मेमोरियल हस्पिटलमा वरिष्ठ डाक्टरले आधुनिक प्रविधिबाट अपरेसन गर्दा त छिट्टै निको पो हुँदो रहेछ नि खान्छ।
9: अच्छा, क्यानन मेरो बुढीको पित्त थैलीको अपरेसन पनि त्यही चरक मेमोरियल हस्पिटलमा गरेको हो नि हल्दार साहब। केही दिनमै मेरो बुढी त ठमठम्ती हिँड्ने भाइ, साह्रै राम्रो रहेछ त्यो हस्पिटल त। अनि हल्दार साहब, चरक मेमोरियल हस्पिटलमा हामी भारतीय भूभू सैनिकका लागि स्वास्थ्य सेवा, ECHS स्वास्थ्य सेवा पनि छ नि।
10: क्यानम त्यही भएर त चरक मेमोरियल हस्पिटलमा उपचार गर्न गएको हो नि।
11: चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा भारतीय भूभू सैनिकका लागि स्वास्थ्य सेवा, ECHS स्वास्थ्य सेवा उपलब्ध छ।
12: साथै ओपीडी सेवा आइतबारदेखि शुक्रबार बिहान 9 बजेदेखि साँझ 4 बजेसम्म। यो सेवा लिन ECHS कार्ड र रिफरल लिएर आउनु होला। पुनश्च 70 वर्ष माथिका भूपूहरूलाई रिफरल चाहिँदैन।
11: विस्तृत जानकारीका लागि सरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061-552-493-552-494-582-78।
13: सधैँ यही आउँदो जेठ 16 गते शनिबार एस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौडामा हरियो खर्क अस्पताल पोखरामा कार्यरत वरिष्ठ नाक कान घाँटी तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर डेभी लामिछाने आउनुहुने भएकाले कानबाट पिप आउने, दुख्ने, कान कम सुन्ने, सुद्धा रिङ्गट लाग्ने, कान वरिपरि घाउ खटिरा, नाकको एलर्जी, नाक तालिने, नाकभित्र मासु पलाएको, नाकबाट रगत बग्ने, पिनासको समस्या, घाँटीको एलर्जी
14: ग्रन्थी, टन्सिलको संक्रमण, मुख भित्रको घाउ खटिरा, थाइरोइड ग्रन्थी सुनिने, गिर्खा वा मासु पलाउने जस्ता समस्याहरूको उपचार तथा परामर्श र नाक कान घाँटीको इन्डोस्कोपी सँगै मेसिनद्वारा सफा पनि गरिन्छ।
15: साथै नेपाल आर्मी अस्पताल फुलबारीमा कार्यरत वरिष्ठ हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर राजेन्द्र कार्की,
16: प्रत्येक दिन सिनियर कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यबाट पेट छाती सहित सम्पूर्ण अङ्गको भिडियो एक्सरे एनोमली स्क्यान गरिनुका साथै ईसीजी यूएससी तथा गुणस्तरीय ल्याब सेवा दिइन्छ।
17: वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौंडा, सम्पर्क 0564142333
15: र 98678167।
18: सबैले दीपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
19: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
18: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दीपा ए दीपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
19: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
18: ए त्यसो भए त म गइहाले,
19: चिया त पिएर जाऊ,
18: अहिले हतार छ, पछि आउँदै गरौला है।
20: दीर्घायु फर्निचर सोरुम,
19: हामी कहाँ स्टील तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, लोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याड र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
21: एभरेस्ट स्टील र नेपालको नम्बर 1 कम्पनी बागमती कुर्सीको अधिकृत विक्रेता दीर्घायु फर्निचर सोरुम दुलेगौडा बजार, प्रोप्राइटर लक्ष्मीराज वाग्ले, सम्पर्क 9846061268 र 9560602।
22: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त खुसी त छौ नि।
23: घर मात्रै बनाएर हुन्छ, त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
22: तिमी पनि यसो बुझ्ने गर न, फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै दुलेगौडा बजारको हेल्पोस्टोकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ।
23: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
15: हजुर, घर भित्र होस् या बाहिर, गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा, गमला, बगैंचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
24: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ला गण्डकी 4 हेल्प पोस्ट लाइन, दुलेगौडा।
15: प्रोप्राइटर रबिन थापा, सम्पर्क 9856033398 र 9845010950।
3: दिस इज रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।
4: हजुर, केही दिनको विश्राम लगतै फेरि पनि स्वागत छ सम्पूर्ण श्रोता साथीलाई। तपाईँ त्यो बेला सुन्दै हुनुहुन्छ रेडियो ढोरबारा 103.8 मेगाहर्ज, अन्तर्मनको आवाज हुने प्रोग्राम रहेको छ जिन्दगी रक्स। र यसरी नै आज चाहिँ हामी तपाईँहरूको माझमा यिनै सदाबहारको गीत लाने कार्यक्रम स्थान दिइरहेको छौँ भने अहिलेको लागि भने चाहिँ कार्यक्रममा फेरि पनि ढिला नगरिकन सँगै स्थान दिने नै छु। गैरीखुदको सिरै हानी ओभरको गीतलाई चाहिँ कार्यक्रम स्थान दिने नै छौँ भने जसमा चाहिँ आवाज रहेको छ आशा बोसेलको, र अहिलेको लागि चाहिँ गीत छाड्दैछु, स्वीकार्नुहोस् है त।

हजुर, यो संलग्नी कार्यक्रम स्थान दिइसकेका छौ र पक्का पनि हाम्रो श्रोता साथीहरू चाहिँ सुनिराख्नु भएको छ, सुनेर पनि मनोरञ्जन लिनुभयो होला भन्ने आशा रह्यो। र यसरी नै चाहिँ हामी तपाईँहरूको माझमा आज यिनै सदाबहारको गीतहरूलाई कार्यक्रम स्थान दिएका छौ भने हाम्रो श्रोता साथीहरू चाहिँ सुनेर पक्कै पनि मनोरञ्जन लिनुभएको छ भन्ने आशा पनि रह्यो। र यसरी नै आजको हाम्रो एपिसोडको टाइम पनि सकिसकेको छ र अब भने हामी छुट्टिनुपर्ने बेला पनि भइसकेको छ। र यसरी नै जाँदा जाँदा चाहिँ तपाईँहरूको माझमा भैँसी लड्यो बोलको यो गीतलाई चाहिँ कार्यक्रम स्थान धेरै नै छ। र गीत छाड्दै म कार्यक्रम प्रस्तोता लक्ष्मी सुनार पनि विदा हुने आज्ञा चाहन्छु। नमस्कार।

0: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।
1: सिटीईबीटीबाट सम्बन्धन प्राप्त पश्चिमाञ्चल प्राविधिक शिक्षालय धुलेगौडामा भर्ना खुल्यो।
2: एसईई उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई सहित प्राविधिक विषय अध्ययन गर्न इच्छुकहरूका लागि एचए
0: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।

0: बस्ने छन्।
1: सीट सीमित छ, यही जेठ 13 गति सम्म फारम भरी आफ्नो सीट सुनिश्चित गर्नुहोस्।
0: हाम्रा विशेषताहरू:
1: अनुभवी प्रशिक्षकहरूद्वारा प्रशिक्षण गराइने,
0: सैद्धान्तिक तथा प्रयोगत्मक अभ्यास द्वारा पठन पाठन गराइने,
1: समेना गृह र छात्रावासको व्यवस्था,
0: आधुनिक प्रयोगशाला तथा पूर्वाधार,
1: आफ्नै अस्पताल सँगै प्रदेश र राष्ट्रिय स्तरका प्रतिष्ठित अस्पतालहरूमा प्रयोगत्मक कक्षा सञ्चालन।
0: थप जानकारीका लागि पश्चिमाञ्चल प्राविधिक शिक्षालय, शुक्ला गण्डकी 4, दुलेगौडा, तनहुँ।
1: फोन 0564140056, मोबाइल 9860608615, 9849715598, 9560044344 र 9413167788।
2: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक,
3: यस दुलेगौडा पोलिक्लिनिकमा यही जेठ 16 गते तेस्रो शनिबार वरिष्ठ पेट छाती मुटु सुगर र प्रेसर रोग विशेषज्ञ डाक्टर हरिकृष्ण भण्डारी,
2: छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अनुप पण्डित,
3: पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका नसा तथा मनोरोग विशेषज्ञ डाक्टर सुभाष बाबु महत,
0: हार्ट जोर्नी नसा तथा वात रोग विशेषज्ञ डाक्टर टीकाराम पौडेल
2: र भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य बिरामीहरूको स्वास्थ्य परीक्षणका लागि आउँदै हुनुहुन्छ।
0: समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
2: यस दुलेगौडा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा, सुगर, प्रेसर, थाइराइड, पाइल्स, फिस्टुला र फिसरका साथै हाइड्रोसिल, हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ।
0: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ।
4: थप जानकारीको लागि सम्पर्क दुलेगौडा पोलिक्लिनिक प्राली, फोन 0564141129 र 9850631053।
5: अब मुटुरोगको उपचारका लागि ठूलो राहत, नेपाल सरकारले सञ्चालन गरेको स्वास्थ्य बिमा कार्यक्रम अन्तर्गत अब पोखरा स्थित गण्डकी मेडिकल कलेजले पनि मुटुरोग भएका बिरामीहरूका लागि 2,00,000 रुपियाँ सम्मको उपचार बिमा सुविधा प्रदान गर्न थालेको छ। गण्डकी मेडिकल कलेज पोखरा, विश्वसनीय सेवा, अनुभवी चिकित्सक र आधुनिक उपचार सुविधा सहित गण्डकी मेडिकल कलेज जनताको स्वास्थ्यका लागि समर्पित।

0: ನಿಮ್ಮ ಮೆಟಲಿಸ್ಟಿಲ್ ಫನ್ ಪಾರ್ಕ ಕಸಬೈ ಸಮನ ಸೈನಿ ಕತ್ತಿ ಮಜಾ ಏಕೈ ಠಾವ್ ಮತಾರ ಜಲಿನಿ ಪೈನಿ
1: हजुर सबै सामान पाइने एउटै ठाउँ ओम भगवती मेटल एन्ड स्टील उद्योग
2: हामी कहाँ सटर च्यानल गेट ट्रस निर्माण ट्याङ्की स्ट्याण्ड फलाम र स्टील का रेलिङ घर निर्माणका लागि आवश्यक पर्ने ग्रिल स्टील का सम्पूर्ण सामानहरू खेलौना कुर्सी टेबल बेन्च लगायत फाइबर ग्यासबाट उत्पादित फन पार्क एवं बालबालिकाका लागि आवश्यक पर्ने सामानहरू उपलब्ध छन्
1: साथै शुक्ला गण्डकीमै पहिलो पटक कृषि फार्म तारबार घर जग्गा विद्यालय संघ संस्था तारबार गरी संरक्षणका लागि अत्यन्तै उपयोगी विभिन्न साइजका जीआई जाली सुपथ मूल्यमा उपलब्ध गराइन्छ
2: प्रोप्राइटर ओमकार नागिला सम्पर्क 9856060113 9067279794
3: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारको उपचार सेवा सम्भव छ
4: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलाचन प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ
3: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी डाक्टर चुम्माया पुन
4: फिजिसियन तथा पेट कलेज रोग विशेषज्ञ डाक्टर विकास अधिकारी डाक्टर शंकर बराल
3: हाड जोड्ने तथा नशा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य उप प्राध्यापक डाक्टर प्रवीण थापा र हाड जोड्ने नशा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ
4: मोटर रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि सेठन
3: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री डाक्टर जुजुराज श्रेष्ठ
4: नाक कान घाटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले
3: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ डाक्टर सुमिरन श्रेष्ठ
4: एन्टेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप

0: अध्यापक डाक्टर पियूष गिरी,
1: एनेस्थेसियोलॉजिस्ट उप प्राध्यापक डाक्टर विशाल गुरुङ, डाक्टर सुष्मिता गुरुङ,
0: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
1: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर।
2: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा पोस्ट अप सेवा फिजियोथेरापी।
3: एक सय तीन थोप्लो आठ अन्तर्मन को आवाज
4: स्टुडियो
5: अहिले साँझको पाँच बज्यो।
6: टाइम चेक को साथमा बनकेवा कालिका सुन चाँदी पसल दुलेगौड़ा हेल्प चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइन का तयारी गर गहना र राशि अनुसार का पत्थर पाइन्छ। अर्डर अनुसार का गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहना सँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 9816695301।
7: सत्य तथ्य निष्पक्ष समाचार सुसूचित हुन पाउने तपाईको अधिकार।
0: धोरबाराही हाइलाइट्स को साथमा
8: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस, अफसेट प्रेस दुलेगौडा बीपी चोक।
0: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस् सम्पर्क 9841349304।
9: नमस्कार, रेडियो ठोपाराही 103.8 मेगाहर्जको साझा पाँच बजेको ठोपाराही हाइलाइट्समा श्रीया गुरुङको स्वागत छ। अब समाचारहरू सुन्नुहोस्। प्रतिनिधि सभामा रहेका विपक्षी दलहरूले सरकार विरूद्ध थप आक्रामक रूपमा प्रस्तुत हुने तयारी गरेका छन्। प्रतिनिधि सभाका विपक्षी दलहरूले सिंहदरबार स्थित नेकपा एमाले संसदीय दलको कार्यालयमा बसेको विपक्षी दलका प्रमुख सचेतकहरूको बैठकले प्रतिनिधि सभामा विरोधलाई निरन्तरता दिने निर्णय गरेको हो। यही मंगलबार बस्ने भनिएको प्रतिनिधि सभाको बैठकमा सरकारको कार्यशैली र प्रधानमन्त्रीले संसदलाई गरेको व्यवस्थाको सशक्त विरोधमा उत्रिने निर्णय प्रतिपक्षी दलहरूले निकालेका हुन्। उक्त बैठकपछि एमालेका प्रमुख सचेतक महरले कालेन्द्र सरकारको कार्यशैली संसदप्रतिको उपेक्षा अनुसार व्यवहार र स्वभावक डोलप्रसाद आरलको भूमिकालाई लिएर गम्भीर छलफल भएको बताउनु भएको छ। महरले संसदीय मूल्य र मान्यता विपरीत विपक्षीको आवाज दबाउने, पेलेर अघि बढ़ने सरकार र सभामुखको शैली गैर लोकतान्त्रिक प्रवृत्तिबारे छलफल भएको बताउनु भएको हो। सभामुख कार्यालय अझै राष्ट्रिय स्वतन्त्र पार्टीको नेता जस्तो रूपमा देखेको निष्कर्षसहित विपक्षी दलहरूले त्यसमा गम्भीर चिन्ता जाहेर गरेका छन्। छलफलपछि नेकपाका प्रमुख सचेतक युवराज दुलालले प्रधानमन्त्री बालेनले संसदलाई व्यवस्था र उपेक्षा गरेको, विपक्षी दलको विरोधलाई नजरअन्दाज गरेर नटेरेको कुरामा पनि गम्भीर छलफल भएको बताउनु भएको छ। विपक्षी दलहरूले संविधान, कार्यान्वयन, प्रतिनिधि सभा नियमावलीको पालना र लोकतन्त्रको रक्षाका लागि आगामी दिनमा सहकार्य र समन्वयलाई निरन्तरता दिने सहमति जुटाएका छन्। प्रधानमन्त्री शाहले संसदमा आएर सांसदहरूका प्रश्नको जवाफ दिनुपर्ने बताइरहेका छन्। यसअघि एक्लै आन्दोलित दलहरूले अब साँझ र सामूहिक रूपमा विरोधलाई चर्काउने भएका हुन्। यो छलफलमा नेपाली कांग्रेसकी प्रमुख सचेतक वासना थापा, एमालेका प्रमुख सचेतक एन बहादुर महर, नेकपाका प्रमुख सचेतक युवराज दुलाल र राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुशबू ओली सहभागी रहनु भएको थियो। राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सृष्टि भट्टराईले पूर्व गृहमन्त्री सुदन गुरूङसँग लिएका तस्विर केही दिन यता भाइरल रहेका छन्। स्कूल कलेजका विद्यार्थीको शैलीमा खिचिएका ती तस्विरलाई विभिन्न कोडबाट टीका टिप्पणी भइरहेका छन्। केही समर्थकले प्रशंसा गर्दा धेरै नकारात्मक टिप्पणी गरिरहेका छन्। ती त तस्विरलाई लिएर आलोचना भएपछि उनै राष्ट्रपाल सांसद भट्टराई सामाजिक सञ्जालमा भनाईसहित प्रकट हुनुभएको छ। उहाँले आफू धेरै राम्री देखिएकै आधारमा आलोचना गरिएको गुनासो गर्नुभएको छ। भट्टराईले आफू सुन्दर देखिएकै आधारमा आलोचना गरिएको भन्दै गुनासो गर्नुभएको हो। यसलाई उहाँले पाखण्डीपनको पराकष्टता समेत भनेर आफ्नो आलोचना गर्नेलाई जवाब फर्काउनु भएको छ। तनहुँ क्षेत्र नम्बर दुईका प्रतिनिधि सभा सदस्य इन्जिनियर श्रीराम न्यौपानेले सांसदको रूपमा आफूलाई प्राप्त पारिश्रमिक सामाजिक कार्यमा लगाउन शुरू गर्नुभएको छ। आफूलाई प्राप्त पहिलो महिनाको पारिश्रमिकबाट सांसद न्यौपानेले आज आइतबार तनहुँको भीमात नगरपालिका चार सियालीका अपाङ्गता भएका नागरिक कर्ण बहादुर कुमारलाई घरमै पुगेर व्हील चेयर प्रदान गर्नुभएको हो। आफू राजनीतिमा व्यक्तिगत सुविधा वा लाभका लागि नभई राष्ट्र सेवा र जनताको हितका लागि आएको बताउँदै सांसद न्यौपानेले राज्यको स्पाट प्राप्त हुने सम्पूर्ण आर्थिक सुविधा समाजकै हितमा खर्चिने नीति अनुरूप पहिलो सहयोग हस्तान्तरण गरेको स्पष्ट पार्नुभएको छ। आफ्नो र परिवारको खर्च निजी आमदानीबाट व्यवस्थापन गर्ने बताउँदै उहाँले जनताले तिरेको करबाट प्राप्त हुने पारिश्रमिक आफूले व्यक्तिगत रूपमा उपयोग नगर्ने प्रतिबद्धता दोहोर्याउनु भएको हो। सांसद न्यौपानेका अनुसार सांसद पद बापत राज्यबाट प्राप्त हुने रकम आगामी दिनमा पनि शिक्षा स्वास्थ्य तथा सामाजिक सेवा सम्बन्धी कार्यमा निरन्तर परिचालन गरिनेछ। विशेष गरी विद्यालयको सहयोग आर्थिक रूपमा विपन्न वर्ग वृद्ध वृद्धा बालबालिका अपाङ्गता भएका व्यक्ति उपचारका लागि आर्थिक अभाव झेलिरहेका बिरामी तथा आमा समूहको उत्थानका लागि सो रकम खर्च गरिने उहाँले जानकारी दिनुभएको छ। निर्वाचन अभियानका क्रममा घर दैलोमा जाँदा धेरै नागरिक सामान्य समस्या समाधान गर्न समेत आर्थिक अभावका कारण कठिनाईमा परेको देखेपछि आफूले यस्तो अभियान थालेको न्यौपानेले बताउनु भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय ऊर्जा विभाग प्रमुख समेत रहनुभएका न्यौपानेले निर्वाचनका क्रममा व्यक्त गरेका प्रतिबद्धता कार्यान्वयन गर्ने क्रममा प्रत्येक तीन महिनामा निर्वाचन क्षेत्रका 43 वडामा पुगेर प्रत्यक्ष रूपमा जनगुनासो सुन्ने लिखित कार्ययोजना समेत अगाडि बढ़ाउनु भएको छ। गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष 2083-84 बजेट मार्फत उद्योगी र व्यवसायलाई मर्का पर्ने खालका विधान नीति र कर प्रणालीमा व्यापक सुधार गर्ने भएको छ। आर्थिक मामिला मन्त्रालयले आइतबार पोखरामा आयोजना गरेको बजेट निर्माण सम्बन्धी अन्तर संवादमा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले निजी क्षेत्रका लागि बाधक बनेका नीतिगत र कानूनी जटिलता फुकाउन सरकार तयार रहेको बताउनु भएको हो। उहाँले सरकारले कतिपय अवस्थामा परम्परागत ढंगले काम गरिरहेको स्वीकार गर्दै अबको बजेटमा निजी क्षेत्रको सुझाव अनुसार करका दर र नीतिगत व्यवस्थामा परिमार्जन गरिने स्पष्ट पार्नु भएको छ। मुख्यमन्त्री पाण्डेले निजी क्षेत्रका प्रतिनिधिहरूलाई सम्बोधन गर्दै अहिलेसम्मका कुन नीतिले काम गर्न अप्ठ्यारो पर्यो र कुन नीतिमा सुधार गर्नुपर्ने हो भन्ने विषयमा स्पष्टता खाका दिन आग्रह गर्नुभएको छ। उहाँले निजी क्षेत्रले दिने वस्तुपरक सुझावलाई बजेटको मुख्य आधार बनाइने र त्यसमा सरकारले कुनै कन्जुसाई नगर्ने प्रतिबद्धता जनाउनु भएको छ। उद्योगिक व्यवसायले करको भार बढ़ी भएको र प्रशासनिक प्रक्रिया झन्झटिलो भएको गुनासो गरेपछि मुख्यमन्त्रीले त्यसलाई सरलीकृत गर्ने आश्वासन दिनुभएको हो। गण्डकी प्रदेशको विशेषतालाई ध्यानमा राख्दै सरकारले पहाड़ी भेगका लागि छुट्टै र फरक खालका कानून बनाउन लागेको जानकारी मुख्यमन्त्रीले दिनुभएको छ। उहाँले पहाड़ी क्षेत्रको बाँसो जमीन उपयोग गर्न र स्थानीयलाई स्वरोजगार बनाउन घरेलु मदिराको ब्रान्डिङ र गाँजा खेतीलाई कानूनी मान्यता दिने प्रक्रिया अन्तिम चरणमा पुगेको बताउनु भएको हो। घरेलु मदिरा उत्पादनका लागि चाहिने कोदो फापर र जौ जस्ता कच्चा पदार्थ प्रदेशभित्रकै हुनुपर्ने शर्त राखिएको उहाँले बताउनु भएको छ। गाजा खेतीलाई भने औद्योगिक र औषधीय प्रयोजनका लागि मात्र कडाईका साथ लागू गरिने र यसको दुरूपयोग हुन नदिन सरकारले विशेष संयन्त्र बनाउने उहाँले जानकारी दिनुभएको छ। लिच्छविकालीन राजा मानदेवले प्रचलनमा ल्याएको मुद्रा मानङ्क स्याङ्जामा फेला परेको छ। भेटिएको मुद्रा 1600 वर्ष पुरानो हो। काठमाडौँ उपत्यका र धादिङको सल्यानचार क्षेत्रमा मात्र सीमित रूपमा पाइने मानिएको यो ऐतिहासिक मुद्रा स्याङ्जाको पुतली बजार नगरपालिका वडा नम्बर 6 टक्सारमा भेटिनुलाई पुरातत्व र इतिहासका क्षेत्रमा ठूलो उपलब्धिका रूपमा लिएको छ। मान्देवले नेपालमा मुद्राको प्रचलन शुरू गर्नुभएको थियो। कञ्चनजङ्घा प्रदेश संग्रहालय नयाँ बजार पोखराले शनिबार केही अघि फेला परेको सो मुद्राको सार्वजनिकरण तथा परिचर्चा कार्यक्रमको आयोजना गरी यसको ऐतिहासिक महत्वबारे जानकारी गराएको हो। कार्यक्रममा टक्सार निवासी हिराकुमारी रोकायाले खेत सोध्ने क्रममा एक पाथीको परिमाणमा यी मुद्राहरू फेला परेको जानकारी दिनुभएको छ। स्थानीय धार्मिक विश्वास र प्रचलन अनुसार भोग दिएर मात्र जमीन मुनिको वस्तु निकाल्नुपर्ने मान्यताका कारण उहाँले आफ्नै औला पिनले कोपेर रगत चढाएपछि मात्र ती मुद्राहरू बाहिर निकाल्नु भएको थियो। नेपाल सरकारले जातीय छुवाछुत मुक्त घोषणा गरेको दुई दशक बितिसक्दा पनि उक्त घोषणा केवल कागजमा मात्र सीमित हुन पुगेको गुनासो गरिएको छ। कानूनी रूपमा दण्डनीय बनाइए पनि समाजमा परिवर्तन आउन नसक्दा दलित समुदायले अझै पनि विभेद, सामाजिक बहिष्कार र राज्यका अवसरहरूमा असमान पहुँचको सामना गरिरहनु परेको सरकारवालाहरूले औलाएका छन्। शुक्लागञ्जकी नगर स्तरीय दलित संचारले गरेको अन्तक्रियामा सो कुरा औलाएको हो। ग्रामीण क्षेत्र र बजारमा समेत फरक रूपमा जातीय विभेद कायमै रहेकाले यसलाई रोक्न स्थानीय सरकारले नै नयाँ योजना र कार्यक्रम ल्याउनु पर्ने आवश्यकता देखेको वक्ताहरूको भनाइरहेको थियो। भाषणले मात्रै वर्षौंदेखिको सामाजिक विकृति नहट्ने भएकाले दलित नागरिकको आर्थिक र सामाजिक विकासका लागि ठोस काम हुनुपर्नेमा जोड़ दिएको छ। शुक्लागञ्जकी नगरपालिकाका उपप्रमुख घुमबहादुर विकर राजुले कानून फेरिए पनि समाजको व्यवहार बदलिन नसकेको स्वीकार गर्नुभएको छ। नगरपालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा दलित समुदायको सिप विकास र कानूनी साक्षरताका कार्यक्रमलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता समेत जनाएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी बन्दीपुरको सभापतिमा शम्भु श्रेष्ठ चयन हुनुभएको छ। आइतबार भएको अधिवेशनबाट श्रेष्ठको सभापतित्वमा नयाँ कार्य समिति चयन गरिएको छ। अधिवेशनबाट उपसभापति तुलबहादुर गुरूङ, सचिवमा सुमित गुरूङ, सहसचिवमा भीमबहादुर गुरूङ, कोषाध्यक्षमा जमुना गुरूङ र सदस्यहरूमा नवीन भट्टराई, हरिमाया रेग्मी, प्रमिला विश्वकर्मा, कलिवती भट्टराई चयन हुनुभएको छ। पोखरा महानगरले दिएको अल्टिमेटम सकिएपछि फिर्के खोलाको खोलाघर अतिक्रमण गरी बनाएका संरचनामा डोजर चलाएको छ। महानगरले सार्वजनिक सूचना जारी गर्दै 35 दिने अल्टिमेटम सकिएपछि आइतबारदेखि खोलाघर खाली गर्ने अभियान अघि बढ़ाएको हो। वर्षायाममा बाढ़ी तथा डुबानको जोखिम बढ़दै गएको भन्दै खोला संरक्षण र प्राकृतिक बहाव कायम राख्ने उद्देश्य सहित यो अभियान सञ्चालन गरिएको महानगरले जनाएको छ। ब्यास नगरपालिकाले दमौली बजार क्षेत्रको ट्राफिक व्यवस्थापनलाई सहज बनाउन आजदेखि विभिन्न सड़क एकतर्फी बनाएको छ। नगरपालिकाले डाङ्ग्रे खोल्सी कालिका मार्ग, तरकारी लाइन र दुर्गा मन्दिर लाइनलाई एकतर्फी बनाएको हो। ती सड़कमा नगर प्रहरी खटाएर निर्णय कार्यान्वयन गरिएको छ। पृथ्वी राजमार्गबाट ग्रीन सिटी टोल हुँदै भेटघाट चोकतर्फ मात्र सवारी प्रवेश गर्न पाइनेछ। त्यसै गरी वडा नम्बर 3 तर्फ पृथ्वी राजमार्गबाट तरकारी लाइन हुँदै महर्षि चोकतर्फ मात्रै सवारी सञ्चालन गरिनेछ। यस्तै पुरानो बैंक लाइन अन्तर्गत न्यूरोड चोकबाट कालिका मार्ग हुँदै पृथ्वी राजमार्गमा निस्कने गरी चार पाङ्रे सवारी साधनलाई मात्र एकतर्फी प्रवेशको व्यवस्था गरिएको छ। प्रहरी कार्यालयको दक्षिण पश्चिमतर्फ रहेको चोकबाट पृथ्वी राजमार्ग हुँदै दुर्गा मन्दिरतर्फ निस्कने सड़कलाई पनि एकतर्फी बनाएको छ। हस्त साझ 5 बजेको ढोरबरा हाइलाइट साझालाई सकिएको छ। समाचार कक्षबाट म श्रेया गुरुङ विदा हुने आज्ञा चाहन्छु। नमस्कार।
4: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना, गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा dhurbarahi@gmail.com मा इमेल गर्नुहोस्।
3: 103.8 अन्तर्मनको आवाज।
10: ए सबिना, यसको हतारमा कता हो?
11: ए प्रदीप, हेर न, बिहेको दिन पनि आइसक्यो, गरगहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन, पोखरासम्म पुग्नु छ, त्यही भएर म त हतार हतारमा हिँडेको।
10: ल, बिहेको गरगहना बनाउन पोखरा नि जानु पर्छ त। यही दुलेगौडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालिका सुनचादी पसल। हो, त्यहाँ जाऊ न, तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ। अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र? मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
12: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुन चाँदी पसल, दुलेगौडा बनकेवा चोक तनहु, प्रोपाइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज, मोबाइल 9846078528 र 9908816142।
13: मेरो परिवार स्वस्थ छ, खुसी छ, मायाले भरिएको हाम्रो यो सानो संसारमा आउने दिनहरूमा अझै ठुलो खुसी आउने आशा छ। म कल्पना पनि गर्न चाहन्न, उनी गर्भवती हुँदा मैले उनलाई झन्डै गुमाइसकेको थिएँ। उनलाई कम्पन आएर मुछा परेकी थिइन्। तर मलाई यो खतराको लक्षण हो भन्ने थाहा थियो र मैले तुरन्तै उनलाई नजिकैको स्वास्थ्य संस्थामा लगे। म सचेत भएको हुनाले मैले सही कदम चाले र आज हामी सँगै छौँ।
14: बेसरी टाउको दुख्नु, आँखा तिरमिराएर धमिरो देख्नु, हात मुख सुनिनु, अँध्यारो भएर कम्पन आउनु वा मुछा पर्नु, कडासँग तल्लो पेट दुख्नु र योनिबाट रगत बग्नु गर्भावस्थामा देखा पर्न सक्ने खतराका 6 लक्षणहरू हुन्। यी मध्ये कुनै पनि एक लक्षण देखा पर्ने बित्तिकै नजिकैको स्वास्थ्य संस्थामा तुरन्तै लगिहालौ।
13: सुरक्षित गर्भावस्था परिवारको खाँचो श्रीमानले राख्नुपर्छ विशेष चासो।
15: प्रदेश जनस्वास्थ्य कार्यालय तनहुको जनहितमा जारी सन्देश।
16: सुन न श्रेया, यो चाया पोतो डन्डी फोर एलर्जीले मेरो अनुहार नै।
17: दिदी रिल्याक्स, मैले यो सबै समस्याको समाधान गर्ने ठाउँ पत्ता लगाइसके।
16: कहाँ?
17: गण्डकी मेडिकल हल।
18: हो, गण्डकी मेडिकल हल, अब छाला सम्बन्धी सबै समस्या अत्याधुनिक मेसिनबाट परीक्षण गरी विशेषज्ञ डाक्टरहरूबाट उपचार र परामर्श गरिने भएकाले चिन्ता लिइरहनु पर्दैन।
17: यहाँ हरेक महिनाको दोस्रो शनिबार छालाको चाउरीपन, अनुहारको डन्डी फोर, कोठी दाग र पेटको धर्सा हटाउनु परेमा आर्मी हस्पिटल पोखरा र सान स्किन एड ड्रग्समा कार्यरत वरिष्ठ छाला यौन र सौन्दर्य विशेषज्ञ डाक्टर सुशील कार्की
18: र चौथो शनिबार गण्डकी हस्पिटल र ग्यालेक्सी हस्पिटल पोखरामा कार्यरत नाक कान र घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश प्रेष्ठबाट उपचार गरिने सहर्ष जानकारी गराइन्छ। साथै प्रत्येक दिन जनरल मेडिसिन सुजन सिग्देलबाट बिरामी परीक्षण, उपचार र ल्याब सेवाको पनि सुविधा रहेको छ।
16: गण्डकी मेडिकल हल, दुलेगौडा माछा पुस्रे बैङ्कको ठ्याक्कै पारी। सम्पर्क 0625903969, मोबाइल 9840826926।
19: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा।
20: विगत लामो समयदेखि तपाईँहरूको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार। फोन बजार
19: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने, टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
21: हामी कहाँ सामसुङ, रेडमी, पोको, ओप्पो, भिभो, रियलमी, नार्जो, आइटेल, कलर, टेक्नो, नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ।
19: मोबाइल सँग सम्बन्धित चार्जर, एयरफोन, डाटा केबल साथै मल्टिप्लग, लाइटका भेराइटी र लाइटको चार्जर, पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ।
21: एनसिएलको हराएको, बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिमलाई 4G पनि बनाइन्छ। र एनटीसी को सिम पनि पाइन्छ। एनसीएल को नया सिम को लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइन बाट फोटो नचाहिने गरी निकालिन्छ।
1: अन्त एकचोटि राम्रो होला, एकचोटि सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङ को मोबाइल किस्ता बन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला। सम्पर्क
20: फोन बजार सिद्धार्थ बैंक र फ्यामिली मेडिकल को बीचमा दुलेगौडा।
2: प्रोप्राइटर सुबिल श्रेष्ठ, किम नारायण श्रेष्ठ। मोबाइल 9894156599 छ।
22: आहा, कति स्वादिष्ट मासु हो! यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
23: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
19: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रत बन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658-590-065, मोबाइल 9816634372।
24: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
20: अब दुलेगौडा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवश वास्तुलाद्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार,
24: आयुर्वेद औषधि, आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टरद्वारा उपचार हुने रोगहरू,
20: पेट सम्बन्धी समस्याहरू, ग्यास्ट्रिक, वायुगोला, कब्जियत, अरुची, पेट दुख्ने, पोल्ने, अमिलो पानी आउने जस्ता समस्या,
24: पाइल्स, फिसर, फिस्टुला, बेरो फर्कने र पीएनएस को सफल उपचार,
20: फिनास, नाकको एलर्जी, नाकमा मासु पलाएको,
24: मृगौलाको पत्थरी, पिसाब पोल्ने, प्रोस्टेट सम्बन्धी समस्या,
20: स्त्री तथा प्रसूति रोग, महिनावारी गडबडी, सेतो पानी बग्ने, निसन्तान तथा यौन दुर्बलता, पीसीओडी,
24: नसा तथा बाथ सम्बन्धी रोगहरू, ढाड कम्बरको दुखाई, घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग,
20: जन्डिस, टाउको दुख्ने, अनिन्द्रा, हात खुट्टा गल्ने, पोल्ने र झमझम गर्ने,
24: साथै पुराना निको नभएको घाउ, छाला सम्बन्धी रोगहरू, एलर्जी, धुपी, दाँत जस्ता दीर्घ रोगको सफल उपचार,
20: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौडा। पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौडा बस पार्क नजिकै रिडी कुमार स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ।
25: जय मसी, तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।

0: सिर्जना बोर्डिंग स्कूल पोखरा को कक्षा 11 मा भर्ना खुले को संबंधी सूचना।
1: सिर्जना बोर्डिंग स्कूल सृजना चोक पोखरामा कक्षा 11 का लागि विज्ञान व्यवस्थापन तथा होटल म्यानेजमेन्ट समूहमा नयाँ भर्नाका लागि आवेदन फारम वितरण भइरहेकाले आजै भर्ना भई ठुक्क हुनुहोस्।
0: यस स्कूलमा विज्ञान विषयसँग सम्बन्धित सबै विषयहरू र अन्य विषयहरूमा होटल म्यानेजमेन्ट, टुरिज्म, विज्ञान र व्यवस्थापन दुवैतर्फ कम्प्युटर साइन्स लगायतका ऐच्छिक विषयहरू अध्ययन गर्न सकिनेछ।
1: सृजना बोर्डिङ स्कूल शान्तिमार्ग सृजना चोक पोखरा फोन नम्बर 061-578-053 र 061-553-595।
2: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ, होइन किले मोहनी लगाएर हो?
3: साँच्ची कि मोहनी नै लगाए कि बुढा, मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सिटीको घरको झ्याल, ढोका, खापा, त्रिकोष, चौकोस अनि किचनको डेकोरेसन, दराज, पलङ, लोबे, टेबल, सोफा सेट एकपटक हेर्न जानु त। जे हेर्यो त्यही मोहनी लाउने खालको छ।
2: कहाँ बनाएछन् र हो, हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
3: हुन्छ नि हुब, पौवा डाँडामा रहेको सुदीक्षा फर्निचर उद्योगमा बनाएका अरे, न पसाङ्गिएको छ न त धुला नै लागेको छ, वर्षौं भयो अरे बनाएको पनि।
4: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ। साथै ढुङ्गा, गिटी, बालुवा सहित ढुवानीको लागि ट्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुदीक्षा फर्निचर उद्योग, दुलेगौडा पौवा डाँडा, पञ्चमुनि स्कूल माथिपट्टि, प्रोप्राइटर हरिबहादुर विश्वकर्मा, मोबाइल 9811435622।
5: अफिसबाट अमित सरको फोन।
6: म पछि कल ब्याक गर्छु।
7: सरी भगवान्, आज पनि ढिला भयो।
8: यो मिठो सुगन्धले मेरो मन एकदमै शान्त हुन्छ प्रभु। आफ्नो सबै अलमल भरेर प्रभुसँगको यो आत्मीय क्षणले म एकदमै आनन्दित महसुस गर्छु।
9: मंगल दीप अगरबत्ती सूर्य नेपालद्वारा वितरित एक उत्कृष्ट उत्पादन।
10: आधिकारिक विक्रेता थापा सप्लायर्स, शुक्ला गण्डकी साथ सेरा, प्रोप्राइटर राजबहादुर थापा, मोबाइल 9855202779।
11: विद्यार्थी भाइ बहिनीहरू, आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु, ध्यान दिएर सुन है।
12: म्याडम, धुम्रपान भनेको के हो?
11: ल सुन, धुम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिँडी, तमाखु, कक्कड जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धुम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
12: अनि धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ? म्याडम,
11: धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्र नली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदयघात, मस्तिष्क घात, गर्भवतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धुम्रपानको धुवाले धुम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
12: अनि नि म्याडम, यो धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
11: छन् नि, यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धुम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धुम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिल्यै धुम्रपान नगर्ने। धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौं, आफू बचौं र अरूलाई पनि बचाऊ।
12: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश।
3: होइन श्रीमानज्यू, के भयो, गाडी स्टार्ट गर्नु न, जाने बेला भइसक्यो, अहिलेसम्म गाडीको फोनको मारेको मारे हुनुहुन्छ, केही समस्या आयो कि क्या हो?
2: यो बाटो पनि कहिले भन्छ, खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्री हुन थाल्यो, जति धोए पनि हिलो जाने होइन।
3: समस्या त आइहाल्छ नि, बरु समाधान पो खोज्ने हो त। अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि, त्यही बनाउन र धुलाउन लैजानु न। जुनसुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि।
5: हजुर, हामी कहाँ सबै प्रकारका पेट्रोल डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ। साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास, दुलेगौड़ा प्रभु बैंक भन्दा 50 मिटर तल, प्रोपाइटर बुद्धि बहादुर कार्की, मोबाइल 9860 73 73 10 र 9921635507।
13: दाई पहिला यो मोबाइल हेर्दिनुहोस् न, के भयो भयो? फोटो भिडियो नम्बर सबै यसमै थियो, एक्कासी बिग्रियो।
14: खै दिनुहोस् त। ए चिन्ता नगर्नुहोस्, तपाईँ द एप्पल सब नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ।
13: अनि बन्छ त दाई?
14: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ। अनि सुन्नुहोस् त,
15: द एप्पल सप नोकिया सर्भिस सेन्टर, दुलेगौड़ा बस्मिसौनीको ठीक पारिपट्टि।
16: सबै ब्रान्डका मोबाइल बिक्री, साटफेट र एसोसरी सामानहरू उपलब्ध छन्।
17: नोट, नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्।
16: प्रोपाइटर राजन पौडेल, मोबाइल 9856062029।
18: नमस्ते, अहिले तपाईँ रेडियो डुल्पालाई सुन्दै

0: लौ आयो खुशीको खबर, होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूका लागि खुशीको खबर।
1: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रो सहर दुलेगौड़ा हेल्पोस्ट चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको प्रिन्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
0: जुत्ता, चप्पल, सुट, पाइन्ट, लेडिज आइटम, साडी, कुर्ता, सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ।
2: सम्पर्क प्रिन्स फेन्सी हाउस, मोबाइल 98061115।
3: सके पाँचै दिन जाउँ, नसके एक दिन त अवश्य जाउँ। श्री पुरुषोत्तम महात्म्य सत्सङ्ग ज्ञान यज्ञमा सहभागी बनाऊ।
0: मिति यही जेठ 13 गतेदेखि 17 गतेसम्म शुक्ल गण्डकी 5 बेल चौतारा झरौटामा।
4: प्रमुख कथावाचक आचार्य पूज्य गुरु श्री ऋषिराम पौडेलको मुखारविन्दबाट
2: 98061115।

0: महात्म्य सत्संग कथा श्रवणका साथै भजन कीर्तन प्रसाद वितरण आरती र बेलपत्र अर्पण लगायतका धार्मिक कार्यक्रम हुने भएकाले सम्पूर्ण भक्तजनहरूमा सहभागिताका लागि हार्दिक निमन्त्रणा गर्दछौ।
1: महायज्ञमा हुने दैनिक कार्यक्रम यही जेठ 13 गते बिहान 8 बजेदेखि 10 बजेसम्म कलश यात्रा साथै प्रत्येक दिन बिहान 8 बजेदेखि 11 बजेसम्म रुद्र अभिषेक बेलपत्र अर्पण र पुरूषोत्तम भगवानको पूजा आराधना 11 बजेदेखि 4 बजेसम्म संगीतमय कथा प्रवचन साँझ 8 बजेदेखि 9:30 बजेसम्म भजन कीर्तन र समापन सत्रमा महाआरती
2: आयोजक शिव पाञ्चायन मन्दिर संरक्षण समिति
3: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए नयाँ युग सँगै नयाँ प्रविधि कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ ग्लुकोड लेन्स हाइपोड लेन्स प्रोग्रेसिभ लेन्स क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौडालाई सम्झनुहोस् स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक बन्केवा चोक दुलेगौडा प्रोपाइटर पासा राजु मोबाइल 98063 13195 र 98467 15368
4: घर बनाउन त सुरु गरियो पैसा भए पनि तनावै तनाव छ के गर्ने कसो गर्ने कहाँ जाने के ल्याउने
5: के भए दाई पैसा भएपछि नि के को तनाव हो र
4: हेर न भाइ घर बनाउन सुरु गरेको सामान लिन कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान

食べて。

0: वैशाख महिनामा गाड़ी दुर्घटनामा परेर देशैभरि 239 जनाको मृत्यु। पश्चिम तराईमा प्रचण्ड गर्मीका कारणले जनजीवन प्रभावित। लेखनाथलाई फेरि नगरपालिका बनाउन सर्वदलीय ऐक्यबद्धता। पार्किङ निषेध गर्ने नगरपालिकाको निर्णय विरूद्ध दमौलीमा व्यवसायीहरू आन्दोलित। पाकिस्तानको बलुचिस्तानमा भएको विस्फोटमा परेर कम्तीमा 24 जनाको मृत्यु। इरानसँगको सम्झौता अन्तिम चरणमा पुगेको ट्रम्पको दावी। र मालदिप्सलाई पराजित गर्दै नेपालका आभा महिला भलिबल च्याम्पियनशीपको सेमी फाइनलमा प्रवेश। हवस्त, यिनै विविध खबरहरू सँगसँगै साँझ 7 बजेको धोरबार यही हाइलाइट साझेका लागि सकिएको छ। राति 10 बजे हामी थप विवरण सहितका समाचारहरू लिएर फेरि उपस्थित हुने नै छौं। त्यतिन्जेलसम्मका लागि समाचार कक्षका सम्पूर्ण युनिटसँगै म पनि विदा हुने आज्ञा चाहन्छु। रेडियो धोरबाराही 103.8 MHz सुन्दै गर्नुहोला। नमस्कार।
1: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा dhurbarahi@gmail.com इमेल गर्नुहोस्।
2: होइन श्रीमानज्यू, के भयो? गाडी स्टार्ट गर्नु न, जाने बेला भइसक्यो। अहिलेसम्म गाडीको फोनको मारेको मारे हुनुहुन्छ। केही समस्या आयो कि क्या हो?
3: यो बाटो पनि कहिले बन्छ? खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्री हुन थाल्यो। जति धोए पनि हिलो जाने होइन।
2: समस्या त आइहाल्छ नि, बरु समाधान पो खोज्ने हो त। अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि, त्यही बनाउन र धुलाउन लैजानु न। जुन सुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि।
4: हजुर, हामी कहाँ सबै प्रकारका पेट्रोल डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ। साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास, दुलेगौडा प्रभु बैंक भन्दा 50 मिटर तल, प्रोपाइटर बुद्धि बहादुर कार्की। मोबाइल 9860373310 र 9921653507।
2: कहाँ जाने?
5: सिधै मयाम चिसापानीबाट काठमाडौँ, काठमाडौँबाट
2: मयाम चिसापानी, अनि बीचमा नझर्ने।
5: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से महलबाट मयाम चिसापानी र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
2: ए हो र, यस्तो सुविधा पनि आइसक्यो? ल जाम जाम।
6: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोपाइटर रामचन्द्र महत, 9841616878 र दुलेगौडा ढोरफिर्दी छाब्दी देउराली साखी हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट प्रोपाइटर हरिचन्द्र महत, 9235526363।
7: किन आँखा मिचेको मिचेकै गरेको?
2: हेर्न, अचानक मेरो आँखाले अक्षर फोटो भिडियो सबै मधुरो देख्न थाल्यो भने।
7: धेरै समय मोबाइल चलाएपछि क्या हो
2: भने? यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
7: ओहो, यो त सेलफोन अन्धोपन हो जस्तो छ। राति कोल्टे सुतेर एउटै आँखाले मात्र फोन हेर्दा, लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
2: ए, त्यसो भए जोगिन के गर्ने त?
7: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने। हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने, कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने, टाढा 20 फिट जति। बुझिस?
2: बुझे।
7: यसलाई 20-20-20 को नियम भन्छन्। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने। घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
8: मोबाइल हेर्दा ध्यान दिउँ, आँखालाई बचाऊ।
9: नेपाल सरकार विज्ञापन बोर्ड।
6: सूर्योदय इंग्लिश बोर्डिंग स्कूल भुरुङ्गेमा कक्षा 11 को नया भर्ना खुल्यो।
10: स्नातक तह व्यवस्थापन संकायमा नेपाल प्रथम नतिजा प्राप्त गर्न सफल गण्डकी मल्टिपल कलेजका प्राध्यापकहरूबाट अध्यापन गराइने यस स्कूलमा म्यानेजमेन्ट समूहमा सीमित सिटका लागि नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ। एक सेक्सन मात्र सञ्चालन गरिने भएकाले समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
6: सूर्योदय इङ्ग्लिस बोर्डिङ स्कूल शुक्ला गण्डकी छ भुरुङ्गी।
10: हाम्रा विशेषताहरू
6: स्वच्छ र शान्त शैक्षिक वातावरणमा अध्यापन गराइने
10: पर्याप्त खेलकुद अतिरिक्त क्रियाकलाप र यातायातको सुविधा
6: सम्पन्न भवन पुस्तकालय र ई लाइब्रेरीको व्यवस्था।
10: नोट, पहिला भर्ना हुन आउने विद्यार्थीलाई जीपीए को आधारमा 50% सम्म छुट प्रदान गरिनेछ।
6: भर्ना समय बिहान 7 बजेदेखि 9 बजेसम्म। थप जानकारीका लागि 0 65 71 479 र 98 560 62 265।
11: आस्था अनि भरोसा, घर निर्माणको विश्वासिलो आधार, अनायारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली गाछे पानी।
12: हजुर, घर निर्माण, बाटो, नाला, सामुदायिक भवन, विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस्। सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक, इट्टा, ढुङ्गा, गिटी, बालुवा, चोकर सुपथ मूल्यमा पाइन्छ।
11: सम्पर्क अनायारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली, शुक्ला गण्डकी 2 गाछे पानी, नयाँ पुल र चेवनधामबाट जान सकिने। प्रोप्राइटर लाल बहादुर गोले र शेरजङ गुरुङ। मोबाइल 98510 88461 र सिजन गुरुङ 97045 40900।
13: हजुरबाले, आँखा देखिन धमिलो भयो भन्नुभएको महिनौ भइसक्यो। मेरै आँखा पोलेर हेर्नै भएको छैन। आँखा पनि राम्रोसँग जाँच्ने चस्मा पनि रोजी कहाँ पाइन्छ होला त?
11: अब चिन्ता नलिनुहोस्। आँखा सम्बन्धी सम्पूर्ण समस्याको एउटै समाधान ढोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र। हामी कहाँ विभिन्न प्रकारका आकर्षक तथा ब्रान्डेड चस्मा, पावर चस्मा, शीतल चस्मा लगायत हरेक प्रकारका चस्माहरू तथा कन्ट्याक्ट लेन्स सुपथ मूल्यमा पाइन्छ। नोट, यहाँ प्रत्येक दिन अनुभवी विशेषज्ञद्वारा आँखा जाँच तथा उपचार गरिनुको साथै परामर्श दिइन्छ।
14: साथै आँखाको माइनर अपरेसन पनि गरिन्छ र ड्राई आई सम्बन्धी उपचार पनि गरिन्छ।
11: ढोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र, दुलेगौडा। प्रोप्राइटर दिव्य मल्ल ठकुरी 98058 0142। दिपेश मल्ल ठकुरी 98058 0142।
14: दीप मल्ल ठकुरी 98460 41530।
15: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नगै भएन।
16: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
15: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
16: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
15: ए त्यसो भए त म गइहाले,
16: चिया त पिएर जाऊ।
15: अहिले हतार छ, पछि आउँदै गरौला है।
17: दीर्घायु फर्निचर सोरुम,
16: हामी कहाँ स्टील तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
14: एभरेस्ट स्टील र नेपालको नम्बर 1 कम्पनी बागमती कुर्सीको अधिकृत विक्रेता। दीर्घायु फर्निचर सोरुम, दुलेगौडा बजार। प्रोप्राइटर लक्ष्मीराज वाग्ले। सम्पर्क 98460 61268 र 98560 60268।
6: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक
18: यस दुलेगौडा पोलिक्लिनिकमा यही जेठ 16 गते तेस्रो शनिबार वरिष्ठ पेट, छाती, मुटु, सुगर र प्रेसर रोग विशेषज्ञ डाक्टर हरिकृष्ण भण्डारी,
6: छाला यौन तथा कुष्ठ रोग विशेषज्ञ डाक्टर अनुप पण्डित,
18: पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका नसा तथा मनोरोग विशेषज्ञ डाक्टर सुभाष बाबु महत,
19: हार्ट जोड्नी नसा तथा बाद रोग विशेषज्ञ डाक्टर टिकाराम पौडेल
6: र भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य बिरामीहरूको स्वास्थ्य परीक्षणका लागि आउँदै हुनुहुन्छ।
20: समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
6: यस दुलेगौडा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा, सुगर, प्रेसर, थाइराइड, पाइल्स, फिस्टुला र फिसरका साथै हाइड्रोसिल, हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ।
20: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ।
0: थप जानकारीको लागि सम्पर्क दुलेगौंडा पोलिक्लिनिक प्राली, फोन 0564141129 र 9856031053।
21: बिस्तारै चलाउनुस् न दाई, हतार गरेर कता पुग्नु छ र?
22: हो भने ज्यान भन्दा ठुलो कुरा त केही छैन नि, सड़क अनुशासन सड़क नियम त सबैले मान्नै पर्छ नि।
21: ट्राफिक नियमको पालना गरौ, सुरक्षित यात्रा सुनिश्चित गरौ,
22: तीव्र गतिमा सवारी नचलाऊ, हेलमेट र सिट बेल्टको प्रयोग अनिवार्य गरौ, मादक पदार्थ सेवन गरी सवारी नचलाऊ, तपाईँको सतर्कताले अमूल्य जीवन बच्दछ।
21: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
23: १०३.८ अन्तर्मनको आवाज।

0: हिँड्दा हिँड्दै दुलेगोडा बजार पनि यति ठुलो सहर बन्यो, तर राम्रो प्रचारको लागि भने
1: मैले भाउजू भने ठुलो घरहरू मात्रै देखेर हुन्छ, सेवाको बारेमा केही थाहै रहेनछ। अनि गण्डकी मेडिकल हल सुन्नु भएको छ?
0: ए, त्यो सिग्देल बाबुको नयाँ नयाँ जस्तो लाग्थ्यो।
1: ठिक भन्नुभयो भाउजू, अहिले त्यहाँ लामो समयदेखि जीपी कोइराला हस्पिटलमा काम गर्नुभएका इन्टरनल मेडिसिन डाक्टर डोलेन्द्र आचार्यबाट प्रत्येक दिन, छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सुशील कार्कीबाट प्रत्येक महिनाको दोस्रो शनिबार, र नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट चौथो शनिबार उपचार गराउन सकिन्छ नि।
2: गण्डकी मेडिकल हल दुलेगौडा, हाम्रा सेवाहरू:
1: मुटु, श्वास प्रश्वास तथा फोक्सो सम्बन्धी समस्याको उपचार,
2: सुगर, प्रेसर, थाइरोइड, ज्वरो खोकी र एलर्जीको उपचार,
1: पेट दुख्ने, चक्कर लाग्ने समस्याको उपचार तथा परामर्श,
2: कान दुख्ने, पाक्ने, नाक बन्द हुने, एलर्जी, घाँटी दुख्ने, टन्सिल, सुन्न कम हुने लगायत समस्याको जाँच तथा परामर्श गराइन्छ।
1: सम्बन्धित बिरामीले आजै सम्पर्क गर्नुहोस्। सम्पर्क गण्डकी मेडिकल हल दुलेगौडा, माछा पुछ्रे बैङ्कको ठिक पारिपत्री, फोन 0635 90 369।
3: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुहोस् हो।
1: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अल्पत्र परिन्छ कि?
3: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरिनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागि हुन्छ नि।
1: ए, होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
3: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरिनी टार आर्मी ब्यारेकको ठिक पारिरहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
1: होटल फ्यामिली एन्ड लज, खैरिनी टार बजार, प्रोप्राइटर अर्जुन सापकोटा, मोबाइल 98 5 60 23 420, 98 0 41 54 674 र 98 4 60 23 420।
4: आज पनि भाटड आयो के हो कि तिम्रो पारा, राम्रोसँग खाना बनाउन आउँदैन?
5: यी बुढा कुरै नबुझिकन त्यस्तै पड्किने के? खाना बनाउनेको व्यथा तिमीलाई के थाहा? राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि। राइस कुकरको हालत यस्तो छ, ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ, करार मात्रै भो।
4: नरिसौ न त, लु बरु हिँड, कहाँबाट ल्याउने हो?
5: तिमीलाई पड्किने बाहेक अरू केही आउँदैन क्यारे? दुलेगौडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ रे, हो त्यही जाने हो।
6: हजुर, हामी कहाँ सम्पूर्ण किचन सामग्री, तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ। आमा समूह, समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ। दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ।
2: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस, दुलेगौडा मुक्तिनाथ ब्याङ्कको आडमा, प्रोप्राइटर सञ्जीव श्रेष्ठ 98 5 60 83 507, कविता श्रेष्ठ, सम्पर्क 0564140055 र 98 4 66 18 817।
7: अफिसबाट अमितको फोन।
8: हस, म पछि कल ब्याक गर्छु। ओहो सरी भगवान, आज पनि ढिला भयो।
9: यो मिठो सुगन्धले मेरो मन एकदमै शान्त हुन्छ प्रभु। आफ्नो सबै अलमल भनेर प्रभुसँगको यो आत्मीय क्षणले म एकदमै आनन्दित महसुस गर्छु।
10: मंगल दीप अगरबत्ती, सूर्य नेपालद्वारा वितरित एक उत्कृष्ट उत्पादन।
2: आधिकारिक विक्रेता थापा सप्लायर, शुक्ला गण्डकी साथ सेरा, प्रोप्राइटर राजबहादुर थापा, मोबाइल 98 5 60 20 279।
11: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त खुसी त छौ नि।
12: घर मात्रै बनाएर हुन्छ? त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
11: तिमी पनि यसो बुझ्ने गर न, फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै दुलेगौडा बजारको हेल्प पुस्तकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यौ त्यही त्यही पाइहाल्छौ।
12: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
1: हजुर घर भित्र होस् या बाहिर गार्डन वा बारदेली सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा गमला बगैंचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
13: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन शुक्ल गण्डकी 4 हेल्प पोस्ट लाइन दुलेगौड़ा।
1: प्रोपाइटर रबिन थापा सम्पर्क 9856033398 र 9845610950।
14: सिटीईबीटी बाट सम्बन्धन प्राप्त पश्चिमाञ्चल प्राविधिक शिक्षालय दुलेगौड़ामा भर्ना खुल्यो।
1: एसईई उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई सहित प्राविधिक विषय अध्ययन गर्न इच्छुकहरूका लागि एचए ल्याब टेक्निसियन र सोसियल मोबिलाइजेशनमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
14: एसईईमा 2 जीपीए प्राप्त गरेका विद्यार्थीहरू समेत भर्ना हुन सक्नेछन्।
1: सिट सीमित छ, यही जेठ 13 गतिसम्म फारम भरी आफ्नो सिट सुनिश्चित गर्नुहोस्।
14: हाम्रा विशेषताहरू
1: अनुभवी प्रशिक्षकहरूद्वारा प्रशिक्षण गराइने
14: सैद्धान्तिक तथा प्रयोगत्मक अभ्यासद्वारा पठन पाठन गराइने
1: समेना गृह र छात्रावासको व्यवस्था
14: आधुनिक प्रयोगशाला तथा पूर्वाधार
1: आफ्नै अस्पताल सँगै प्रदेश र राष्ट्रिय स्तरका प्रतिष्ठित अस्पतालहरूमा प्रयोगत्मक कक्षा सञ्चालन।
14: थप जानकारीका लागि पश्चिमाञ्चल प्राविधिक शिक्षालय शुक्ला गण्डकी 4 दुलेगौड़ा तनहुँ।
1: फोन 0652414056 मोबाइल 9860608615 9849715598 9560443344 र 9413167188।
15: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार सरक मेमोरियल हस्पिटलमा
16: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई सरक मेमोरियल हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
15: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार सरक मेमोरियल हस्पिटलमा
16: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा

0: केवाईसी अपडेट हुनुपर्ने छ आदि।
1: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा फोन 061-582-778-582-779 र 582-780।
2: सधैँ यही आउँदो जेठ 16 गते शनिबार एस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौड़ामा हरियो खर्क अस्पताल पोखरामा कार्यरत वरिष्ठ नाक कान घाँटी तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर डीबी लामिसाने आउनुहुने भएकाले कानबाट पिप आउने, दुख्ने, कान कम सुन्ने, सुद्धा रिङ्गट लाग्ने, कान वरिपरि घाउ खटिरा, नाकको एलर्जी, नाक तालिने, नाकभित्र मासु पलाएको, नाकबाट रगत बग्ने, पिनासको समस्या, घाँटीको एलर्जी, टन्सिलको संक्रमण, मुख भित्रको घाउ खटिरा, थाइरोइड ग्रन्थि सुनिने, गिर्खा वा मासु पलाउने जस्ता समस्याहरूको उपचार तथा परामर्श र नाक कान घाँटीको इन्डोस्कोपी सँगै मेसिन द्वारा सफा पनि गरिन्छ।
3: साथै नेपाल आर्मी अस्पताल फुलबारीमा कार्यरत वरिष्ठ हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर राजेन्द्र कार्की,
2: प्रत्येक दिन सिनियर कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यबाट पेट छाती सहित सम्पूर्ण अङ्गको भिडियो एनोमोली स्क्यान गरिनुका साथै ईसीजी, यूएससी तथा गुणस्तरीय ल्याब सेवा दिइन्छ।
4: वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौंडा, सम्पर्क 065-414-233
3: र 98-678-87।
5: सफलताको अर्को नाम जुनियर सिटिजन्स एकेडमी माध्यमिक विद्यालय।
6: शिक्षा बस्तीको आईओएम मा एमबीबीएस अध्ययनको सफलता तथा सार्थक सुवेदीको आईओई इन्जिनियरिङ सफलताको निरन्तरता। सन्ध्या पौडेल, श्वेता ढुंगाना, प्रमेक्षा राणा भाट, कृष्णा परियार र मल्लिका तिमिल सिन्हा लगायतको मेडिकल क्षेत्रमा उत्कृष्ट उपलब्धि।
5: इन्जिनियरिङ तर्फ सोभित पोटेल, प्रीतम आचार्य र लवसन आले तथा सीएसआईटी मा शुभम गुरुङ र सबिन गुरुङको उल्लेखनीय सफलता। बीबीए, बीएचएम लगायत विभिन्न क्षेत्रमा पनि विद्यार्थीहरूको उत्कृष्ट उपलब्धि।
6: केवल पढाई मात्र होइन, अनुभवी तथा समर्पित शिक्षक टोली, प्रविधि मैत्री स्मार्ट कक्षा, आधुनिक साइन्स, होटल म्यानेजमेन्ट तथा कम्प्युटर ल्याब, व्यवहारिक एवं अनुसन्धानमुखी शिक्षण पद्धति, नियमित अतिरिक्त कक्षा, करियर काउन्सिलिङ तथा व्यक्तित्व विकासका विशेष कार्यक्रम।
5: फुटसलमा हिसान कास्की विजेता, गण्डकी स्तरीय प्रतियोगितामा सदाबहार उत्कृष्ट प्रदर्शन र प्रदेश स्तरीय ह्यान्डबल प्रतियोगितामा तेस्रो स्थान।
7: आज हाम्रा विद्यार्थीहरू अमेरिका, अस्ट्रेलिया, जापान, कोरिया र बेलायत लगायतका देशका प्रतिष्ठित विश्वविद्यालय तथा कलेजहरूमा अध्ययनरत छन्। 47 वर्षको उत्कृष्ट इतिहास बोकेको शैक्षिक धरोहर जेसीए स्कूलमा शैक्षिक सत्र 2083 लागि साइन्स म्यानेजमेन्ट, होटेल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, टुरिज्म एन्ड माउन्टेनियरिङ विषयमा कक्षा 11 नयाँ भर्ना खुल्यो। आजै सम्पर्क गर्नुहोस् जुनियर सिटिजन एकेडेमी माध्यमिक विद्यालय पोखरा 26 बुढी बजार पृथ्वी राजमार्ग सँगै। फोन 061-411-398, 061-411-503, 98-627-61-481, 98-463-32582, फेसबुक जेसीए स्कूल पोखरा।
8: X103.8 अन्तर्मनको आवाज।
9: सेक्शन 1 स्टुडियो साइड,
10: अहिले रातिको 8 बज्यो।
11: टाइम चेक को साथ में बनकेवा कालिका सुन चाँदी पसल दुलेगौड़ा हेल्पोस चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना र राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार कर साथ ही पुरानो गर गहना नया गहना संग साठफेर पनी प्रोपाइटर बाजीराम सुनार, विनोद सुनार, मोबाइल 98165-95301।

0: सुन शुद्धताको प्रति तपाईको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ।
1: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल
0: ओम प्रोसर आभूषण सुन चाँदी पसल दुलेकौडा भित्री बजार।
2: आकर्षक तथा आधुनिक डिजाइनको गर गहना विवाहका सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास दिएको ओम प्रोसर आभूषण सुन चाँदी पसल शुक्ला गण्डकी 4 दुलेकौडा भित्री बजार प्रोपाइटर भोज बहादुर सुनार।
3: मोबाइल 9800558537 र 9800665159।
4: ओम भगवती मेटल एंड स्टील उद्योगलाई छिटो अनि गुणस्तर का सामान पाउनलाई गाछे पानीमा मेटल स्टील फन पर्का का सबै सामान चाहिनी कति मजा एकै ठाउँमा तार जालिनी पाइनी।
5: हजुर, सबै सामान पाइने एउटै ठाउँ ओम भगवती मेटल एन्ड स्टील उद्योग।
1: हामी कहाँ सटर, च्यानल गेट, ट्रस निर्माण, ट्याङ्की स्ट्याण्ड, फलाम र स्टीलका रेलिङ, घर निर्माणका लागि आवश्यक पर्ने ग्रिल, स्टीलका सम्पूर्ण सामानहरू, खेलौना, कुर्सी, टेबल, बेन्च लगायत फाइबर ग्यासबाट उत्पादित फन पार्क एवं बाल बालिकाका लागि आवश्यक पर्ने सामानहरू उपलब्ध छन्।
5: साथै शुक्ला गण्डकीमै पहिलो पटक कृषि फार्म तारबार, घर जग्गा, विद्यालय, संघ संस्था तारबार गरी संरक्षणका लागि अत्यन्तै उपयोगी विभिन्न साइजका जीआई जाली सुपथ मूल्यमा उपलब्ध गराइन्छ।
1: प्रोप्राइटर ओमकार नागिला, सम्पर्क 9856060113, 9867974।
6: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारका उपचार सेवा सम्भव छ।
7: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
6: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्बाया पुन,
7: फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी, डाक्टर शंकर बराल,
6: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर प्रवीण थापा र हाड जोड्ने नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
7: मोटर रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि सेर्चन,
6: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
7: नाक कान घाटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
6: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
7: एन्थेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
6: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर साल गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
7: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
6: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर।
8: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्रोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
9: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162-590-163।
10: लगभग सबैजना आइसक्नु भयो, आजको वडा स्तरको छलफल सुरु गरौँ। हुन त आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
11: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिले फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भाँसिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
10: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है?
11: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
10: पहिरो जाने संकेत थाहा पाएर के गर्नु?
12: बसेको ठाउँ छोड्न सकिन्न।
11: त्यसो भनेर कहाँ हुन्छ, पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
10: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
11: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
12: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
13: नेपाल सरकार विज्ञापन बोर्ड।
14: तपाई घर बनाउँदै हुनुहुन्छ, अब एक पटक सोच्नुहोस्। प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट। विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
15: हजुर, टेबल, भर्यान, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटफिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
14: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, दुई दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौं। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
16: संसार ढुङ्गा कटिङ उद्योग, शुक्लागन्धकी दुई, काछे पानी, तनहुँ। प्रोप्राइटर रमेश भुजेल। फोन 9856032475 र 9801132475।
17: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
18: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो। राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
17: ओके, ल डन।
18: हजुर, सिग्देल अफसेट प्रेस, शुक्ला गण्डकी 4, दुलेगौडा, गणपति लघुवित्त रहेको भवनमा।
17: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच, स्टिकर, बिल भरपाई, पासबुक, ब्रोसर, तमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
18: प्रोप्राइटर गोविन्द सिग्देल। फोन 9856028543 र 9847000787।
19: आहा, घर त साह्रै चित्त बुझ्दो भयो होइन बुढी। अब किचनको लागि पनि सामान गजबकै ल्याउनु पर्यो, बरु कहाँ जाने होला त।
20: आ बुढा, केलाई चिन्ता लिनु छ र, ओल्लो घर पल्लो घरतिर सबैले सोभी गिफ्ट एन्ड किचन कर्नरकै सामान ल्याएका रहेछन्। मलाई पनि त्यहाँको भाँडाकुँडा चाहिँ साह्रै मन पर्यो, हामी पनि त्यतै जाऊँ।
14: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिफ्टका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज, क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
20: सम्पर्क सोभी गिफ्ट एन्ड किचन कर्नर, दुलेगौडा, युनिक डिपार्टमेन्टको 2 घर तल, प्रोप्राइटर जीके श्रेष्ठ गणेश, पार्वती श्रेष्ठ। फोन नम्बर 0654142634 र 9811756606।
21: सिर्जना बोर्डिङ स्कुल पोखराको कक्षा 11 भर्ना खुलेको सम्बन्धी सूचना।
22: सिर्जना बोर्डिङ स्कुल सृजना चोक पोखरामा कक्षा 11 लागि विज्ञान, व्यवस्थापन तथा होटल म्यानेजमेन्ट समूहमा नयाँ भर्नाका लागि आवेदन फारम वितरण भइरहेकाले आजै भर्ना भई ढुक्क हुनुहोस्।
21: यस स्कुलमा विज्ञान विषयसँग सम्बन्धित सबै विषयहरू र अन्य विषयहरूमा होटल म्यानेजमेन्ट, टुरिज्म, विज्ञान र व्यवस्थापन दुवै तर्फ कम्प्युटर साइन्स लगायतका ऐच्छिक विषयहरू अध्ययन गर्न सकिनेछ।
22: सृजना बोर्डिङ स्कुल, शान्ति मार्ग, सृजना चोक पोखरा। फोन नम्बर 0615578053 र 0615535595।
23: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ, होइन किने मोहनी लगाएर हो?
20: साँच्चीकै मोहनी नै लगाए कि बुढा, मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सितेको घरको झ्याल, ढोका, खापा, त्रिकोष, चौकोस अनि किचनको डेकोरेसन, दराज, पलङ, लोबे, टेबल, सोफा सेट एकपटक हेर्न जानु त। जे हेरे त्यही मोहनी लाउने खालको छ।
23: कहाँ बनाए छन् हो, हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
20: हुन्छ नि, हुब पौवा डाँडामा रहेको सुभिक्षा फर्निचर उद्योगमा बनाएका अरे, न पसाङ्गिएको छ न त धुला नै लागेको छ, वर्षौं भयो अरे बनाएको पनि।
23: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ। साथै ढुङ्गा गिटी बालुवा सहित ढुवानीको लागि ट्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुदीक्षा फर्निचर उद्योग, दुलेगौडा पौवा डाँडा, पञ्चमुनि स्कुल माथिपट्टि, प्रोप्राइटर हरिबहादुर विश्वकर्मा। मोबाइल 9811435622।
0: दाई, पहिला यो मोबाइल हेर्दिनुहोस् न, के भयो? भयो, फोटो भिडियो नम्बर सबै यसमै थियो, एक्कासी बिग्रियो।
2: खै दिनुहोस् त। ए, चिन्ता नगर्नुहोस्, तपाईँ द एप्पल्स अफ नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ।
0: अनि बन्छ त दाई?
2: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ। अनि सुन्नुहोस् त,
3: द एप्पल सप नोकिया सर्भिस सेन्टर, दुलेगौडा बसविसौनीको ठिक पारिपट्टि।
4: सबै ब्रान्डका मोबाइल बिक्री, साटफेर र एसोसरी सामानहरू उपलब्ध छन्।
24: नोट, नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्।
4: प्रोप्राइटर राजन पौडेल, मोबाइल 9855062029।
25: पानी प्यास लाग्यो, यही घैटाको पानी खाइदिउँ कि क्या हो?
26: नाइ बाबु, वर्षाको समय छ, पानी उमालेर वा फिल्टर गरेर मात्र पिउनु पर्छ, न त बिरामी होइएला।
27: स्वच्छ खाने पानी र सफा वातावरण स्वस्थ जीवनको आधार। हैजा, झाडा पखाला र डेंगु जस्ता रोगबाट बच्न व्यक्तिगत र वातावरणीय सरसफाईमा ध्यान दियौ। घर वरपर पानी जम्न नदिऊ, स्वस्थ बनाऊ।
28: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
29: के भन्ने सोच छ, तर कहाँबाट सुरु गर्ने भनेर अलमलमा हुनुहुन्छ?
30: हो नि, राम्रो गाइडेन्स पाउने ठाउँ भेटिने गाह्रो छ।
29: त्यसो भए सुन्नुहोस्, इलाइट सिएमा सिए फाउन्डेसन लेभलको भर्ना खुलेको छ।
30: हो र, के खास छ त इलाइट सिएमा?
29: एक्सपिरियन्स सिए फ्याकल्टी, फुल कोर्स कभरेज र भिडियो ब्याकअप, क्लास छुट्यो भने पनि टेन्सन छैन।
30: ओहो, अनि लोकेसन?
29: बानेश्वर, काठमाडौँ। सम्पर्क 01-5914-284, 97-61-84-65। लिमिटेड सी, ढिला नगर्नुहोस्।
30: इलाइट सिए, तपाईँको सफलताको सही सुरुवात।
31: काइली दिदी, आलु लगाउने बेला भयो, मल पाउनु भयो त?
32: ए, दाई पनि घरै हुनुहुँदो रहेछ त।
33: खै, ल्याउन त कहाँबाट ल्याएको नि कान्छी, हाम्रो त बुढाले ल्याएका हुन्, मल पनि साह्रै राम्रो रहेछ।
34: सुन त माइली, गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर बनाएको मल पाइदो रहेछ, छिटो जाऊ त, अन्त भन्दा सस्तोमा पाइएछ है, मैले त त्यहीँबाट ल्याएको।
31: ए हो र, हस् दाई, म आजै जान्छु।
35: हजुर, यस हाइजेनिक राज प्रालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा ब्रोइलर र गिरिराज कुखुरा पनि पाइन्छ। साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
36: हाइजेनिक राज प्राली, शुक्ला गण्डकी 8, सफल एकले टोल गणपते। प्रोप्राइटर रामकृष्ण भण्डारी। मोबाइल 9855062891।
37: दुलेगौडा बजारमा कति फोटो स्टुडियो खुल्यो, कति बन्द भए, कति के भए, तर सबैभन्दा पुरानो कृति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ। फोटो स्टुडियो भनेपछि त कृति बाहेक अरूको त नामै आउँदैन।
38: ए, मलाई मात्र हो कि भनेको, तपाईँलाई पनि त्यस्तै पो हुन्छ? आज पनि एउटा गिफ्ट किन्नु छ अनि एक दुईवटा फोटो पनि खिच्नु छ, त्यही जाने हो म त।
37: हजुर, दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, दुबोको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो स्टुडियो, दुलेगौडा। प्रोप्राइटर कीर्तिमान थापा मगर।
39: आहा, कति स्वादिष्ट मासु हो, यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
40: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
41: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 065-590-065, मोबाइल 9816634372।
0: प्रदेश जनस्वास्थ्य कार्यालय तनहुँको सूचना। आयोडिन हाम्रो शरीरलाई आवश्यक सूक्ष्म पोषक तत्व हो। यो हामीले खाना खानबाट मात्र चाहिने मात्रामा पूरा नहुने हुँदा दुई बाल बालिकाको छिन्न भएको नुन मार्फत खानेकुरामा राखी खानु आवश्यक छ। दैनिक रूपमा 5 ग्राम 1 चिया चम्चा भन्दा कम दुई बाल बालिकाको छिन्न भएको प्याकेटको नुन खाऊ। आयोडिनयुक्त नुनलाई घाम र पानीको प्रभाव नपर्ने गरी सुरक्षित तरिकाले राख्ने गरौं। आयोडिनयुक्त नुन खान छोडेमा आयोडिनको कमीले हुने विकृतिहरू पुनः देखिन सक्ने हुनाले यस्तो नुन घर परिवारको दैनिक खाने खानामा नियमित रूपले प्रयोग गरौं। नुनमा भएको आयोडिन जोगाउनको लागि पाकिसकेपछि मात्र खानेकुरामा नुन राख्ने गरौं। प्रदेश जनस्वास्थ्य कार्यालय तनहुँको जनहितमा जारी सन्देश।
41: लौ आयो खुसीको खबर। होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर।
1: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रै सहर दुलेगौड़ा हेल्पोस्ट चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको प्रिन्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
41: जुत्ता चप्पल सुट पाइन्ट लेडिज आइटम साडी कुर्ता सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ।
1: सम्पर्क प्रिन्स फेन्सी हाउस मोबाइल 98 0661515।

0: तपाईँको संस्था कार्यक्रम वा व्यापारलाई आकर्षक प्रिन्टिङ सेवा चाहिन्छ?
1: अब चिन्ता नलिनुहोस्, शरण सिसल प्रिन्ट उद्योग, जहाँ गुणस्तर र विश्वास सँगसँगै भेटिन्छ।
0: ब्यानर, फ्लेक्स प्रिन्ट, पोस्टर, बिल बुक, लेटर हेड, टी शर्ट प्रिन्ट, भिजिटिङ कार्ड, विवाहको निमन्त्रणा कार्ड सहित कप, मेडल, सेट लगायतका सबै सेवा एउटै ठाउँमा उचित मूल्यमा। साथै हामी कहाँ शिलालेख पनि लेखिन्छ।
1: छिटो सेवा, सफा प्रिन्ट अनि दिगो सम्बन्ध, त्यसैले त रोजाई सबैको।
0: शरण एन्ड सिसल प्रिन्ट उद्योग, शुक्ला गण्डकी नगरपालिकाको गेट सँगै,
1: प्रोपाइटर दुर्गामान श्रेष्ठ। सम्पर्क 9843661209 र 9801421718। आजै सम्पर्क गर्नुहोस्।
2: ल, किन हो हाम्रो दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त?
3: हेर्न कान्छे, यतिका पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
2: बजारै भरि फ्रेस हाउस त जहाँबाट ल्याए पनि हुन्छ भो, खेको चिन्ता लिनु भएको छ यो दिदीले?
4: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनु पर्छ।
2: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस्, आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ।
1: शुक्ला गण्डकी फ्रेस हाउस, दुलेगौडा तनहुँ, पञ्चमुनि स्कुलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा, शाखा पसल दुलेगौडा भित्री बजार, साङ्लीला विकास बैंकको पछाडि। यहाँ विवाह, व्रतबन्ध, पास्नी, पिकनिक, पार्टी, भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी, बोका, पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अन्डा, ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
4: प्रोपाइटर विवेक ढुङ्गाना, जानकी ढुङ्गाना, मोबाइल 9856066136 र 9151166136।
5: आज पनि भाटो आयो के हो कि तिम्रो पारा, राम्रोसँग खाना बनाउन आउँदैन?
6: यी बुढा कुरै नबुझिकन त्यस्तै पर्खिने के? खाना बनाउनेको बेथा तिमीलाई के थाहा? राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि। राइस कुकरको हालत यस्तो छ, ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ, कराएर मात्रै भो।
5: नरिसौ न त, लु बरु हिँड, कहाँबाट ल्याउने हो?
6: तिमीलाई पर्खिने बाइक अरू केही आउँदैन क्या रे? दुलेगौडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ रे, हो त्यही जाने हो।
7: हजुर, हामी कहाँ सम्पूर्ण किचन सामग्री, तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ। आमा समूह, समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ। दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ।
8: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस, दुलेगौडा मुक्तिनाथ बैंकको आडमा, प्रोप्राइटर सञ्जीव श्रेष्ठ 9856088507, कविता श्रेष्ठ, सम्पर्क 0564140055 र 9846618817।
0: सूचना एस तनहु सेवा हस्पिटल दुलेगौडा पीपी चोकमा,
9: यही जेठ 16 गते शनिबार,
1: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत पेट, मुटु, छाती, सुगर तथा थाइराइड रोग विशेषज्ञ डाक्टर कृष्णराज अधिकारी,
0: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर मेघराज लामिछाने,
1: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत एनोमली स्क्यान, थाइराइड सहित भिडियो एक्सरे विशेषज्ञ डाक्टर सन्तोष बराल,
0: वरिष्ठ मानसिक तथा नसा रोग विशेषज्ञ डाक्टर सुभाष विजय महत, छाला, यौन, कुष्ठ रोग, एलर्जी तथा सौन्दर्य विशेषज्ञ डाक्टर जे महर्जन,
1: फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसिन डाक्टर रवि बहादुर गुरुङ,
0: नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर साजन बराल,
1: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल बिक,
4: वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ बिहान 8:30 देखि 9:30 सम्म, दिउँसो 3 बजेदेखि 4 बजेसम्म डाक्टर अमन कुमार झा,
0: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ,
4: वरिष्ठ फिजियोथेरापी परामर्श तथा दैनिक उपचार डाक्टर सुसन कालु र स्नेहा मण्डल,
0: बिरामीहरूको स्वास्थ्य परीक्षण र उपचारका लागि आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले समयमै स्वास्थ्य उपचार गराई स्वास्थ्य लाभ लिनुहोला।
1: साथै दैनिक भिडियो एक्सरे सहित 24 घण्टा डाक्टर रूपेश कुमार यादवद्वारा उपचार एवं परामर्श र फार्मेसी सेवा समेत उपलब्ध रहेको सहर्ष जानकारी गराइन्छ।
0: तनहु सेवा हस्पिटल दुलेगौडा, फोन नम्बर 0564143077, मोबाइल 9856043443।
10: पहिले यो मुहानमा त कति धेरै पानी पो थियो, अहिले त सुक्न पो लागिसकेछ।
11: मुहान वरपरका रुख नकाटौ र सफा राखौ, फेरि पानी पलाउँछ। पानीको स्रोत संरक्षण गरौ, भविष्यका लागि सञ्चय गरौं। बढ्दो शहरीकरण र वन विनाशले खाने पानीका मुहान संकटमा छन्। मुहान संरक्षणमा जुटौ, पानीको दुरुपयोग नगरौं। स्वच्छ पानी सबैको पहुँच।
12: अनुरोध: गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
13: विद्यार्थी भाइ बहिनीहरू, आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु, ध्यान दिएर सुन्न है।
14: मैडम, धुम्रपान भनेको के हो?
13: ल सुन, धुम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिउली, तमाखु, कक्कड़ जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धुम्रपानको धुवामा 7,000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
14: अनि धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ? मैडम,
13: धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्रनली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदयघात, मस्तिष्क घात, गर्भपतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धुम्रपानको धुवाले धुम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6,00,000 मानिसको मृत्यु हुने गरेको छ।
14: अनि नि मैडम, यो धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
13: छन् नि, यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धुम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धुम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिल्यै धुम्रपान नगर्ने। धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौ, आफू बचौ र अरूलाई पनि बचाऊ।
15: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश। सूर्योदय इङ्ग्लिस बोर्डिङ स्कुल भुरुङ्गेमा कक्षा 11 को नयाँ भर्ना खुल्यो।
16: स्नातक तह व्यवस्थापन संकायमा नेपाल प्रथम नतिजा प्राप्त गर्न सफल गण्डकी मल्टिपल कलेजका प्राध्यापकहरूबाट अध्यापन गराइने यस स्कूलमा म्यानेजमेन्ट समूहमा सीमित सिटका लागि नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ। एक सेक्सन मात्र सञ्चालन गरिने भएकाले समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
15: सूर्योदय इङ्ग्लिस बोर्डिङ स्कुल, शुक्ला गण्डकी छ भुरुङ्गी।
16: हाम्रा विशेषताहरू:
15: स्वच्छ र शान्त शैक्षिक वातावरणमा अध्यापन गराइने,
16: पर्याप्त खेलकुद, अतिरिक्त क्रियाकलाप र यातायातको सुविधा,
15: सुविधा सम्पन्न भवन, पुस्तकालय र ई लाइब्रेरीको व्यवस्था।
16: नोट: पहिला भर्ना हुन आउने विद्यार्थीलाई जीपीएको आधारमा 50% सम्म छुट प्रदान गरिनेछ।
15: भर्ना समय बिहान 7 बजेदेखि 9 बजेसम्म। थप जानकारीका लागि 0635714479 र 98562665।
17: ए गर्मियामा आयो हजुर, सुकिसक्यो घाँस, वनमा आगो लाग्यो भने जीव जन्तुको नाश, वनमा आगो लाग्यो भने वन जङ्गल खान्छ, वनमा हुने जीव जन्तुले साह्रै पीडा मान्छ, फागुनदेखि जेठसम्म आगो लाग्ने डर, आफ्नो आफ्नो वन जङ्गलको आफै रक्षा गर।
18: वन डढेलो रोकथामको लागि डिभिजन वन कार्यालय तनहुँको सार्वजनिक अपील:
19: सुक्खा मौसमको कारण वन क्षेत्रमा धेरै मात्रामा सुक्खा पात, पतिङ्गर, झारपात, काठ, दाउरा थुप्रिएका हुनाले सानो आगोको झिल्का सल्केमा आगो लाग्न सक्दछ। वनमा लाग्ने आगो वन डढेलो हो। वनमा डढेलो लागेमा निभाउन कठिन भई वन, वन्यजन्तु, धन सम्पत्ति एकैछिनमा खरानी हुन सक्छ भने समयमै होसियारी अप्नाउन नसकिएमा ज्यान समेत जान सक्दछ। त्यसैले आफ्नो घर वरिपरि डढेलो नआउने गरी सफा राखौ। खेतबारीमा सुकेका घाँसपात, घुरान र फोहोर पोल्दा वनमा आगो जान नदिऊ। चुरोटको ठुटा निभाएर मात्रै फालौं। वनभोज खाएपछि राम्ररी आगो निभाऊ। गोठालो जाँदा राम्रो घाँस पलाउँछ भनेर जंगलमा आगो नलगाऊ। कसै गरी अचानक वनमा आगो लागिहालेमा उपभोक्ता समूह, स्थानीय समुदाय, वन कर्मचारी र सुरक्षा कर्मीको पहलमा निभाऊ। वनमा आगो लगाउनु फौजदारी कसुर हो। कसैले वन जंगलमा आगो लगाएमा डढेका रूख बिरूवाको क्षतिको रकम भराई 3 वर्षसम्म जान नदिऊ, चुरोटको ठुटा निभाएर मात्रै फालौ, वनभोज खाएपछि राम्ररी आगो निभाऊ, गोठालो जाँदा राम्रो घाँस पलाउँछ भनेर जंगलमा आगो नलगाऊ।

हाम्रो वरिपरि रहेका वन जंगल हाम्रो साझा सम्पत्ति भएको हुनाले वन जंगलमा आगो लागि हुन जाने कुनै पनि काम नगर्नु नगराउनु हुन डिभिजन वन कार्यालय तनहुँ सबैमा हार्दिक अपील गर्दछ।

0: हजुर सुन्नुहोस् त, खुसीको खबर ल्याएका छौँ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
1: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
0: 28 वर्षदेखिको अनुभव, न्युरो आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-574-044।
1: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
2: कहाँ जाने?
3: सिधै मयम चिसापानीबाट काठमाडौँ, काठमाडौँबाट
2: मयम चिसापानी, अनि बीचमा नझर्ने।
3: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से मलबाट मयम चिसापानी, र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
2: ए हो र, यस्तो सुविधा पनि आइसक्यो, ल जाम जाम।
4: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोप्राइटर रामचन्द्र महत, 98461-16878 र दुलेगौंडा ढोरफिर्दी छाब्दी देउराली साखी हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट प्रोप्राइटर हरिचन्द्र महत, 98235-52663।
5: पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु के।
6: बर्खाको बेला छ, अध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ, उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
5: है, बल्ल सम्झे, सर्पको टोकाइबाट बस्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुला हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
6: अनि सर्पको टोकाइबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा झिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
5: भन्नुभयो नि, मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदी नालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
6: हो, सावधानी अपनाउँदा सर्पको टोकाइबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
7: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं।
8: नेपाल सरकार विज्ञापन बोर्ड।
9: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि, अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए, नयाँ युग सँगै नयाँ प्रविधि, कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ग्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौंडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक दुलेगौंडा, प्रोप्राइटर पासा राजु, मोबाइल 98063-13195 र 98467-15368।
10: स्टुडियो अहिले रातिको 9 बज्यो।
9: टाइम चेकको साथमा बन्केवा कालिका सुनचाँदी पसल दुलेगौंडा हेल्पोस्ट चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गरगहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोप्राइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 98165-93001।

0: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ। के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने?
1: के भयो दाई, पैसा भएपछि नि के को तनाव हो र?
0: हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छु।
2: ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि। दुलेगौडाको थापा हार्डवेयर सप्लायर्समा जानुहोस् न, जगदेखि ढलानसम्मका सबै सामान एउटै छाना मुनि पाइन्छ। उच्च स्तरका छड, सिमेन्ट, रङ, सेनेटरी फिटिङ जस्ता पाता, सिपिभीसी, पिभीसी पाइप, पेन्ट तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ। थापा हार्डवेयर सप्लायर, शुक्ला गण्डकी 4, दुलेगौडा, नगरपालिका अगाडि, प्रभु बैंक भन्दा 7 घर तल, प्रोप्राइटर महेश थापा, फोन 0564142636, मोबाइल 98568832 र 98460038302।
3: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त खुसी त छौ नि।
4: घर मात्रै बनाएर हुन्छ? त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
3: तिमी पनि यसो बुझ्ने गर न, फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै दुलेगौडा बजारको हेल्पो सोकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ।
4: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
5: हजुर, घर भित्र होस् या बाहिर, गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा, गमला, बगैंचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
6: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ला गण्डकी 4, हेल्प पोस्ट लाइन, दुलेगौडा।
5: प्रोप्राइटर रबिन थापा, सम्पर्क 98560333998 र 98465010950।
7: बाल विद्या मन्दिर माध्यमिक विद्यालय बीबीएम शुक्ला गण्डकी नगरपालिका 4, दुलेगौडा तनहुको कक्षा 11 को नयाँ भर्ना सम्बन्धी सूचना।
6: शुक्ला गण्डकीमा नै पहिलो पटक अन्तर्राष्ट्रिय स्तरमै महत्वपूर्ण र व्यावसायिक विषयको रूपमा परिचित होटल म्यानेजमेन्ट अध्यापन गराउन सफल यस स्कूलमा होटल म्यानेजमेन्ट र म्यानेजमेन्ट ग्रुपमा नयाँ भर्नाका लागि धमाधम फारम वितरण भइरहेको छ।
8: दक्ष शिक्षक, शान्त शैक्षिक वातावरण, प्रयोगत्मक सिकाई, छात्रवृत्ति, यातायात लगायतका सुविधा रहेको यस स्कूलमा आजै भर्ना भएर आफ्नो सिट सुरक्षित गर्नुहोस्।
6: थप जानकारीका लागि बिहान 6 बजेदेखि अपरान्न 5 बजेसम्म विद्यालय प्रशासन वा फोन 0564142585, मोबाइल 98560353497 र 98560348585 सम्पर्क गर्न सकिनेछ।
8: प्रधानाध्यापक एवं बाल विद्या मन्दिर माध्यमिक विद्यालय शुक्ला गण्डकी 4, दुलेगौडा तनहुँ।
9: नमस्कार हल्दर साहब, क्यानन तपाई त पाइल्सको अपरेसन गर्न हस्पिटल जानुभएको छ भन्ने सुनेको थिएँ, तपाईँ त छिट्टै आउनुभयो, अपरेसन नगरी आउनुभयो क्या हो?
10: क्यानन पोखराको चरक मेमोरियल हस्पिटलमा वरिष्ठ डाक्टरले आधुनिक प्रविधिबाट अपरेसन गर्दा त छिट्टै निको पो हुँदो रहेछ नि खान्छ।
9: अच्छा ज्ञानम, मेरो बुढीको पित्त थैलीको अपरेसन पनि त्यही चरक मेमोरियल हस्पिटलमा गरेको हो नि हल्दर साहब। केही दिनमै मेरो बुढी त ठमठम्ती हिँड्ने भाइ, साह्रै राम्रो रहेछ त्यो हस्पिटल त। अनि हल्दर साहब, चरक मेमोरियल हस्पिटलमा हामी भारतीय भूभू सैनिकका लागि स्वास्थ्य सेवा, ECHS स्वास्थ्य सेवा पनि छ नि।
10: ज्ञानम, त्यही भएर त चरक मेमोरियल हस्पिटलमा उपचार गर्न गएको हो नि।
11: चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा भारतीय भूभू सैनिकका लागि स्वास्थ्य सेवा, ECHS स्वास्थ्य सेवा उपलब्ध।
12: साथै ओपीडी सेवा आइतबारदेखि शुक्रबार बिहान 9 बजेदेखि साँझ 4 बजेसम्म। यो सेवा लिन ECHS कार्ड र रिफरल लिएर आउनुहोला। पुनश 70 वर्ष माथिका भूपूहरूलाई रिफरल चाहिँदैन।
11: विस्तृत जानकारीका लागि सरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 0615594395549484।
4: हेर्दा हेर्दै दुलेगौडा बजार पनि यति ठुलो सहर बन्यो, तर राम्रो प्रचारको लागि भने
13: माइले भाउजू भने ठुलो घरहरू मात्रै देखेर हुन्छ, सेवाको बारेमा केही थाहै रहेनछ। अनि गण्डकी मेडिकल हल सुन्नु भएको छ?
4: ए, त्यो सिग्देल बाबुको नयाँ नयाँ जस्तो लाग्थ्यो।
13: ठीक भन्नुभयो भाउजू, अहिले त्यहाँ लामो समयदेखि जीपी कोइराला हस्पिटलमा काम गर्नुभएका इन्टरनल मेडिसिन डाक्टर डोलेन्द्र आचार्यबाट प्रत्येक दिन, छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सुशील कार्कीबाट प्रत्येक महिनाको दोस्रो शनिबार र नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट चौथो शनिबार उपचार गराउन सकिन्छ नि।
4: गण्डकी मेडिकल हल दुलेगौडा, हाम्रा सेवाहरू
13: मुटु श्वास प्रश्वास तथा फोक्सो सम्बन्धी समस्याको उपचार,
4: सुगर प्रेसर थाइरोइड ज्वरो खोकी र एलर्जीको उपचार,
13: पेट दुख्ने चक्कर लाग्ने समस्याको उपचार तथा परामर्श,
4: कान दुख्ने पाक्ने नाक बन्द हुने एलर्जी घाँटी दुख्ने टन्सिल सुन्न कम हुने लगायत समस्याको जाँच तथा परामर्श गराइन्छ।
13: सम्बन्धित बिरामीले आजै सम्पर्क गर्नुहोस्। सम्पर्क गण्डकी मेडिकल हल दुलेगौडा, आशा पुत्र बैङ्कको ठिक पारिपट्टि, फोन 0635 93 369।
14: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुस् भो।
13: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अल्पत्र परिन्छ कि?
14: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरिनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागे हुन्छ नि।
13: ए, होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
14: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरिनी 4 आर्मी ब्यारेकको ठिक पारी रहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्यान्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
13: होटल फ्यामिली एन्ड लज, खैरिनी 4 बजार, प्रोप्राइटर अर्जुन सापकोटा, मोबाइल 98 5 60 23 420, 98 0 41 54 674 र 98 4 60 23 420। पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्यू रोड पोखरामा अब सबै प्रकारका उपचार सेवा सम्भव छ।
15: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुनाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
13: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्बाया पुन,
15: फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी, डाक्टर शंकर बराल,
13: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर पविन थापा र हाड जोड्ने नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
15: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन,
13: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
15: नाक कान घाँटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
13: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
15: एन्टेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
13: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर साल गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
15: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
13: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर।
16: वार्ड, आईसीयू, एनआईसीयू, जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलिसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
17: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइ साइन्सेस प्राली, पोखरा 9 न्यू, फोन 0160 590 162 590 163।
18: गुरु सोतम्मा यो महिना सबैलाई हुने गर्छ खास,
19: सके पाँचै दिन जाउँ, नसके एक दिन त अवश्य जाउँ। श्री पुरुषोत्तम महात्म्य सत्सङ्ग ज्ञान यज्ञमा सहभागी बनौ।
20: मिति यही जेठ 13 गतेदेखि 17 गतेसम्म शुक्ला गण्डकी 5 बेल चौतारा झरौटामा।
13: प्रमुख कथावाचक आचार्य पूज्य गुरु श्री ऋषिराम पौडेलको मुखारविन्दबाट संगीतमय पुरुषोत्तम महात्म्य सत्सङ्ग कथा श्रवणका साथै भजन कीर्तन, प्रसाद वितरण, आरती र बेलपत्र अर्पण लगायतका धार्मिक कार्यक्रम हुने भएकाले सम्पूर्ण
1: भक्तजनहरूमा सहभागिताका लागि हार्दिक निमन्त्रणा गर्दछौ।
20: महायज्ञमा हुने दैनिक कार्यक्रम यही जेठ 13 गते बिहान 8 बजेदेखि 10 बजेसम्म कलश यात्रा, साथै प्रत्येक दिन बिहान 8 बजेदेखि 11 बजेसम्म रुद्र अभिषेक, बेलपत्र अर्पण र पुरुषोत्तम भगवानको पूजा आराधना 11 बजेदेखि 4 बजेसम्म, संगीतमय कथा प्रवचन साँझ 8 बजेदेखि 9:30 बजेसम्म, भजन कीर्तन र समापन सत्रमा महाआरती।
19: आयोजक शिव पाञ्चायन मन्दिर संरक्षण समिति।
21: तपाई घर बनाउँदै हुनुहुन्छ, अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
22: हजुर, टेबल, भर्याङ, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटफिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
21: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, दुई दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
23: संसार ढुङ्गा कटिङ उद्योग, शुक्लागण्डकी 2 काछे पानी तनहु, प्रोप्राइटर रमेश भुजेल, फोन 98532475 र 98011324375।
21: होइन आरोसी, आर्यालाई लिएर कता हिँड्यौ?
22: हेर न आर्यन, पर्सि स्कुलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको, त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको के, कहाँ पाइन्छ कुन्नी?
24: मलाई पनि बिहेको लागि गहना चाहिएको छ। आजकल सुन भन्दा कम छैन, हराएमा डर छैन, ग्यारेन्टीको गहना नै चल्तीमा छ, राम्रो डिजाइनको पाए लिने भनेको।
21: ए त्यसो भए युर सिङ्गापुर फेन्सी एन्ड ज्वेलर सपमा सँगै जाउन त, म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा, कछाड, कम्ब्याट ज्याकेट, सिङ्गापुरै पेटी लिने हिँडेको। ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको त्यही त हो।
22: हामी कहाँ गुरुङ, मगर, नेवार, छेत्री, तामाङ, ठकुरी, भुजेल जात जातिको ड्रेस, युके स्वेटर, ब्याग तथा पर्स, मणिपुरे, सिङ्गापुरे, होल्यान्ड लुङ्गी, सल, कोरियन टी सर्ट, कम्मर बन्धक, दौरा सुरुवाल, खुकुरी, टोपी लगायत परम्परागत जातीय गर गहनाहरू, शिरबन्दी, शिरफूल, टिकमाला, ढुम्री, यार्लिङ, मारवाड़ी, पाटेसुन, बुलाकी, लाहुरे फुली, जन्तर चन्द्रमा, नौगेडी, असर्फी, कण्ठमाला, मुगामाला, हमिलमाला, न्यापुसिख, जापुसिख, तायोमाला, लुसवाङ, माकसी, कल्ली, बिरमली, आँसी, खुर्पेटो, सुर्खे थैली, डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गर गहनाहरू, रानीहार, चन्द्रहार, मिनीहार, चोकरहार, मंगलसूत्र, बालाचुरा, पञ्चधातु अंगुठी, रामलीला झुम्का, पिजोडा झुम्का, सिक्री, लकेट, माइली तिलहरी, छड्के तिलहरी, घुम्टो, क्राउन, सेन्डिल, जिम्बु र ब्रुनाईको माछा पाइन्छ।
21: सम्पर्क युर सिङ्गापुर फेन्सी एन्ड ज्वेलरी सप, मुक्तिनाथ बैंकको एक घर माथि दुलेगौडा, प्रोप्राइटर आर्यन कुमार श्रेष्ठ, मोबाइल 98241484664 र 98141353005।
25: तपाई सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।

0: माइला दाई, ए माइला दाई, पानी त धेरै ठूलो पर्यो, खोला किनारा र भिरालो जमिनमा बस्नेहरू त सतर्क हुनुपर्छ है।
1: हो, सुरक्षित ठाउँमा सर्नु नै बुद्धिमानी हुन्छ।
2: विपदको पूर्व तयारी गरौं, जनधनको क्षति कम गरौं। वर्षायाममा बाढी र पहिरोको जोखिम बढ्ने भएकोले उच्च सतर्कता अपनाऊ। पूर्व सूचना प्रणालीमा ध्यान दिऊ र आपतकालीन अवस्थाका लागि तयारी अवस्थामा रहौं।
3: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
4: VTEVT सम्बन्धन प्राप्त पश्चिमाञ्चल प्राविधिक शिक्षालय धुलेगौडामा भर्ना खुल्यो।
5: SEE उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई सहित प्राविधिक विषय अध्ययन गर्न इच्छुकहरूका लागि SA ल्याब टेक्निसियन र सोसियल मोबिलाइजेशनमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
4: SEE मा 2 GPA प्राप्त गरेका विद्यार्थीहरू समेत भर्ना हुन सक्नेछन्।
5: सिट सीमित छ, यही जेठ 13 गतिसम्म फारम भरी आफ्नो सिट सुनिश्चित गर्नुहोस्।
4: हाम्रा विशेषताहरू,
5: अनुभवी प्रशिक्षकहरूद्वारा प्रशिक्षण गराइने,
4: सैद्धान्तिक तथा प्रयोगत्मक अभ्यासद्वारा पठन पाठन गराइने,
5: समेना गृह र छात्रावासको व्यवस्था,
4: आधुनिक प्रयोगशाला तथा पूर्वाधार,
5: आफ्नै अस्पताल सँगै प्रदेश र राष्ट्रिय स्तरका प्रतिष्ठित अस्पतालहरूमा प्रयोगत्मक कक्षा सञ्चालन।
4: थप जानकारीका लागि पश्चिमाञ्चल प्राविधिक शिक्षालय, शुक्ला गण्डकी 4, दुलेगौडा, तनहुँ।
5: फोन 0564100056, मोबाइल 98660 80615, 98459715598, 98560 44344 र 98413167888।
6: ए सबिना, यस्तो हतारमा कता हो?
7: ए प्रदीप, हेर न, बिहेको दिन पनि आइसक्यो, गरगहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन, पोखरासम्म पुग्नु छ, त्यही भएर म त हतार हतारमा हिँडेको।
6: ल, बिहेको गरगहना बनाउन पोखरा नै जानु पर्छ त। यही धुलेगौडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालिका सुनचादी पसल। हो, त्यहाँ जाऊ न, तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ। अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भए पछि पोखरा पोखरा किन भौतारिनु र मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
8: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुनचाँदी पसल, दुलेगौडा, बनकेवा चोक, तनहुँ। प्रोप्राइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज। मोबाइल 98460 78528 र 98028 16142।
9: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा।
5: विगत लामो समयदेखि तपाईँहरूको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार। फोन बजार
9: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने, टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
10: हामी कहाँ सामसुङ, रेडमी, पोको, ओप्पो, भिभो, रियलमी, नार्जो, आइटेल, कलर, टेक्नो, नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ।
9: मोबाइल सँग सम्बन्धित चार्जर, इयरफोन, डाटा केबल साथै मल्टिप्लग, लाइटका भेराइटी र लाइटको चार्जर, पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ।
10: NCLको हराएको बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिमलाई 4G पनि बनाइन्छ र NTC को सिम पनि पाइन्छ। NCL को नयाँ सिम को लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइन बाट फोटो नचाहिने गरी निकालिन्छ।
9: अन्त एकचोटि राम्रो होला, एकचोटि सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङको मोबाइल किस्ताबन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला। सम्पर्क
5: फोन बजार, सिद्धार्थ बैंक र फ्यामिली मेडिकलको बीचमा, दुलेगौडा।
11: प्रोप्राइटर सुबिल श्रेष्ठ, किम नारायण श्रेष्ठ। मोबाइल 98461656996।
12: आज हामी हाम्रो खानामा आइरन भन्ने पोषण तत्वको महत्वको बारेमा छलफल गरौँ है। किशोर अवस्थामा तीव्र रूपमा शारीरिक र मानसिक विकास हुने हुनाले आइरन युक्त पोषिलो खानेकुरा खानुपर्छ। खानामा भएको आइरन तत्वले हाम्रो शरीरमा रगतको कमी हुन दिँदैन।
13: हामीलाई कसरी रगतको कमी हुन्छ त मिस?
12: केटीहरूमा महिनावारी सुरु भएपछि रगतको कमी हुन सक्छ। त्यस्तै शारीरिक सरसफाईको कमीले जुकाको संक्रमण भएमा तथा घाउ चोट लागेर धेरै रगत बगेमा पनि रक्त अल्पता हुन सक्छ।
13: यो रक्त अल्पता भएमा के हुन्छ नि मिस?
12: थकाई लाग्ने, बौद्धिक क्षमता तथा शारीरिक स्फूर्तिमा कमी आउँछ।
13: यसबाट बस्न के गर्छ मिस?
12: नियमित रूपमा हरियो सागपात खानुको साथै आइरन फोलिक एसिड चक्की नियमित रूपमा खाने गर्नुपर्छ।
13: यो चक्की कहाँ पाइन्छ मिस?
12: स्वास्थ्य संस्था, महिला स्वास्थ्य स्वयं सेविकासँग नियमित रूपमा निशुल्क पाइन्छ। साथै अभियानको क्रममा विद्यालयमा समेत पाइन्छ।
14: प्रदेश जनस्वास्थ्य कार्यालय तनहुँको जनहितमा जारी सन्देश।
15: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मी।
16: ओके, यो झुम्का हेर न है, झन् कस्तो राम्रो। जयसेवाल कस्मेटिक हुँदा हुँदै अन्त डुलेर दुःख मात्रै पाइयो।
15: ल ल, फटाफट रोज, हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है। होलसेलमा समेत पाइने रहेछ।
16: हो त है, सामान लिन टाढा किन जानु पर्यो र?
17: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको धुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल,
18: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता।
19: ग्राहकको चाहना नै हाम्रो तुष्टि। जयसेवाल कस्मेटिक पसल, दुलेगौडा भित्री बजार।
17: हामी कहाँ कस्मेटिक तथा पार्लरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
19: प्रोपाइटर निरञ्जन प्रसाद जयसेवाल, फोन 9841661220।
20: सफलताको अर्को नाम जुनियर सिटिजन्स एकेडमी माध्यमिक विद्यालय।
21: शिक्षा बस्तीको आईओएम मा एमबीबीएस अध्ययनको सफलता तथा सार्थक सुवेदीको आईओई इन्जिनियरिङ सफलताको निरन्तरता। सन्ध्या पौडेल, श्वेता ढुंगाना, प्रमेक्षा राणा भाट, कृष्णा परियार र मल्लिका तिमिल सिन्हा लगायतको मेडिकल क्षेत्रमा उत्कृष्ट उपलब्धि।
20: इन्जिनियरिङ तर्फ सोबित पोटेल, प्रीतम आचार्य र लवसन आले तथा सीएसआईटी मा शुभम गुरुङ र सबिन गुरुङको उल्लेखनीय सफलता। बीबीए, बीएचएम लगायत विभिन्न क्षेत्रमा पनि विद्यार्थीहरूको उत्कृष्ट उपलब्धि।
21: केवल पढाई मात्र होइन, अनुभवी तथा समर्पित शिक्षक टोली, प्रविधि मैत्री स्मार्ट कक्षा, आधुनिक साइन्स, होटल म्यानेजमेन्ट तथा कम्प्युटर ल्याब, व्यवहारिक एवं अनुसन्धानमुखी शिक्षण पद्धति, नियमित अतिरिक्त कक्षा, करियर काउन्सिलिङ तथा व्यक्तित्व विकासका विशेष कार्यक्रम।
20: फुटसलमा हिसान कास्की विजेता, गण्डकी स्तरीय प्रतियोगितामा सदाबहार उत्कृष्ट प्रदर्शन र प्रदेश स्तरीय ह्यान्डबल प्रतियोगितामा तेस्रो स्थान।
22: आज हाम्रा विद्यार्थीहरू अमेरिका, अस्ट्रेलिया, जापान, कोरिया र बेलायत लगायतका देशका प्रतिष्ठित विश्वविद्यालय तथा कलेजहरूमा अध्ययनरत छन्। 47 वर्षको उत्कृष्ट इतिहास बोकेको सय सिख धरोहर जेसीए स्कूलमा सय सिख सत्र 2083 लागि साइन्स म्यानेजमेन्ट, होटेल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, टुरिज्म एन्ड माउन्टेनियरिङ विषयमा कक्षा 11 नयाँ भर्ना खुल्यो। आजै सम्पर्क गर्नुहोस् जुनियर सिटिजन एकेडेमी माध्यमिक विद्यालय, पोखरा 26 बुढी बजार, पृथ्वी राजमार्ग सँगै। फोन 0164113598, 0164113598, 9867614181, 9463352582, फेसबुक जेसीए स्कूल पोखरा।
23: होइन श्रीमानज्यू, के भयो? गाडी स्टार्ट गर्नु न, जाने बेला भइसक्यो। अहिलेसम्म गाडीको फोनको मारेको मारै हुनुहुन्छ। केही समस्या आयो कि क्या हो?
24: यो बाटो पनि कहिले भन्छ, खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्री हुन थाल्यो। जति धोए पनि हिलो जाने होइन।
23: समस्या त आइहाल्छ नि, बरु समाधान पो खोज्ने हो त। अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि, त्यही बनाउन र धुलाउन लैजानु न। जुन सुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि।
25: हजुर, हामी कहाँ सबै प्रकारका पेट्रोल, डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ। साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास, दुलेगौडा प्रभु बैंक भन्दा 50 मिटर तल, प्रोपाइटर बुद्धि बहादुर कार्की, मोबाइल 9860373310 र 9261353507।
0: सुन शुद्धताको प्रतीक तपाईको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौँ।
19: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल
0: ओम प्रोसर आभूषण सुनचाँदी पसल दुलेगौडा भित्री बजार।
25: आकर्षक तथा आधुनिक डिजाइनको गर गहना विवाहका सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास जित्याएको ओम प्रोसर आभूषण सुनचाँदी पसल शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार प्रोपाइटर भुज बहादुर सुनार।
1: मोबाइल 9800 58 35 537 र 9800 66 15 800 99।
2: जय मसी तपाई सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।

0: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
1: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो? राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
0: ओके, लेट्स डन।
1: हजुर, सिक्किम अफसेट प्रेस, शुक्ला गण्डकी 4, दुलेगौडा, गणपति लघुवित्त रहेको भवनमा।
0: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच स्टिकर, बिल भरपाई, पासबुक, ब्रोसर, तमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
1: प्रोपाइटर गोविन्द सिग्देल, फोन 9855 28543 र 9847000787।
2: सिर्जना बोर्डिङ स्कूल पोखराको कक्षा 11 भर्ना खुलेको सम्बन्धी सूचना।
3: सिर्जना बोर्डिङ स्कूल सृजना चोक पोखरामा कक्षा 11 लागि विज्ञान, व्यवस्थापन तथा होटल म्यानेजमेन्ट समूहमा नयाँ भर्नाका लागि आवेदन फारम वितरण भइरहेकाले आजै भर्ना भई ठुक्क हुनुहोस्।
2: यस स्कूलमा विज्ञान विषयसँग सम्बन्धित सबै विषयहरू र अन्य विषयहरूमा होटल म्यानेजमेन्ट, टुरिज्म, विज्ञान र व्यवस्थापन दुवै तर्फ कम्प्युटर साइन्स लगायतका ऐच्छिक विषयहरू अध्ययन गर्न सकिनेछ।
3: सृजना बोर्डिङ स्कूल, शान्ति मार्ग, सृजना चोक पोखरा, फोन नम्बर 061-578053 र 061-553-595।
4: दाई, पहिला यो मोबाइल हेर्दिनुहोस् न, के भयो भयो? फोटो, भिडियो, नम्बर सबै यसमै थियो, 81 बिग्रियो।
0: खै दिनुहोस् त, ए चिन्ता नगर्नुहोस्, तपाईँ द एप्पल्स अफ नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ।
4: अनि बन्छ त दाई?
0: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ। अनि सुन्नुहोस् त,
5: द एप्पल सप नोकिया सर्भिस सेन्टर, दुलेगौडा, बस्विसौनीको ठीक पारिपट्टि।
6: सबै ब्रान्डका मोबाइल बिक्री, साटफेर र एसोसरी सामानहरू उपलब्ध छन्।
7: नोट, नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्।
6: प्रोपाइटर राजन पौडेल, मोबाइल 9856062029।
8: शैलेशको बुवा, यसपालि अलिअलि घर गहना जोड्नु पर्यो, पैसा पनि जम्मा भएकै छ, बाँच्छन् त हो नि, मान सम्मान इज्जत बढेको।
9: हतारको काम लतार भन्छन्, जहाँ पाए त्यही बनाएर हुन्छ यो जमानामा, सेवा बुझ्नु पर्यो, किन हतारिन्छौ? विश्वासिलो सुनचादी पसल खोजौला नि।
8: स्याङ्जा धनलक्ष्मी सुनचादी पसल भएपछि त भइहाल्यो नि बुढा, छापावाला सुनका गहना, राशि अनुसारका पत्थर जडित, हरेक डिजाइनका आकर्षक गर गहना खरिद गर्न सकिने। अनि सुन्नु त, विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको यस पसलको अपार सफलता सँगै दुलेगौडाको बन्किया चोकमा न्यू स्याङ्जा धनलक्ष्मी सुनचादी पसलको नाममा शाखा पनि विस्तार गरेको छ।
10: यहाँ विभिन्न डिजाइनका गरगहना पाइनुका साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ।
11: साथमा बिना रसायनका गरगहना तयार पारिने र यहाँबाट खरिद गरिएका गहना यही बिक्री तथा साटफेर गर्दा उचित मूल्य पाइनेछ।
10: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल, शुक्ला गण्डकी 3, दुलेगौडा, ढोर बाराही मन्दिर जाने जीप लाइन अगाडि, शाखा दुलेगौडा बनकेवा चोक प्रतीक्षालय अगाडि, प्रोपाइटर रामो विश्वकर्मा 9871160069, राजु विश्वकर्मा 9087172।
12: विद्यार्थी भाइ बहिनीहरू, आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु, ध्यान दिएर सुन है।
13: म्याडम, धुम्रपान भनेको के हो?
12: ल सुन, धुम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिउली, तमाखु, कक्कड़ जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धुम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
13: अनि धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ? म्याडम,
12: धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्रनली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदयघात, मस्तिष्क घात, गर्भपतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धुम्रपानको धुवाले धुम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
13: अनि नि म्याडम, यो धूम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
12: छन् नि, यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धूम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धूम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिले धूम्रपान नगर्ने। धूमपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौं, आफू बचौं र अरूलाई पनि बचाऊ।
13: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश।
14: हजुरबाले आँखा देखिन धमिलो भयो भन्नुभएको महिनौ भइसक्यो। मेरै आँखा पोलेर हेर्नै भएको छैन। आँखा पनि राम्रोसँग जाँच्ने चस्मा पनि रोजी कहाँ पाइन्छ होला त?
15: अब चिन्ता नलिनुहोस्, आँखा सम्बन्धी सम्पूर्ण समस्याको एउटै समाधान ढोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र। हामी कहाँ विभिन्न प्रकारका आकर्षक तथा ब्रान्डेड चस्मा, पावर चस्मा, शीतल चस्मा लगायत हरेक प्रकारका चस्माहरू तथा कन्ट्याक्ट लेन्स सुपथ मूल्यमा पाइन्छ। नोट, यहाँ प्रत्येक दिन अनुभवी विशेषज्ञद्वारा आँखा जाँच तथा उपचार गरिनुको साथै परामर्श दिइन्छ।
16: साथै आँखाको माइनर अपरेशन पनि गरिन्छ र ड्राई आई सम्बन्धी उपचार पनि गरिन्छ।
15: ढोरबाराही चस्मा घर एन्ड आँखा उपचार केन्द्र, दुलेगौडा, प्रोप्राइटर दिव्या मल्ल ठकुरी, 9805501422, दिपेश मल्ल ठकुरी, 9805501420, दीप मल्ल ठकुरी, 9460141530।
17: सफलताको अर्को नाम जुनियर सिटिजन्स एकेडमी माध्यमिक विद्यालय।
18: शिक्षा बस्तीको आईओएम मा एमबीबीएस अध्ययनको सफलता तथा सार्थक सुवेदीको आईओई इन्जिनियरिङ सफलताको निरन्तरता। सन्ध्या पौडेल, श्वेता ढुंगाना, प्रमीक्षा राणा भाट, कृष्णा परियार र मल्लिका तिमिल सिन्हा लगायतको मेडिकल क्षेत्रमा उत्कृष्ट उपलब्धि।
17: इन्जिनियरिङ तर्फ सोभित पोटेल, प्रीतम आचार्य र लवसन आले तथा सीएसआईटी मा शुभम गुरुङ र सबिन गुरुङको उल्लेखनीय सफलता। बीबीए, बीएचएम लगायत विभिन्न क्षेत्रमा पनि विद्यार्थीहरूको उत्कृष्ट उपलब्धि।
18: केवल पढाइ मात्र होइन, अनुभवी तथा समर्पित शिक्षक टोली, प्रविधि मैत्री स्मार्ट कक्षा, आधुनिक साइन्स, होटल म्यानेजमेन्ट तथा कम्प्युटर ल्याब, व्यवहारिक एवं अनुसन्धानमुखी शिक्षण पद्धति, नियमित अतिरिक्त कक्षा, करियर काउन्सिलिङ तथा व्यक्तित्व विकासका विशेष कार्यक्रम।
17: फुटसलमा हिसान कास्की विजेता, गण्डकी स्तरीय प्रतियोगितामा सदाबहार उत्कृष्ट प्रदर्शन र प्रदेश स्तरीय ह्यान्डबल प्रतियोगितामा तेस्रो स्थान।
19: आज हाम्रा विद्यार्थीहरू अमेरिका, अस्ट्रेलिया, जापान, कोरिया र बेलायत लगायतका देशका प्रतिष्ठित विश्वविद्यालय तथा कलेजहरूमा अध्ययनरत छन्। 47 वर्षको उत्कृष्ट इतिहास बोकेको शैक्षिक धरोहर जेसीए स्कूलमा शैक्षिक सत्र 2083 लागि साइन्स म्यानेजमेन्ट, होटेल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, टुरिज्म एन्ड माउन्टेनियरिङ विषयमा कक्षा 11 नयाँ भर्ना खुल्यो। आजै सम्पर्क गर्नुहोस्। जुनियर सिटिजन एकेडेमी माध्यमिक विद्यालय, पोखरा 26 बुढी बजार, पृथ्वी राजमार्ग सँगै। फोन 0164113998, 0164113998, 9867641481, 9463352582, फेसबुक जेसीए स्कूल पोखरा।
20: सके पाँचै दिन जाउँ, नसके एक दिन त अवश्य जाउँ। श्री पुरुषोत्तम महात्म्य सत्सङ्ग ज्ञान यज्ञमा सहभागी बनौ।
21: मिति यही जेठ 13 गतेदेखि 17 गतेसम्म शुक्लगण्डकी 5 बेल चौतारा झरौटामा।
22: प्रमुख कथावाचक आचार्य पूज्य गुरु श्री ऋषिराम पौडेलको मुखारविन्दबाट संगीतमय पुरुषोत्तम महात्म्य सत्सङ्ग कथा श्रवणका साथै भजन कीर्तन, प्रसाद वितरण, आरती र बेलपत्र अर्पण लगायतका धार्मिक कार्यक्रम हुने भएकाले सम्पूर्ण भक्तजनहरूमा सहभागिताका लागि हार्दिक निमन्त्रणा गर्दछौ।
21: महायज्ञमा हुने दैनिक कार्यक्रम यही जेठ 13 गते बिहान 8 बजेदेखि 10 बजेसम्म कलश यात्रा, साथै प्रत्येक दिन बिहान 8 बजेदेखि 11 बजेसम्म रुद्र अभिषेक, बेलपत्र अर्पण र पुरुषोत्तम भगवानको पूजा आराधना, 11 बजेदेखि 4 बजेसम्म संगीतमय कथा प्रवचन, साँझ 8 बजेदेखि 9:30 बजेसम्म भजन कीर्तन र समापन सत्रमा महाआर
1: प्रति
20: आयोजक शिव पांचायन मंदिर संरक्षण समिति।

0: आहा, घर त साह्रै चित्तो बुझ्दो भयो होइन बुढी? अब किचनको लागि पनि सामान गजबकै ल्याउनु पर्यो, बरु कहाँ जाने होला त?
1: आ बुढा, केलाई चिन्ता लिनु छ र? ओल्लो घर पल्लो घरतिर सबैले सोभी गिफ्ट एन्ड किचन कर्नरकै सामान ल्याएका रहेछन्। मलाई पनि त्यहाँको भाँडाकुँडा चाहिँ साह्रै मन पर्यो, हामी पनि त्यतै जाऊँ।
2: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिफ्टका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज, क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
3: सम्पर्क सोभी गिफ्ट एन्ड किचन कर्नर, दुलेगौडा, युनिक डिपार्टमेन्टको 2 घर तल, प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ, फोन नम्बर 0564142634 र 98171556606।
4: ए गर्मियामा आयो हजुर सुकिसक्यो घाँस, वनमा आगो लाग्यो भने जीव जन्तुको नाश, वनमा आगो लाग्यो भने वन जङ्गल खान्छ, वनमा हुने जीव जन्तुले साह्रै पीर मान्छ, फागुनदेखि जेठसम्म आगो लाग्ने डर, आफ्नो आफ्नो वन जङ्गलको आफै रक्षा गर।
5: वन डढेलो रोकथामको लागि डिभिजन वन कार्यालय तनहुँको सार्वजनिक अपील।
6: सुक्खा मौसमको कारण वन क्षेत्रमा धेरै मात्रामा सुक्खा पात पतिङ्गर झारपात काठ दाउरा थुप्रिएका हुनाले सानो आगोको झिल्का सल्केमा आगो लाग्न सक्दछ। वनमा लाग्ने आगो वन डढेलो हो। वनमा डढेलो लागेमा निभाउन कठिन भई वन वन्य जन्तु धन सम्पत्ति एकैछिनमा खरानी हुन सक्छ भने समयमै होसियारी अप्नाउन नसकिएमा ज्यान समेत जान सक्दछ। त्यसैले आफ्नो घर वरिपरि डढेलो नआउने गरी सफा राखौं। खेतबारीमा सुकेका घाँसपात, घुरान र फोहोर पोल्दा वनमा आगो जान नदिऊ। चुरोटको ठुटा निभाएर मात्रै फालौ। वनभोज खाएपछि राम्ररी आगो निभाऊ। गोठालो जाँदा राम्रो घाँस पलाउँछ भनेर जंगलमा आगो नलगाऊ। कसै गरी अचानक वनमा आगो लागिहालेमा उपभोक्ता समूह, स्थानीय समुदाय, वन कर्मचारी र सुरक्षा कर्मीको पहलमा निभाऊ। वनमा आगो लगाउनु फौजदारी कसुर हो। कसैले वन जंगलमा आगो लगाएमा डढेका रूख बिरुवाको क्षतिको रकम भराई 3 वर्षसम्म कैद र 60,000 रूपियाँसम्म जरिवाना हुन्छ। तपाईँ हाम्रो वरिपरि रहेका वन जंगल हाम्रो साझा सम्पत्ति भएको हुनाले वन जंगलमा आगो लागि हुन जाने कुनै पनि काम नगर्नु नगराउनु हुन डिभिजन वन कार्यालय तनहुँ सबैमा हार्दिक अपील गर्दछ।

0: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ। के गर्ने? कसैको
1: रकम भराई 3 वर्षसम्म कैद र 60,000 रुपियाँसम्म जरिवाना हुन्छ। तपाईँ हाम्रो वरिपरि रहेका वन जंगल हाम्रो साझा सम्पत्ति भएको हुनाले वन जंगलमा

0: घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छु।
1: ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि। दुलेगौडाको थापा हार्डवेयर सप्लायर्समा जानुस् न, जगदेखि ढलानसम्मका सबै सामान एउटै छानामुनि पाइन्छ। उच्च स्तरका थर्ड सिमेन्ट, रङ, सेनेटरी फिटिङ जस्ता पाता, सीपीभीसी, पीभीसी पाइप, पेन्ट तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ। थापा हार्डवेयर सप्लायर, शुक्ला गण्डकी 4, दुलेगौडा, नगरपालिका अगाडि, प्रभु बैंक भन्दा 7 घर तल। प्रोप्राइटर महेश थापा। फोन 0564142636, मोबाइल 98560878302 र 98460878302।
2: ए सम्झे, यता नजिकै राम्ररी पालेको लोकल कुखुरा हाँस वा कालिस पाइँदैन भने सुरुप झोल खाऊ भनेको। यो 45 दिने हो कि बिगासे कुखुरा खाँदा खाँदै ज्यानै बिगासे जस्तो हुन लाग्यो। आयु पनि 45 वर्ष नै पो हुने हो कि, चिन्ता लाग्छ हौ सम्झे।
3: अब लोकलै खोज्नु भएको हो भने युनिक मल्टी एग्रो प्राली शुक्ला गण्डकी 10 मिनम खानीमा जानु पर्यो हौ सम्झे। खुल्ला जंगलमा पालेको लोकल कुखुरा, कालिज र हाँसको मासु, अण्डा तथा चल्लाहरू मिलाएर पाइदो रहेछ।
1: हजुर, स्वच्छ शान्त मनोरम प्राकृतिक वातावरणमा कृषि क्षेत्रको अवलोकन गरी प्राकृतिक रूपमा उत्पादित वस्तुहरूको स्वाद लिन चाहनुहुन्छ भने पारिवारिक पिकनिकको समेत व्यवस्था रहेको छ। युनिक मल्टी एग्रो प्राली शुक्ला गण्डकी 10 मिनाम खानी। प्रबन्ध निर्देशक हरि खड्का। सम्पर्क 98028288810, 98028288811 र 98028288816।
4: साइलियामा प्रकाश दाईको फर्निचर पसल सरेको छ है, झुकिनु होला नि।
5: हो र, फेरि कहाँ सारेछन् बाबुले पसल?
4: बिपी चोकमै हो, पहिलाको ठाउँ भन्दा एक घरमाथि टिबिया सोरुम थियो नि। हो, त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि।
5: ए ल ल,
6: तपाईँ पनि झुक्किनु होला नि, याद राख्नुहोस्। गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4, दुलेगौडा, बिपी चोक।
4: प्रोपाइटर थान प्रकाश नेउपाने 98560338778। प्रशान्त नेउपाने 98460826925।
7: टाइम चेकको साथमा मनकेवा कालिका सुन चाँदी पसल, दुलेगौडा हेल्पोस्ट चोक, आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार। मोबाइल 98160-95301।
8: सत्य तथ्य निष्पक्ष समाचार सुसूचित हुन पाउने तपाईँको अधिकार।
1: धोरबाराही हाइलाइट्सको साथमा
9: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम, कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस, अफसेट प्रेस, दुलेगौडा, बिपी चोक।
1: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस्, सम्पर्क 98461-49304।
10: नमस्कार, रेडियो ढोरबाराही 103.8 मेगाहर्जको राति 10 बजेको ढोरबाराही हाइलाइट्समा समाचार कक्षबाट लक्ष्मी सुनारको स्वागत छ। ढोरबाराही हाइलाइट्समा अब समाचारहरू सुन्नुहोस्।

पोखरा महानगरले दिएको अल्टिमेटम सकिएपछि फिर्के खोलाको खोला घर अतिक्रमण गरी बनाएका संरचना डोजर चलाइएको छ। महानगरले सार्वजनिक सूचना जारी गर्दै 35 दिने अल्टिमेटम सकिएपछि आइतबारदेखि खोला घर खाली गर्ने अभियान अघि बढ़ाएको हो। वर्षायाममा बाढ़ी तथा डुबानको जोखिम बढ़दै गएको भन्दै खोला संरक्षण र प्रकृति बहावर कायम राख्ने उद्देश्यसहित यो अभियान सञ्चालन गरिएको महानगरले जनाएको छ। पोखरा महानगर प्रमुख धनराज आचार्यले स्वयं फिल्डमा उपस्थित भएर अभियानको अनुगमन तथा नेतृत्व गरिरहनु भएको छ। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र राज पाण्डेले प्रदेश

0: सरकारले आगामी आर्थिक वर्ष 2083-84 बजेट मार्फत उद्योगी र व्यवसायीलाई मर्क पर्ने खालका उद्यमन नीति र कर प्रणालीमा सुधार गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। गण्डकी प्रदेश आर्थिक मामिला मन्त्रालयद्वारा आज यहाँ आयोजित समृद्ध प्रदेशका लागि प्रदेश सरकार र निजी क्षेत्र अन्तर संवाद कार्यक्रममा उहाँले कुन नीतिले काम गर्न अप्ठ्यारो भयो भन्ने विषयमा सुझाव दिन आग्रह गर्नुभएको छ। गण्डकी प्रदेशको विशिष्टतालाई ध्यान राख्दै सरकारले पहाड़ी का लागि फरक खालका कानून बनाउन लागेको उहाँको भनाई थियो। पहाड़ी क्षेत्रको बाँझो जमीन उपयोग गर्न र स्थानीयलाई स्वरोजगार बनाउन घरेलु मदिराको ब्रान्डिङ र गाजा खेतीलाई कानूनी मान्यता दिने प्रक्रिया अन्तिम चरणमा पुगेको जानकारी उहाँले दिनुभएको छ। यही जेठ 21 गते जाति भेदभाव तथा छुवाछूत उन्मूलन दिवसको अवसरमा तनहुँको शुक्ल गण्डकी नगरपालिकामा दलित समुदायले र्याली र झाँकी सहित शक्ति प्रदर्शन गर्ने भएको छ। शनिबार नगर स्तरीय दलित संचालको बैठकले दिवसको अवसरमा शक्ति प्रदर्शन गर्ने निर्णय गरेको हो। नगरपालिकामा बसोबास गर्ने झण्डे 18% दलित समुदायले जातीय रूपमा हुने विभेद अन्त्य र संविधानमा उल्लेखित व्यवस्था व्यवहारमा लागू हुनुपर्ने माग गर्न यस्तो प्रकृतिको कार्य कार्यक्रम आयोजनाको तयारी गरिएको संचालका संयोजक एवं शुक्ल गण्डकी नगरपालिकाका कार्यपालिका सदस्य सन्तोष विश्वकर्माले जानकारी दिनुभएको छ। विश्वकर्माले कार्यक्रम सम्पन्न पार्नका लागि आवश्यक तयारी स्वरूपमा विभिन्न चार उपसमिति समेत गठन गरिएको बताउनुभएको छ। बैठकमा शुक्ल गण्डकी नगरपालिकाका उपमेयर कुम बहादुर विकार राजु र पूर्व उपमेयर सविता रसाइलीले परिवर्तनका लागि दलित समुदायको एकतामा आवश्यक रहेको बताउनुभएको थियो। उहाँहरूले सञ्जालको कार्यक्रममा सक्रिय सहभागिता जनाउन समेत नगरवासीहरूलाई आग्रह गर्नुभएको साविक लेखनाथ नगरपालिकालाई पुनस्थापना गर्नुपर्ने मागसहित आइतबार आयोजित वृहत अन्तर्क्रिया कार्यक्रममा राजनीतिक दल बुद्धिजीवी उद्योग व्यवसायी समाजसेवी र स्थानीय सेवीले सर्वदलीय एकताबद्धता जनाएका छन्। सहभागीहरूले पोखरा महानगरपालिकामा गरिएको विलयले लेखनाथको पहिचान प्रशासनिक पहुँच र विकासलाई कमजोर बनाएको निष्कर्ष निकाल्दै पुनः नगरपालिका स्थापनाका लागि सशक्त आन्दोलन अघि बढ़ाउने घोषणा गरेका छन्। लेखनाथ पुनस्थापना पहल समितिको आयोजनामा तालचोक स्थित लेखनाथ पार्टी प्यालेसमा भएको कार्यक्रममा वक्ताहरूले स्थानीय तह पुनसंरचनाको क्रममा साविक लेखनाथ नगरपालिका पोखरा महानगरपालिकामा गाभ्ने निर्णय भौगोलिक प्रशासनिक आर्थिक र सांस्कृतिक हिसाबले त्रुटिपूर्ण भएको बताउनुभएको थियो। उहाँहरूले विशाल भूगोल र असन्तुलित प्रशासनिक संरचनाका लागि स्थानीय नागरिकले सेवा प्रवाहमा शास्ति भोग्नु परेको विकास निर्माणमा प्राथमिकता नपाएको र लेखनाथको छुट्टै पहिचान ओझेलमा परेको गुनासो गर्नुभएको छ। वक्ताहरूले कास्की जिल्लाको स्थानीय तह पुनः संरचना अन्य जिल्लाको तुलनामा असन्तुलित रहेको उल्लेख गर्दै पोखरा महानगरपालिकाको क्षेत्रफल जनसंख्या र प्रशासनिक संरचनाबीच ठूलो असन्तुलन देखिएको बताउनुभएको छ। तनहुँ क्षेत्र नम्बर 2 का प्रतिनिधि सभा सदस्य इन्जिनियर श्रीराम न्यौपानेले संसदको रूपमा आफूलाई प्राप्त पारिश्रमिक सामाजिक कार्यमा लगाउन शुरू गर्नुभएको छ। आफूलाई प्राप्त पहिलो महिनाको पारिश्रमिकबाट संसद न्यौपानेले आज आइतबार तनहुँको भिवात नगरपालिका 4 सियालेका अपंगता भएका नागरिक कर्ण बहादुर कुमारलाई घरमै पुगेर व्हील चेयर प्रदान गर्नुभएको हो। आफू राजनीतिमा व्यक्तिगत सुविधा वा लाभका लागि नभई राष्ट्र सेवा र जनताको हितका लागि बताउँदै संसद न्यौपानेले राज्य कोषबाट प्राप्त हुने सम्पूर्ण आर्थिक सुविधा सामाजिक हितमा खर्चिने नीति अनुरूप पहिलो सहयोग हस्तान्तरण गरिएको स्पष्ट पार्नु भएको थियो। उहाँ आफ्नो र परिवारको खर्च निजी आमदानीबाटै व्यवस्थापन गर्ने बताउँदै उहाँले जनताले तिरेको करबाट प्राप्त हुने पारिश्रमिक आफूले व्यक्तिगत रूपमा उपयोग नगर्ने प्रतिबद्धता दोहोराउनु भएको छ। संसद न्यौपानेका अनुसार संसद पदबाट व्यक्तिगत पदबाट राज्यबाट प्राप्त हुने रकम आगामी दिनमा पनि शिक्षा स्वास्थ्य तथा सामाजिक सेवा सम्बन्धी कार्यमा निरन्तर परिचालन गरिनेछ। विशेष गरी विद्यालयको सहयोग आर्थिक रूपमा विपन्न वर्ग वृद्ध वृद्धा बालबालिका अपंगता भएका व्यक्ति उपचारका लागि आर्थिक अभाव झेलिरहेको बिरामी तथा आमा समूहको उत्थानका लागि सो रकम खर्च गरिने उहाँले जानकारी दिनुभएको छ। साविक लेखनाथ नगरपालिकालाई पुनः स्थापना गर्नुपर्ने मागसहित आइतबार आयोजित वृहत अन्तर्क्रिया कार्यक्रममा राजनैतिक दल, बुद्धिजीवी, उद्योगी, व्यवसायी, समाजसेवी र स्थानीय निवासीले सर्वदलीय ऐक्यबद्धता जनाएका छन्। गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष 2083-84 को बजेट मार्फत उद्योगी र व्यवसायीलाई मर्क पर्ने खालका विधामा नीति र कर प्रणालीमा व्यापक सुधार गर्ने भएको छ। आर्थिक मामिला मन्त्रालयले आइतबार पोखरामा आयोजना गरेको बजेट निर्माण सम्बन्धी अन्तर्संवाद मुख्यमन्त्री सुरेन्द्र राज पाण्डेले निजी क्षेत्रका लागि बाधक बनेका नीतिगत र कानूनी जटिलता फुकाउन सरकार रहेको बताउनु भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी बन्दीपुरको सभापतिमा शम्भु श्रेष्ठ चयन हुनुभएको छ। आइतबार भएको अधिवेशनबाट श्रेष्ठको सभापतित्वमा नयाँ कार्य समिति चयन गरिएको हो। अधिवेशनबाट उपसभापति तुल बहादुर गुरूङ, सचिवमा सुमित गुरूङ, सहसचिवमा भीम बहादुर गुरूङ, को सदस्यमा जमुना गुरूङ र सदस्यहरूमा नवीन भट्टराई, हरिमाया रेग्मी, प्रमिला विश्वकर्मा, कलिवती भट्टराई चयन हुनुभएको छ। तनहुँको दमौली स्थित सफा सड़क क्षेत्रमा पार्किङ निषेध गर्ने व्यवसाय नगरपालिकाको निर्णय विरूद्ध आज बिहान स्थानीय व्यापारीहरू विरोधमा उत्रिएका छन्। नगरपालिकाले आजदेखि लागू हुने गरी सफा सड़क क्षेत्रमा कुनै पनि सवारी साधन रोक्न नपाइने व्यवस्था गरेपछि व्यवसायीहरूले त्यसको विरोध जनाएका हुन्। नगरपालिकाले बजार क्षेत्रको ट्राफिक व्यवस्थापनलाई व्यवस्थित बनाउन भन्दै सफा सड़कमा पार्किङ निषेधको निर्णय गरेको हो। साथै दुर्गा मन्दिर लाइन, तरकारी लाइन, कालिका मार्ग र डाङ्ग्रे खोल्सी क्षेत्रमा एक तर्फी सवारी सञ्चालनको व्यवस्था लागू गरिएको जनाएको छ। तर व्यवसायीहरूले भने पार्किङ निषेधको निर्णयले व्यापार व्यवसायमा प्रत्यक्ष असर पर्ने भन्दै निर्णय पुनः विचार गर्न माग गरेका छन्। विरोध कार्यक्रममा सहभागी व्यापारीहरूले ग्राहकलाई सवारी साधन रोक्ने स्थान नहुँदा बजार सुनसान हुने र व्यवसाय धरापमा पर्ने चिन्ता व्यक्त गरेका छन्। व्यवसायी बिन्दु कुमार श्रेष्ठले पार्किङ निर्णयका कारण व्यापारीहरू मार्गमा पनि अवस्था सिर्जना भएको बताउनु भएको छ। उहाँले ट्राफिक व्यवस्थापन आवश्यक भए पनि व्यवसाय सञ्चालनलाई असर पर्ने गरी गरिएको निर्णय सच्याउन नगरपालिकासँग आग्रह गर्नुभएको छ। मनकमना सड़क खण्डमा आइतबार साँझ भएको सवारी दुर्घटना भएको छ। बोलेरो जीप सड़कबाट खसेर दरौदी र मर्स्याङदी नदीको धोबा नपुगेको हो। आबुखैरिनबाट मनकामनातर्फ जाँदै गरिएको G1055567 नम्बरको जीप अचानक अनियन्त्रित भई सड़कबाट करिब 50 मिटर तल नदीमा खसेको प्रहरीले जनाएको छ। दुर्घटना आइतबार बेलुका करिब 6:45 बजेको हो। दुर्घटना लगतै स्थानीयवासी, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको उद्धार टोली घटनास्थल पुगेका थिए। नदी किनारको अप्ठ्यारो खोजमा खसेको गाड़ीबाट दुईजनालाई गम्भीर अवस्थामा उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय गोर्खाले जानकारी दिएको छ। घाइते दुवैजनालाई तत्काल उपचारका लागि आबुखैरिनी अस्पताल लगिएको छ र उनीहरूको अवस्था चिन्ताजनक रहेको बताइएको छ। सागुडो सड़क र तीव्र मोड़का कारण गाड़ी अनियन्त्रित भई दुर्घटना भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको पनि वास्तविक कारण खुल्न बाँकी छ। नदी किनारमा गाड़ी खसेकाले उद्धार कार्यमा समेत निकै कठिनाई भएको प्रत्यक्षदर्शीले बताएका छन्। उक्त गाड़ीमा कतिजना सवार थिए भन्ने खुलेको छैन। अवस्था यिनै खबरसँगै राति 10 बजेको ढोलबारे हाइलाइट्स आजको लागि सकिएको छ। भोलि बिहान 5:25 बजेको थप समाचारका साथ पनि भेट हुने नै छ। तबसम्मको लागि समाचार कक्षबाट म लक्ष्मी सुनार सहित हाम्रो प्रसारण सेवाका सम्पूर्ण सहकर्मी बिदा हुने आज्ञा चाहन्छु। नमस्कार, शुभरात्रि।
1: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना, गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा धुरबाराही FM@gmail.com मा इमेल गर्नुहोस्।

बोलो श्री पशुपतिनाथ को। श्रद्धालु भक्तजनहरु, यो संसारमा केवल दुईटा चीज मात्र सत्य रहेछन्, शाश्वत रहेछन्, एउटा जन्म अनि अर्को मृत्यु, अरु

0: सत्यकुरा जन्मदिने बाबा आमा र स्वर्गमा बास भएका पितृहरूको।
1: बाल विद्या मन्दिर माध्यमिक विद्यालय बीबीएम शुक्ला गण्डकी नगरपालिका चार दुलीगौड़ा तनहुको कक्षा 11 को नयाँ भर्ना सम्बन्धी सूचना।
2: शुक्ला गण्डकीमा नै पहिलो पटक अन्तर्राष्ट्रिय स्तरमै महत्वपूर्ण र व्यावसायिक विषयको रूपमा परिचित होटल म्यानेजमेन्ट अध्यापन गराउन सफल इस्ट स्कूलमा होटल म्यानेजमेन्ट र म्यानेजमेन्ट ग्रुपमा नयाँ भर्नाका लागि धमाधम फारम वितरण भइरहेको छ।
3: दक्ष शिक्षक, शान्त शैक्षिक वातावरण, प्रयोगत्मक सिकाई, छात्रवृत्ति, यातायात लगायतका सुविधा रहेको यस स्कूलमा आजै भर्ना भएर आफ्नो सिट सुरक्षित गर्नुहोस्।
2: थप जानकारीका लागि बिहान 6 बजेदेखि अपरान्न 5 बजेसम्म विद्यालय प्रशासन वा फोन 0564142585, मोबाइल 9856035497 र 9856034885 सम्पर्क गर्न सकिनेछ।
3: प्रधानाध्यापक एवं बाल विद्या मन्दिर माध्यमिक विद्यालय शुक्ला गण्डकी 4 दुलेगौंडा तनहुँ।
4: सबैले दीपाको घरको डेकोरेशन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
5: ए तिमी पो बस्दै गरे, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
4: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
5: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
4: ए त्यसो भए त म गइहाले,
5: चिया त पिएर जाऊ,
4: अहिले हतार छ, पछि आउँदै गरौला है।
6: दीर्घायु फर्निचर सोरुम,
5: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, लोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
7: एभरेस्ट स्टिल र नेपालको नम्बर 1 कम्पनी बागमती कुर्सीको अधिकृत विक्रेता दीर्घायु फर्निचर सोरुम दुलेगौडा बजार, प्रोप्राइटर लक्ष्मीराज वाग्ले, सम्पर्क 9846061268 र 9556062068।
8: काइली दिदी, आलु लगाउने बेला भयो, मल पाउनु भयो त?
9: ए दाई पनि घरै हुनुहुँदो रहेछ त।
8: खै ल्याउन त कहाँबाट ल्याएको निकान्छी, हाम्रो त बुढाले ल्याएका हुन्, मल पनि साह्रै राम्रो रहेछ।
10: सुन त माइली, गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर बनाएको मल पाइदो रहेछ, छिटो जाऊ त, अन्त भन्दा सस्तोमा पाइएछ है, मैले त त्यहीँबाट ल्याएको।
8: ए हो र, हस् दाई, म आजै जान्छु।
11: हजुर, यस हाइजेनिक रान्च प्रालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा ब्रोइलर र गिरिराज कुखुरा पनि पाइन्छ, साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
7: हाइजेनिक रान्च प्राली, शुक्ला गण्डकी 8 सफल एकले टोल गणपति, प्रोप्राइटर रामकृष्ण भण्डारी, मोबाइल 9856062891।
12: दुलेगौडा बजारमा कति फोटो स्टुडियो खुल्यो, कति बन्द भए, कति के भए, तर सबैभन्दा पुरानो कृति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ। फोटो स्टुडियो भनेपछि त कृति बाहेक अरूको त नामै आउँदैन।
8: ए मलाई मात्र हो कि भनेको, तपाईँलाई पनि त्यस्तै पो हुन्छ? आज पनि एउटा गिफ्ट किन्नु छ अनि 1-2 फोटो पनि खिच्नु छ, त्यही जाने हो म त।
12: हजुर, दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, दुबोको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो स्टुडियो दुलेगौडा, प्रोप्राइटर कीर्तिमान थापा मगर।
13: सिधै मयाम चिसा पानीबाट काठमाडौँ, काठमाडौँबाट मयाम चिसा पानी,
14: अनि बिचमा नझर्ने?
13: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से मलबाट मयाम चिसा पानी, र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
14: ए हो र, यस्तो सुविधा पनि आइसक्यो, ल जाम जाम।
3: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक, प्रोप्राइटर रामचन्द्र महत, 9846161678 र दुलेगौडा ढोरफिर्दी छाब्दी देउराली साखी हुँदै मग्याम चिस्ता पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट, प्रोप्राइटर हरिचन्द्र महत, 9825552663।
15: महिना सबैलाई हुने गर्छ खास, सके पाँचै दिन जाउँ, नसके एक दिन त अवश्य जाउँ। श्री पुरुषोत्तम महात्म्य सत्सङ्ग ज्ञान यज्ञमा सहभागी बनौ।
2: मिति यही जेठ 13 गतेदेखि 17 गतेसम्म शुक्लगण्डकी 5 गेल चौतारा झरौटामा।
3: प्रमुख कथावाचक आचार्य पूज्य गुरु श्री ऋषिराम पौडेलको मुखारविन्दबाट संगीतमय पुरुषोत्तम महात्म्य सत्सङ्ग कथा श्रवणका साथै भजन कीर्तन, प्रसाद वितरण, आरती र बेलपत्र अर्पण लगायतका धार्मिक कार्यक्रम हुने भएकाले सम्पूर्ण भक्तजनहरूमा सहभागिताका लागि हार्दिक निमन्त्रण गर्दछौ।
2: महायज्ञमा हुने दैनिक कार्यक्रम यही जेठ 13 गते बिहान 8 बजेदेखि 10 बजेसम्म कलश यात्रा, साथै प्रत्येक दिन बिहान 8 बजेदेखि 11 बजेसम्म रुद्र अभिषेक, बेलपत्र अर्पण र पुरुषोत्तम भगवानको पूजा आराधना 11 बजेदेखि 4 बजेसम्म, संगीतमय कथा प्रवचन साँझ 8 बजेदेखि 9:30 बजेसम्म, भजन कीर्तन र समापन 17 मा महाआरती।
15: आयोजक शिव पाञ्चायन मन्दिर संरक्षण समिति।
16: हजुरआमाको अनुभव सुन्दा त कति कुरा पो सिक्न पाइने।
17: हो नि, ज्येष्ठ नागरिक त हाम्रो समाजको जीवित इतिहास र मार्गदर्शक हुन्। ज्येष्ठ नागरिकको सम्मान समाज विकासको अमूल्य धन। ज्येष्ठ नागरिकको उचित हेरचाह, स्वास्थ्य सुरक्षा र सम्मान गरौं। उहाँहरूको अनुभवलाई पुस्ताको विकासमा उपयोग गरौं।
18: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
19: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 MHz।
20: ओम नमः शिवाय। कर्पूर गौरम करुणावतारम संसार सारम भुजगेन्द्र हारम सदा वसन्तम हृदय अरविन्दे भवम भवानी सहितम नमः।

0: सारे मिठो पकाए त स्वाकै एक पाकेटले पेट भरिने के हो भन पक्कै
1: यी यो हो बोनस चाउचाउ।

0: पोखरा नुडल्स प्रालीको उत्पादन बोनस चाउचाउको आधिकारिक विक्रेता थापा सप्लायर्स शुक्ला गण्डकी साथ सेरा प्रोप्राइटर राजबहादुर थापा मोबाइल 98562279।
1: सत्य तथ्य निष्पक्ष समाचार सुसज्जित हुन पाउने तपाईको अधिकार
0: ढोरबाराही हाइलाइट्सको साथमा
2: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस दुलेगौडा बीपी चोक
0: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस् सम्पर्क 98461493004।

0: नमस्कार, रेडियो धोरबाराही 103.8 मेगाहर्जको बिहान 5:25 बजेको धोरबाराही हाइलाइट्समा अशोक विश्वकर्माको स्वागत छ। तपाईँ हामीलाई इन्टरनेट अनलाइनमा पनि www.radiodhorbarahi.com.np र हाम्रो पात्र मोबाइल एप मार्फत विश्वभरि एकसाथ सुन्न सक्नुहुनेछ। धोरबाराही हाइलाइट्सको शुरूमा आजका प्रमुख समाचारहरू। प्रधानमन्त्री संघको प्रश्नोत्तर कार्यक्रम सञ्चालन नभएसम्म प्रतिनिधि सभाको बैठकमा विरोध जारी राख्ने विपक्षी दलको निर्णय। विश्वको विद्यमान परिस्थितिमा नेपालले सन्तुलित कूटनीति अपनाउनुपर्ने मुख्यमन्त्री पाण्डेको भनाई। एकताको सन्देश प्रवाह गर्दै एमालेको सचिवालय बैठक सम्पन्न। पार्टीमा एकता कायम गरेर अगाडि बढ्न अध्यक्ष ओलीको निर्देशन। लेखनाथलाई फेरि पनि नगरपालिका बनाउन सर्वदलीय ऐक्यबद्धता। कांग्रेसभित्रको आन्तरिक किचलो मिलाउन सभापति थापा प्रयासरत। उपसभापति शर्माले एकता कायम हुन नदिएको देउबा पक्षको आरोप। पाकिस्तानको बलुचिस्तानमा भएको विस्फोटमा कम्तीमा पनि 24 जनाको मृत्यु। इरानसँगको सम्झौता अन्तिम चरणमा पुगेको ट्रम्पको दावी। र मालदिवसलाई पराजित गर्दै नेपाल काभा महिला भलिबल च्याम्पियनशीपको सेमी फाइनलमा प्रवेश। अब पूरा समाचार सुन्नुहोस्। विपक्षी दलहरूले प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री संघको प्रश्नोत्तर कार्यक्रम सञ्चालन नभएसम्म विरोध जारी राख्ने निर्णय गरेका छन्। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सहित विपक्षी दलहरू नेकपा एमाले, नेकपा र राप्रपाका प्रमुख सचेतकहरूले हिजो बसेको बैठकले विरोध जारी राख्ने निर्णय गरेको नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले जानकारी दिनुभयो। संसदमा प्रधानमन्त्रीले आएर संसदका प्रश्नहरूको जवाफ दिनुपर्ने उहाँहरूको भनाइ रहेको छ। कार्यपालिकालाई संसदप्रति जवाफदेही बनाउनको लागि विपक्षीहरू एकजुट भएर अगाडि बढ़ने साझेदारी भएको महरले जानकारी दिनुभएको छ। एकताको सन्देश प्रवाह गर्दै नेकपा एमालेको सचिवालयको बैठक सम्पन्न भएको छ। पार्टीका उपमहासचिव लेखराज भट्टले सौहार्दतापूर्ण बैठक सम्पन्न भएको दावी गर्नुभयो। उहाँका अनुसार 3 दिनसम्म सचिवालयका सदस्यहरूले धारणा राखेका थिए। बैठकमा पार्टीभित्रको समस्या समाधानका लागि गहन छलफल भएको थियो। सचिवालयको बैठकले असारको दोस्रो साताका लागि केन्द्रीय कमिटिको बैठक बोलाउने लगायतको निर्णय गरेको उपमहासचिव भट्टले जानकारी दिनुभएको छ। उहाँका अनुसार बैठकमा अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा एकता कायम गरेर अगाडि बढ़न निर्देशन दिनुभएको छ। बैठकले रामबहादुर थापा बादलको संयोजकत्वमा निर्वाचन र पार्टी पुनर्गठन सम्बन्धी समीक्षा सुधारका लागि समिति गठन गर्ने निर्णय पनि गरेको छ। यसले असारको दोस्रो साता अध्यक्ष र महासचिव परामर्शमा केन्द्रीय कमिटिको बैठक आह्वान गर्ने निर्णय समेत भएको छ। यसैबीच नेकपा एमाले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई मागेको जिम्मेवारी दिने निर्णय पनि गरेको छ। आइतबार पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास विन्दुमा बसेको बैठकले पार्टीलाई एकताबद्ध गरेर अगाडि बढ़ने निर्णय गर्दै पूर्व राष्ट्रपति भण्डारीलाई मागेको जिम्मेवारी दिने निर्णय गरेको हो। कांग्रेसका सभापति गगन कुमार थापाले पार्टीको आन्तरिक विवाद मिलाउन अन्तिम प्रयास थालनी गर्नुभएको छ। पार्टीको सांगठनिक गतिविधि र संस्थापनेतर पक्षसँगको संवाद एक साथ अगाडि बढ़ाउनुभएका थापाले विवाद समाधानको निर्णायक तयारी थाल्नु भएको हो। प्रदेश स्तरीय भेला मार्फत नेतृत्वलाई दबाव र नयाँ पार्टी गठनको रणनीतिक विकल्पमा देउवा पक्ष उत्रिएपछि सभापति थापाले संवादको प्रयास थाल्नु भएको हो। सभापति थापाले विवाद समाधानका लागि केही लचक देखिए पनि उपसभापति विश्व प्रकाश शर्माका कारण सहमति जुट्न नसकेको संस्थापनेतर बुझाइरहेको छ। अहिले पनि सभापति थापा भन्दा शर्मा पार्टीमा एकताको बाधक बनेको देउवा पक्षको आरोप रहेको छ। आफू पक्षीय नेताहरूले उपसभापति शर्मासँग व्यक्तिगत डिल गर्न थालेपछि देउवा पक्ष आक्रोशित देखिन थालेको छ। यस्तै शर्मा निकट नेताहरूका अनुसार संसदीय दलदेखि प्रदेशमा मुख्यमन्त्रीको विषय समूहको सभापति शर्मा हावी देखिँदा देउवा पक्ष सशंकित रहेको छ। पोखरा महानगरले दिएको अल्टिमेटम सकिएपछि फिर्के खोलाको खोलाघर अतिक्रमण गरेर बनाइएका संरचनामा हिजोबाट डोजर चलाउन थालिएको छ। महानगरले सार्वजनिक गरेको सूचना जारी गर्दै 35 दिने अल्टिमेटम सकिएपछि आइतबार हिजोबाट खोलाघरको खाली गर्ने अभियान अगाडि बढ़ाइएको हो। वर्षायाममा बाढ़ी तथा डुबानको जोखिम बढ़दै गएपछि खोला संरक्षण र प्राकृतिक बहाव कायम राख्न यो अभियान सञ्चालन गरिएको महानगरले जनाएको छ। महानगरका प्रमुख धनराज आचार्य स्वयं फिल्डमा उपस्थित भएर अभियानको अनुगमन र नेतृत्व गरिरहनु भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले पहिलो राष्ट्रिय महाधिवेशनको तयारी कार्यपालिका सार्वजनिक गरेको छ। पार्टीको निर्वाचन आयोगले सार्वजनिक गरेको कार्यतालिका अनुसार जेठको 15 गतेसम्म 77 जिल्ला तथा 7 प्रदेशमा निर्वाचन समिति गठन हुनेछ। यस्तै जेठको 20 गतेसम्म स्थानीय तथा जिल्ला अधिवेशनको प्रतिवेदन संकलन गर्ने कार्यसूची रहेको छ। जेठको 30 गते जिल्ला अधिवेशन तथा निर्वाचन प्रतिवेदन पेश गर्ने तालिका रहेको छ। जेठको 25 महाधिवेशन प्रतिनिधिको नामावली पेश गर्ने, असारको 5 गतेसम्म प्रदेश अधिवेशनको निर्वाचित पदाधिकारीको विवरण पेश गर्ने कार्यतालिका छ भने असारको 5 गतेदेखि इलेक्ट्रोनिक भोटिङ मेसिन प्रयोग गर्ने बारे छलफल गरिने कार्यतालिकामा उल्लेख छ। रासोपाको पहिलो महाधिवेशन आउँदा असारको 7-8-9 गति चितवनमा हुने रहेको छ। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र राज पाण्डेले विश्व राजनीतिमा देखिएको विद्यमान परिस्थितिमा नेपालले सन्तुलित कूटनीति अपनाउँदै अगाडि बढ़नुपर्ने बताउनु भएको छ। गणेशमान फाउण्डेशन गण्डकी प्रदेश समितिद्वारा हिजो पोखरामा आयोजना गरिएको समसामयिक बहुराजनैतिक विषयका अन्तर्क्रिया कार्यक्रममा बोल्दै उहाँले शक्ति राष्ट्रबीच भइरहेको द्वन्द्वका कारण विश्वको सामाजिक आर्थिक क्षेत्र प्रत्यक्ष प्रभावित रहेको बताउनुभयो। मध्य प्रदेश सरकारबाट नेकपाले समर्थन फिर्ता लिने निर्णय गरेको छ। नेकपाको उच्च स्रोतका अनुसार गठबन्धनभित्र नेपाली कांग्रेस र नेकपा एमाले आफूहरूलाई पेल्न खोजेको निष्कर्ष निकाल्दै नेपाली कम्युनिष्ट पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिन लागेको हो। नेकपाका नेताहरूले हिजो प्रदेश प्रमुखलाई भेटेर समर्थन फिर्ता सम्बन्धी पत्र बुझाएका छन्। केही समय अगाडि मात्रै जनता समाजवादी पार्टी नेपाल र जनमत पार्टीलाई सरकारबाट बाहिर राख्दै नेपाली कांग्रेस एमाले र नेकपा बीच नयाँ गठबन्धन बनेको थियो, तर नयाँ समीकरण बनेको 4 दिनमा नै गठबन्धन संकटमा परेको छ। समर्थन फिर्तासँगै मध्य प्रदेशको सत्ता समीकरण फेरि परिवर्तन हुने संकेत देखिएको छ। साविक लेखनाथ नगरपालिकालाई पुनर्स्थापित गर्नुपर्ने मागसहित आइतबार हिजो आयोजना गरिएको वृहत अन्तर्क्रिया कार्यक्रममा राजनीतिक दल, बुद्धिजीवी, उद्योगी, व्यवसायी, समाजसेवी र स्थानीयवासीले सर्वदलीय ऐक्यबद्धता जनाएका छन्। सहभागीहरूले पोखरा महानगरपालिकामा गरिएको विलयले लेखनाथको पहिचान, प्रशासनिक पहुँच र विकासलाई कमजोर बनाएको निष्कर्ष निकाल्दै पुनः नगरपालिका स्थापनाका लागि सशक्त आन्दोलन अगाडि बढ़ाउने घोषणा गरेका छन्। लेखनाथ पुनर्स्थापना गर्नका लागि समितिको आयोजनामा कालचोक स्थित लेखनाथ पत्रकालिसमा भएको कार्यक्रममा वक्ताहरूले स्थानीय तह पुनर्संरचनाका क्रममा साविक लेखनाथ नगरपालिकालाई पोखरा महानगरपालिकामा गाल्ने निर्णय भौगोलिक, प्रशासनिक, आर्थिक र सांस्कृतिक हिसाबले त्रुटिपूर्ण भएको बताएका छन्। तनहुको क्षेत्र नम्बर 2 प्रतिनिधि सभा सदस्य इन्जिनियर श्रीराम नेपालले सांसदका रूपमा आफूलाई प्राप्त भएको पारिश्रमिक सामाजिक कार्यमा लगाउन शुरू गर्नुभएको छ। आफूलाई प्राप्त पहिलो महिनाको पारिश्रमिकबाट सांसद नेपालले हिजो आइतबार तनहुको विमान नगरपालिका 4 अपाङ्गता भएका नागरिक तरुण बहादुर कुमाललाई घरमै पुगेर व्हील चेयर प्रदान गर्नुभएको हो। आफू राजनीतिमा व्यक्तिगत सुविधा र लाभका लागि नभएर राष्ट्र सेवा र जनताको हितका लागि आएको बताउँदै सांसद नेपानेले राज्य कोषबाट प्राप्त हुने सम्पूर्ण आर्थिक सुविधा समाजकै हितमा खर्च गर्ने नीति अनुसार पहिलो पटक सहयोग हस्तान्तरण गरेको स्पष्ट पार्नुभएको छ। उहाँले आफ्नो पारिश्रमिक, विशेष गरी विद्यालयको सहयोग, आर्थिक रूपमा विपन्न वर्ग, वृद्ध वृद्ध, बालबालिका, अपाङ्गता भएका व्यक्तिको उपचारका लागि सहयोग गर्ने तथा बिरामी तथा आणा समूहको उत्थानका लागि सो रकम खर्च गर्ने बताउनु भएको छ। अब अन्तर्राष्ट्रिय समाचार। पाकिस्तानको दक्षिण पश्चिमी प्रान्त बलुचिस्तानमा रहेको कोइचा रेलवे ट्र्याक नजिकै भएको विस्फोटमा कम्तीमा पनि 24 जनाको ज्यान गएको छ। सैनिक कर्मचारी र उनीहरूको परिवार बोकेको रेललाई निशाना बनाएर हिजो भएको शक्तिशाली विस्फोटमा 50 जना भन्दा धेरै घाइते भएको एक वरिष्ठ अधिकारीलाई उद्धृत गर्दै समाचार संस्था एएफपीले जनाएको छ। अहिले हिजो घटनास्थलमा मृतकहरूको उद्धार गरिएको छ। उद्धारकर्मी र स्थानीयहरूले भग्नावशेषमा फँसेका मानिसहरूको खोजी गरिरहेको पनि उल्लेख गरिएको छ। रेलमा सवार सैनिकहरू आउँदो मंगलबारदेखि शुरू हुने ईद विदा मनाउन परिवारसहित यात्रा गरिरहेका थिए। विस्फोटका कारणले क्वैचामा पेशावरतर्फ गुडिरहेको रेलका झ्यालहरू फुटेका छन्। नजिकका केही डिब्बाहरू पूर्ण रूपमा क्षतिग्रस्त भएका थिए। बलुचिस्तान पाकिस्तानको क्षेत्रफलको हिसाबले सबैभन्दा ठूलो र विकासको सूचाङ्कमा सबैभन्दा कमजोर रहेको क्षेत्र रहेको छ। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको महत्वपूर्ण शान्ति सम्झौता लगभग अन्तिम चरणमा पुगेको बताउनु भएको छ। सामाजिक सञ्जाल ट्रुथ सोशल मार्फत ट्रम्पले सम्झौताका अन्तिम विवरणहरू छिट्टै सार्वजनिक गरिने समेत जानकारी दिनुभयो। प्रस्तावित सम्झौतामा विश्व व्यापारका लागि अत्यन्तै संवेदनशील मानिने हर्मुज जलमार्ग पुनः सञ्चालन गर्ने विषय मुख्य रूपमा समावेश रहेको छ। ट्रम्पले यसबारे थप विवरण खुलाउनु भएको छैन। इरानका विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघाई हमानेहले पनि अमेरिकी र इरान बीचको शान्तिवार्ता अत्यन्तै सकारात्मक रूपमा अगाडि बढ़ेको बताउनु भएको छ। तर मुख्य विषयहरूमा अझै पनि पूर्ण सहमति नभएको र अमेरिकाले विरूद्धावासी अभिव्यक्ति दिइरहेको आरोप इरानले लगाएको छ। बीबीसीका अनुसार ट्रम्पले साउदी अरेबिया, यूएई, कतार सहित अन्य खाड़ी देशका नेताहरूसँग वार्ता सकारात्मक भएको बताउनु भएको छ। उहाँले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुसँगको संवाद पनि सकारात्मक रूपमा चलिरहेको जानकारी दिनुभयो। अब अन्तिममा खेल समाचार। मालदिवसलाई पराजित गर्दै नेपाल काभा महिला भलिबल च्याम्पियनशीपको सेमी फाइनलमा प्रवेश गरेको छ। समूह एको आफ्नो अन्तिम खेलमा हिजो नेपालले मालदिवसलाई 3-0 सोझो सेटमा पराजित गरेको हो। त्रिपुरेश्वरको दशरथ रंगशालाको कवर्ड हलमा भएको खेलमा नेपालले पहिलो सेट 25-12, दोस्रो सेट 25-9 र तेस्रो सेट 25-20 जितेको हो। यसअगाडि नेपाल पहिलो खेलमा भारतसँग 3-2 सेटमा पराजित भएको छ भने दोस्रो खेलमा किर्गिस्तान सोझो सेटमा पराजित गरेको छ। यस्तै आज हुने भारत र किर्गिस्तान बीचको खेल पछाडि यस समूहबाट सेमी फाइनलमा पुग्ने अर्को टोलीको टुङ्गो लाग्नेछ। यस्तै समूह बीबाट कजाकिस्तान र इरान लगातार दोस्रो जित सहित सेमी फाइनलमा प्रवेश गरेका छन्। यिनै खबरहरू सँगसँगै हामी ढोरबा राही हैदराज कन्टमा छौं। बिदा हुनु पूर्व आजका मुख्य समाचारहरू फेरि एकपटक सुन्नुहोस्। प्रधानमन्त्री संघको प्रश्नोत्तर कार्यक्रम सञ्चालन नभएसम्म प्रतिनिधि सभाको बैठकमा विरोध जारी राख्ने विपक्षी दलहरूको निर्णय। मधेस प्रदेश सरकारलाई दिएको समर्थन, नेकपाले फिर्ता लिने निर्णय। एकताको सन्देश प्रवाह गर्दै एमालेको सचिवालय बैठक सम्पन्न। पार्टीमा एकता कायम गरेर अगाडि बढ़न अध्यक्ष ओलीको निर्देशन। लेखनाथलाई फेरि पनि नगरपालिका बनाउन सर्वदलीय ऐक्यबद्धता। कांग्रेसभित्रको आन्तरिक किचलो मिलाउन सभापति थापा प्रयासरत। उपसभापति शर्माले एकता कायम हुन नदिएको देउवा पक्षको आरोप। पाकिस्तानको बलुचिस्तानमा भएको विस्फोटमा कम्तीमा पनि 24 जनाको मृत्यु। इरानसँगको सम्झौता अन्तिम चरणमा पुगेको ट्रम्पको दावी। मालदिवसलाई पराजित गर्दै नेपाल काभा महिला भलिबल च्याम्पियनशीपको सेमी फाइनलमा प्रवेश। खबरस्थ ने विविध खबर संगसंग बिहान 5:25 बजे धरवाराही हाईलाइट्स आज का लागि सकिएको छ। 7 बजे हामी थप ताजा समाचारहरुको साथमा फेरि उपस्थित हुने नै छौं। त्यतिन्जेल सम्मका लागि समाचार कक्षका सम्पूर्ण युनिट सँगै अशोक विश्वकर्मा बिदा हुने आज्ञा चाहन्छु। रेडियो धरवाराही 103.8 मेगाहर्ज सुन्दै गर्नुहोला। नमस्कार।
1: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा dhurbarahi@gmail.com मा इमेल गर्नुहोस्।
0: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारका उपचार सेवा सम्भव छ।
2: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुनासन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
0: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्माया पुन,
2: फिजिसियन तथा पेट कलेज रोग विशेषज्ञ डाक्टर विकास अधिकारी, डाक्टर शंकर बराल,
0: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर प्रवीण थापा र हाड जोड्ने नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
2: मोटर रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि सेचन,
0: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
2: नाक कान घाटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
0: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
2: एन्टेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
0: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर विशाल गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
2: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
0: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर।
3: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा पोस्ट अप सेवा फिजियोथेरापी इन्डोस्कोपी क्रोनोस्कोपी इको टीएमटी हल्चर पीएफटी युरोफ्लोमेट्री डायलिसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
4: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू फोन 061-590-162-590-163।
2: सिटिईभिटी बाट सम्बन्धन प्राप्त पश्चिमाञ्चल प्राविधिक शिक्षालय धुलेगौडामा भर्ना खुल्यो।
0: एसईई उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई सहित प्राविधिक विषय अध्ययन गर्न इच्छुकहरूका लागि एचए ल्याब टेक्निसियन र सोसियल मोबिलाइजेसनमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
2: एसईईमा 2 जीपीए प्राप्त गरेका विद्यार्थीहरू समेत भर्ना हुन सक्नेछन्।
0: सिट सीमित छ। यही जेठ 13 गतिसम्म फर्म भरि आफ्नो सिट सुनिश्चित गर्नुहोस्।
2: हाम्रा विशेषताहरू
0: अनुभवी प्रशिक्षकहरूद्वारा प्रशिक्षण गराइने,
2: सैद्धान्तिक तथा प्रयोगत्मक अभ्यास द्वारा पठन पाठन गराइने,
0: समेना गृह र छात्रावासको व्यवस्था,
2: आधुनिक प्रयोगशाला तथा पूर्वाधार,
0: आफ्नै अस्पताल सँगै प्रदेश र राष्ट्रिय स्तरका प्रतिष्ठित अस्पतालहरूमा प्रयोगत्मक कक्षा सञ्चालन।
2: थप जानकारीका लागि पश्चिमाञ्चल प्राविधिक शिक्षालय शुक्ला गण्डकी 4 दुलेगौडा तनहुँ।
0: फोन 0564100056, मोबाइल 9860608015, 9849715598, 9560443444 र 9413167788।
5: आस्था अनि भरोसा, घर निर्माणको विश्वासिलो आधार, अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली गाचेपानी।
6: हजुर, घर निर्माण, बाटो, नाला, सामुदायिक भवन, विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस्। सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक, इट्टा, ढुङ्गा, गिटी, बालुवा, चोकर सुपथ मूल्यमा पाइन्छ।
5: सम्पर्क अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली, शुक्ला गण्डकी दुई गाछे पानी, नयाँ पुल र चेवनधामबाट जान सकिने। प्रोप्राइटर लाल बहादुर गोले र शेरजङ गुरुङ। मोबाइल 9510887161 र सिजन गुरुङ 9705440900।
7: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार चरक मेमोरियल हस्पिटलमा
8: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई चरक मेमोरियल हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
7: जसमा सामाजिक सुरक्षा कोषको योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्नेछ, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
8: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061582778, 582779 र 582780।
9: सधैँ यही आउँदो जेठ 16 गते शनिबार एस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौड़ामा हरियो खर्क अस्पताल पोखरामा कार्यरत वरिष्ठ नाक कान घाँटी तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर डीबी लामिछाने आउनुहुने भएकाले कानबाट पिप आउने, दुख्ने, कान कम सुन्ने, सुत्दा रिङ्गट लाग्ने, कान वरिपरि घाउ खटिरा, नाकको एलर्जी, नाक तालिने, नाकभित्र मासु पलाएको, नाकबाट रगत बग्ने, पिनासको समस्या, घाँटीको एलर्जी, टन्सिलको संक्रमण, मुख भित्रको घाउ खटिरा, थाइरोइड ग्रन्थि सुनिने, गिर्खा वा मासु पलाउने जस्ता समस्याहरूको उपचार तथा परामर्श र नाक कान घाँटीको इन्डोस्कोपी सँगै मेसिन द्वारा सफा पनि गरिन्छ।
10: साथै नेपाल आर्मी अस्पताल फुलबारीमा कार्यरत वरिष्ठ हाडजोड्नी तथा नसा रोग